आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित छु। र आजको वचनको शीर्षक रहेको छ बाइबलीय समाधान। हामी जिन्दगीमा छौं र जिन्दगीमा विभिन्न प्रकारको समस्याहरू छ र यी सबै समस्याहरूको समाधान हामी सबैले खोजिरहेका छौं। पापको समस्याको समाधान, घर परिवार कसरी चलाउने भन्ने समस्याको समाधान, हाम्रो व्यापार व्यवसाय पढाइ लेखाइ नोकरी लगायत यी सबै कुराहरू कसरी चलाएर लिएर जाने भन्ने कुराहरूको समाधान, लगायत हाम्रो शारीरिक यानि स्वास्थ्यलाई कसरी स्वास्थ्यकर बनाइराख्ने भन्ने कुराहरूको समाधान पनि हामीले खोजिरहेका छौं। र हरेकै क्षेत्रहरूमा समस्या देखिन्छ र समस्या चाहिँ हाम्रो साथी जस्तो नै भएको छ। र अंग्रेजीमा कहावत छ, हामी कुनै ठाउँ पुग्न भन्दा अघि समस्या पुगेर पर्खिरहेको हुँदछ भनेर चाहिँ भनिन्छ। र यो भनाइ सत्य पनि छ, त्यहाँ पुग्न अघि नै समस्याले पर्खिरहेको हुँदछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जो परमेश्वरले हामीलाई बनाउनु भयो, उहाँ परमेश्वरले समस्याको समाधान सम्बन्धी एउटा सामान किन्दाखेरि क्याटलग, त्यसलाई कसरी चलाउने, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुराहरू पाए जस्तो नै पवित्र बाइबल, सृष्टिकर्ता परमेश्वर जसले हामीलाई सृष्टि गर्नुभयो बनाउनुभयो, उहाँले यो पुस्तक दिनुभएको छ। र यो पुस्तकले हामीलाई यो कुराहरू बताउँदछ, हरेक समस्या हामीले देखे जस्तो छैन, हरेक समस्या चाहिँ यो फरक प्रकारको समस्या छ र यसको समाधानको सम्बन्ध चाहिँ आत्मिक कुराहरूसँग छ। र आत्मिकै कुराहरूसँग यसको सम्बन्ध भएको कारणले गर्दाखेरि हामीले कुनै पनि समस्याको समाधानलाई सिधै भौतिक रूपमा हेर्न हुँदैन। भौतिक रूपमा हामीले समस्याको समाधान हेरिएको खण्डमा हामीलाई ती कुराहरू टार्नको लागि, समाधान गर्नको लागि गाह्रो पर्दछ। उदाहरणको लागि, हामीलाई स्वास्थ्यमा नराम्रो भयो, यो जाबो स्वास्थ्य नराम्रो भइरहन्छ भनेर चाहिँ अझ हामीले स्वास्थ्यलाई मिचेर लगिएको खण्डमा अझ स्वास्थ्य खराब भएरै जाँदछ। तर त्यो स्वास्थ्यलाई के भएर खराब भएको छ भन्ने कुरालाई हामीले बुझेर खानपिन, उठबस लगायत रहन सहन यी सबै कुराहरू सम्बन्धी हामीले ख्याल गरेर लगिएको खण्डमा स्वास्थ्य बिस्तारै बिस्तारै सप्रिँदै जान्छ। त्यसले गर्दाखेरि पवित्र बाइबलले हामीलाई बताएको कुरा यो हो, यी सबै कुराहरू चाहिँ आत्मिकी अदृश्य रूपमा समस्याको सम्बन्ध हुन्छ। त्यो अदृश्य रूपलाई हामीले बुझ्नुपर्छ, अदृश्य जो समस्याको समाधान छ त्यसलाई हामीले बुझ्नुपर्छ भनेर चाहिँ बाइबलले त्यो बताएको हो। र पहिलो कोरिन्थीको पुस्तक 2:14-15 क खण्डमा पवित्र बाइबलमा यसरी लेखिएको छ, म यो खण्डलाई पढिदिँदछु, जो मानिस आत्मिकी छैन त्यसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैनन्, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ भनिएको छ। भने 15 आत्मिक मानिसले सबै कुराहरूको जाँच गर्दछ भनिकन पनि यस खण्डमा बताइएको छ। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, एउटा बच्चा न्याङ्याङ गरिराख्यो, त्यो समयमा आमा दिगदार भएर छडायम छडायम पिट्नु भयो भने त्यो भौतिक रूपमा त्यो बच्चाको समस्या समाधान गर्न खोजे जस्तो हुँदछ। तर यो बच्चालाई पेट दुखेको हो कि, यानि यो बच्चा बिरामी छ कि, या भोक लागेको हो कि, यानि पिसाब गरेर थाङ्ना भिजाएको छ कि, यी कुराहरू त्यहाँको कारणहरू राम्रोसँगले बुझेर आमाले व्यवहार गरिएको खण्डमा बच्चाको भविष्य यानि सोच विचारहरूलाई पनि निर्माण गर्ने प्रकारले त्यो समस्या आमाले समाधान गर्नु भएको हुँदछ। र त्यस्तै गरेर यहाँ अघि पढेको जो पहिलो कोरिन्थीको पुस्तक 2:14-15 क खण्डमा हामीले त्यही नै कुराहरू पढ्यौं, जो मानिस आत्मिकी छैन त्यसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्, त्यसले ती बुझ्न सक्दैनन्, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ। र 15 क खण्ड, आत्मिक मानिसले सबै कुराहरूको जाँच गर्दछ भनेर चाहिँ यहाँ बताइएको छ। र आत्मिक प्रकारले हामीले हरेक कुराहरूको समाधान हामीले गरेर लिएर गएको हुन पर्दछ। र भौतिक रूपमा आउने जति पनि समस्याहरू छन् हाम्रो पापी स्वभावको कारणले गर्दाखेरि ती समस्याहरू आएको छ भनेर बाइबलले बताउँदछ। र पाप चाहिँ आत्मिक समस्या हो, यसलाई भौतिक रूपमा हामीले कारवाही गरिएको खण्डमा यसको उचित प्रकारको उपचार हुँदैन। पाप आत्मिक समस्या भएको कारणले गर्दाखेरि यसको उपचार आत्मिक प्रकारले नै गर्न पर्दछ भनेर चाहिँ बाइबलले हामीलाई ती कुराहरू सिकाएको छ। र पापको उत्पत्ति कहाँ भयो त भन्ने कुराहरू सम्बन्धी चाहिँ पवित्र बाइबलको उत्पत्तिको पुस्तकमा पापको उत्पत्ति चाहिँ अदनको बगैँचामा भयो। जुन समयमा परमेश्वरले सुरुवातमा सृष्टि गर्नुभएका छोरा आदम र छोरी हवाले परमप्रभु परमेश्वरले दिनुभएको जो आज्ञा थियो त्यो आज्ञालाई नमान्नु भएर परमेश्वरको दुश्मन भएर उठेको जो दुष्ट आत्मा शैतान सर्प भएर चाहिँ जब बोल्यो त्यो समयमा उहाँहरूले सृष्टिकर्ता परमेश्वर आफ्नो भलाइ चाहने आफूलाई बनाउनु हुने परमेश्वरको आज्ञा नमान्नु भएर जब परमेश्वरको विरुद्धमा जाने र परमेश्वरको सबै सृष्टिहरू खत्तम पार्न चाहनेको आवाजलाई उहाँले मानिदिएको कारणले गर्दाखेरि उहाँ त्यस समयमा पाप पश्यो भनिकन बाइबलले उत्पत्तिको पुस्तक 3:6 बताउँदछ। र ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू हामीले जिन्दगी लिएर जाँदै गर्दाखेरि यही प्रकारको अवस्थाहरू हामीले सामना गर्दछौ महसुस गर्दछौ कि जति पनि समस्याहरू छ त्यो समस्याको सम्बन्ध चाहिँ पापसँग हुन सक्छ र पापसँग भएको जो सम्बन्ध छ त्यसको उपचार चाहिँ आत्मिक रूपमा नै गर्नुपर्छ किनकि पाप चाहिँ आत्मिक समस्या हो भनेर बाइबलले बताएको छ। उदाहरणको लागि एक वैज्ञानिकले जो ताराको अध्ययन गर्नुहुन्छ ताराको अध्ययन गर्नुहुने वैज्ञानिकले चाहिँ यो फरुवा यानि कोदालोको बेडको उबाट चाहिँ आकाशमा हेरेर त्यसरी अध्ययन गर्न सक्नुहुन्न किनकि त्यो कोदालोको बेडको दुलोबाट जसरी तारा हेरेर अध्ययन गर्न खोजिएको खण्डमा त्यसमा शक्ति हुँदैन र त्यस प्रकारले अध्ययन गर्न सक्दैन। तर ताराको अध्ययन गर्नुहुने वैज्ञानिकहरूले जब त्यो प्रकारको पावरफुल टेलिस्कोप दूरबीनबाट त्यसले जो म्याग्निफाई गर्छ एउटा चिजलाई जुम गर्न सक्छ ती कुराबाट उहाँले ताराको अध्ययन गर्न सक्नुहुन्छ भने जस्तै हामीले आत्मिकी कुराहरूको समाधानलाई आत्मिकी प्रकारले लिएर जानुपर्छ र आत्मिकी कुराहरूको समस्यालाई जब हामी शारीरिक प्रकारले लिएर जाँदछौ त्यो अवस्थामा त्यहाँ ठिक प्रकारको समाधान हुँदैन। त्यही कारणले गर्दाखेरि पहिलो कोरिन्थी पुस्तक 2:14-15 जो मानिस आत्मिकी छैन बनाएको अर्थ जो मानिसले ठिक समस्याको समाधानको त्यो व्यक्तिमा ज्ञान छैन जो मानिसले हरेक भौतिक चिजको सम्बन्ध चाहिँ आत्मिक चिजसँग छ दृश्य संसारको सम्बन्ध अदृश्य संसारसँग छ भन्ने कुरा जबसम्म एक व्यक्तिले बुझ्नुहुन्न तबसम्म समस्याको समाधान राइट प्रकारले ठिक प्रकारले हुँदैन भनेर चाहिँ बाइबलले बताएको हो। र धरतीमा हामी हुँदाखेरि जसरी मानिस पापी स्वभावमा आमाको गर्भैदेखि जन्म भएको कारणले गर्दाखेरि मानिसबाट निक्लेको समस्याहरू सबै आत्मिकी समस्याहरू नै हो। मानिस पापी स्वभावमा हुनुहुन्छ पापी स्वभावमा हुनुभएको मानिसहरूले जुन जुन स्वभावका कुरा काम कुराहरू गर्दै जानुहुन्छ त्यो सबै नै आत्मिक कुराहरूसँग यसको सम्बन्ध छ भनेर चाहिँ बताइएको हो। र यो आत्मिक समस्यालाई आत्मिक तरिकाले नै यसको समाधान गरेको हुनुपर्छ भनेर बाइबलमा हामीलाई यो स्पष्ट बताइएको छ। एकपटक प्रभु येशूले एउटा सिक्का माग्नुभयो सिक्का माग्नु भएर उहाँले भन्नुभयो कि जो सिजरको हो सिजरलाई दियो र जो परमेश्वरको हो परमेश्वरलाई दियो भनेर चाहिँ उहाँले प्रतिउत्तर दिनुभयो। सिजर भन्नाले जो भौतिक कुराको कुरा हो त्यो भौतिक कुराबाट नै ट्रिट गर उपचार गर तर जो आत्मिकी कुरा हो परमेश्वरको हो यो परमेश्वरलाई दियो भनिकन उहाँले त्यसरी बताउनुभयो। र प्रभु येशूलाई जब चेलाहरूले उहाँ बौरी उठ्नु भइसकेपछि पनि प्रेरितको पुस्तक 1:1 त्यो समयमा यहुदीहरू यानि यहुदी जातिहरू हिब्रूहरू यो रोमी सरकारको अन्डरमा थिए शासनको अन्डरमा थिए। प्रेरितको पुस्तक 1:1 पनि चेलाहरूले प्रभु येशू बौरी उठ्नु भइसकेपछि पनि प्रश्न यही नै गर्नुभयो अब हाम्रो शासन कहिले फर्काइदिनुहुन्छ। उहाँहरू भौतिक यो शासनको पछि थिए चेलाहरू प्रभुले आत्मिकी कुराहरू गरिराख्नु भएको थियो आत्मिकी तौरले उहाँले समस्या समाधान गरिराख्नु भएको थियो तर चेलाहरूले अझै पनि उहाँहरूले भौतिक कुराहरूलाई नै जोड दिइराख्नु भएको थियो र चेलाहरूले समय समयमा हाम्रो यो रोमी साम्राज्यबाट कहिले चाहिँ हामीलाई चाहिँ समाधान गरिदिनुहुन्छ भनिकन यी प्रश्नहरू नै उहाँहरूले गरिराख्नु भएको थियो। र प्रभु येशूले स्पष्ट यसरी पनि भन्नुभयो देखिने राज्य मेरो होइन मेरो राज्य चाहिँ मानिसहरू भित्र आउँदछ भनेर चाहिँ उहाँले त्यसरी बताउनु पनि भयो। अनि प्रेरितको पुस्तक 1:1 चेलाहरूले हाम्रो यहुदीहरूको राज्य कहिले फर्काइदिनुहुन्छ रोमी सरकारबाट कहिले स्वतन्त्र गरिदिनुहुन्छ भनेर गर्नुभएको प्रश्नमा यो तिमीहरूको विचारमा हुँदैन यो चाहिँ पिताको समय अनुसार हुन्छ भनिकन उहाँले प्रत्युत्तर पनि दिनुभयो। यसको अर्थ हामीले समस्याको समाधान चाहिँ आत्मिकी तौरले यानि परमेश्वरको तौरले गरियो भने यो समाधान चाहिँ लङ लास्टिङ अनन्तसम्म जाने खालको समाधान हुन्छ भनेर चाहिँ प्रभुले बताइराख्नु भएको हो। त्यसले गर्दाखेरि आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जुन समस्याहरू हामीले समाधान गरेर गइराख्न चाहन्छौ ती समस्याको समाधान चाहिँ प्रार्थनाबाट यानि बाइबलीय तरिकाले नै हामीले समाधान गरेर जानुपर्छ र यो चाहिँ थाई समस्याको समाधान हुन्छ भनेर चाहिँ बाइबलले बताएको छ। र यति भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सर्वप्रथम त परमेश्वरले धन्यवाद होस् अनि सबैजनालाई प्रभु क्रिस्टको नाममा जय मसीह। परिचय गर्नुपर्छ, मेरो घर चाहिँ काफ्रे तेमाल हो। मेरो नाम गायस लामा। मैले प्रभुले कसरी पायो भनेदेखि चाहिँ म पहिला चाहिँ म धेरै धेरै समस्यामै थियो, म धेरै उ गरेर हिँड्थ्यो। तर मेरो त्यो बेला चाहिँ मैले प्रभुले कसरी पाउने कसरी उ गर्ने मैले केही थाहा थिएन। मैले प्रभुले चाहिँ मैले कसरी पायो भनेदेखि मेरो अब जुन मेरो छोरी माइली छोरी चाहिँ बिमारी हुने बेलामा चाहिँ म अझै मैले त्यो खाएर हिँड्थ्यो। तर मैले श्रीमतीले चाहिँ भन्नुभएको थियो कि म चार्जमा जान्छु भन्थ्यो, मैले चाहिँ नजाऊ भन्दा थियो किनकि अब हाम्रो उसको होइन, यो विदेशी हो भनेर मैले त्यो कति उ गर्थ्यो। तर होइन रहेछ, तर परमेश्वर भनेको हामी संसार सबैजनाको परमेश्वरै हुनु रहेछ, कुनै संसारी कुनै उसको होइन रहेछ। मेरो छोरी माइली छोरी बिमार हुने बेलामा मेरो श्रीमतीले चर्चमा ल्याए अनि त्यहाँबाट मेरो श्रीमतीलाई पनि मैले कति कराउँथ्यो, तर जति कराए पनि मेरो श्रीमतीले अटोच लिएर बडो म तपाईँलाई छोड्छु मेरो प्रभुलाई म छोड्दैन भनेर उसले त्यस्तो गरेर थियो। तर मैले ठिक छ म तिम्रो खुसी गर मेरो खुसी गर्छु म त्यो समय पनि भनिसकेको मैले प्रभुलाई नपाउन्छेल भन्दा अगाडि चाहिँ। तर जब मैले अनि मेरो छोरी लाई चर्चमा ल्यायो, चर्चमा ल्याएर निको भइसकेपछि आज निको मैले अझै मैले कराएर आएको थियो मेरो श्रीमतीलाई। मैले चाहिँ के भन्दै अझै अब नजाऊ, अब छोरी ठिक भयो, छोरीलाई ऊ नगरम, अब छोरी राम्रो भएपछि किन चर्च जानु पर्यो हामी भनेर मैले कराएर आन्थ्यो। तर मेरो श्रीमतीले चाहिँ मलाई धेरै प्रार्थना मेरो लागि प्रार्थना गरिरहन्थ्यो। मैले चाहिँ अझै मैले त्यो खाएर हिँड्थ्यो, रसियाहरू खाएर हिँड्थ्यो, तर जति खाए पनि मैले ऊ गरेँ लास्टमा अन्तिममा मलाई चाहिँ तर मलाई प्रभु भने मलाई थाहा थिएन। प्रभुले मलाई कसरी एउटा दर्शन दिनु भयो कि त्यो दिन मलाई सबै कुरा थाहा छ। मङ्सिर 20 गतेको दिन म चाहिँ हाल चाहिँ अहिले कोटेश्वरमा बसिरहेको थियो, त्यो बेलामा अहिले कोटेश्वरमै छु। त्यहाँ बिना मेरो चोकमा नआएसम्म मेरो चित्तै नबुझ त्यसरी खाएर हिँड्ने मान्छे एक त्यो 20 मङ्सिर 20 गतेको दिन चाहिँ म चोकमा जान मन लागेन। अनि मेरो श्रीमतीलाई मैले भन्यो म घरमै बसेर घरमै खान्छु, म बाहिर नजाने भन्यो। अनि त्यो दिन म बाहिर कतै नगएकन मैले आफ्नो खाएर हाने चाहिँ त्यो खाएर म सुतेँ। त्यो बेल राति 20 गतेको राति मङ्सिर 20 गतेको राति चाहिँ मलाई एउटा प्रभु भन्ने मलाई थाहा थिएन, तर मलाई प्रभुले मलाई एउटा दर्शन दिनुभयो। अब एउटा पुरै सेतो लुगा लाएर अनि उहाँको अनुहार एकदम चम्किलो थियो, तर मैले उहाँ चाहिँ को मैले थाहा थिएन, चिनेको थिएन। तर उहाँले मलाई भन्नुभयो तिमी किन यस्तो हुन्छौ, तेरो श्रीमतीलाई किन तिमीले सताउँछौ, तिमी नै श्रीमतीसँग श्रीमती घाटोमै जाऊ भनेर छ। मलाई चाहिँ मैले किन म किन जाने, मेरै ठिक छ, म त्यहाँ जान्न मलाई ठिक छ, यो मेरै ठिक छ भनेर मैले भन्दाखेरि म एक्कासी म बिउजेँ। अनि यो कुरा मैले कसैले भनेन, तीन चार दिनपछि थाहा हुन्छ भनेर उहाँ जानुभयो। अनि मैले यो कुरा कसैले भनेन, जस्तै 20 गते मलाई त्यस्तो भएको म यो कुरा कसैले भनेन, मेरो श्रीमतीले पनि भनेन, मैले कसैले भनेन। पछि मैले जुन दिन तीन चार दिन भन्नुभएको छ उहाँले अब त्यो दिनसम्म म हेर्छु भनेर मैले ऊ गरेँ। अनि त्यहाँपछि मलाई अनि 24 गतेको दिन फेरि मलाई बाहिर जान मन लागेन। अनि 24 गतेको दिन म त्यो दिन पनि भएर गएन, म जाड रसी चुरोड हरेक दिनको एक बड्डा चुरोड नभ्याउने मान्छे, म त्यसरी खाएर हिँड्ने मान्छे। अनि त्यहाँबाट मैले 24 गतेको दिन चाहिँ प्रभुले चाहिँ मलाई जस्तै मलाई 20 गते भन्नुभएको थियो 24 गतेको दिन मलाई अनि त्यस्तै 3 बजी राति बिहानको 3 बजीतिर मलाई म ठ्याक्क म भ्युजदेखि त्यो बेला मेरो कान्छी छोरी सुसना 3 महिनाको जतिको थियो। अनि म चाहिँ अब म बिहान उसलाई चाहिँ कोठामा राखेर म चाहिँ पसल खोले, पसल थियो मेरो, पसलमा आएर पसल ऊ गर्नु पर्ने थियो। त्यो दिन मलाई त्यस्तै बेलामा म टाउको मलाई एकदम पुरै टाउको दुख्ने, टाउको ठाउँमा थिएँ, फलाम जुन्दा जस्तै मलाई भयो। त्यहाँदेखि मलाई जाँड रक्सी चुरोट भनेको म त्यहाँ यही हेर्न मन लागेन, किनकि म बिहान मेरो श्रीमती आउँदाखेरि पसलमा आइपुग्दा म दिनमा त्यसरी खाइरहने मान्छे, त्यो दिन मलाई केही खान मन लागेन। सबै जाँड रक्सी चुरोट सबै बन्द गर्नुभयो उहाँले, परमेश्वरले गर्नुभएछ। मलाई उहाँ तीन चार दिनमा थाहा हुन्छ भन्नुभएको थियो, त्यही होला जस्तो लागेर। अनि यदि मैले प्रभुलाई प्रभु भन्ने थाहा त थिएन, उहाँले मलाई त्यस्तो भनेर जानुभएको थियो। जस्तै मलाई त्यो जुन दिन त्यस्तो भयो त्यो दिन मैले झड रसी सबै चुरो सबै छोडेर अनि छोड्यो। त्यहाँपछि मलाई म त्यस्तो मङ्सिरको बेलामा जाडो महिनाको बेलामा मलाई जन्डिस भएर छ, अनि जन्डिस भनेको ठुलो हो भन्नुभएको थियो। अनि मलाई चाहिँ अनि यदि मेरो श्रीमतीहरूले मानेको त प्रभु नै हो भनेदेखि मलाई एक हप्ताभित्र सबै पुरा मलाई चङ्गाइदिनुहोस् अनि म तपाईँको नाम ग्रहण गर्छु भनेर त मैले प्रतिज्ञा गरेँ। मेरो हृदयमा मैले त्यो सोझे त्यो शब्द बोले मैले, यदि मलाई तपाईँले चुन्नु भएको तपाईँको छोरा हो भनेदेखि चाहिँ मलाई तपाईँले मलाई सबै पुरा मलाई एकपल्ट चङ्गाइ गरिदिनुहोस्, म एक हप्तामा तपाईँलाई ग्रहण गर्छु भनेर मैले प्रतिज्ञा गरेँ। तर जस्तै उहाँले मलाई मैले भने बोले अनुसार मैले एक हप्ताभित्र मलाई सबै कुरा सबै क्लियर केही पनि भएन, मलाई एकदम राम्रो चङ्गाइ गर्नुभयो। मैले भने जस्तै मैले एक हप्ताभित्र मैले ग्रहण पनि गुरुवाले भने ग्रहण पनि गर्यो। अनि त्यहाँबाट पछि फेरि मेरो मलेसियाको भिसा थियो, मलेसिया जानुपर्ने थियो, मेरो मलेसियाको भिसा आउनु लागेको थियो। अब बिमारमा कसरी जाने भनेर सोचिरहेको थियो। अनि हाम्रो चर्चको गुरुवालाई धेरै धेरै धन्यवाद, किनकि गुरुवाले भन्नुभयो काहीँले भाइ तपाईँ बाहिर गएपछि तीन वर्षको बिना तीन वर्ष फर्केर आउँदैनौ, अब के गर्ने, प्रभुले जहाँ गए पनि तपाईँ जहाँ गए तपाईँ उहाँको साथमा हुनुहुन्छ, उहाँले तपाईँले सुरक्षा दिनुहुन्छ भनेर उहाँले भन्नुभयो गुरुवाले। अनि मैले चाहिँ गुरुवाले मैले केही थाहा थिएन बाइबलको बारेमा, ठिकै छ नि त्यस्तो हुन्छ भने म अब विदेश जान लाग्छ, विदेश गएपछि कति वर्षमा फर्के हो थाहा थिएन। मेरो श्रीमतीले मैले भन्दा अगाडि तीन चार वर्ष अगाडि नै ग्रहण गर्नुभयो। अनि विदेश गयो, म मलेसिया गयो, मलेसियामा जाँदाखेरि मलाई प्रभुले मलाई धेरै ठाउँ म एकदम सुरक्षा दिनुभयो। छ वर्ष कन्टिन्यू म बस्दाखेरि म एक दिन म बिमारी भएर बसेको, अनि म कुनै हस्पिटल गएको म एक दिन छुट्टी लिएर बसेको मेरो रेकर्ड छैन थिएन, किनकि उहाँको चर्च उहाँको म्यानेजरहरूले सुपरभाइजरहरूले सबैले सोध्यो तिम्रो साथीहरू त यसरी जान्छ, तिमी त कहिले पनि छुट्टी पनि लिँदैन, कहिले पनि हस्पिटल जान्छ, मेरो रेकर्ड पनि छैन, तिमी कस्तो के हो भन्दाखेरि म एउटा प्रभुलाई मेरो प्रभुले मलाई बचाउनुहुन्छ, म क्रिस्चियन हो, मेरो प्रभुले मलाई बचाउनुहुन्छ, मलाई जहाँ गए जुन उहाँ मेरो साथ हुनुहुन्छ, मलाई कहिले पनि उहाँले मलाई एक्लै एक छोड्नुहुन्न भनेर मलाई प्रतिज्ञा गर्नुभएको छ। त्यसैले म प्रभुसँग विश्वास गर्छु, प्रभुले मलाई सबै कुरा मलाई सुरक्षा दिनुभएको छ भनेर म विश्वास गरिरहेको छु भनेर मैले उहाँलाई भन्यो। अनि मलाई काम पनि अरू साथीहरूलाई पनि धेरै राम्रो काम मिलेको मलाई एकदम काम पनि राम्रै थियो, काम गर्नु नपर्ने, त्यहाँ यसरी बसेर सबै सामानहरू के चाहिँ सामानहरू दिने, अब उनीहरूलाई त्यो मिलाइदिने, त्यति मात्रै काम थियो मेरो, अरू केही काम दिने काम गाह्रो पनि थिएन, सबै राम्रो थियो। म छ वर्ष बसेर आयो, सबैबाट आउँदाखेरि मेरो जुन छोरी म हामी गएको चाहिँ मेरो छोरी मर्मतै गएको, मेरो माइली छोरी बिमार भएर सबैजना, जब मैले यहाँ गेसेस मण्डलीमा मैले प्रभुमा आएर प्रभु पाएँ, अनि गुरुबाको वचनहरू सुने, गुरुबाको वचन सुनेर मलाई धेरै आशिष भएको छ। अहिले पनि मलाई सबै कुरा राम्रै भएर छ, सबै ठिक छ, मेरो छोरीहरू पनि आफ्नो ठाउँमा पुगेर राम्रो गरिरहेछ, अनि हामीलाई यो चर्च पनि हाम्रो गुरुबाले धेरै आत्मिक वचनहरू दिइरहनु भएको छ। त्यसैले हामी प्रभुमा कुनै कुरा असम्भव छैन, हरेक कुरा सम्भव छ भनेर भन्छु, किनकि हामी प्रभुमा आउनु, यदि कुनै दाजुभाइ दिदीबहिनीहरूले पनि यो मेरो जीवन गवाई सुनेर आत्मिकहरू फाइदा उठाउनुहोस्, किनकि हामी प्रभुमा धेरै नजिक हुनुपर्छ। प्रभुमा हामी धेरै नजिक भएर नजिकमा प्रभुमा गइरह्यो भनेदेखि हामीले प्रभुले हरेक कुरामा हरेक समयमा हामीलाई सहायता मदत गर्नुहुन्छ भने हामी विश्वास गर्नेछौँ। प्रभुलाई धन्यवाद होस्। अनि हाम्रो गेजमण्डलीका हाम्रो चर्चका हाम्रो पास्टर गुरुबा गुरु आमालाई पनि धेरै धेरै धन्यवाद, आत्मिक उहाँहरू हामीलाई दिएर हामीलाई हुर्काउनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद, प्रभुले आशिष दिनुभएको होस् सबैजना। जय मसीह।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: तिन दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुवा छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: सूचना एस्कुडियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने क्यामेरा राम्रोसँग चलाउन सक्ने थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-7654 01-4770-7654 र 01-5913-755 01-5913-755
6: सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
7: हो र होइन होला त्यस्तो त सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
8: केही भएन मिस
7: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
8: हुन्छ
9: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 ठमेल काठमाडौँ
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
12: फोन नम्बर 4022544 4022544
10: र 4022572 4022572
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
2: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
6: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
2: हो र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेगाहर्ट्ज।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: आफ्नो आर्थिक क्षेत्रमा परमेश्वरलाई सामेल गराउनुहोस्। चैमसी आज आइतबार अक्टोबर 11 तारीक असोज 25 गते। आजको बाइबल खण्ड दोस्रो कोरन्थीको पुस्तक 9 अध्यायको 7 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, हरेकले आफ्नो हृदयमा फैसला गरे बमोजिम दियोस्। परमेश्वरले कि त छेउमा बसेर तपाईलाई आर्थिक रूपमा संघर्ष गरिरहेको हेर्न सक्नुहुन्छ वा सक्रिय रूपमा तपाईँको आर्थिक साझेदार बन्न सक्नुहुन्छ। यो सबै कुरा तपाईँ कस्तो खालको भण्डारे वा प्रबन्धक अर्थात जिम्मेवार व्यक्ति हुनुहुन्छ भन्ने कुरामा भर पर्छ। तपाईँको आर्थिक क्षेत्र जीवनको यस्तो पाटो हो जहाँ तपाईँले आफ्नो स्वर्गका पितासँग जीवन्त सम्बन्धको अनुभव गर्न शुरू गर्न सक्नुहुन्छ। तर यदि तपाईँ आफ्नो आर्थिक क्षेत्रमा परमेश्वर सामेल भएको चाहनुहुन्छ भने तपाईँले आफ्नो धन सम्पत्तिलाई परमेश्वरको इच्छा र कार्यमा लगाउनुपर्छ। पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूलाई थपिनेछन्। यो कुरा तपाईँले मत्तीको पुस्तक 6 अध्यायको 33 पदमा हेर्न सक्नुहुन्छ। यसको अर्थ तपाईँले दिनुपर्छ। तपाईँले उहाँले पहिले नै दिनुभएको कुराबाट शुरू गर्न सक्नुहुन्छ। यसको अर्थ तपाईँको अर्को महिनाको कमाईको केही हिस्सा वा तपाईँको कुल सम्पत्तिको केही भाग हुन सक्छ। उदारताको भावनाले तपाईँलाई जहाँ डोर्याउँछ तपाईँले त्यतै कदम चाल्नुपर्छ। फेरि पनि यो केही पाउनका लागि दिने कुरा होइन, यो त तपाईँको भित्र रहेको उदारताको भावनालाई रोकिराख्ने डरहरूलाई भगाउने कुरा हो। यो त परमेश्वरको योजनामा सहभागी हुन पाउनुको आनन्द र सम्पूर्ण थोकको मालिक नै मेरो जुटाउनु हुने अर्थात प्रबन्धक हुनुहुन्छ भन्ने कुरा थाहा पाउँदा मिल्ने सुरक्षाको अनुभव गर्ने कुरा हो। जब तपाईँ बिउ छर्नुहुन्छ अर्थात दान गर्नुहुन्छ, परमेश्वर अनौठो तरिकाले प्रकट हुनुहुन्छ। परमेश्वर नै हुनुहुन्छ जसले किसानलाई बिउ र खानालाई रोटी दिनुहुन्छ। उहाँले नै तिमीहरूका स्रोत साधनहरू जुटाइदिनुहुनेछ र ती बढाइदिनुहुनेछ अनि तिमीहरूमा उदारताको ठूलो फल उब्जाउनुहुनेछ। हो, तिमीहरू हरेक कुरामा धनी बन्नेछौ ताकि तिमीहरू सधैँ उदार हुन सक। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 9 अध्यायको 10 र 11 पदमा हेर्न सक्नुहुन्छ। जब तपाईँले प्रेमिलो स्वर्गका पिताको सिद्ध प्रबन्धको अनुभव गर्नुहुनेछ तब तपाईँका डरहरू आफै हराएर जानेछन्। निष्कर्ष यही हो कि जब हामी आफ्नो धन सम्पत्तिमा लोभ नगरी उदारतापूर्वक परमेश्वरको काममा लगानी गर्छौं तब उहाँले हाम्रा सबै डरहरू भगाएर अभावहरू अलौकिक रूपमा मेटाइदिनुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
0: नेपाल सरकार विज्ञापन हो।
8: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
9: यो समय हो धन्यवाद बिहानी।

0: प्रिय श्रोता मित्र जमेशजी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजन घिमिरेसँगै म आइजेक राई आजको लागि उपस्थित भइसकेको छु। मित्र, आज हामी तपाईँहरूलाई उत्साहको निम्ति हामीले तिर्नुपर्ने ऋणको बारेमा केही कुरा भन्दै परमेश्वरप्रति धन्यवादी हुनको लागि प्रेरणा दिन कोसिस गर्नेछौ। मित्र, हामीले तिर्नुपर्ने ऋणको कुरा गर्दा हामी सबै परमेश्वरको प्रेमको ऋणी छौ। यस विषयमा हामी रोमी 13:8-14 पढौं र कार्यक्रमको यस अवधिलाई हामी प्रभुको उपस्थितिमा बिताउनेछौ। मित्र, रोमी 13:8-14 हामी पढ्छौ, प्रेममा लागिरह, आपसमा प्रेम बाहेक कसैको केही कुरामा ऋणी नहो, किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ। तैले व्यभिचार नगर, तैले हत्या नगर, तैले चोरी नगर, तैले लोभ नगर, यी आज्ञाहरू बाहेक र अरू जति आज्ञा छन् ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् तैले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। प्रेमले छिमेकीको खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो। यस बाहेक यो वर्तमान समय कस्तो छ सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट बिउँछने ठिक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसक्यो र दिन नजिकै आइपुगेको छ, यसकारण अन्धकारका काम छोडेर हामी ज्योतिका हतियार धारण गरौं। दिउँसो जस्तै गरी हामी ठिकसँग चलौ, मोज मजामा, मतवालीपनामा, व्यभिचारमा, भ्रष्टाचारमा, झगडामा र दहामा होइन, तर प्रभु येशू ख्रीष्टलाई धारण गर र पाप स्वभावको अभिलाषा पूरा गर्ने कुराहरूमा ध्यान नदेऊ। आमेन। मित्र, अहिले भर्खर हामीले रोमी 13:8-14 पदसम्म पढ्यौं, जहाँ हामीले तिर्नुपर्ने ऋणको बारेमा केही कुरा पाउँदछौ। मित्र, प्रेरित पावलले रोमको मण्डलीलाई प्रेमको ऋण बारेमा लेखेका छन्। पवित्र बाइबलमा 500 बढी पटक प्रेमको बारेमा उल्लेख गरेको पाइन्छ। प्रेम बाइबलको महत्वपूर्ण विषयवस्तु हो। हाम्रो पापको ऋण चुक्ता गरेर अनन्तको भागीदार बनाउनको निम्ति प्रभु येशू ख्रीष्टले गर्नुभएको बलिदान प्रेमको उत्कृष्ट उदाहरण हो। यसैले प्रेरित पावल भन्छन्, हामी उहाँको प्रेमको ऋणी छौ, हामीले उहाँको प्रेमको ऋण कहिले पनि चुकाउन सक्दैनौ। मित्र, यसैले ख्रीष्ट येशूले हामीलाई एउटा सजिलो उपाय दिनुभएको छ, त्यो हो अब हामीले हाम्रा छिमेकीहरूलाई प्रेम गर्नुपर्छ। मित्र, जो आवश्यकतामा छ त्यही नै हाम्रो छिमेकी हो भनेर ख्रीष्ट येशूले असल सामरीको दृष्टान्त भन्नुभयो। यस कुरालाई हामीले लुका 10:25-37 हेरेर पनि अझ बढी बुझ्न सक्छौ। हाम्रा वरिपरि अभावमा भएकाहरूलाई सहयोग गर्दा हामीले ख्रीष्टको सेवा गरिरहेका हुन्छौ। मत्ती 10:42। मित्र, तपाईँले प्रेम गर्नुपर्ने छिमेकी पहिचान गर्नुहोस् अनि तपाईँले उसलाई कसरी प्रेम देखाउनुहुन्छ सो लेख्नुहोस्। याद गर्नुहोस् मित्र, प्रेम मनले मात्र गरिने कुरा होइन, अनि तपाईँले उसलाई कसरी प्रेम देखाउन सक्नुहुन्छ पत्ता लगाउनुहोस्। प्रेम मनले मात्र गरिने कुरा होइन, यसको निम्ति काम पनि गर्नुपर्छ, अनि सबै आवश्यकतामा भएका व्यक्ति अर्थात् छिमेकीहरू असल नै हुन्छन् भन्ने छैनन्। कोही छिमेकीहरूले हामीलाई घृणा पनि गर्ने गर्छन्। मित्र, परमेश्वर बुवालाई हामीलाई यति धेरै प्रेम गर्नुभएको लागि धन्यवाद दिउँ र आफ्नो छिमेकीलाई प्रेम गर्न, प्रेम देखाउन सक्षम बनाउनु भएको होस् पनि यस बिहानी विन्ती गरौं। प्रिय श्रोता मित्र, एथेन्जेल कार्यक्रम सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी प्राविधिक मित्र सुजन घिमिरेलाई पनि धन्यवाद दिँदै आजको लागि म आइजेक राई बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन आशिषमय रहोस्। गुड न्युज एफएमलाई सुन्दै गर्नुहोला।
1: टाइम चेक। यति बेला बिहानको 7:00।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषय हामी तपाईँको बीचमा कुराकानी गर्दै आइरहेका छौं। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईंलाई प्रार्थनाको निम्ति उत्साहित पार्नु हाम्रो यस कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि सदाको बिहान झैं तपाईंको घर आँगनमा अबको करिब आधी घण्टा प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरू कुराकानी गर्दै तपाईसँग प्रार्थनामा सहकार्य गर्नको निम्ति हामी उपस्थित भइसकेका छौं। श्रोता, अब पनि रेडियो नजिक आउनुहोस् र हामी एकसाथ मिलेर आजको यो बिहानलाई हामी प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने तपाईँले हाम्रो स्टुडियोको टेलिफोन नम्बर मार्फत फोन गरेर तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुन्छ, जसको लागि हाम्रो स्टुडियोको फोन नम्बरहरू यस प्रकार रहेको छ। 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-023-44-646। हजुर, 977-98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाएर हामीलाई तपाईँको आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउँदै रहनुहोस् र म भने अब केही समय प्रार्थनासँग सम्बन्धित विषयमाथि कुराकानी गर्न गइरहेको छु। तादनी श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्दै जाने क्रममा हामी बाइबल धर्मशास्त्रका हरेक अध्यायहरू, हरेक खण्डहरूमा हामी प्रार्थनाका कुराहरू, प्रार्थनाका नमूनाहरू अनि मानिसले प्रार्थना गरेको मात्रै होइन परमेश्वरले त्यस प्रार्थनाको उत्तर दिनुभएका कुराहरू हामी देख्दै सुन्दै आइरहेका छौं, पढ्दै आइरहेका छौं। आदरणीय श्रोता, हामीले बाइबल धर्मशास्त्रमा जति पनि प्रार्थनासँग सम्बन्धित कुराहरू हामी पढ्छौं, सुन्छौं र बुझ्छौं, परमेश्वरले प्रार्थनाको उत्तर दिनको लागि अद्भुत तरिकाहरू अपनाउनु भएको हामी देख्छौं। तादनी श्रोता, आज पनि हामी प्रार्थना गर्छौं, त्यसै गरी प्रार्थना गर्न सक्छौं, तर हामीले त्यो बाइबलको खण्डहरूमा उल्लेख भएका तरिका अनुसार हामीले पनि जवाफ पाउनलाई अपेक्षा गर्छौं होला। सायद परमेश्वरले हामीले जसरी जवाफ दिए हुन्थ्यो भनेर अपेक्षा गर्छौ, वास्तवमा परमेश्वरले त्यसरी जवाफ दिनुहुन्न आजको यी दिनहरूमा, किनभने परमेश्वरसँग काम गर्ने अनेकन तरिकाहरू छ। एउटै समस्याको निम्ति उहाँ पृथक पृथक तरिकाले काम गर्न सक्नुहुन्छ। आदरणीय श्रोता, यसबाट के देखिन्छ भन्दा हाम्रो परमेश्वर कुनै एउटा कुरामा मात्र सीमित हुनुहुन्न, उहाँ असीमित परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी यी कुराहरूबाट थाहा गर्न सक्छौ। अनि फेरि हाम्रो परमेश्वर हाम्रो वरपरका अवस्था परिस्थिति अनुसार पनि काम गर्नुहुन्छ। ती दिनहरूमा अहिलेको जस्तो अत्याधुनिक प्रविधिहरू थिएनन्, त्यसकारण परमेश्वरले कुनै मानिसको निम्ति काम गर्नको लागि उहाँले स्वर्गीय प्रविधिहरूलाई प्रयोग गर्नुपर्ने भयो। तर आज चाहिँ हामीसँग आधुनिक मात्र होइन अत्याधुनिक प्रविधिहरू छन्, धेरै वैज्ञानिक उपलब्धिहरू छन् र परमेश्वरले तपाईँ हाम्रो प्रार्थनाको उत्तर दिनलाई आज स्वर्गीय तरिका भन्दा पनि हाम्रै पृथ्वीमा उपलब्ध आधुनिक प्रविधिहरूलाई उहाँले प्रयोग गर्नुहुन्छ। श्रोता, जस्तो उदाहरणको लागि हामी हेर्छौं, जब हिजकिया राजा बिमारी परे, उनलाई पिलो आयो। अब त्यो पिलोको कारण उनको मृत्यु हुनेवाला थियो, तर उनले प्रार्थना गरे। प्रार्थना गरिसकेपछि परमेश्वरले यसैयालाई के भन्नुभयो, गएर नेभाराको लेप लगाइदिए, त्यसको पिलो निको हुनेछ। श्रोता, आज पनि हामी गएर यदि पिलो आएको ठाउँमा नेभाराको लेप लगाउँछौ भने त्यो नेभाराको लेपले चाहिँ काम नगर्न सक्छ, किनभने हामीसँग अहिले विभिन्न उपचार पद्धतिहरू विकास भइसकेको छ। त्यसकारणले गर्दाखेरि परमेश्वरले अबको आधुनिक अहिलेका उपचार पद्धति मार्फत पनि काम गर्न सक्नुहुन्छ। हिजकिया चाहिँ नेभाराको लेपद्वारा निको भए भन्दैमा हामीले पनि नेभाराको लेप नै खोज्न जानुपर्छ भन्ने होइन। परमेश्वरले हिजकियालाई निको पार्न तत्कालीन समयमा त्यस्तो अहिलेको जस्तो होमियोप्याथिक, एलोप्याथिक, नेचुरोप्याथी जस्ता उपचार पद्धतिहरू थिएनन्। त्यसकारण परमेश्वरले त्यहाँ उपलब्ध वनस्पतिलाई हिजकियालाई निको पार्ने एउटा माध्यमको रूपमा प्रयोग गर्नुभयो। श्रोता, त्यसै गरी यीशुको पालामा प्रभु यीशुले दृष्टिविहीनहरूको आँखालाई निको पार्नको लागि आफ्नो थुक र भूमिको माटो प्रयोग गर्नुभयो। अब अहिले आँखाका रोगीहरूलाई हामीले पनि त्यसै गरी ती कुराहरू प्रयोग गर्नुपर्छ भनेर हामीले त्यसतिर जानु हुँदैन, किनभने त्यतिखेर कोही पनि आँखाको विशेषज्ञ डाक्टर थिएन। सायद त्यतिखेर कोही थियो भने प्रभु यीशु ख्रीष्टले भूमिको माटो प्रयोग गर्न आवश्यक थिएन। त्यसकारणले गर्दा उहाँले स्वर्गको तकनिकलाई अपनाउनुभयो र पृथ्वीका कुराहरूलाई प्रयोग गरेर त्यतिर जानु हुँदैन, किनभने त्यतिखेर कोही पनि आँखाको विशेषज्ञ डाक्टर थिएन।

को आधुनिक युगमा हेर्ने भने 101 आँखा विशेषज्ञलाई भेट्न सक्छौ। 101 आँखाका औषधिहरू हामी हाम्रो बजारमा उपलब्ध छ। अब हामीले प्रार्थना गर्छौ, प्रभुसँग मेरो दृष्टि खोलियोस्, मेरो आँखाको रोग निको होस् भनेर प्रार्थना गर्छौ। तब प्रभुले, परमेश्वरले डाक्टरको हातद्वारा र हाम्रो बजारमा उपलब्ध औषधिद्वारा पनि चंगाई गर्नुहुन्छ। श्रोता, हामी मानिस विवेकी प्राणी हौ। जबसम्म हाम्रो वशको कुरा छ, ती कुराहरूमा हामीले परमेश्वरसँग सहायता माग्दै, परमेश्वरसँग ज्ञान बुद्धि माग्दै, आफ्नो वशमा भएका कुराहरूमा हामी आफैले नै प्रयत्न गर्नुपर्छ। जुन कुराहरू हाम्रो वशमा छैन, जुन कुराहरू हामी गर्न सक्दैनौ, त्यतिखेर हामी सम्पूर्ण रूपमा परमेश्वरमा भर पर्न सक्छौ। श्रोता, हाम्रो मण्डलीहरूमा देख्छौ कस्ता कस्ता बिमारीहरू हुन्छन् जसको संसारमा कहीँ पनि उपचारै हुँदैन र चिकित्सकले केही समयको लागि रोकथाम गरेर अब यो व्यक्ति 2 महिना 4 महिनामा मर्छ भनेर पठाइदिन्छन्। त्यसपछि त्यस्ता व्यक्ति कोही मण्डलीमा आयो भने यो चाहिँ मानवीय शक्ति र बुद्धिदेखि समझदेखि अझै भनौँ मानवीय पहुँचदेखि परको कुरा भएको हुनाले गर्दा ती व्यक्तिलाई परमप्रभु परमेश्वरले स्वर्गीय तरिकाले निको पार्नु भएको हाम्रो अगाडि सयकौँ होइन हजारौं गवाहीहरू हामी भेट्न सक्छौ। तपाईँ श्रोता, यसकारणले गर्दा तपाईँ र म हरेक विषयको निम्ति परमेश्वरसँग प्रार्थना गर्न सक्छौ। हरेक कुराहरूको निम्ति हामी प्रभुसँग भरोसा गर्न सक्छौ। तर पुरानो नियममा अथवा बाइबलमा तत्कालीन परिस्थिति त्यति अनुसार परमेश्वरले के गर्नुभयो मेरो जीवनमा त्यस्तै होस् भनेर हामी अपेक्षा चाहिँ गर्न सक्दैनौ, किनभने परमेश्वरले समय परिस्थिति अनुसार आफ्नो तरिकाले काम गर्नुहुन्छ। श्रोता, हामीले बारम्बार भन्दै आइरहेका छौं परमप्रभु परमेश्वरले बाइबलमा गर्नुभएका हरेक चिन्ह र चमत्कार उहाँले केवल एकचोटि मात्रै गर्नुभएको छ, दोहोऱ्याएर फेरि त्यही चिन्ह र चमत्कार गर्नुभएको छैन। उदाहरणको लागि तपाईँ देख्नुहुन्छ लाल समुद्र दुई भाग भएको घटना। आदरणीय श्रोता, अब त्यो लाल समुद्र त्यो एक समय दुई भाग भयो, फेरि भएन। अब फेरि आज गएर फेरि पनि हामी लाल समुद्रको किनारमा बसेर लाल समुद्र दुई भागमा बाँडियोस् भनेर अपेक्षा राख्छौं भने त्यो कहिले पनि दुई भागमा बाँडिनेवाला छैन। किन? किनभने तत्कालीन समयमा अहिलेका जस्ता ठूला ठूला जहाज क्रुजहरू त्यतिखेर थिएन, तर अहिले अत्याधुनिक क्रुजहरू छन्, जहाजहरू छन्, डुङ्गाहरू छन्। अहिले कसैलाई लाल समुद्र पार गर्नु पर्यो भने केही मिनटभित्रमै वरिदोरी गर्न सकिन्छ। प्रेसवता, त्यसकारणले गर्दा हामी प्रार्थना गर्न सक्छौ, परमेश्वरसँग हरेक कुराहरूको निम्ति हामी भर पर्न सक्छौ, तर परमेश्वरले हाम्रो निम्ति बाटोहरू बनाउनुहुन्छ। आदरणीय श्रोता, यहाँ हामी पहिलो सामुएलको पुस्तक 7 अध्यायमा हामी देख्छौ 2 पददेखि, जबसम्म इसरायलका कुलहरू 20 वर्षसम्म आफ्नो स्वेच्छाचारी जीवन बिताउँदै रहे, 20 वर्षपछि जब उनीहरूलाई कठिनाई आयो, जब उनीहरूलाई गाह्रो अप्ठ्यारो पर्यो र अनि उनीहरूले सर्वशक्तिमान परमेश्वरलाई सम्झेर उनीहरूले शोक मनाएर परमप्रभुको बाटो खोजेको कुरालाई गर्नु

यद्यपि परमप्रभुको सन्दुक जहाँ परमेश्वरको उपस्थिति हुन्थ्यो त्यो चाहिँ किरियत यारिममै रहेको थियो। किरियत यारिममा परमप्रभुको सन्दुक थियो, तर यता परमप्रभुको नाउँमा विभिन्न प्रकारका परमेश्वरलाई मन नपर्ने कामहरू यहाँ भइरहेको थियो। तीन पदमा अनि सामुएलले समस्त इसरायल जातिलाई यसो भने, यदि तिमीहरू आफ्नो पूरा मनले परमप्रभुतिर फर्कन्दछौ भने तिमीहरूको माझमा पराई देवता र अस्तोरेत देवी देवताहरूलाई निकालिदियो। आफ्नो पूरा मन र हृदयले परमप्रभुतिर फर्क र उहाँको मात्रै सेवा गर, अनि उहाँले तिमीहरूलाई पलिस्टीहरूको हातबाट मुक्त गर्नुहुनेछ। श्रोता, पलिस्टीहरू जसले इसरायलीहरूलाई दमन गरेका थिए, शोषण गर्दै थिए, उनीहरूमाथि अन्याय र अत्याचार गर्दै थिए र त्यस्ता शक्तिहरूबाट इसरायल आफूले आफूलाई कहिले पनि मुक्त गर्न सक्दैनथ्यो। ती दिनहरूमा उनीहरूसँग न कुनै हात हतियार थियो, न कुनै ठूलो सैन्य शक्ति थियो। वास्तवमा भन्यो भने तत्कालीन समयमा इसरायलीहरू वरपरका मुलुकका मानिसहरूभन्दा जनसंख्या पनि थोरै थिए, अनि यो सदियौंदेखि चलिआएको एउटा प्रथा छ जहाँ बहुसंख्यक छ अल्पसंख्यकलाई दबाउने, हेप्ने र त्यस्ता व्यक्तिहरूको शोषण गर्ने प्रचलन यो आजको मात्रै प्रचलन होइन, यो सदियौंदेखि थियो र खास गरी जो अल्पसंख्यक छ उसले आफ्नो अस्तित्व जोगाउनलाई धेरै ठूलो संघर्ष गर्नुपर्छ, अनि यहाँ उनीहरूले पनि त्यही संघर्ष गरे। संघर्ष गर्ने क्रममा पलिस्टीहरूको देवी देवतालाई पनि मानिदिए अनि कनानीहरूका देवी देवतालाई पनि मानिदिए, सबै कुराहरू गरिदिए, वरपरका मानिसहरूसँग सन्धि सम्झौता गरे, फेरि पनि उनीहरूमाथि दमन र उत्पीडन कायमै रहेको हामी पाउँछौ। आदरणीय श्रोता, वास्तवमा तिनीहरूका परमेश्वर पलिस्टीहरूका ईश्वर थिएनन्, कनानीहरूका ईश्वर पनि होइनन्, अस्तुरेत देवीको मूर्ति पनि होइन, तर सर्वशक्तिमान परमेश्वर जो करूबहरूको बीचमा विराजमान हुनुहुन्थ्यो, त्यो परमेश्वर चाहिँ उनीहरूको आफ्नो परमेश्वर हुनुहुन्थ्यो र उनीहरूले जस्तो सुकै परिस्थितिमा पनि आफ्नो परमेश्वरलाई नै उनीहरूले खोजेर उहाँको अगाडि आराधना गर्नुपर्थ्यो। जब उनीहरूले यसो गर्थे तब उनीहरूलाई सताउने माथि, उनीहरूलाई खेदो गर्ने माथि परमप्रभु परमेश्वर स्वर्गदेखि हस्तक्षेप गर्नुहुन्थ्यो र उनीहरूमाथि हावी हुनुहुन्थ्यो र उनीहरू त्यस प्रकारको दमनमा कहिले पनि पर्नु पर्दैन थियो। उनीहरूभन्दा अझै उच्च भएर जीवन बिताउन पाउँथे, किनकि सर्वशक्तिमान परमेश्वरको आज्ञा थियो, यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्यौ, र त्यो प्रतिज्ञा के थियो, तिमीहरूले मेरो आज्ञाहरू पालन गर्यौ र मलाई पछ्यायो भने तिमीहरूलाई जो अहिले तिमीहरू संख्यामा थोरै छौ तिमीहरू पुच्छर होइन शिर हुनेथ्यो र तिमीहरू लिने होइन दिनेहरू हुनेछौ भनेर प्रतिज्ञा गर्नुभएको थियो, र यो प्रतिज्ञालाई उनीहरूले बिर्सिएका थिए, यसकारण उनीहरू सबै प्रकारका दमनमा परेका थिए। श्रोता, आज पनि तपाईँ हाम्रो जीवनमा तपाईँ हामीलाई दबाउनको लागि थुप्रै यस्ता शक्तिहरू पछि लागिरहेका छन्, हात धोएर पछि लागिरहेका छन्। कति यस्ता कथित अभियन्ताहरू भनौं या भनौं कथित कुनै यस्ता समूहहरू भनौं, हामी तपाईँ र हामीहरूको विरूद्ध जो हामी जनसंख्यामा अल्प छौं, थोरै छौं, हामीलाई समाजको दोस्रो दर्जाको व्यक्तिको रूपमा स्थापित गरेर हाम्रो विश्वास र आस्थामाथि ठाडो प्रहार गर्ने दुष्प्रयास भइरहेको छ। अब के त
तपाईँ हामी यस्ता शक्तिको विरूद्धमा झण्डा उठाउँदै नाराबाजी गर्दै हडताल गर्दै सड़कमा चक्का जाम गर्दै हिँड्ने हो त? तपाईँलाई के लाग्छ? सायद तपाईँलाई लाग्दै होला कि यी कुराहरू तपाईँ सम्झिँदै हुँदा तपाईँको रगत उम्लिन्छ होला, किनभने हामीले वास्तवमा हेर्यो भने हाम्रो सानो समूहले हामी हर कुरामा राज्यलाई कर तिर्ने कुरामा समाजमा सहभागी हुने कुरामा हामी अरूभन्दा कम छैनौ, बरु अरूभन्दा अगाडि नै होला। फेरि पनि सामाजिक काममा हाम्रो नै हात पहिला उठ्छ, फेरि पनि उत्पीडन र दमन हामीलाई हाम्रो समुदायलाई यो सुन्दा पक्कै पनि हाम्रो मानवीय सोच अनुसार यो सरासर अन्याय हो। त त्यसो भए हामी के गर्ने? हामीले केही नगर्ने, हाम्रो सम्पूर्ण भरोसा परमप्रभुमा राख्ने र आफ्नो आवाज प्रभु यीशु ख्रीष्टमाथि उठाउने हो। फेरि त्यसपछि कसलाई कसको हृदय परिवर्तन गर्नुपर्छ, कसलाई कसरी प्रयोग गर्नुपर्छ, सबै स्वर्गका प्रशासन अर्थात् यीशु ख्रीष्ट आफै जान्नुहुन्छ। हामी कोही कसैको विरूद्धमा कुनै पनि प्रकारको गोरिल्ला लडाई अथवा कुनै हात हतियार उठाउन सक्दैनौ, हामी केवल प्रार्थनाको आवाज उठाउन सक्छौ र हामी केवल स्वर्गका परमेश्वरलाई पुकार्न सक्छौ, एउटै मन एउटै विचार र एउटै दर्शन बोकेर एक भएर, तेरो मेरो म त नभनिकन एउटै स्वरमा पूर्ण भरोसा साथ पश्चातापी हृदय लिएर हामी उहाँसँग आफ्नो आवाज उठाउन सक्छौ। जब हामी आवाज उठाउँछौ त्यसपछि के हुन्छ? त्यसपछि चार पददेखि पाँच पद इसरायलीहरूको बीचमा के भयो? आज साँच्चै नै हाम्रो बीचमा पनि त्यस्तै हुन सक्छ, तपाईँको के पढिदिन्छु। यसरी इसरायलीहरूले बाल देवताहरू र अस्तोरेत देवताहरू निकालिदिए र परमप्रभुको मात्र सेवा गर्न लागे। तब सामुएलले भने, सबै इसरायलीहरूलाई मिस्पामा भेला गराओ र म तिमीहरूको लागि परमप्रभुसित प्रार्थना गर्नेछु। जब तिनीहरू भेला भए तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्ने खनियाए र त्यस दिन हामीले परमप्रभुको विरूद्धमा पाप गर्यौं भने स्वीकार गरेर दिनभरि उपवास बसे। आदरणीय श्रोता, सात पद, त्यसपछि इसरायलीहरू मिस्पामा भेला भएका छन् भन्ने पलिस्तीहरूले सुने, तब उनीहरूका शासकहरू इसरायलीहरूका विरूद्धमा लड़ाई गर्न निस्के। पलिस्तीहरूको अघि बढ्दै आएको कुरा सुनेर इसरायलीहरू डराए। तिनीहरूले परमप्रभुलाई सामुएललाई भने, पलिस्तीहरूको हातबाट हामीलाई बचाउन परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्न नछोड्नुहोस्। तब परमप्रभुसँग कराएर प्रार्थना गरे अनि परमप्रभुले उत्तर दिनुभयो। तब परमप्रभु परमेश्वर पलिस्तीहरूको विरूद्धमा ठूलो स्वरले गर्जन भएर पलिस्तीहरूको बीचमा खलबल पार्नुभयो र सबै आतंकले भरिएर उनीहरू इसरायलको सामुबाट भागे। श्रोता, आज पनि परमप्रभु परमेश्वरले यीशु ख्रीष्टले यो कार्य गर्न सक्नुहुन्छ, तर ठिक यसै गरी होइन, तर अन्य तरिकाबाट। यसकारणले गर्दा हामी हाम्रो सामाजिक विभेददेखि, अन्याय र अत्याचारदेखि हामी तिनीहरूको विरूद्धमा आवाज उठाउनुभन्दा पहिला सर्वशक्तिमान परमेश्वरतिर सम्पूर्ण हृदयले प्रार्थना गरौं। फेरि परमेश्वरले स्वर्गबाट कस्तो प्रतिक्रिया दिनुहुन्छ त्यसलाई प्रतीक्षा गरौं। श्रोता, यति भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको सात दिन बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु प्रार्थना तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता तथा पास्टर जोनाथन गिरी प्रविधिमा हुनुहुन्छ सन्ध्याजी र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूले प्रार्थनाको अनुरोधहरू टिपाउनु भएको छ र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ पम्फारोकाज्यू र उहाँले लेख्नुभएको छ मेरो हाम्रो मण्डलीको एकजना दिदी पञ्चकुमारी दर्जीको पाठेघरको क्यान्सर भएको छ र पाइल्सको पनि क्यान्सर भएर हस्पिटलमा भर्ना हुनुभएको छ चंगाईको लागि छुटकारा भएको होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले चंगाईको निम्ति प्रार्थनाको अनुरोध पठाउनु भएको छ भने अर्को श्रोता हुनुहुन्छ मीना राई र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो भाइ हिजो प्रभुमा उठ्नु भएको छ सो त्यसकारणले गर्दा मेरो सबै परिवारमा परमेश्वरले सहने शक्ति प्रदान गर्नुभएको होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले पनि प्रार्थनाको अनुरोध टिपाउनु भएको छ तादनी श्रोता आउनुहोस् हामी सबैजना मिलेर उहाँहरू दुईजनाले पठाउनु भएको यो अत्यन्तै संवेदनशील प्रार्थनाको अनुरोधहरूको निम्ति हामी प्रार्थना गरिदिउँ सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ तपाई महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु सर्वशक्तिमान जीवित परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौ जसले हाम्रो सबै प्रार्थनाका अनुरोधहरूलाई सुनेर जवाफ दिनुहुने परमेश्वर तपाई हुनुहुन्छ प्रभु हामी प्रार्थना गर्दछौ पम्फा रोगका जीवको मण्डलीमा सेवा गर्ने एकजना दिदी जो पञ्चकुमारी दर्जी हुनुहुन्छ उहाँको पाठेघर तथा पायल्सको क्यान्सर भएर प्रभु हस्पिटलमा हुनुभएको छ भने हामीले सुनेका छौं प्रभु तपाईँ परमेश्वरले उहाँलाई चंगाई छुटकारा दिनुभएको होस् र उहाँले पिउने खाने दवाई पानीद्वारा डाक्टरको हातहरूद्वारा त्यो क्यान्सरको बिमार पूर्ण रूपले चंगाई हुन सकेको होस् निको हुन सकेको होस् हामी प्रार्थना गर्छौं प्रभु भजन संरक्षित 7:20 पद अनुसार ख्रिस्ट येशूको नाममा चंगाईका वचन हामी उक्त पञ्चकुमारी दर्जी ज्यूको निम्ति पठाउँदछौ प्रभु तपाईँलाई धन्यवाद होस् तपाईँले उहाँलाई छुनु भएको छ निको पार्नु भएको छ पिता हामी प्रार्थना गर्छौ मीना राहीको ज्यू निम्ति र उहाँको परिवारको निम्ति उहाँको परिवारबाट उहाँको भाइ हिजो तपाईँले उठाउनु भएको छ त्यसकारणले गर्दा उहाँको परिवारमा आफ्नो छोराको वियोगमा निकै ठूलो चोट परेको छ प्रभु त्यस चोटमा प्रभु तपाईँले धैर्य धारण गर्न सक्ने शक्ति सामर्थ्य दिनुभएको होस् र उहाँहरूलाई यो विश्वास दिनुभएको होस् कि त्यो भाइ शरीरमा मात्रै सुत्नु भएको हो तर तपाईँको दिनमा जीवित भाइ उठ्नेछ र स्वर्गमा हामी भेट्नेछौ भन्ने कुराको विश्वास तपाईँले उहाँहरूको हृदयमा जगाइदिनुहोस् धन्यवाद पिता परमेश्वर र यो संसारको बिछोड केही दिनको मात्रै हो केही वर्षको मात्रै हो पछि फेरि हाम्रो अनन्त मिलन हुन्छ भन्ने कुराको पाठ उहाँहरूको हृदयमा त्यो प्रकाश पारिदिनु भएको छ धन्यवाद पिता हामी तपाईँलाई धन्यवाद दिन्छौं तपाईँको नाउँको महिमा गर्दछौ तपाईँ यीशु ख्रिस्टले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिइसक्नु भएको छ भने हामी विश्वास गर्दै हामी तपाईँलाई धन्यवाद चढाउँदछौ धन्यवाद पवित्र प्रभु सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदै माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन हवस् त श्रोता यिनै प्रार्थनाको अनुरोधको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ प्रविधिमा सन्ध्याजीको साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहेको होस् अवस्था जय मसीह

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: रेडियो सुनिरहनुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, जय मसीह। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हाम्रो स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम हो। आज हामी निकै महत्वपूर्ण तर प्राय लुकाइने विषयमा कुरा गर्नेछौ। त्यो समस्या नेपालमा धेरै पाइन्छ, त्यो स्पेसली त्यो विशेष त गाउँघरतिर बढी त्यो समस्या छ। त्यो पाठेघर खस्ने समस्याको बारेमा हामी छलफल गर्नेछौँ। यो समस्या हाम्रो ग्रामीण समाजमा धेरै महिलाले भोग्नु भएको समस्या हो, तर लाजका कारण यसबारे कम बोलिन्छ, कम सुनिन्छ र उहाँहरूले पनि कम यसलाई बाहिर ल्याउनुहुन्छ। आज हामी यसलाई खोलेर कुरा गर्नेछौँ। यो समस्या किन हुन्छ, पाठेघर खस्ने समस्याबाट कसरी बस्ने, उपचार के छन्, घरेलु उपायहरू के छन्, खानपान र कसरत के हो, अनि अन्त्यमा पवित्र बाइबलको प्रेरणादायी वचन पनि यहाँको बीचमा म शेयर गर्नेछु। अब सर्वप्रथम पाठेघर खस्ने समस्या के हो भन्ने बारेमा यहाँलाई म केही कुराहरू भन्दछु। दिदी बहिनीहरू, पाठेघर खस्ने भनेको महिलाको गर्भाशय तल खस्ने अवस्था हो। सामान्यतया यो समस्या योनि मार्ग हुँदै तलतिर झर्ने हो। सुरुवाती अवस्थामा पेटको तल्लो भागमा अलि भारी भएको या पेट तल तानिएको जस्तो हुने, कम्मर दुखेको जस्तो अनुभव हुन्छ र पछि अवस्था गम्भीर भएमा पाठेघर नै निस्किने स्थिति आउँछ। जस्तो यहाँलाई मैले एउटा उदाहरण दिन चाहे, एकजना रामेछापतिरको दिदी हुनुहुन्थ्यो, सायद 45-46 वर्षको हुनुहुन्थ्यो होला। उहाँले 5 बच्चा जन्माउनु भएछ। बच्चा जन्मेको केही दिनमै उहाँले गाउँको परिवेश, खेतबारीमा काम गर्नु पर्यो, पानी बोक्नु पर्यो, गरौँको चिजहरू उठाउनु पर्यो र केही वर्षपछि उहाँलाई तलतिर भारी हुने, हिँड्दा असजिलो हुने भयो र पछि अस्पतालमा जाँदा पाठेघर खसेको पत्ता लाग्यो। उहाँको पछि अपरेसन गरेर ठिक त भयो, तर धेरै समस्याहरू गाउँघरमै छ, हाम्रो परिवेशै त्यस्तो छ, त्यस कारण धेरै समस्याहरू छ। कतिपय ठाउँमा त यो पाठेघर खसेर कुहिएर गनाएर र महिलाहरूलाई यसैबाट क्यान्सर भएको पनि हामीले देखेका छौँ। त्यस कारण समयमा यसलाई चेकजाँच गरियो भने उपचार हुन सक्छ, यो उपचारै हुन नहुने त्यस्तो रोग पनि होइन। यसरी यो समस्या हाम्रो समाजमा धेरै दिदीबहिनीहरूले सामना गर्नु परिरहेको छ। किन हुन्छ, त्यसका कारणहरू के हुन्? धेरै पटक गर्भधारण हुनु र धेरै बच्चा जन्माउनु र प्रसुति पछि विश्राम नपाउनु, जब बच्चाहरू जन्मिन्छ त्यसपछि आमाहरूले आराम नपाउनु, बच्चा जन्मेको केही दिनमै भारी काम गर्नु, शरीरमा पोषणको कमी हुनु र उमेर बढ्दै जाँदा मांसपेशी कमजोर हुनु र लगातार भारी सामान बोक्ने बानीले गर्दा पनि यी कुराहरूमा असर परेको देखिन्छ। संक्षेपमा भन्नुपर्दा, महिला शरीरलाई विश्राम र पोषण चीज नदिँदा अनि कामको अत्याधिक बोझले गर्दा यी समस्याहरू हुने गर्दछन्। यो पाठेघर खस्ने समस्या कुन उमेर समूहमा बढी हुन्छ त? आदरणीय श्रोताहरू, 30 बच्चा जन्माइसकेकी महिलामा यो समस्या देखिन थालेको छ। 40-60 वर्षको बीचको महिलामा अझ बढी हुन्छ, तर बच्चा धेरै जन्माउने, त्यो महिनावारी भएको सरी त्यो डेलिभरी भएको छिट्टै काम गर्ने र यस्ता मान्छेहरूमा यो कम उमेर पनि देखिन सकिन्छ। यसकारण उमेर मात्र होइन, जीवनशैली र गर्भधारणको संख्या पनि ठूलो कारण हो। धेरै बच्चाहरू जन्माउने महिलाहरूमा धेरै समस्या देखिएको छ। यो पाठेघर खस्ने समस्याबाट बस्ने उपायहरू के हुन सक्ला? अन्त बच्चा जन्माएपछि कम्तीमा 6 आराम गर्नुपर्छ, कम्तीमा, तुरन्तै भारी सामान बोक्नु हुँदैन, बच्चाहरू धेरै जन्माउनु हुँदैन, गर्भधारणको संख्या कम गर्नुपर्छ, यसलाई नियन्त्रण गर्नुपर्छ, सन्तुलित खाना खाने, दुध, मासु, दाल, तरकारी, फलफूल चिजहरू खाने, परिवार र समाजले महिलालाई स्वास्थ्यमा सहयोग गर्नुपर्छ। अर्को कुरा, परिवार यदि ती महिलाप्रति असहयोगी भयो भने त्यो महिलाले काम गर्नुपर्छ र भविष्यमा ती महिलालाई साह्रै गाह्रो हुन्छ। यदि सुरुवाती दिनमै सचेत भइयो भने यो समस्या धेरै हदसम्म रोक्न सकिन्छ, यसलाई उपचार अपरेसनै गर्नु नपर्ने पनि हुन सक्छ। तर यसको उपचार विधिहरू के हो त? हल्का अवस्थामा कसरत गर्ने, जुन केगल एक्सर्साइज भनिन्छ, त्यसले नियन्त्रण गर्न सक्छ सुरुवाती अवस्थामा, र मध्यम अवस्थामा पेसारी नामक उपकरण प्रयोग गरिन्छ, त्यसले यसको रोकथाम गर्छ, गम्भीर अवस्थामा सर्जरी अर्थात् शल्यक्रिया नै गर्नुपर्छ र हरेक अवस्थामा स्त्री रोग विशेषज्ञलाई देखाउनु पर्छ। दिदी बहिनीहरूले लाज नमानिकन अवस्था जानुपर्छ र आफ्नो समस्याहरू राख्नु पर्दछ। यसको घरेलु उपायहरू पनि छन्, जस्तो स्त्रीवास भनिन्छ, जुन मनतातो पानीमा बसेर आराम गर्ने, अर्को पेल्भिक मांसपेशी बलियो बनाउने, घरमै एक्सर्साइज गर्ने, मांसपेशीहरू बलियो बनाउनलाई, हल्का काम गर्ने तर अत्याधिक भारी नबोक्ने, तर यी उपायले आराम मात्र दिन्छ, पूर्ण उपचार भने अस्पतालमा नै हुन्छ, अस्पताल भन्दा बाहिर यसको उपाय छैन। जुन कसरतहरू घरेलु व्यायामहरू गरेर जुन केगल एक्सर्साइज भन्ने छ त्यसको यहाँलाई गर्न सकिन्छ। अब यो कुरा गरौँ घरमै गर्न सकिन्छ, सजिलो तर उपयोगी व्यायाम भनेको चाहिँ केगल एक्सर्साइज हो। सोच्नुहोस् तपाईँ पिसाब रोक्न लाग्नुभयो, त्यसरी तलको मांसपेशीलाई 5-10 सेकेन्डसम्म कस्ने र छोड्ने, मांसपेशीलाई टाइट गर्ने अनि छोड्ने गर्यो भने यो एक्सर्साइज हुन्छ। दिनमा 10-15 पटक दोहोऱ्याउनु पर्दछ, यसलाई बिहान दिउँसो बेलुका जहाँ पनि गर्न सकिन्छ। यो दिनमा 10-15 पटक यसलाई दोहोऱ्याउने, यसलाई जहिले पनि गर्न सकिन्छ। र यो निरन्तर गरेमा पाठीघर खस्ने, रोकथाम र सुरुवाती अवस्थामा नियन्त्रण गर्न धेरै फाइदा हुन्छ यो एक्सर्साइजले गर्दा। सो खानपानमा के गर्ने त, खानपान के कुराहरू गर्दा राम्रो हुन्छ त, यसलाई खानुपर्ने कुराहरूमा चाहिँ दुध, दही, अन्डा, माछा, मासु, फलफुल, हरियो सागसब्जी, फाइबर भएको चिजहरू, सबै चिजहरू हामी खान सक्छौँ। तर नखानुपर्ने या कम खाने, बढी मसलादार चिज नखाने, धेरै तेलमा भएको खानाहरू नखाने, चुरोट, गुटखा, मदिरा बिल्कुलै नखाने र पानी पर्याप्त मात्रामा पिउनु पर्दछ। कब्जियत नहुने खाना खाने, यदि कब्जियत भयो भने पनि पाठीघर खस्न सक्छ, पाठीघरलाई त्यसले असर गर्छ। र फाइबर भएको खानाहरू खाने, खानामा सागसब्जीको मात्रा बढाउनु पर्छ, शरीरलाई बलियो बनाउन पोषणयुक्त खाना नै सबैभन्दा ठूलो औषधि हो। पोषण बिना शरीर कमजोर हुन्छ। अब यसको निष्कर्ष के त आदरणीय दाजुभाइ दिदीबहिनीहरू, पाठीघर खस्ने समस्या हाम्रो समाजमा सामान्य भए पनि लाजका कारण धेरै दिदीबहिनीहरूले लुकाउनुहुन्छ भन्ने चलनै छैन। लाज छ, समस्या छ, त्यसले गर्दा यो रोग भित्रभित्रै बल्झिन जाने। मैले धेरै यस्तो बिरामीहरू देखेको छु जो हामी कहाँ आउँदा गनाएर आउनुहुन्छ, के भयो भन्दा पछि धेरै बाध्यपछि उहाँहरू यसो भएको थियो भन्नुहुन्छ। र लुकाएर बस्नु समाधान होइन, समयमै उपचार गरियो भने यो समस्या निको हुन्छ। यदि त्यो गरिएन भने भोलि क्यान्सर हुने र त्यो शरीरभरि फैलिएर निको नहुने हुन्छ। यसकारण परिवार, समाज, पति र छोराछोरी सबैले महिलाको स्वास्थ्यलाई महत्व दिनुपर्दछ। यति गर्यौं भने हामीले ती कुराहरूबाट हामी बस्न सक्दछौ। यो सम्भवत नेपाली समाजमा अझ भन्नुहोस् दूरदराजका गाउँहरूमा यो समस्या बढी देखिएको छ। महिलाहरूले धेरै बच्चा जन्माउनु पर्छ र घरायसी कामहरू धेरै गर्नुपर्छ। उहाँको श्रीमानहरू कि त नेपाल बाहिर जाने, बसे पनि जानरक्षी कुलत नभएका श्रीमानहरू आएर महिलालाईको समस्या नबुझ्ने, कुटपिट गर्ने र त्यस्तो अवस्थामा पनि यौन सम्बन्ध राख्ने, ती कुराहरूले गर्दा झनै यो कुराहरू विकराल हुँदै गएको छ। नेपालको परिवेशमा सत्तात्मक जुन समाज छ, त्यस जुन अवस्था छ, हाम्रो नेपालको धर्मको अवस्था छ जहाँ महिलालाई त्यति प्रायोरिटी दिइँदैन, त्यस्तो समाजमा यसको धन दबदबा भएको छ, धन समस्याहरू बढ्दै गएको छ। किनभने महिलाहरू बाहिर बोल्न लजाउनुहुन्छ र स्वास्थ्यको पहुँच पनि सबै ठाउँमा छैन, त्यसका कारणले समस्याहरू बढ्दैछन्। र आमाको समस्या, स्वास्थ्यमा समस्या हुने बित्तिकै घर परिवारमा बच्चालाई समस्या हुन्छ, बच्चालाई समस्या हुने एउटा परिवार नै विखण्डनतिर जान्छ। त्यसकारणले यी कुराहरूलाई हामीले एकदमै मनन गर्नुपर्छ। एकले अर्कालाई गाउँमा, समाजमा, टोलमा जहाँ यस्ता मान्छेहरू हामीले देख्छौँ तिनीहरूलाई सुन्ने ठाउँमा पुर्याएर उपचार गर्न हामी सबैले सहयोग गर्नुपर्ने हुन्छ। यो सबै मान्छेको, परिवारको मात्र नभएर असल नागरिकको दायित्व पनि हो। आदरणीय श्रोताहरू, बाइबलको प्रेरणादायी वचनबाट म यहाँहरूको बीचमा एउटा कुराहरू सेयर गर्न चाहन्छु। भजन संग्रह 121:2 लेखिएको छ, मलाई सहयोग गर्ने त मेरो प्रभु परमेश्वर हुनुहुन्छ जसले स्वर्ग र पृथ्वी बनाउनु। आदरणीय श्रोताहरू, हामी प्रभुलाई पछ्याउनेहरू, यीशु ख्रीष्टका हामी सन्तानहरू, परमेश्वर भन्नुहुन्छ मलाई सहयोग गर्ने त मेरो परमेश्वर हुनुहुन्छ जसले स्वर्ग र पृथ्वी बनाउनु। जसले स्वर्ग र पृथ्वी बनाउनु भयो उहाँ परमेश्वरले हामीलाई ज्ञान र बुद्धि पनि दिनुभएको छ। उहाँले दिनुभएको सबै कुराहरूबाट हामी उपभोग गर्नेछौँ र परमेश्वरलाई पछ्याउनेछौँ। र प्रमुख कुरा त परमेश्वरले महिला र पुरुषलाई जसरी उहाँले सृजना गर्नुभयो बराबरी बनाउनु भयो, न घटी न बढी बनाउनु भयो। त्यसकारण हामी परमेश्वरका जनहरूले महिलाको स्वास्थ्यमा पुरुष बराबरी हामीले उहाँहरूलाई पनि ठान्नुपर्छ। पुरुष बराबरी उहाँको पनि हक अधिकार छ, परमेश्वरले हामीलाई बराबरी बनाउनु भएको। त्यसकारण हामीले यसमा आफ्नो परिवारलाई बचाउने, समाजलाई बचाउने, देशले बनाउने दायित्व पनि परमेश्वरका जनहरूको हो, मण्डलीको पनि दायित्व। मण्डलीमा पनि त्यस्ता दिदी बहिनीहरू कोही हुनुहुन्छ भने पहिचान गरिकन हामीले यसलाई उपचारमा लानुपर्छ। र परमेश्वरले चाहनु भए पनि हामीलाई सबै रोगहरू निको गर्न सक्नुहुन्छ। परमेश्वरमै भरोसामा रह्यौँ भने हाम्रा धेरै कुराहरूबाट हामी शान्तिमा रहन सक्छौँ। त्यसकारण परमप्रभु परमेश्वरले सबै कुराहरूबाट हामीलाई सहयोग गर्नुहुनेछ। हामीलाई सहयोग गर्ने परमेश्वर हुनुहुन्छ, उहाँले डाक्टर, परिवार, समाज मार्फत हामीलाई सहयोग गर्नुहुन्छ। त्यसैले समस्यामा निराश नभई स्वास्थ्य उपचार लिनुहोस् र विश्वासमा बलियो रहनुपर्छ। विश्वासीहरू विश्वासमा बलियो भयो भने सबै कुराको हामी समाधान पाउँदछौँ। परमेश्वरले हामी सबैलाई यी कुराहरूबाट आशिष दिनुहुनेछ। सम्पूर्ण देश, मण्डली, यो देशै असल भयो भने परमेश्वरको आशिष सबैले पाउनुहुनेछ र सबैले यी कुराहरूलाई मनन गर्नुहुनेछ। मण्डली, विश्वासी र हाम्रो समाजको यो ठुलो दायित्व। त्यसकारण परमप्रभु परमेश्वर, मलाई सहयोग गर्ने त मेरो परमप्रभु परमेश्वर हुनुहुन्छ जसले स्वर्ग र पृथ्वी बनाउनु भयो। आदरणीय श्रोताहरू, यहाँहरूलाई हामीले दिएका यी सुझावहरू कस्तो लाग्छन्, हामीले स्वास्थ्य सम्बन्धी कुनै नयाँ कार्यक्रमहरू ल्याउनु पर्ने छ भने पनि यहाँहरूले हामीलाई सुझाव दिनुहोस्, हामी त्यो कुराहरू ल्याउनेछौँ र यहाँहरूको बीचमा फेरि नयाँ विषयवस्तुका साथ फेरि हामी अर्को आइतबारको बिहानीमा तपाईँहरूको माझमा आउनेछौँ। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। म महेन्द्र खड्का पनि यहाँहरूबाट बिदा चाहन्छु। जय मसीह।
0: श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511 शून्य 30 83। हवस् त श्रोता, अब चाहे भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। साथै जय मसीह, हामी बाइबलीय प्रार्थना अभ्यास भन्ने सिरिजको पाँचौं भागको वचन सुन्न गइरहेका छौं। अनि पाँचौं भागको विषय चाहिँ मैले प्रार्थनाद्वारा परिवर्तन भन्ने राखेको छु। अनि सुरुमै तपाईँहरूलाई एउटा कुरा चाहिँ क्लियर गराउन चाहिहाले मैले, अब यो प्रार्थनाद्वारा परिवर्तन भनेको चाहिँ यसको अर्थ चाहिँ प्रार्थनामा चाहिँ परिवर्तन गर्ने जादु छ भन्ने होइन, तर मेरो यसको अर्थ चाहिँ प्रार्थनाद्वारा परिवर्तन भन्नुको अर्थ चाहिँ हामीले प्रार्थना गर्नुपर्छ, हाम्रो काम प्रार्थना गर्ने हो अनि परमेश्वरले परिवर्तन दिनुहुन्छ, यो यसको अर्थ चाहिँ। यो अब लेख्दाखेरि लामो हुन्छ, त्यस कारण छोटकरीमा सम्झिनलाई सजिलो होस् भनेर चाहिँ मैले प्रार्थनाद्वारा परिवर्तन भन्ने छोटो राखेको छु। अनि यो विषय चाहिँ मैले एस्तरको पुस्तकबाट ल्याएको हो। अनि एस्तरको पुस्तकमा जम्मा 10 अध्यायहरू छन्। अनि 10 अध्याय पढ्दा चाहिँ एउटा प्रमुख विषय मैले प्रार्थनाद्वारा परमेश्वरले चाहिँ इजरायलको इतिहासमा परिवर्तन ल्याउनु भएका कुराहरू पाएँ। अनि जुन यहाँ परिवर्तनहरू भएको छ अहिले हामी अगाडि पढ्नेछौँ, अहिले हामीले पृष्ठभूमि मात्रै पढेका छौँ। अनि ती परिवर्तनहरू चाहिँ आज हाम्रो जीवनमा पनि अनि हाम्रो परिवारमा, मण्डलीमा, समाजमा पनि ती परिवर्तनहरूको खाँचो छ। र यो परिवर्तन चाहिँ हाम्रो जीवनमा सजिलै आउँदैन, एउटा विश्वासीको प्रयासले मात्र यो परिवर्तन सम्भव छैन, पवित्र आत्माको सहायता चाहिन्छ। अनि सहायता पाउनको लागि हामीले प्रार्थना गर्नै पर्छ, अनि परमेश्वरको सहायताद्वारा परिवर्तन सम्भव छ। अनि आजको मुख्य विषय नै हो प्रार्थनाद्वारा परिवर्तन। र यो विषयलाई हामी 3 बुदामा हेर्नेछौँ। र पहिलो बुदा चाहिँ छ प्रार्थनाद्वारा इजरायलको इतिहासमा परिवर्तन। अब प्रार्थनाद्वारा परिवर्तन भएका इतिहासहरू चाहिँ बाइबलमा धेरै पाइन्छन्। अनि ती मध्ये एउटा परिवर्तन चाहिँ हामीले एस्तरको पुस्तकमा पाउँछौ। अनि जुन यी महान परिवर्तनहरू इजरायलीहरूको बीचमा भएको थियो, अनि त्यो बेला चाहिँ अहासुरस भन्ने फारसका राजाले राज्य गर्थे, र उनको साम्राज्य चाहिँ यति धेरै विशाल थियो, तपाईँहरूले सुन्नुभयो, अघि नै यहाँ पढ्नु पनि भयो, एस्तर 1:1-2 उनको राज्यको बारेमा यसरी वर्णन गरिएको छ। 1, यहाँ वर्णन गरिएका घटनाहरू अहासुरस राजाको पालामा भएका थिए। उनी त्यही अहासुरस थिए जसले भारतदेखि लिएर कुस देशमा 127 प्रान्तहरूमाथि राज्य गर्थे। त्यस बेला उनी आफ्नो राजधानी सुसनमा भएको राज सिंहासनबाट राज शासन गर्थे। अब यो पद अनुसार चाहिँ, यो खण्ड अनुसार चाहिँ अहासुरस राजाको शासन चाहिँ संसारभरि नै फैलिएको थियो होइन। नक्सामा एकचोटि हेरौँ, अब सुसनमा राजधानी थियो, अहिले चाहिँ त्यो इरानमा पर्छ। अनि यो सुसन भन्ने चाहिँ यो इरानको पश्चिम साइडमा अनि दक्षिण साइडमा, यहाँनिर इरान र इरानको बीचमा चाहिँ थियो। उनले चाहिँ यहाँबाट, अनि उनको देश चाहिँ भारतदेखि कुशसम्म भएको छ। भारत चाहिँ हामीलाई थाहा छ, तर कुश चाहिँ कहाँ पर्छ भन्दा यो बाइबलको तल दिएको छ, मिश्र देशमा पर्छ भनेर लेखेको छ, तपाईँले यहाँ तल हेर्नुभयो भने। अनि यो मिश्र देश चाहिँ अहिले इजिप्टमा पर्छ है। तपाईँको विचार गरिहाल्नुहोस्, इजिप्टदेखि माथि यदि साउदी होइन, जोर्डन, यहाँनिर इजरायल पर्छ, लेबनान, सिरिया, पूर्वतिर हेर्नुभयो भने इराक, इरान, तुर्कमिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, पाकिस्तान, भारत, अनि यो चाहिँ जम्मा 127 प्रान्त, 127 प्रदेशमा चाहिँ बाँकिएको थियो भने यति ठूलो उनको चाहिँ साम्राज्य थियो। र कैद गरेर लगिएका इजरायलीहरू चाहिँ यही राजाको अधीनमा चाहिँ थिए, छरपष्ट भएर बसेका थिए। अनि उनी चाहिँ यति महान थिए, उनले आफ्नो रबाब, आफ्नो ऐश्वर्य, आफ्नो धन सम्पत्ति चाहिँ 180 दिनसम्म प्रदर्शन गरे। त्यति महानता थिए, 180 दिन लागेको थियो। अनि त्यसपछि त्यो प्रदर्शन गरिसकेपछि उनले अन्तिममा आफ्नै दरबारको बगैँचामा चाहिँ 7 भोज दिए। अनि उनको दरबार कस्तो थियो तपाईँले पढ्नुभयो, त्यहाँ यति शानदार थियो होइन। अनि पाहुनाहरूलाई सुनको कछौरामा चाहिँ दिइन्थ्यो। अनि जब उसले भोज गरिसकेपछि अन्तिममा आफ्नो रानीको सुन्दरता देखाउनको लागि चाहिँ त्यहाँ सिंहासनमा ल्याउनको लागि हुकुम गरे, तर रानी बस्तीले चाहिँ आउन इन्कार गरे। यसले गर्दा चाहिँ राजा अहासुरस चाहिँ रिसले चुर भयो अनि रानीलाई चाहिँ रानीको पदबाट चाहिँ उनले हटाए, पदच्युत गरे अनि रानी बस्तीको सत्तामा चाहिँ आसुरस राजाले एस्तरलाई बिहा गरे। अनि एस्तर चाहिँ इजरायली युवती थिइन् अनि उनको चाहिँ आमा बुबा थिएन। तपाईँले यो एक अध्याय दुई अध्याय पढ्दै जानुभयो भने त्यहाँ छ। यसलाई चाहिँ उनका काका मर्दकै भन्नेले चाहिँ आफ्नो छोरी बनाएर पालेको थियो। अनि त्यो बेलामा चाहिँ राजाको मुख्य सल्लाहकारमा चाहिँ हमान भन्ने व्यक्ति थिए। अनि राजा चाहिँ उनीसँग खुसी भएर यति धेरै उच्च स्थानमा राखेका थिए कि राजादेखि मुनिको पदमा चाहिँ हमानलाई चाहिँ राजाले राखेका थिए। अनि राजाले चाहिँ यस्तो आदेश दिएको थियो कि त्यहाँ वरिपरि भएको सबै भारदारहरूले वरिपरिको मान्छेहरूले चाहिँ घोडा टेकेर दण्डवत गर्नुपर्ने हमानलाई चाहिँ, राजाको मुख्य सल्लाहकारलाई। अनि मर्दकै चाहिँ अब इजरायली थिए, उनी एकमात्र परमेश्वरलाई मात्रै उनले दण्डवत गर्थे अनि उनले चाहिँ हमानलाई दण्डवत गर्दैनथे। अनि यो कुराले गर्दाखेरि हमान चाहिँ साह्रै रिसाको कारणले उनले राजालाई चाहिँ एउटा सल्लाह दिए। अनि उनले यस्तो सल्लाह दिए कि ये इजरायली भन्ने जातिहरूले चाहिँ हजुरको ऐन कानून पालन गर्दैनन्, तपाईँले यिनीहरूलाई जीवित राख्नुभयो भने यो उचित छैन, हाम्रो देशको लागि खतरा छ, किनभने यिनीहरूले तपाईँको ऐन हुकुम नै मान्दैन, यसकारण यिनीहरूलाई नाश गर्नको लागि एउटा हुकुम निकाली बक्सियोस् भनेर सल्लाह दिए। अनि राजाले अब मुख्य सल्लाहकार त हो मानिहाले, हमानको सल्लाहमा सहमति दिए अनि राजाले चाहिँ हुकुम निकाले। अनि त्यो हुकुम चाहिँ यस्तो थियो, एस्तर तीन अध्यायको तेह्र पदले भन्दछ, यसरी आधार भन्ने बाह्रौं महिनाको तेह्रौं दिनमा समस्त यहुदीहरूलाई जवान बुढा स्त्री बाल बालिकाहरू सबैलाई नाश गर्ने मार्ने र तिनीहरूको नाउँ निशानै मेटिदिने अनि तिनीहरूका सम्पत्ति लुट्ने हुकुम राज्यका सारा प्रान्तहरूमा राजकीय दूतहरूद्वारा पठाइयो। यो चाहिँ हमानले सल्लाह दिएका थिए अनि राजाले चाहिँ यस्तो राजकीय हुकुम निकाले। अनि त्यो बेला अहिलेको जस्तो प्रजातन्त्र थिएन अनि एकतन्त्रीय शासन थियो अनि राजाले जे भन्यो त्यही नै हुन्थ्यो अनि जुन राजकीय मोहर लगाएर कानून बनाएर निकालिन्थ्यो त्यसलाई फेरि रद्द गर्न सकिँदैन थियो। यसकारण यहुदीहरूको चाहिँ मृत्यु निश्चित भएको देखेर चाहिँ मर्दकैले चाहिँ कालो भाँग्रा लगायो अनि खरानी धसेर चाहिँ विलाप गर्यो अनि सारा देशमा भनेको चाहिँ त्यहाँनिर सारा देशमा चाहिँ यो हुकुम चाहिँ पठायो। अब जुन यो हुकुम पठाएपछि चाहिँ इजरायलीहरूमा पनि शोक विलाप अनि सबै प्रान्तमा रुवावासी भयो। अब यो चान्चुने कुरा थिएन, अघि तपाईँहरूले यहाँ गवाही सुन्नुभयो कि बाढी पीड़ितको हालत कस्तो छ अनि उनीहरू पनि यही ट्रमामा थिए। अहिले हामीलाई पढ्दाखेरि सजिलो लाग्छ होइन यहाँनिर, तर अब त्यो बेला राजाको हुकुम कस्तो हुन्छ कि राजाको हुकुम पालन नगर्नेहरूलाई चाहिँ पुरै मृत्युदण्ड त्यहाँ आस त्यहाँनिर सारा देशमा चाहिँ यो हुकुम चाहिँ पठायो। अब जुन यो हुकुम पठाएपछि चाहिँ इजरायलीहरूमा पनि शोक विलाप अनि सबै प्रान्तमा रुवावासी भयो। अब यो चान्चुने

आधार भन्ने महिनाको 13 दिन चाहिँ नाउँ निशानै मेटिने गरी, अब इजरायलहरूको स्थिति के थियो होला विचार गर्नुहोस्, यो इजरायलको इतिहासमा भएको एउटा घटना हो अनि यसले उनीहरूको जीवनमा कस्तो निराशापन ल्यायो प्रियहरू। यो नाउँ निशाना भनेको चाहिँ, नाउँ निशाना मेटिनु भनेको चाहिँ तपाईँले बाइबलमा धेरै ठाउँमा पढ्नुहुन्छ, एक समयमा कनान देशमा चाहिँ हित्ती, एमोरी, यबुसी, गिरगासी जातिहरू बसोबास गर्थे, तिनीहरूको नाम कहाँ हराए विचार गर्नुहोस् त, ती जातिहरूको नाम निशाना आज संसारमा छैन, यद्यपि ती जातिहरू बस्थे थिए तर ती हामीले ती यबुसी गिरगासी जातिहरूको नाम निशाना संसारबाट मेटिएर गयो। नाम निशाना मेटिनु भनेको चाहिँ त्यो, अब उनीहरू पनि त्यही स्थितिमा पुगेछ। यदि हामानको योजना सफल भएको भएदेखि आज इजरायलीहरूको नाम निशाना यो संसारमा रहने पनि थिएन अनि इजरायल देश पनि यो संसारमा बिलाएर जाने थियो। तर अचम्मको कुरा चाहिँ के छ भने इजरायलीहरूको मृत्युको दिन चाहिँ खुसी र आनन्दमा परिणत भयो के, जुन दिन उनीहरूलाई जुन मृत्युको दिनको घोषणा गरिएको थियो त्यो दिन त खुसी र आनन्दको दिन भयो। अनि यो इजरायलको इतिहासमा यो परिवर्तन कसरी सम्भव भयो, निश्चय नै यसमा परमेश्वरको हात छ। तर आज तपाईँहरूसँग मैले बाँच्न चाहेको मुख्य कुरा यही नै हो, अनि यो कठिन समयको दौरानमा मृत्युको छायाले घेरेको समयमा रुदै हिँडेको दिनहरूमा यस्ता रानीले चाहिँ उपवास राखेर प्रार्थना गरिन्। तपाईँले अगाडि यहाँनिर हेर्नुभयो भने एस्तर 4 अध्यायको तपाईँले मसँगै पल्टाउन सक्नुहुन्छ, एस्तर 4 अध्यायको 15 अनि 16 17 पदमा तपाईँले अगाडि हेर्नुभयो भने यहाँनिर भनेको छ, तब एस्तरले मर्दकै कहाँ यस्तो जवाफ पठाइन्, गएर सुसानमा भेट्टाएका जति सबै यहुदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। जब यस्तो आदेश आयो उनीहरूको नाम निशानै संसारबाट मेटिने, रानी एस्तरले चाहिँ उपवास बस्नको लागि सबैलाई खोज्नुहोस्, यहुदीहरू इजरायलीहरूलाई कति दिन उपवास बसे, यहाँ लेखिएको छ 3 दिन र 3 रातसम्म। उनीहरूमाथि जब यस्तो निराशाको बादलले राख्यो, उनीहरू मृत्यु उनीहरूको तोकिसकेको छ अनि मर्न अगाडि चाहिँ उनीहरूले 3 दिन र 3 रात उपवास, कसरी उपवास राखे, 3 दिन र 3 रातसम्म न त खानुहोस् न पानी पिउनुहोस्, म र मेरा चाकर्नीहरू पनि तपाईँहरू जस्तै उपवास बस्नेछौ। तपाईँहरूले जिन्दगीमा कहिले 3 दिन केही नखाई केही नपिकन प्रार्थना गर्नु भएको छ, तर यहाँ बाइबलमा रेकर्ड भएको छ प्रियहरू, जब जीवनमा कठिनाइ आउँछ, जब जीवनमा समस्या आउँछ हामीले के गर्ने, यसकारण यो स्तरको पुस्तक रेकर्ड गरेर राखिएको छ। हामीले कुदेर जाने ठाउँ कहाँ हो प्रियहरू, हामीले शरण लिने ठाउँ कहाँ हो, जीवनमा जब यस्तो भवितव्य घटनाहरू आउँदछ अनि यहाँ अगाडि भन्दछ म र मेरा चाकर्नीहरू पनि तपाईँहरू जस्तै उपवास बस्नेछौ, त्यसपछि कानूनको विरुद्धै भए पनि म राजा कहाँ जानेछु, यदि मेरो नाश हुन्छ भने पनि होस्, तब मर्दकै गइहाले र यस्तले हुकुम गरे अनुसार नै गरे। अब मेरो नाश भए पनि होस् किन त भन्दाखेरि राजाको राजकीय मोहर छाप लगाएर रा, कानून पारित भइसकेपछि त्यसको विरुद्धमा कसैले आवाज उठाउँछ भने सिधै मृत्युदण्ड छ। तर यस्तो रहन्छ, अब त्यो कानूनको विरुद्धमा भए पनि एकचोटि म चाहिँ जान्छु, अब त्यो कानूनको विरुद्धमा बोल्नु भनेको नै त्यतिखेर चाहिँ मृत्युदण्ड हो सिधै। कारण पहिला चाहिँ उपवास बसौँ, पहिला प्रार्थना गरौँ, त्यसपछि जाउँ राजाले के भन्नुहुन्छ, यदि उहाँले मलाई मार्नुहुन्छ भने पनि ठिकै छ, म नाश हुन्छु म मर्छु, तर प्रार्थना गरौँ। अनि उपवास बसेको पछि अनि 3 दिन 3 रातको उपवास पछि रानी यस्तो चाहिँ राजा कहाँमा गएर आफ्नो बिलौना पोखाउँछ, मेरो सम्पूर्ण जाति चाहिँ यसरी यो दिनमा हामी नष्ट हुँदैछौँ, उसले आफ्नो राजा कहाँ वेदना पोखाउँछ। अनि त्यतिखेर राजा चाहिँ छाङ्गाबाट खस्छ, कसले यस्तो षड्यन्त्र रचेको हो, अनि रानीले बताइन् तपाईँकै मुख्य सल्लाहकार हमानले यस्तो रचेको हो। यसपछि राजा चाहिँ यति क्रोधित भए यति रिस भए रिसाए कि उनले त्यति नै खेर हामानलाई चाहिँ फाँसीमा चढाउने हुकुम गरे, अनि हामानले आफ्नो शत्रु मर्दकैलाई काठमा झुन्ड्याउन भनिकन 25 मिटर अग्लो काठ तयार पारिसकेको थियो अनि हामानलाई लगेर त्यही काठमा झुन्ड्याएर मृत्युदण्ड दियो।
अनि जब मृत्युदण्ड दियो

त्यसपछि राजाले फेरि जुन पहिला नष्ट गर्ने उर्दी निकालिएको थियो त्यसलाई रद्द गर्नको लागि फेरि आफैले नै फेरि राजकीय छाप लगाएर अब इजरायलीहरूलाई चाहिँ नष्ट नगर्नु भन्ने त्यो पहिलाको हुकुमलाई पहिलाको कानूनलाई खारिज गर्नको लागि फेरि उनले दोस्रो उर्दी निकाले। अनि जब यो पहिलेको कानून रद्द गर्ने जुन त्यो उर्दी चाहिँ सारा प्रान्तमा पुग्यो अनि त्यो नष्ट हुने दिन चाहिँ इजरायलीहरूले त्यो बिलापको दिनलाई चाहिँ उत्सवमा परिवर्तन भएको दिनको रूपमा एउटा चाडको रूपमा चाहिँ स्थापित गरे र आजसम्म पनि इजरायलीहरूले त्यो चाड मान्छन् जसलाई चाहिँ पुरिम भनिन्छ। अनि मैले तपाईँहरूसँग बाँड्न चाहेको कुरा पनि यही हो मुख्य। एस्तर 9:21-22 पदमा के परिवर्तन भयो त, वर्षेनी अधार महिनामा 14 र 15 दिन आफ्ना शत्रुहरूदेखि विश्राम पाएका समय झै र तिनीहरूका निम्ति शोकबाट हर्ष र विलापबाट उत्सवमा परिवर्तन भएको महिना झै मनाउनलाई स्थापित गरे। यो एस्तर 9:22 पदमा भनेको जुन परिवर्तन भन्ने शब्द मैले पढ्दा भेट्टाएँ अनि यसै मेरो मुटु छ अनि यो परिवर्तन चाहिँ आज हाम्रो जीवनको लागि पनि खाँचो छ। भाइले उनीहरूको जस्तो परिवर्तन नहोला र हामीले अर्कै किसिमको परिवर्तन अनि यो कारणले मैले यो शब्दद्वारा चाहिँ मैले आजको शीर्षक अनि आजको मुख्य विषय प्रार्थनाद्वारा परिवर्तन भन्ने राखेको हो। अब उनीहरूलाई चाहिँ नष्ट गर्ने दिन चाहिँ आधार महिनाको 13 दिन थियो। अब परिवर्तन के भयो त, अघि हामीले हेर्यौँ भने तपाईँले हेर्नुहुन्छ आधार भन्ने 13 दिनमा नआउने सना मेटिदिने त, तपाईँले परिवर्तन के देख्नुभयो यहाँनिर कस्तो अचम्म, आधारको 13 दिन चाहिँ नसुने त्यसको भोलिपल्ट के भयो, शोकबाट हर्ष विलापबाट उत्सवमा परिवर्तन। परमेश्वरले चाहिँ त्यो काम गर्न सक्नुहुन्छ प्रियहरू, तपाईँले प्रार्थनालाई कसरी लिनुभएको छ, के यो शनिबार आएर हनुमान गरेर गर्ने एउटा रीति मात्रै हो प्रेयरहरू, परमेश्वरले यस्तो उनीहरूको विलापलाई चाहिँ एउटा आनन्दमा अनि एउटा शोकलाई चाहिँ हर्षमा परिवर्तन गर्नुभयो। यसकारण हामीले प्रार्थना गर्न अल्छी गर्नु हुँदैन किनकि प्रार्थनाद्वारा चाहिँ परिवर्तन आउँछ। अनि आजको हाम्रो मुख्य विषय पनि त्यही हो, हामीले थाहा छ होइन प्रार्थनाद्वारा परिवर्तन। यसको पहिलो बुदा हामीले हेरिसक्यौँ प्रार्थनाद्वारा इजरायलको इतिहासमा परिवर्तन। अब हामी दोस्रो बुदा हेर्नेछौँ, त्यो चाहिँ हो प्रार्थनाद्वारा नेपालको इतिहासमा परिवर्तन। अब प्रार्थनाद्वारा चाहिँ इजरायलको इतिहासमा मात्र होइन नेपालको इतिहासमा हेर्यौँ भने पनि प्रार्थनाद्वारा परमेश्वरले हाम्रो देशमा पनि धेरै परिवर्तनहरू ल्याउनु भएको छ। अनि तपाईँले नेपाली ख्रिस्टियन इतिहास हेर्नुभयो भने नेपालको इतिहास के थियो, नेपालको परिस्थिति सन् 1952 भन्दा पहिले सुसमाचार बन्देज थियो अनि कुनै पनि मण्डली थिएन है। त्यस बेला सुसमाचार सुनाउनेहरूलाई चाहिँ जेल हालिन्थ्यो अनि देश निकाला गरिन्थ्यो। त नेपालमा मण्डली स्थापना कसरी भयो त, इतिहासकारहरूले नेपालको ख्रिस्टियन इतिहासको बारेमा लेखेका छन् धेरै किताबहरू छन्, प्राय प्राय लेखकहरूले के कुरामा जोड दिएको छ भनेदेखि दार्जिलिङका नेपाली ख्रिस्टियनहरू र मिसिरिनीहरूले चाहिँ नेपालको बोर्डरमा आएर घोडा टेकेर प्रार्थना गर्थे अरे नेपालको लागि। प्राय नेपालको ख्रिस्टियन इतिहास पढ्दाखेरि यो कुरो चाहिँ भेटिन्छ प्रेर, उनीहरूले नेपालको लागि त्यसरी अनि प्रार्थना गरे। अनि सन् 1914 चाहिँ दार्जिलिङ निवासी चाहिँ अब पादरी गंगा प्रधानले चाहिँ अङ्ग्रेजी बाइबललाई नेपालीमा उल्था गरे होइन, अनि उनले पनि धेरै प्रार्थना गरेको छ र उनको एउटा प्रार्थना चाहिँ हाम्रो हामीले गाउने ख्रिस्टियन भजनको 399 राखिएको छ। अनि त्यो उहाँको प्रार्थना चाहिँ यस्तो छ, जसले यो नेपाली बाइबल उल्था गर्नुभयो उहाँको प्रार्थना हो यो, उहाँको प्रार्थनालाई नेपाली भजनमा राखिएको छ। उहाँको प्रार्थना यस्तो छ, प्रभु अर्जी सुनिलेऊ गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ। त्यो बेला चाहिँ नेपालीहरूलाई गोर्खाली भनिन्थ्यो। पूर्व दक्षिण पश्चिम दिशा अनेक धर्मका जन छन्, उत्तर तिब्बत मध्ये नेपाल गोर्खालीका कुर छन्, थापा तली भातगाउँ पाटन काठमाडौँ छन् सहर, तिनलाई तिम्रो भक्ति पार्नु प्रभु हाम्रो रहर, प्रभु अर्जी सुनिलेऊ गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ। नेपालमा त्यो बेला बन्देश थियो, कुनै मण्डली पनि थिएन, उनीहरूले यसरी घोडा टेकेर मिसिनहरूसँग प्रार्थना गरे।
नेपालमा के परिवर्तन भयो त, नेपाल देशमा प्रार्थनाद्वारा भएको परिवर्तन के हो त? अनि परिवर्तन आज हामी देख्छौ, अहिले हजारौं मण्डलीहरू स्थापना र लाखौं नेपालीहरू विश्वासी भएका छन्। आमेन। यो चाहिँ हाम्रो पुर्खाहरूले गरेको प्रार्थनाको प्रतिफल हो प्रिय। तपाईँलाई मैले गरेको आज घुँडा टेकेर प्रार्थना गरेको प्रतिफल चाहिँ हाम्रो छोरा नाति अनि पनातिहरूले चाख्न पाउनेछन्। कारण प्रार्थना गर्न हामीले अल्छी गर्नु हुँदैन। 74 वर्ष भएछ नेपाल देशमा प्रजातन्त्र आएको, 1952 आएको, अहिले 2026 भयो। 74 वर्ष, 74 वर्ष अगाडि विचार गर्नुहोस्, कुनै पनि मण्डली थिएन। 74 वर्षभित्रमा हामीले हेर्यौँ भने अहिले हजारौं मण्डली स्थापना भएका छन्, लाखौं नेपालीहरू क्रिस्चियन भएका छन्। अनि यो परिवर्तन कसरी आयो त भन्दा घोडाबाट सुरु भएको थियो, किनभने नेपालमा त सुसमाचार बन्देज थियो। उनीहरूले आफ्नो घोडा ख्याएर प्रार्थना गरे। परमेश्वरले चाहिँ नेपालमा परिवर्तन ल्याउनु भयो। यसकारण हामी प्रार्थना गर्न चाहिँ अल्छी गर्नु भएन, किनकि प्रार्थनाद्वारा चाहिँ परमेश्वरले परिवर्तन ल्याउनुहुन्छ। अब हाम्रो समयमा पनि प्रभुले ल्याउनुहुन्छ। अनि हामीले आजको प्रार्थनाको विषय, मुख्य विषय प्रार्थनाद्वारा परिवर्तन भन्ने हेऱ्यौँ। हामीले दुईटा बुदा हेरिसक्यौँ, अब हामी तेस्रो बुदा हेरौँ। त्यो चाहिँ हो प्रार्थनाद्वारा व्यक्तिगत जीवनमा परिवर्तन। परमेश्वरले इजरायलको इतिहासमा परिवर्तन ल्याउनुभयो, नेपालको इतिहासमा परिवर्तन ल्याउनुभयो। अब यही काम तपाईँको जीवनमा परमेश्वरले गर्नुहुन्छ। प्रार्थना गर्न अल्छी नगर्नुहोस्, तपाईँले परिवर्तन देख्नुहुनेछ, परमेश्वरले परिवर्तन ल्याउनुहुनेछ। हाम्रो काम प्रार्थना गर्ने हो, परिवर्तन ल्याउने काम परमेश्वरको हो। त्यसकारण प्रिय, तपाईँहरू निराश नहुनुहोस्। प्रार्थनाद्वारा परमेश्वरले तपाईँ र मेरो जीवनमा, परिवारमा, यो मण्डलीमा परिवर्तन ल्याउनुहुनेछ। यसुले भन्नुभयो कि आफ्नो छिमेकीलाई प्रेम गर, आफ्नो शत्रुहरूलाई प्रेम गर, तिम्रो खेदो गर्नेहरूलाई, हानि गर्नेहरूलाई 70 गुणा 70 पल्ट क्षमा देऊ। के कसैले आफ्नो शत्रुलाई प्रेम गर्छ? के कसैले आफ्नो हानि गर्नेहरूलाई 70 पल्ट क्षमा गर्छ? मानिसबाट सम्भव छैन, विश्वासीको प्रयासबाट यो सम्भव छैन। पवित्र आत्माको शक्ति चाहिन्छ। पवित्र आत्मा जब तपाईँमा आउनुहुन्छ, पवित्र आत्माको शक्तिले तपाईँले शत्रुलाई प्रेम गर्न सक्नुहुन्छ। पवित्र आत्माको शक्तिले तपाईँलाई हानि गर्नेहरूलाई क्षमा दिन सक्नुहुन्छ। अनि त्यो शक्ति पाउनको लागि प्रार्थना गर्न जरुरी छ प्रिय। त्यो कारण प्रार्थना गर्न हामी अल्छी नगरौँ। आज हित्ती, एमोरी, गिर्गासी जातिहरूको कुनै नाम निशाना पनि छैन। त्यस्तै इजरायली जातिहरूको पनि एकपल्ट नाम निशाना मेटी नै लागेको थियो। अनि यस्ता रानी चाहिँ धुरो धुरो रोइन्, मर्दकै धुरो धुरो रोइन्। अनि ऊ तनावले गर्दा ऊ सुत्न सकेन, उसको दिनको भोग र रातको निन्द्रा हराएर गयो। तपाईँ र म पनि यही संसारमा बस्ने हो, त्यो भन्दा भिन्न छैन। तपाईँ र मेरो जीवनमा पनि कुनै न कुनै दिन समस्या आउँछ, तनावले हामीलाई पनि घेर्छ प्रिय हो। त्यो बेला के गर्ने? जसरी सुत्केरीलाई व्यथा लाग्छ अचानक, त्यस्तै थाहै नपाइकन यो संसारमा समस्याहरू आउनेछन्, त्यो बेला हामी के गर्ने? अनि हामीले आज सुनेको वचनलाई याद गरौँ प्रिय। तपाईँ र मैले आज एस्तरको पुस्तक पढेका छौँ। एस्तर रानीले के गरिन्? उनी घुँडामा गएर उपवास राखेर प्रार्थना गरिन्। तपाईँ र मैले पनि त्यही गर्ने हो। अनि हेर्नुहोस्, तपाईँको जीवनमा, तपाईँको परिवारमा परमेश्वरले कस्तो परिवर्तन दिनुहुनेछ। अनि आज हामीले गाउने गीतले भन्दछ, अनि सारांश चाहिँ यही छ, जब हामी समस्यामा अल्झाउँछौँ, तनावले निराशमा डुबाउँछ, सबभन्दा पहिले परमेश्वरको उपस्थितिमा बसेर प्रार्थनामा समय बिताउँ। तब यस्ता रानी र मर्दकैको जीवनमा समस्याले ल्याएको निराशालाई परमेश्वरले आनन्दमा परिवर्तन गरिदिनु भए झैं हाम्रो समस्या, तनावले ल्याएको निराशालाई परमेश्वरले विजयमा परिवर्तन गर्नुहुनेछ। यसकारण प्रार्थना गर्न अल्छी नगरौं, किनकि प्रार्थनाद्वारा परिवर्तन आउँछ। आमेन। यो आजको सम्पूर्ण वचनको सारांशलाई हामीले हेर्यौँ भने यही नै हो प्रिय, कि परमेश्वरले निराशालाई आनन्दमा परिवर्तन गरिदिनु भयो। अनि एस्तरको जीवनमा अनि त्यो परिवर्तन चाहिँ आज हाम्रो जीवनमा पनि ल्याउनुहुनेछ। हामीले गाउने गीतको बोल छ आजको, यसु भन्नुहुन्छ मलाई, ममा रहौ तिमी सधैँ, प्रशस्तै फलहरू फलाउनलाई प्रशस्तै पोखिने गरेर। फलहरू भनेको के हो प्रिय? यो गीतको अर्थ के हो तपाईँले कहिले बुझ्नु भएको छ? फलहरू भनेको चाहिँ प्रेम, शान्ति, आनन्दको फलहरू हुन्। अनि पोखिने गरेर भनेको के हो? अनि त्यो परमेश्वरको प्रेमले जब हामी भरिन्छौँ, अनि हाम्रो जीवनबाट छछल्किएर हाम्रो छिमेकीहरूको जीवनमा पोखिनेछन्। अनि त्यसको लागि चाहिँ जसरी एउटा हाँगा
चाहिँ रुखको बोटमा गाँसिन्छ, हाका चाहिँ बोटमा रहिरहन्छ, त्यसरी नै तपाईँ र म चाहिँ येशु ख्रिस्टमा रहन आवश्यक छ। कसरी त्यो रहने त कसरी रहने? एउटा तरिका त्यही हो, घोडामा बसेर। जब तपाईँ प्रभुसँग उपस्थितिमा प्रार्थनामा बिताउनुहुन्छ, प्रभुसँग एक भएको तपाईँको मन, तपाईँको हृदय, तपाईँको सोचाइ परमेश्वरसँग एक भएको हुन्छ। अनि जब हामी प्रभुमा यसरी रहन्छौँ अनि हाम्रो जीवनबाट परमेश्वरको प्रेम, शान्ति, आनन्दको फलहरू फल्नेछन्, अनि त्यो आशिष हामीबाट छछल्किएर अनि त्यो चाहिँ पोखिएर हाम्रो छिमेकीहरूको जीवनमा पुग्नेछ। आमेन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

उहाँहरू जाँदै गर्नुहुँदा उहाँ एउटा गाउँमा पस्नुभयो र मार्था नभएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नभएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। तर मार्था सेवा सत्कारका धेरै काममा अल्झेकी थिइन्। तिनले येशूका आएर भनिन्, प्रभुज्यू, मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छ, तपाईँ वास्ता राख्नुहुन्न, त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर येशूले जवाब दिएर तिनलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छे, जो उसबाट कहिल्यै खोसिने छैन। लुका 10 अध्यायको 38 देखि 42 पदसम्म। यो घटना प्रभु येशूको समयमा घटेको वास्तविक घटना हो। कति खुसीको कुरा छ कि प्रभु येशू मानिसहरूका घर घरमा जानुहुन्थ्यो, परिवारमा गएर मानिसहरूलाई शिक्षा दिनुहुन्थ्यो। बाइबलको यो खण्ड तीन व्यक्तिको एउटा परिवारसँग सम्बन्धित छ। त्यस परिवारमा दुई दिदी बहिनी र एकजना भाइ थिए। प्रभु येशूले त्यस परिवारलाई प्रेम गर्नुहुन्थ्यो। त्यस अवसरमा येशूले भन्नुभयो कि अरू सबै काम कुराहरू भन्दा महत्वपूर्ण उहाँको शिक्षा वा उहाँको वचन सुन्नु हो। येशूले भन्नुभयो कि मानिसले उहाँको शिक्षा सुन्नु पर्छ। प्रभुले तपाईँको परिवारलाई पनि यही कुरा भन्न चाहनुहुन्छ। तपाईँको परिवारले पनि प्रभुको वचन सुन्नुपर्छ, किनकि प्रभुले परिवारलाई असल, आनन्दित र सफल बनाउन चाहनुहुन्छ, अनि तपाईँको परिवारलाई पनि उहाँले त्यस्तै बनाउन चाहनुहुन्छ। परिवार कसले बनाएको हो? मित्र, संसारका सबै परिवार परमेश्वर प्रभु येशू ख्रीष्टले बनाउनु भएको हो। पवित्र बाइबलले परमेश्वरको परिवारको निर्माण गर्नुभएको कुराको वर्णन गर्दछ। बाइबलको शुरूको पुस्तकलाई उत्पत्तिको पुस्तक भनिन्छ। त्यही पुस्तकमा परमेश्वरले सबै प्राणीहरू, खोला नालाहरू, नद नदीहरू, वनका पशुहरू, आकाशका पंक्षीहरू, वनस्पतिहरू बनाउनु भएको वर्णन गरिएको छ। परमेश्वरले आफ्नो मुखको वचनले यी कुराहरू सृष्टि गर्नुभयो। परमेश्वरले अन्तरिक्षका सबै ग्रह नक्षत्रहरू पनि बनाउनु भयो भनेर बाइबलले भन्दछ। परमेश्वरले मानिसलाई पनि बनाउनु भयो। उहाँले घुमेको माटोबाट मानिसलाई बनाउनु भयो। यस विषयमा यसरी लेखिएको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमप्रभुले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भए। उत्पत्ति 1 अध्यायको 26 पदमा अनि 27 पदमा यी कुराहरू लेखिएको छ। फेरि लेखिएको छ कि परमेश्वरले मानिसलाई एक्लै देख्नुभयो। उहाँले त्यस पुरुषका निम्ति एउटी स्त्री बनाउनुभयो। लेखिएको छ, परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो र तिनी निधाएको बेलामा तिनका करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो, त्यसलाई एउटी स्त्री बनाएर मानिसका ल्याउनु भयो। उत्पत्ति 2 अध्यायको 21 र 22 पदमा यसरी लेखिएको छ, यसरी एउटा परिवार शुरू भयो श्रोता मित्र, अनि त्यही एउटा परिवारबाट आज संसारमा भएका सबै परिवारहरू आए। वसुधैव कुटुम्बकम, संसार एउटा परिवार हो। एउटा उद्देश्य सहित परमेश्वरले परिवारको निर्माण गर्नुभयो। परमेश्वरले परिवारहरूलाई आशिष दिनुहुन्छ, माया गर्नुहुन्छ, तपाईँ र म आफ्नो परिवारमा बस्छौ। परमेश्वरले हामीलाई परिवारमा बस्नका निम्ति बोलाउनु भएको छ। हाम्रो जीवन यही सुरु हुन्छ,
समय आएपछि सायद छुट्टिनु पनि पर्छ, तर सधैँभरि नभेट्ने गरी होइन। यति टाढा पनि नजाउ कि फेरि हाम्रो भेट नहोस्। यसरी हामी नबिर्सौं अरूलाई कि कहिल्यै यादै नआओस्। मानिसले परिवारमा बस्दा पनि कतिपय कुराहरूलाई ध्यान दिनुपर्छ। एउटा परिवारमा बस्ने सबै व्यक्ति रुचि योग्यता ज्ञान बुद्धि रूपरङ्ग एउटै हुँदैन। परिवारमा विभिन्नता हुन्छ, त्यसलाई स्वीकार गरेर जिउनु पर्छ, मिलेर बस्नुपर्छ। परिवारका निम्ति काम गर्दा कसरी जिउनु पर्छ सो बाइबलले हामीलाई बताएको छ। बाइबलले भन्छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै। यो जानेर कि तिमीहरूले आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ, तिमीहरूले प्रभुमा ख्रिष्टको सेवा गरिरहेका छौ। कलसी 3:23 परिवारमा गरिने कामहरू प्रभुका निम्ति गरिएको मानेर गर्नुपर्छ भनी बाइबलले सिकाउँछ। परमेश्वरले हाम्रो काम भन्दा पर हाम्रो मनलाई हाम्रो विचारलाई देख्नुहुन्छ। हिजो आज परिवारमा मानिसको सम्बन्ध धेरै कमजोर भएको छ, परिवारहरू टुक्रेर गइरहेका छन्, परिवार भित्रै झगडा हुन्छ, दुश्मनी हुन्छ। यो कति दुःख लाग्दो कुरा छ श्रोता मित्र। परमेश्वरले परिवारलाई आनन्दको स्थान बनाउन चाहनुहुन्छ। परिवारमा जिउने प्रत्येक व्यक्तिको आफ्नो आफ्नै भूमिका हुन्छ अनि जिम्मेवारी हुन्छ। जब कुनै सदस्यले आफ्नो जिम्मेवारीलाई लत्याउँछ वा त्यसबाट तर्किन्छ तब समस्याहरू शुरू हुन्छ। म कहिलेकाहीँ सोच्छु कि किन अचेल मानिसहरू एउटा परिवारमा बसेर पनि एकले अर्कालाई सहनु नसकेका होलान्, किन एकदेखि अर्कोले झर्को मानेका होलान्। टाढा विदेशमा गएर काम गर्नेहरूलाई घर परिवारको महत्व थाहा हुन्छ श्रोता मित्र। उनीहरूले परदेशमा बसेर घर परिवारको सम्झनामा आँसु बगाएका हुन्छन्। जब उनीहरू घर फर्केर आउँछन् तब त्यहाँ स्वर्गको आनन्द पाउँछन्। पवित्र बाइबलमा परमेश्वरले परिवारको सम्बन्धमा धेरैवटा निर्देशन र सल्लाहहरू दिनुभएको छ। भजन लेखकले भन्दछन्, परमप्रभुले नै घर वा परिवार नबनाउनु भए त बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नु भए त पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ। भजन सङ्ग्रह 127:1 तपाईं र म जुन परिवारमा जन्मेका छौं त्यो परमेश्वरको इच्छा र योजना अनुसार हो। हामी आफ्नो इच्छाले रोजी रोजी कुनै परिवारमा जन्मन सक्दैनौ। यो हाम्रो बुत्तादेखि बाहिरको कुरा हो, यो हाम्रो सोचाइ भन्दा बाहिरको कुरा हो। तपाईँ र मेरो परिवारको जग परमेश्वरले बसाल्नु भएको हो। हाम्रो परिवारको वास्तविक मालिक परमेश्वर नै हुनुहुन्छ। के यस कुरामा तपाईँ विश्वास गर्नुहुन्छ? हामीले विश्वास गर्नुपर्छ। हामी एक अर्काको अधीनमा बस्नुपर्छ। बाइबलले यसरी अर्थ दिएको छ, हे जवान हो बुढा पाकाहरूको अधीनमा बस, एउटा अर्काको अधीनमा बसेर तिमीहरूले नम्रताको वस्त्र धारण गर। जवान मानिसहरूलाई कति चाँडो झोक चल्छ, रिस उठ्छ होइन र? कोही कोही त अरूले भनेको कुरा पनि सहनै सक्दैनन्, तर परिवारमा जवानहरू नम्र हुनुपर्छ भन्ने सल्लाह बाइबलले दिएको छ। नम्र हुनुमा आज्ञा पालन गर्ने कुरा पनि आउँछ। आमा बुबाको ठूलाहरूको आज्ञा पालन गर्नुपर्छ। बुबाहरूलाई पनि बाइबलले राम्रो सल्लाह दिएको छ। बाइबलले भन्छ, हे बुबा हो तिमीहरूका छोरा छोरीलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुन्छन्। मलाई लाग्छ यो सायद छोरा छोरीलाई दिक्क नपार्नु भनिएको होला। कुनै कुनै आमा बुबाले छोरा छोरीलाई धेरै कचकच गर्दछन्, जहिले पनि गाली गरिरहन्छन्, मैले जन्माएको मैले पालेको मैले जे गर्दा पनि हुन्छ भन्ने जस्तो गर्छन्। तर यसो गरेर उनीहरूले छोराछोरीहरूको चरित्र नष्ट पारिरहेका हुन्छन्। हुन त छोराछोरीले पनि आमा बुबालाई निराश पार्ने प्रकारको निष्क्रिय जीवन जिउनु हुँदैन, सबै काममा सहायता गर्नुपर्छ। घरकी पत्नीहरूलाई बाइबलले भन्छ, प्रभुको दृष्टिमा सुहाउँदो गर, आफ्ना पतिको अधीनमा बस। बाइबलले हामीलाई प्रभु येशूको अधीनमा बस्नु भनेको छ। त्यसको अर्थ के हो? उहाँको कुरा मानेर जिउनु नै
येशूको अधीनमा बस्नु हो। पत्नीहरू आफ्ना पतिहरूको अधीनमा कसरी बस्नुपर्छ, पतिहरूको कुरा मानेर आफू खुसी गर्दै आफूलाई जे मन लाग्यो त्यही गर्दै जिउनु हुँदैन। पतिहरूलाई बाइबलले भन्छ, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर, तिनीहरू प्रति कठोर नहो, पत्नीलाई दासी जस्तो व्यवहार गर्नु हुँदैन भन्ने शिक्षा पनि बाइबलले दिएको छ। श्रोता मित्र, परमेश्वरको दृष्टिमा एउटी स्त्रीको पनि त्यत्तिकै महत्व हुन्छ जति पुरुषको हुन्छ। परिवारमा अरू पनि सदस्यहरू हुन्छन्, उनीहरूसित हामीले उचित व्यवहार गर्नुपर्छ। परमेश्वरको वचनलाई ध्यान नदिँदा, परमेश्वरलाई नमानेर आफ्नो आफ्नो स्वार्थ अनुसार मानिसहरू जिएका कारणले नै धेरैवटा परिवार लथालिङ्ग भएर भत्किएका छन्। तपाईँले परमेश्वरको आवाजलाई सुन्नुहोस् आज। तपाईँको परिवारमा सत्य परमेश्वरको वास गर्न दिनुहोस्। तपाईँको जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। उहाँले तपाईँको परिवारलाई सुन्दर बनाउनुहुनेछ। तपाईँको परिवारलाई परमेश्वरले धेरै आशिष दिउन्। म यही प्रार्थना सहित आजको पाठ बन्द गर्न चाहन्छु। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न दिउँ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई फेरि पनि आज हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। सत्य के हो र असत्य के हो, यस प्रश्नले मानिसको जीवनमा ठूलो फरक पार्दछ। असत्यले बदनामी, समस्या र विनाश नै ल्याउँछ। सत्यले आनन्द, खुशी र सुख जीवन ल्याउँदछ। सत्यको मार्ग कठिन हुन्छ। यस मार्गका केही आवश्यक कुराहरू म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, तपाईँलाई अवश्य नै थाहा छ यी कार्यक्रमहरू संचारका विभिन्न माध्यमहरूमा प्रस्तुत छन्। फेसबुक, व्हाट्सएप, युट्युब र इन्स्टाग्राम साथै अन्य माध्यमहरूबाट पनि तपाईँले यी कार्यक्रमहरू संसारको कुनै पनि कुनाबाट कुनै पनि समय सुन्न सक्नुहुनेछ र आशिषित बन्न सक्नुहुनेछ। त्यति मात्र होइन, तपाईँले आफैसित मात्रै होइन तर अरूलाई पनि बाँड्न सक्नुहुनेछ। परमेश्वरले निरन्तर तपाईँलाई आशिष दिउन्। आउनु सधैँ नै आज पनि एउटा मधुर अर्थपूर्ण गीत वचन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: कुनै कुरा सत्य हो भनी कसरी थाहा पाइन्छ? के उपाय छ? तपाईँ यस प्रश्नको उत्तर कसरी दिनुहुन्छ? मेरो उत्तर सुन्नुहोस्। जुन कुरा व्यक्ति वा थोकलाई जस्तो हो भनी विश्वास गरिएको हुन्छ, यदि त्यो त्यस्तै छ वा भयो भने सत्य त्यही हो र सत्य एउटै मात्रै हुन्छ। एउटा कुराको सत्य एउटै मात्र हुन्छ। सत्य एउटा सामर्थ्य हो, शक्ति हो, सत्य तितो हुन्छ भनिन्छ। तर ती मानिसहरूका निम्ति नै सत्य तितो हुन्छ जुन मानिसहरू असत्यमा चल्छन्, जुन मानिसहरू बेइमानी गर्न मन पराउँछन्, जुन मानिसहरू अनुशासनलाई घृणा गर्दछन्। तर सत्यलाई खोज्ने र प्रेम गर्नेहरूका निम्ति सत्य मिठो हुन्छ। सत्यको मार्गमा हिँड्नका निम्ति मानिसले अवश्य नै मूल्य चुकाउनु पर्छ। अनि विडम्बना यो छ कि मानिस कुनै मूल्य नचुकाई एक ढोकको आशिषित जीवन जिउन चाहन्छ, एक स्वतन्त्र जीवन जिउन चाहन्छ। हुन त सत्यको मार्गमा चलेर पनि मानिस स्वतन्त्र हुन सक्छन्, तर यो स्वतन्त्रताले मानिसलाई आफू खुशी गर्न, स्वेच्छाचारी बन्न पक्कै पनि दिँदैन। प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, यूहन्ना 14:6। प्रभु येशूले भन्नुभएको यस कुराको अर्थ के हो? उहाँ सत्य किन हुनुहुन्छ? किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ मानिस बनेर यस धरतीमा आउनु भएको मात्र हो। उहाँले जुन मानव जीवन जिउनुभयो त्यसमा कुनै मानिसले कहिले पनि खोट वा दोष निकाल्न सक्दैन। येशू सत्य हुनुहुन्छ किनकि उहाँले सत्यको जीवन जिउनुभयो, प्रदर्शन गर्नुभयो, सत्य कुरा भन्नुभयो, सत्य शिक्षा दिनुभयो, सत्य व्यवहार गर्नुभयो। सबैभन्दा महत्वपूर्ण कुरा, उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर मात्र पूर्ण सत्य हुनुहुन्छ। मानिसको बारेमा पवित्र बाइबलले के भन्छ? मानिसलाई जीवन परमेश्वरले नै दिनुभएको हो। मानिसको जीवन परमेश्वरको वरदान हो, आशिष हो। यो जीवन अमूल्य छ। मानिस आत्मा, प्राण र शरीरले बनेको छ। शरीर त एक दिन नष्ट भएर जान्छ, प्राण र आत्मा कहिल्यै पनि नाश हुँदैन। शरीर छौंजेल हामी मानिसको जीवन चलेको ठान्छौं, शरीर मरेर गएपछि मानिसको अस्तित्व समाप्त भएको मान्छौं। केही हदसम्म यो कुरा ठिकै लागे पनि यो पूर्ण सत्य भने होइन। जो होस्, मानिसको जीवन परमेश्वरले दिनुभएको एक वरदान भए पनि अहिले यो धेरै घृणित, दुष्ट, खराब, अपवित्र कुराहरूले भरिएको छ। मानिसले एक पवित्र जीवन जिएको परमेश्वर चाहनुहुन्छ, तर मानिसको जीवन भने यसको ठिक उल्टो छ। पवित्र बाइबलले संसारमा जिउने मानिसहरूको जीवनमा कुन कुन कुराहरू भरिएका छन् भनी बताउँदछ। बाइबलले भन्छ, रोमी 1:29-32 खण्डमा, मानिसको जीवन बदमाशी, दुष्टता, लोभ, इबिटा, हत्या, जय झगडा, छल, बदख्वाई, निन्दा, अहंकार, अभिमान, षड्यन्त्र, मूर्खता, निर्दयता, क्रूरता, अनाज्ञाकारिता, विश्वासघातले भरिएको छ। मैले बनाएको कविता होइन, यो परमेश्वरको जीवित वचन। मैले कुराहरू बताउँदा तपाईँले पनि आफ्नो शिर हल्लाउँदै हो, बाइबलमा त ठिकै कुराहरू लेखिएका रहेछन् भन्दै हुनुहुन्छ होला। हो, यो त मैले एउटा सानो खण्ड मात्र पढेर तपाईँलाई बताएको हुँ। सम्पूर्ण बाइबलमा जीवित परमेश्वरको वचन पाइन्छ, जुन वचन सत्य र शक्तिशाली छ। आज मानिसहरूको अवस्था र जीवनलाई हेर्दै के यी सबै कुराहरू हामीले आफ्नै आँखाले देखिरहेका छैनौं र? जुन नहुनुपर्ने कुराहरू आज संसारमा भइरहेका छन् त्यसको पछि मानिसको हृदयमा भरिएका यिनै कुराहरू त हुन् नि, होइन? बाइबलले भन्छ, सबै मानिसहरू पापी छन्। हो, म पनि अनि तपाईँ पनि। रोमी 3:23। यो पापी भन्ने कुरा सुन्दा त तपाईँलाई पनि रिस उठ्छ होला, होइन त? म कसरी पापी भन्ने प्रश्न तपाईँको मनमा आउन सक्छ? तर बाइबलले यसको पनि उत्तर दिएको छ। बाइबलले भन्दछ, मानव जातिका पिता आदमले पाप गरे, त्यसै कारण सबै मानिस उनीका सन्तान भएको कारण सबै पापी छन्। एउटा शिशु आफ्नो आमा र बुवामा भएको पापको बिउ बोकेर संसारमा जन्मन्छ, त्यसैले उसले जीवनमा पाप गर्छ। पाप गर्न कसैलाई सिकाउनु पर्दैन, रिस गर्नु पनि पापकै फल हो। बाइबलको वचन सत्य वचन यही हो। बाइबलले रिसको बारेमा भन्दछ, रिस त गर तर पाप नगर। जीवित परमेश्वरको मार्गले, जीवित परमेश्वरको शिक्षाले भन्दछ कि पापैको कारण मानिस मृत्युको अधीनमा परेको छ। हामीलाई कहिलेकाहीँ यस्तो लाग्छ कि कहिले पनि नमर्नु परे त कति आनन्द हुन्थ्यो होला, होइन त? सायद कुनै बेला तपाईँ पनि यस्तै विचार गर्नुहुन्छ होला। तर के गर्ने, मृत्यु प्रत्येक मानिसको भाग हो, मेरो पनि तपाईँको पनि। पापले संसारमा मृत्यु ल्याएको छ। परमेश्वरले मानिसलाई अजम्मरी जीवन दिन चाहनुहुन्थ्यो, तर मानिसको स्वेच्छाचारिताले गर्दा पाप हुन आयो, पापको फल मृत्यु भयो। बाइबलको यो वचन सुन्नुहोस्, म पाठ गर्दैछु, रोमी 5:12 खण्ड। एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। त्यो एउटा मानिस भनेको मानव जातिका पिता आदम हुन्। हिजो आज त विज्ञानले पनि यो कुरा प्रमाणित गरेको छ कि आमा बुवाको गुण र स्वभाव तिनीहरूका छोरा छोरीहरूमा सर्दछ। डीएनए जाँच गरे को कसको सन्तान हो भनी थाहा हुन्छ। मानिसको रगतमा स्वभाव वा गुणका तत्त्वहरू हुन्छन् भन्ने कुरा हामीले विश्वास नगरी धरै छैन। सत्यको मार्गले यही कुरा हामीलाई सिकाउँदछ। परमेश्वरको सत्य मार्गले यो भन्दछ कि मानिस जब शरीरमा मर्छ तब उसको त्यति नै अन्त हुँदैन। उसले जीवनमा जे जे गरेको छ, जे जे बोलेको, सबै कुराहरूको लेखा हिसाब किताब परमेश्वरको अगाडि उसले दिनुपर्छ। कुनै मानिस पनि यसबाट उम्कन पाउने छैन। बाइबलले भन्दछ, हामी सबै ख्रिष्टका न्याय आसनको सामुन्ने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। दोस्रो कोरन्ती 5:10। तपाईँलाई थाहा छ, मलाई पनि थाहा छ, सबैलाई थाहा छ कि संसारमा पनि अदालतहरू छन्। देश देशको आफ्नै अदालतहरू छन्। अदालतमा न्यायाधीशहरू हुन्छन्, वकिलहरू पनि हुन्छन्। दोष लागेका मानिसहरूलाई, अपराधीहरूलाई, ठगिएको कार्य गर्नेहरूलाई, चोरी हत्या अपराध गर्नेहरूलाई त्यहाँ ल्याइन्छ, मुद्दा चल्छ। विचार गर्नुहोस्, यस्ता कुराहरू यस संसारमा छन् भने त परमेश्वरको अगाडि पनि छन् त। संसारका अदालतहरूले अपराधी र दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिन्छ, कसै कसैलाई त प्राण दण्ड नै दिन्छ। अब संसारमा त यस्तो हुन्छ भने स्वर्गमा अवश्य नै यस्तो हुनेछ। तपाईँ र मैले यो संसारमा जिउँदा के गरेका छौं, ती सबै कुराको हिसाब परमेश्वरलाई दिनुपर्छ। हामीले असल गरेका छौं भने त्यही अनुसारको इनाम हामी पाउँछौं, दुष्ट कार्य गरेका छौं भने सोही मुताबिकको दण्ड हामी पाउनेछौ। यसकारण दण्ड पाउने कि इनाम पाउने, सो विचार गरी यस संसारमा तपाईँ र म जिउनुपर्छ। बाइबलले भन्दछ कि प्रभु येशूमा विश्वास गर्नेलाई परमेश्वरले क्षमा गर्नुहुन्छ। येशू ख्रिष्ट जो सत्य हुनुहुन्छ, उहाँ पापीहरूलाई नाश पार्न होइन तर तिनीहरूलाई बचाउन यस संसारमा आउनु भएको। त्यसै कारण उहाँले हाम्रो पापको मूल्य मृत्युलाई कलवरी क्रूसमा तिरिसक्नु भएको छ। परमेश्वरको सत्य वचनले भन्दछ कि परमेश्वरले आज मानिसहरूलाई पर्खिरहनु भएको छ। मानिसहरू पश्चाताप गरून्, अधर्मलाई त्यागुन्, दुष्ट कार्यहरू त्यागुन् भनी उहाँले मानिसलाई मौका दिनुभएको छ, किनकि कोही पनि नाश नहोस् भन्ने उहाँ इच्छा गर्नुहुन्छ। जसले पश्चाताप गर्दैन, क्षमा माग्दैन, ऊ त परमेश्वरको भयानक दण्डमा अवश्यै पर्नेछ। तर अहिले भने परमेश्वरले त्यो दण्डलाई रोकेर राख्नु भएको छ। तर रोकिने यो दण्ड एक दिन चाहिँ समाप्त भएर जानेछ, अर्थात त्यो दिनदेखि न्यायको काम शुरू हुन्छ। आज प्रभु येशूले सबै मानिसहरूलाई उहाँबाट अविनाशी जीवन प्राप्त गर्न बोलाउनुहुन्छ। येशू भन्नुहुन्छ, हे सबै परिश्रम गर्ने बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु र तिमीहरूले आफ्नो आत्मामा शान्ति पाउनेछौ। यो शान्ति एक दुई दिनको शान्ति होइन तर अन्तसम्मको। येशूको सत्यताको मार्गमा हिँड्ने मानिसहरूले यो शान्तिको अनुभव गर्न सक्छन्। धेरै मानिसहरूले जीवनमा यो शान्तिको अनुभव गरी बाँचिरहेका छन्। हामीले पनि उहाँको विश्वासमा यो अनुभव गर्न सक्छौ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, परमेश्वरको मार्ग भलाइको मार्ग हो। तपाईँ र मेरो जीवन निर्माण गर्ने मार्ग हो। परमेश्वर आफैले पनि सबै मानिसको भलाई गर्ने इच्छा गर्नुहुन्छ। कुनै पनि नाश नहोस् भन्ने उहाँ चाहनुहुन्छ। परमेश्वरको यो सदिच्छालाई स्वीकार गरी उहाँको बाटो पछ्याउनु असल कुरा हुन्छ, होइन त? यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। तपाईँसित कुराकानी गर्दा गर्दै समयले मलाई विदाई दिइसकेको छ, तर सत्य अद्भुत छ, किनभने सत्यमा सामर्थ्य छ, सत्यमा शक्ति छ। तपाईँको जीवन आशिषित बनोस् मेरो प्रार्थना छ, मेरो शुभेच्छा तपाईँको निम्ति।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: संसारमा प्रभाव पार्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 72 यहाँहरूलाई स्वागत छ। जब हामी क्रिस्टियन सेवाको बारेमा सोच्दछौ, हाम्रो दिमाग सामान्यतया मण्डली भवनहरू भित्र हुने सबै अद्भुत कुराहरू र घरहरूमा आयोजित बाइबल संगतितिर लाग्छ। यी गतिविधिहरू क्रिस्टियनहरूको आत्मिक विकासको लागि महत्वपूर्ण छन्। तिनीहरूलाई गुणस्तरीय आराधना र संगति समय प्रदान गर्दछ, साथै परमेश्वरको वचनको शिक्षाबाट आउने अद्भुत सत्यहरूले तिनीहरूको आत्मालाई खुवाउँछ। तर हामी अर्को महत्वपूर्ण सेवाको बारेमा विचार गरौं भन्ने म चाहन्छु। त्यो सेवा घर र मण्डली भवनहरूको भित्ता बाहिर गरिन्छ। यो काम गर्ने वातावरण भित्र हुन्छ, जहाँ मानिसहरू क्रिस्टियन र गैर क्रिस्टियन दुवै दैनिक रूपमा एकअर्कासँग अन्तर्क्रिया गर्छन्। प्रस्थानको पुस्तक 35:10 तिमीहरू मध्येका जति निपुण छन् तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएको सबै कुरा बताउन्। प्रिय श्रोता, हामी प्रत्येकले परमेश्वरले हामीलाई दिनुभएको प्रतिभाको मूल्याङ्कन गर्नु महत्वपूर्ण छ र त्यसपछि शिक्षा, तालिम र अनुशासित कडा परिश्रम मार्फत ती प्रतिभाहरू विकास गर्नुपर्छ, ताकि हामी प्रभावकारी सेवाको माध्यमको रूपमा परमेश्वरले हामीलाई आशीर्वाद दिनुभएको क्षमतालाई प्रयोग गर्न सकौं। प्रिय श्रोता, बाइबलमा धेरै उदाहरणहरू छन् जहाँ परमेश्वरमा ठूलो विश्वास भएका मानिसहरूले आफ्नो प्रतिभा प्रयोग गरेर आफू बसेको समाजमा ठूलो प्रभाव पारे। उत्पत्तिको पुस्तक 39:41 हामी देख्छौ कि युसेफ जेलबाट उठेर त्यो समयमा संसारको सबैभन्दा समृद्ध राष्ट्र मिश्रको दोस्रो शासक बने। 7 प्रशस्तताको अवधिमा बाली काट्ने र भण्डार गर्ने उनको प्रशासनिक सिपले गर्दा मिश्र र वरपरका राष्ट्रहरूका मानिसहरूलाई त्यसपछिको 7 अन्यकालमा भोकमारीबाट बचाउन सकियो। यो एउटा उत्कृष्ट उदाहरण हो जहाँ परमेश्वरको आत्मा सञ्चालन गर्ने विश्वासी हुनुले हजारौं हजार मानिसहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्न सक्छ। इतिहासले हामीलाई बारम्बार देखाएको छ कि जब एक पुरूष वा महिलाले अधिकारको धर्मनिरपेक्ष स्थितिमा काम गर्दै परमेश्वरको बुद्धि र शक्ति सञ्चालन गर्छ, यसले उनीहरूको देशलाई ठूलो समृद्धि र आशिषले लाभान्वित बनाउँछ। एर्मियाको पुस्तक 29:7 मैले तिमीहरूलाई निर्वासित गरेको शहरको भलो चिताओ र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर, किनभने त्यसको उन्नति भएकोमा नै तिमीहरूको उन्नति हुनेछ। दानियलको पुस्तकमा हामी देख्छौ कि दानियलले बेबिलोनमा एक उच्च पदस्थ सरकारी अधिकारी र सल्लाहकारको रूपमा सेवा गरेका थिए। दानियलले शत्रुतापूर्ण मूर्ति पूजक वातावरणमा काम गरे, तर त्यसले उनलाई आफ्नो बुद्धि र निष्ठाको लागि राजाको पूर्ण प्रशंसा र सम्मान प्राप्त गर्नबाट रोकेन। दानियलले आफूले काम गरेको सम्पूर्ण प्रशासनलाई प्रभाव पारे। परमेश्वरको आवाज सुन्ने व्यक्तिले कसरी दीर्घकालीन धर्मनिरपेक्ष प्रभाव पार्न सक्छ भन्ने कुराको उनी एउटा उत्कृष्ट उदाहरण हुन्। युद्धबन्दीको रूपमा पक्राउ परेपछि उनी बेबिलोनको सम्पूर्ण प्रान्तको प्रमुख शासक बन्न पुगे र त्यसपछि फारसी साम्राज्यको शीर्ष सल्लाहकार बने। 70 अवधिमा उनको कर्तव्यहरूमा राज्यका ज्ञानी मानिसहरूलाई व्यवस्थापन गर्ने, महत्वपूर्ण राष्ट्रिय घटनाहरूको व्याख्या गर्ने र जनताको आवश्यकतालाई अनुकूल बनाउन सरकारी नीतिलाई प्रभाव पार्ने समावेश थियो। नेहेमियाको पुस्तकमा हामी देख्छौ जहाँ नेहेमियाले फारसका राजाको लागि मग वाहकको रूपमा सेवा गरेका थिए। उनको धर्मनिरपेक्ष स्थितिले उनलाई राजाबाट आवश्यक स्रोतहरू प्राप्त गर्न सक्षम बनायो, जसले उनलाई यरुसलेममा पर्खालहरू पुनर्निर्माण गर्न एक विशाल निर्माण परियोजना व्यवस्थित गर्न सक्षम बनायो। हाम्रो समाजमा सबै क्षेत्रहरूमा उहाँको प्रेम, आनन्द बुद्धि र शक्ति परिचय गराउन परमेश्वरका नम्र पुरूष र महिलाहरूको आवश्यकता छ। यो पूरा गर्न हामीलाई क्रिस्चियन शिक्षकहरू, नर्सहरू, डाक्टरहरू, शल्य चिकित्सकहरू, दन्त चिकित्सकहरू, लेखाकारहरू, वकिलहरू, राजनीतिज्ञहरू र कृषि विशेषज्ञहरू चाहिन्छ। तपाईँहरू मध्ये जो युवा हुनुहुन्छ, मेरो प्रार्थना छ कि तपाईँहरू मध्ये धेरैले यी महान आवश्यकताका क्षेत्रहरूमा, धर्मनिरपेक्ष क्षेत्रमा महान सेवा गर्न उठ्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आजी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। ग्यागु या त गछियाना त्याकेगु जयमसी जोजो लपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ जीवनिया छिन श्रृंखला भाग 41 के छि सकसित न लसकु छ। साहस तैगु छुख यकु मनुटेस साहस्या बारे विचार याइबुले इम्स तस्क सहज रूप साधारण ज्या याइपि सुपर हिरो या चित्र न्याय उगु कल्पना चिस श्वेत त धङ्गु प्याह देखि अले उगु उकि धाथेगु जीवनिया वर्णन याइमुखु चिस साहस के ना चुनगु या अर्थ झी मग्या नागु मोखो थुकी या अर्थ झी ज्ञान न झिगु आज पुन के त जोखिम क्या त तयार दुगु जक्क ख निगुति मोथि छगु अध्याय नेगु पछि धातगुदो परमेश्वर झी त भय या आत्मा मोखु बरु झी त शक्ति माया वो थ त कयागे मोखैगु आत्मा ब्यादिगुदो यो ओपिनियन मेपी जिस अनुभव याई फैगु दक्षिण भालागु भावना मध्ये सिचगु न छगु ख यसा परमेश्वर छित ग्यागु खया त त्याके फैगु बल्लागु प्रेरणा लेगु शक्ति बिहादिगु दु हो झित ग्यागु इले न साहसपूर्वक ज्यायाय त क्षमता बिहादिगु दु मत्ती झिङपिङगु अध्याय छगु बाखदु गन यशु लाया छुन न्यासी वना छुन वेक थ चेला त दुगु नाचा पाखे गुना सुन मती झिङपेङगु अध्याय नि च्यागु पत्के धातगुदो अले पत्रुस वेक या त धाल प्रभु धाथे छि हे ख दयागु जुसा जितन समुद्रे न्यासी उनेगु उज बिहादिस ग्यागु या त पार यायगु नापाङ्गु पला धैगु थगु अवस्था लागु जुइगु परमेश्वर या प्रतिज्ञा मालेगु ख पत्रुस लखे न्यासे वने त ज्ञात वुत याहे याए न्यो थो याए फु धका यशु पाखे आश्वासन मागु ख नापाङ्गु छेस्रो निकि निगु अध्याय झिमसुङ्गु पत्के धातगुदो झिमस परमेश्वर यागु वचन यङ्की बोले छिमस थुकी या त मनुटेगु वचन मखु परमेश्वर यागु हे वचन ख धका नेना काल धाथे थो परमेश्वर यागु वचन ख अले थोहे वचन छिमगु नुगले हा कया चुङ्गुदो उकि जिमस परमेश्वर या त यहाँले सुब्या बिहा सुनुगुदो जब परमेश्वर झी त छु वचन बिहा दिल अले झिस उगु वचन या त विश्वास याना ज्या याइ बोले पङ्गु छेस्रो निकि निगु अध्याय झिमसुङ्गु पत्के धातगुदो झिमस परमेश्वर यागु वचन यङ्की बोले छिमस थुकी या त मनुटेगु वचन मखु परमेश्वर यागु हे वचन

0: 你姑姑不给他照顾多，为可能我也到我大了，为可能我也到我大下的了。不都是那啥过喊我呢？为个也才我那到六号六号念书呢。一说不都是到大下的了，给一点钱，别说现在家也拿的了大啥，去过家过也到，点起到不念书了，别的个不长个头，家也麻利。没得金苹果，家有水果不给他照顾多。非我过可能我家到，都你。天做那做不来，我进来到那哈了，说不知道不在那地上，啥也不读上到隔天也那，啥也不读上隔天那到外头干么修追，我他到工作他才到过课，一上不读也到不在那地了。我的金苹果的有水草果包给他照顾多，而且外个人我也到做那到那地了，我从我比说才上开也能过。지어서풀주의불에지도우다리하이도예수크리스왜그런프로틴이드도야나디마퍼미슈리아석디냐블레더이알레지원어서풀모누도워어서풀모누파케얼어야이고더이고어서풀다야더지서구카타와프로티크리아비아수나더이고커서풀다야러피뻥가마쿠고모드워따더두비세시아나성거서야이리더구럭시파케냐원이도더덩구사하스마사하스서풀주의더지언팀레가뭐튀어덜리냐원이마여쿠시나수루야이더라임서부원기모후서풀다프라트야이구러허시에더이구구블레나허리스네오구모후여비니엔웨비더나우더나우야이리검조리야이리비라야이리니라스야이리하스위갈야이모디사하스데기거블레거블레니치야언테워산토서러다이기거네하크노쿠토야어레지거네따몰라스토레다사지거네쿠노하크노쿠토야통야구보선예나디구리시사크시도나버미슈라수베비마조이모시ये नमी भी छिमसा नकदीन है जग बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लोप के नादी में सोमन भिक्टर चोया दिगो हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमकया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिम के जिमगो मोबाइल नम्बर दु 98-68-55-33-39 98-68-55-33-39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली
2: जय मसीह तथा नमस्कार TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ एडर र ड्रागन तिमीले सिंह र गोमनलाई कुल्चनेछौ जवान सिंह र सर्पलाई तिमीले पैताला मुनि लतार्नेछौ भजन संग्रह 91:13 अंग्रेजी बाइबलमा भजन संग्रह 91ले सिंह विषालु सर्प र ड्रागनको बारेमा कुरा गरेको छ यो खण्डले बताउँछ कि परमेश्वरमा भरोसा गर्ने उहाँको सन्तानको रूपमा तपाईले यी विरोधीहरूमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ तपाईले जीवनमा सामना गर्नुहुने सबै कठिनाईहरू र चुनौतीहरू यी तीन छविहरू मध्ये एकले प्रतिनिधित्व गर्छ सिंहहरू कस्तो निडर हुन्छन् तिनीहरू कस्तो ठाडै खाउला झै तपाईको सामुन्ने आउँछन् एकदम अनियोजित र अप्रत्याशित वा तपाईको प्रतिद्वन्दीले तपाईलाई मुद्दा हालेको चिठी अकस्मात पाउनुहुन्छ वा अकस्मात तपाईको अफिसले एउटा खाम तपाईको हातमा थमाइदिन्छ जसमा तपाईलाई कामबाट निकालिएको खबर छ सिंह जस्तै जब केही कठिनाईहरू तपाईको जीवनमा प्रवेश गर्दछ तपाई डराएर त्यहाँबाट दौडिएर भाग्ने चाह गर्न सक्नुहुन्छ तर वास्तविकता यो हो कि हाम्रो बाटोमा खड़ा भएका केही कठिनाईहरूबाट मुक्ति पाउन त्यति सहज भने छैन

एक प्रकारको विषालु सर्प हो। परमेश्वरले सृष्टि गर्नुभएका सबै प्राणीहरू मध्ये सर्पहरू सबैभन्दा मन नपर्नेहरूमा पर्छन्। यो अचम्मको कुरा होइन कि किन शैतानलाई सर्पको रूपमा चित्रण गरिएको छ, जसले अदनको बगैंचामा हाम्रो पहिलो आमा बुवालाई पापमा फसाउन भूमिका निर्वाह गर्यो। सर्प र सिंह धेरै फरक छन्। सिंह गर्जन छ र अगाडिबाट आक्रमण गर्छ, तर सर्पले आफ्नो शिकारलाई आक्रमण गर्न पर्याप्त नजिक नआउन्जेल घाँसबाट चुपचाप हिसिसाइरहन्छ र त्यसपछि एडरको घातक विषले प्रहार गर्छ। हाम्रो जीवनमा सर्पको आक्रमण अगाडि हामीले कुनै चेतावनी पाउँदैनौ। सर्पको ठूलो गर्जन हुँदैन, पाइलाको छाप हुँदैन, तर सर्पले प्रहार गर्छ र हाम्रो हृदय आतंकले भरिदिन्छ। जीवनका अप्रत्याशित घाउहरू एडरको आक्रमण जस्तै हुन्, जुन पूर्णतया अप्रत्याशित र त्यस्तो व्यक्तिबाट आएको हुन्छ जसबाट हामीले कहिले पनि त्यस्तो व्यवहार कल्पना गरेका हुँदैनौ, वा त्यस्तो प्रहार वा त्यस्तो धोका त्यो नजिकको व्यक्तिबाट आउला भनेर हामीले सोचेको हुँदैनौ। यहुदा इस्करियोत जस्तै, जसले पैसाको लागि येशूसँगको मित्रता बेचिदियो। भजन संग्रह 91 कुरा गरेको प्राणीहरूको यो त्रिभुजमा तेस्रो छवि ड्रागन हो। नेपाली अनुवादमा हामी ड्रागनलाई भेट्दैनौ, तर अंग्रेजी बाइबलमा ड्रागनको बारेमा लेखिएको छ। अब के तपाईँले कहिले ड्रागन देख्नु भएको छ? मेरो मतलब वास्तविक आगोको सास फेर्ने मुखमा ज्वाला भएको ड्रागन पक्कै देख्नु भएको छैन। हुन सक्छ चिनिया नयाँ वर्षमा ड्रागन देख्नु भएको होला, तर त्यो त्यसको भेषमा मानिसहरूको एउटा समूह या झुण्ड मात्र हो। ड्रागनहरू पौराणिक कथाहरू वा तपाईँको कल्पनाको जनावरहरू हुन्। हाम्रो दिमागमा बस्ने हाम्रो जीवनका ड्रागनहरू हाम्रो डरको कारण बनेका भयानक प्राणीहरू हुन्, जसले हाम्रो शान्ति लुट्छन्। ड्रागन ती चीजहरू हुन् जुन भएका छैनन्, तर पनि त्यो कुराप्रति तपाई डराउनुहुन्छ। जस्तै कतै क्यान्सर पो हुन्छ कि, वा कतै मेरो सबै बचत कसैले धोकाले खाइदिन्छ कि, वा कसैले मेरो बच्चाहरूलाई अपहरण पो गर्छ कि। ड्रागनहरू वास्तवमा छैनन्, तर यसको मतलब यो होइन कि यी डरहरू वास्तविक होइनन्। तपाईँको ड्रागन जस्तो डरले तपाईँको शरीरलाई शारीरिक र मानसिक थकान ल्याएर लड्न वा भाग्नको लागि तयार पार्छ। साथीहरू, हाम्रो शरीर हाम्रो कल्पनाको ड्रागनहरूको सामना गर्न डिजाइन गरिएको थिएन। यी तीन शक्तिशाली जीवहरूलाई जित्नको लागि हामी के गर्न सक्छौ त? सर्वोच्चको गोप्य स्थानमा शरण, भजन संग्रह 91 भन्छ। यो हाम्रो परमेश्वरसँगको व्यक्तिगत सम्बन्ध हो, जुन जीवनका ड्रागन सर्प वा सिंहहरू विरूद्धको तपाईँको आश्वासन हो। परमेश्वर तपाईँको शरण स्थान हुनुहुन्छ, सुरक्षाको स्थान जहाँ तपाईँलाई सिंहले चुनौती दिँदा, सर्पले डस्दा वा ड्रागनले धम्की दिँदा तपाईँ दौडेर जान सक्नुहुन्छ। दाउदले भजन संग्रह 27:5 पदमा लेख्नु भएको छ, किनकि संकष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। साथी, परमेश्वरलाई थाहा छ हामीलाई उहाँको आवश्यकता छ र उहाँले हाम्रो प्रतीक्षा गर्नुहुन्छ। भजन संग्रह 91:14-15 तपाईँको लागि परमेश्वरले यो प्रतिज्ञा गर्नुभएको छ। परमप्रभु भन्नुहुन्छ, त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटाउनेछु, त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु, त्यसले मेरो पुकारा गर्नेछ र म त्यसलाई उत्तर दिनेछु, त्यसका दुःखको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: किन आँखा मिचेको मिचेको गरेको?
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
7: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
8: अपाङ्गता भएका व्यक्तिलाई परामर्श दिँदा नमस्कार तथा जयमसी, म जोनी एरिक्सन टाढा हुँ र आज प्रभावकारी परामर्शका बारेमा केही कुरा बाँड्न चाहन्छु। तपाईँलाई थाहै छ, क्रिश्चियनहरूका रूपमा पीड़ामा रहेका मानिसहरूलाई सहयोग गर्न चाहनु स्वाभाविक कुरा हो। त्यसो भए तपाईँले के गर्नुहुन्छ, के भन्नुहुन्छ? म जस्तै आफ्नो घाँटी भाँचिएको व्यक्तिलाई विश्वास गर्नुहोस्, बाँकी जीवनभर व्हील चेयरमा बस्नुपर्ने विचारले मलाई पूर्ण रूपमा विचलित बनाएको थियो। जब मलाई निको हौ भन्ने शुभकामना दिएका कार्डहरू आउन बन्द भए र सबैजना आफ्नो नियमित जीवनमा फर्किए, तब म माथि निराशा छाउन थाल्यो। कतिपय रातहरूमा म सिरानीमाथि आफ्नो टाउको यताउता जोडले घुमाउँथे, आशा गर्थे कि मेरो घाँटी अझ माथिल्लो भागमा भाँचियोस् र अन्तत मेरो जीवन नै समाप्त होस्। अहिले करिब 60 वर्षपछि म ती निराशजनक समयहरूलाई फर्केर हेर्छु र आफैलाई सोध्छु, म कसरी त्यसबाट पार भए होला। एउटा कुरा भने निश्चित छ, मेरो वरिपरि क्रिश्चियन साथीहरू थिए जो मेरो पक्षमा उभिए, मेरो लागि प्रार्थना गरे र अर्थपूर्ण तथा व्यवहारिक तरिकाले मलाई हौसला दिए। डायना जस्ता साथीहरू, मलाई याद छ जब म शारीरिक उपचारमा हुँदिन थिए, म प्राय घाम लाग्ने कोठामा जान्थे र पुनर्स्थापना केन्द्रका सहयोगीलाई झ्यालका पर्दाहरू बन्द गरिदिन भन्थे, अनि त्यहाँ अँध्यारोमा बसेर म दिउँसोभरि बिटल्सका गीतहरू सुन्थे र दुखी हुँदै एउटा गीत गाउने गर्थे। रातका गहिरो अँध्यारोमा कालो चरो गाउँदैछ, यी भाँचिएका पखेटाहरू लिएर उड्न सिक, आफ्नो सम्पूर्ण जीवन उठ। एक दिन डायना मलाई भेट्न आइन्, उनी पनि मसँग घाम लाग्ने कोठामा बसिन्। मैले त्यही गीत फेरि गाएको सुनेपछि उनले भनिन्, जनी, तिमीलाई अरू कुनै खुशीका गीतहरू आउँदैनन्? सधैँ यस्ता मूर्खतापूर्ण निराशजनक कुराहरूको बारेमा गीत गाएको सुन्दा म दिक्क भइसके। ओहो, त्यो कुराले मलाई निकै चोट पुर्यायो, किनकि म डायनालाई मन पराउँथे। जब मैले आफ्नो पीड़ा अन्त्य गरिदिन आग्रह गर्दै मेरो बुवाका दाढी काट्ने ब्लेडहरू वा आमाका निन्द्राका औषधिहरू ल्याइदिन भनेकी थिए, उनले त्यसो गर्न अस्वीकार गरेकी थिइन्। अस्पतालमा हुँदा पनि उनी मेरो साथमा रहिन्, त्यसैले उनको त्यो कडा भनाईले मलाई अझ धेरै चोट पुर्यायो। मलाई लाज लाग्यो, तर मनको गहिराईमा मलाई थाहा थियो उनी सही थिइन्। मलाई एउटा नयाँ गीत आवश्यक थियो र त्यो गीत केही समयपछि आयो। एक रात म पुनर्स्थापना केन्द्रमा हुँदा त्यहाँकी अर्की साथी ज्याकी चुपचाप मेरो छवटा सैया वा बेड भएको वार्डमा पसिन्। नर्सहरू विश्राममा गएको बेला र मेरा कोठाका साथीहरू निधाइरहेको बेला ज्याकी अन्धारोमा मेरो ओछ्यानमाथि चढिन्। मेरो नजिकै आएर मलाई अंगालोमा झैं टाँसिन्, मेरो हात समातिन् अनि बिस्तारै गाउन थालिन्। दुःखको मानिस कस्तो अद्भुत नाम, परमेश्वरका पुत्र जो आउनुभयो नष्ट भएका पापीहरूलाई फेरि प्राप्त गर्न। हालेलुया, कस्तो उद्धारकर्ता। त्यो क्षणमा केही परिवर्तन भयो। कसैले मेरो नजिक आएर मलाई भेट्टाएको थियो। प्रिय मित्र, येशूको नाम त्यहाँसम्म पुग्छ जहाँ कुनै औषधि पुग्न सक्दैन, जहाँ कुनै डाक्टर, कुनै शल्यक्रिया, कुनै पुनर्स्थापना उपचारको प्रविधिले पनि निको पार्न सक्दैन। र जब मानिसहरूलाई परामर्श दिने कुरा आउँछ, विशेष गरी म जस्ता अपाङ्गता भएका मानिसहरूलाई, प्रार्थना र विश्वास तथा सम्मानमा आधारित सम्बन्धहरू अत्यन्तै महत्वपूर्ण हुन्छन्। अपाङ्गता देख्दा कतिपय मानिसहरू असहज महसुस गर्न सक्छन्। उनीहरूले यस्तो पनि सोच्न सक्छन् र कतिपय अवस्थामा त्यो सोच स्वाभाविक पनि हो कि यसले उनीहरूबाट धेरै समय, श्रम र संलग्नता माग्नेछ। त्यसैले उनीहरू केही दूरीमै बस्छन्, वास्तवमा संलग्न हुन चाहदैनन्। तर अपाङ्गताको संसार भने निकट सम्बन्ध र प्रत्यक्ष संलग्नता माग्ने संसार हो। केवल सुसमाचार सुनाएर मात्र पुग्दैन, तपाईँले सुसमाचारलाई आफ्नो जीवनबाट देखाउनुपर्छ। डायनाले जस्तै अध्ययारो कोठामा मसँग बसेर मेरा दुःखहरू गीत मार्फत बाहिर निकालिरहेको सुन्नु वा ज्याकीले जस्तै बिहानको अत्यन्तै ढिलो समयमा मलाई भेट्न आउनु केवल मेरो नजिक रहन र म एक्लो छैन भनेर सम्झाउन। त्यसैले यदि तपाईँको कुनै साथी अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ भने त्यो सम्बन्धमा आफ्नो समय र प्रेम लगानी गर्नुहोस्। उनीहरूलाई वास्तविक जीवनसँग जोडिराख्नुहोस्। उनीहरूलाई सामाजिक एकान्तमा पर्न नदिनुहोस्। उनीहरूको रिस, निराशा वा निराशजनक अनुभवका बारेमा उनीहरूसँग कुरा गर्दै अघि बढ्न सहयोग गर्नुहोस्। करूणा देखाउनुहोस् अनि उनीहरूले भोगिरहेको पीड़ालाई सकारात्मक अर्थ दिन सहयोग गर्नुहोस्। ख्रिस्टका अनुयायीका रूपमा तपाईसँग आशा र परिवर्तनको सन्देश छ। त्यसैले आफ्नो पीड़ित साथीलाई त्यो सन्देश केवल भन्ने मात्र नगर्नुहोस्, देखाउनुहोस्। आफ्नो व्यवहारबाट प्रमाणित गर्नुहोस्। येशूको बारेमा भन्नुहोस्, येशूलाई देखाउनुहोस् र आफ्नो जीवनबाट येशूलाई प्रकट गर्नुहोस्। ख्रिस्ट मार्फत तपाई पनि पीड़ाले भरिएको हृदयको गहिराईसम्म पुग्न सक्नुहुन्छ। आमेन।
9: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Praise God. Hallelujah. प्रभु हाम्रो आराधनाहरूलाई कार्यक्रमहरूमा सिफ बचाउनुहोस्. हाम्रो आराधनाहरूलाई एउटा प्रोग्राममा सीमित हुनदेखि बचाउनुहोस्. हामी दिनभरि तपाईँलाई खुसी पार्न चाहन्छौँ. हामी दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छौँ. हामी दिनभरि
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्.
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ. तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्.
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नगरौँ न हजुर.
4: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ. बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ. बाल बालिकालाई श्रम होइन शिक्षा दियौ. नेपाल सरकार विज्ञापन बोर्ड.

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: सूचना गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली, अनामनगर, काठमाडौँ, फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
7: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र सुनिल फर क्राइस्ट hospicecenter@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
9: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।

जयमसी नमस्कार सारे हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सुजनजी सँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूसँग रहनेछौ। दिनको शुरूआत भइसकेको छ र तपाईँहरू जहाँ हुनुहुन्छ जे गरिरहनु भएको छ तपाईँहरूलाई एकदमै स्वागत पनि भन्न चाहन्छु र आजको दिनको शुरूआत कतिवटा अवस्थाहरूमा चाहिँ अलिकति हामीलाई दुःख लाग्ने तरिकाबाट पनि भएको छ होइन। अहिलेको समयमा चाहिँ हाम्रो देश नेपालमा चाहिँ धेरै बाढी पहिरोहरू गएको हो कि जस्तो मलाई लाग्छ। हुन त पहिला पनि जान्थ्यो तर अहिले चाहिँ लगातार होइन गइरहेको छ अनि आज मात्रै गोर्खामा पनि अर्को फेरि भीषण बाढी गएको छ होइन। बुढी गण्डकीबाट चाहिँ त्यहाँबाट बग्ने जुन खोला छ त्यो चाहिँ बुढी गण्डकी त्यहाँबाट चाहिँ धेरै नै कुराहरू बगाएको कुराहरू छ। त्यति धेरै जनको क्षति त सुनिएको छैन तर जे होस् त्यहाँको प्राकृतिक कुराहरू अथवा भनौँ कतिवटा कुराहरू बगाइरहेको मानिसहरू त्रासमा भइरहेको छ। यो पनि अनुरोध गर्न चाहन्छु हामी प्रार्थना गरौँ सबै परिस्थितिमा परमेश्वरले सहायता गर्नुभएको होस् र यो प्राकृतिक प्रकोपमा पनि यो सबै कुराहरू साम्य हुन सकेको होस् भनेर हामी प्रार्थना गरौँ। अनि हाम्रो आफन्तहरू हुनुहुन्छ होला त्यो चाहिँ बुढी गण्डकी त्यहाँबाट चाहिँ धेरै नै कुराहरू बगाएको कुराहरू छ। त्यति धेरै जनको क्षति त सुनिएको छैन तर जे होस् त्यहाँको प्राकृतिक

त्यो कारणले गर्दा उहाँहरूको लागि एकदमै धेरै प्रार्थना गरौँ। तपाईँहरू नजिक हुनुहुन्छ, आफन्तहरू त्यहाँ तपाईँहरूको हुनुहुन्छ भने फोन गर्नुहोस् होइन, सकेको सहायताहरू गर्नुहोस् अनि प्रार्थना गर्नुहोस् भनेर पनि भन्न चाहन्छु। नारी आवाजमा छौं हामी, नारीसँग सम्बन्धित अथवा नारीहरूलाई उत्साह दिने काम पनि म यस कार्यक्रम मार्फत परमेश्वरको वचनद्वारा गर्ने गर्दछु र आज पनि पक्कै पनि कुनै विषयलाई लिएर तपाईँहरूको बीचमा म कुराकानी गर्ने नै छु। शुरूआतमा चाहिँ म एउटा गीतबाट शुरू गर्न चाहन्छु, गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति आउने नै

0: आजै नेपाल र नेपाली क्रिस्टीय संगतिलाई माया नमार्नुस्।
1: कहाँ मार्छु र माया बहिनी, याद आउँछ सँगै गाएको र नाचेको, ख्रिस्टको प्रेममा सँगै रोटी भाँचेको। आउँछु पक्कै पनि नाच्दै गाउन, येशूको प्रेम भाइ बहिनीसँग बाँड्दै मण्डली खुसीले सजाउन।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र आज म तपाईँहरूको बीचमा एउटा विषयमा रहेर कुराकानी गर्नेछु जुन चाहिँ नयाँ कुरा पक्कै पनि होइन भन्छौ हामी प्राय कुराकानी गर्दै गर्दा, किनकि हामी हाम्रो जीवनमा हामीले धेरै कुराहरू देखिसकेका हुन्छौँ, गरिरहेका हुन्छौँ, सिकिरहेका हुन्छौँ होइन। हरेकको जीवनमा त्यो साइकल छ नि, त्यो एउटा जीवनशैली छ, अनि त्यो कारणले गर्दाखेरि हामीले गरेका कुराहरू सबै नयाँ नै हुन्छन् भन्ने छैन। कतिपटक हाम्रा अनुभवहरू चाहिँ फरक हुन सक्छन् र त्यसको प्रस्तुति फरक हुन सक्छ। आज मैले तपाईँहरूको बीचमा कुराकानी गर्न खोजेको विषय चाहिँ निरन्तरताको विषयमा छ। आमा दिदी बहिनीहरूको बीचमा निरन्तरता कतिवटा कुरामा दिनको लागि एकदमै गाह्रो छ होइन। आफ्नो करियरलाई, आफ्नो कुनै पनि कुरालाई चाहिँ आमा दिदी बहिनीहरूले चाहिँ निरन्तरता दिँदाखेरि चाहिँ अलिकति कतिवटा कुरालाई ब्यालेन्स मिलाउनु पर्ने हुन्छ। यो विषयमा रहेर कुराकानी गर्नेछु म र थुप्रो कुराहरू छन् र पनि अब दाजुभाइहरूको बीचमा पनि निरन्तरता भन्ने कुरा त महत्वपूर्ण कुरा छ र पनि यो निरन्तरतालाई चाहिँ परमेश्वरको वचनमा पनि निरन्तर प्रार्थना गर होइन, धैर्य गर, धैर्य धारण गर, निरन्तर प्रार्थनामा लागिरहो, निरन्तर संगति जाओ, निरन्तर होइन एकअर्कालाई एउटा आदर गर्नुपर्ने कुराहरू, प्रेम गर्नुपर्ने कुराहरू निरन्तर निरन्तर कन्टिन्यू भन्ने कुरा चाहिँ बाइबल पनि हो। एक किसिमले भन्यो भने बाइबल पास्ट पनि होइन, जस्तो परमेश्वरको वचन चाहिँ पास्टको लागि मात्रै पनि होइन र यो चाहिँ बगिरहने कुरा, निरन्तर कुरा हो। परमेश्वरको वचन चाहिँ हामी एउटा गीत पनि गाउने गर्छौँ, रोकेर रोकिँदैन भनेको जस्तै, अथवा यो रोक्ने कुरा होइन, यो कुरा कसैको लागि केही समयको लागि सीमित होइन, यो परमेश्वर नै असीमित हुनुहुन्छ, यो चाहिँ कन्टिन्यू हुने कुरा हो होइन। त्यो कारणले गर्दा चाहिँ हरेक समय नै भइरहने कुरा के, जस्तो बगिरहने कुरा भने जस्तो, चलिरहने भनेको कुरा जस्तो, भइरहने कुरा कन्टिन्यू हुने कुरा हो। त्यो कारणले गर्दा यो निरन्तरतासँग सम्बन्धित कुराकानी गर्न मन लाग्यो मलाई। कतिवटा कुरा चाहिँ कस्तो लाग्दो रहेछ भन्दाखेरि चाहिँ निरन्तर गरिरहँदाखेरि चाहिँ अब भयो भन्ने अवस्था पनि आउँदो रहेछ कि कति गर्ने, कहिलेसम्म गर्ने भन्ने कुराको एउटा हामी मानिसहरू चाहिँ एउटा लिमिटेसन खोज्छौँ कि काम गर्ने ठाउँमा अथवा कुनै पनि कुरामा, केही कुराको त लिमिटेसन हुन्छ पनि होला र पनि कतिवटा कुरा चाहिँ हामीले निरन्तर लिएर जानुपर्छ कि। एउटा भनाइ छ नि, तिमीले कहिलेसम्म आफ्नो शरीरको ख्याल राख्ने भन्दाखेरि चाहिँ जहिलेसम्म तिमी यो संसारमा रहन्छौ तहिलेसम्म तिमीले चाहिँ आफ्नो शरीरको ख्याल राख्ने कुराहरू छन् त होइन, खानेकुरामा होस् अथवा कुनै पनि कुराहरू। मान्छेले सोध्छन् नि मैले कहिलेसम्म औषधि खानुपर्छ, अथवा कहिलेसम्म म चर्च जानुपर्छ, अथवा कहिलेसम्म मैले प्रार्थना गर्नुपर्छ, अथवा म कहिलेसम्म चाहिँ यो कुरा गरिरहनुपर्छ त भन्ने प्रश्नहरू हामी गर्ने गर्छौँ। सानो बच्चाहरूलाई पनि होइन, कुनै पनि कुराहरू गर्दा कहिलेसम्म स्कुल जाने, अथवा कहिलेसम्म होमवर्क गर्ने, अथवा कहिलेसम्म के गर्ने भन्ने कुराहरू सुन्छ। अझ धेरै जसो प्रश्न चाहिँ सानो सानो बच्चाहरूले गरेको देखिन्छ क्या, उनीहरूसँग एकदमै धेरै प्रश्नहरू हुन्छ, एकदमै धेरै भनौँ न जिज्ञासाहरू हुन्छन् यस्तो कुराहरूमा चाहिँ कहिलेसम्म भन्ने कुरा, एकदमै चासो हुन्छ। एकदमै हिजो भर्खरै मात्रै पनि मेरो एउटा भनौँ न माइन्डमा आइरहेको थियो कि मेरो सानो बाबुसँग, मेरो भाइसँग म हिँडिरहेको थिएँ अनि उसको स्वभाव चाहिँ कस्तो भन्दाखेरि चाहिँ जहाँ गयो नि जति बेला अब कहिले अब यहाँ सकिन्छ र अर्को ठाउँमा जाने अथवा त्यो ठाउँबाट अर्को ठाउँमा जाउँ भन्ने खालको कुरा, के केही ठाउँमा बसिरहन नसक्ने भनेको जस्तो, अथवा भनौँ कहिले अथवा कति अथवा किन भन्ने प्रश्नहरू के धेरै। अनि म यस्तो विचार गर्दै थिएँ बच्चाहरूमा कति धेरै एउटा भनौँ न जिज्ञासा हुन्छ, उत्सुकता हुन्छ, अनि कतिवटा कुरालाई भनौँ न एक पछि अर्को एक पछि अर्को उनीहरू निरन्तरता गरिरहेका हुन्छन् भने, अर्को मैले आज जोड्नु खोजेको कुरा चाहिँ कतिवटा कुराहरू छ हाम्रो लाइफमा चाहिँ हामीले निरन्तर गरिरहनु पर्ने कुराहरू छ, जस्तो परमेश्वरसँगको सम्बन्ध, तपाईँ र मेरो वरिपरि भइरहनु भएको व्यक्तिहरू, परिवारसँगको सम्बन्ध, विशेष गरी आमा दिदी बहिनीहरूको लागि चाहिँ यो निरन्तरता दिनको लागि चाहिँ अब हामीले के गर्नुपर्छ
भन्ने विषयमा म तपाईँहरूको बीचमा आज कुराकानी गर्न गइरहेकी छु। धेरैवटा लाइफ साइकलहरू हुन्छ होइन, एउटा बालक हुन्छ अनि बिस्तारै हुर्किँदै जाँदा फेरि धेरै कुराहरू आउँछन् अनि कतिवटा कुराहरू हामीले चाहेर पनि निरन्तरता दिन सक्दैनौँ। एउटै माहौलमा, एउटै वातावरणमा, एउटै ठाउँमा हामी भइरहँदैनौँ अनि फरक फरक मानिसहरूको बीचमा गइरहनु पर्ने हुन्छ। फरक ठाउँमा फरक माहौलहरू, सिचुएसन परिवर्तन हुन सक्छ, परिस्थितिहरू परिवर्तन हुन सक्छ। त्यो समयमा पनि हामीले निरन्तर दिने कुराहरूलाई कसरी निरन्तरता दिने त भन्ने विषयमा आज म तपाईँहरूको बीचमा कुराकानी गर्नेछु। एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

यहाँ श्री माइक पछि फेरि पनि स्वागत गर्न चाहन्छु। यस्तै नै छ, यस्तै नै हो, तर प्रभुको काम चाहिँ निरन्तर अगाडि नै बढ़िरहन्छ। हाम्रो लाइफमा कतिवटा कुराहरू हामीले हेर्दाखेरि चाहिँ एकदमै परिवर्तन भइरहेका हुन्छन्, तर हामीले हाम्रो जीवनलाई रोक्न मिल्दैन। हामीलाई परमेश्वरले यही नै भन्नुभएको छ, कन्टिन्यू चाहिँ तिमी अगाडि बढि नै रहनुपर्छ भन्ने कुराहरू छन्। त्यही कुरालाई आज म तपाईँहरूको बीचमा जोडिरहेकी छु, निरन्तरताको विषयमा कुराकानी गरिरहेकी छु। कतिवटा कुराहरू हामीले निरन्तरता दिनुपर्छ, होइन, यो विषयलाई हामीले मनन गर्नुपर्छ। धेरै पटक चाहिँ निरन्तरता दिनको लागि, होइन, कन्टिन्युटी गर्नको लागि चाहिँ एकदमै गाह्रो हुन्छ कि, विशेष गरी आमा दिदी बहिनीहरूको लागि। तपाईँहरूको ठाउँ परिवर्तन हुनसक्छ, तपाईँहरूको परिस्थितिहरू कति, होइन, परिवर्तन हुनसक्छ। एउटा फेजबाट अर्को फेजमा तपाईँहरू गइरहनु भएको हुनसक्छ, सम्बन्धहरू परिवर्तन भइरहेका हुनसक्छन्, अनि त्यो समयमा चाहिँ तपाईँले गर्नुपर्ने कुरालाई, तपाईँको व्यक्तिगत हेल्थका कुराहरू हुनसक्छन्, व्यक्तिगत प्रार्थनाका कुराहरू हुनसक्छन्, परमेश्वरसँगको सम्बन्ध हुनसक्छ, आफैले आफैलाई दिने सम्बन्धका कुराहरू हुनसक्छन्। यो चाहिँ एकदमै साझा चुनौतीको कुरा हो जस्तो मलाई लाग्छ। यो भनौँ न, जीवनमा, शुभकायमा, होइन, एउटा घर व्यवहारमा यो कुरालाई, कतिवटा कुरालाई निरन्तरता दिनको लागि चाहिँ साँच्चीकै नै आमा दिदी बहिनीहरूको लागि चाहिँ एउटा चुनौतीको पनि कुरा रहेको छ। अनि परमेश्वरको वचनमा चाहिँ यो कुरालाई एकदमै उहाँले चाहिँ हामीलाई उत्साह दिनुभएको छ। जस्तो जीवनमा त धेरै कुराहरू अघि पनि मैले भनिसकेको छु, परिवर्तन हुँदै जान्छन्, तर त्यो समयमा पनि के तपाईँले आफ्नो प्रार्थनालाई, परमेश्वरसँगको सम्बन्धलाई, अथवा भनौँ तपाईँको दैनिकीलाई चाहिँ निरन्तरता दिनुभएको छ कि छैन त? कतिपय चाहिँ म चाहिँ बाइबल नपढेको कति भइसक्यो, होइन, म चाहिँ सङ्गति नगएको कति भइसक्यो भन्ने आमा दिदी बहिनीहरू पनि हुनुहुन्छ होला। अथवा एक्लै रूममा बसेर प्रार्थना परमेश्वरसँग नगरेको त कति भयो भन्ने आमा दिदी बहिनीहरू पनि हुनुहुन्छ होला। तर त्यस्तो अवस्थामा चाहिँ हामीले के गर्ने त, हाम्रो निरन्तरता दिनुपर्ने कुरालाई हामीले कसरी निरन्तरता दिने त भन्ने कुरामा चाहिँ पहिलो थेसलुनीको पुस्तक 5:16-18 पनि सबै समयमा चाहिँ हामीलाई आनन्दित रहन, प्रार्थना निरन्तर गर्न, हरेक परिस्थितिमा धन्यवाद दिन भनेर भन्नुभएको छ। किनकि तिमीहरूका निम्ति ख्रिस्ट येशूमा परमेश्वरको इच्छा यही नै हो भन्नुभएको छ। निरन्तरता दिने कुरालाई चाहिँ निरन्तरता दिइरह, यो जस्तोसुकै परिस्थिति आए पनि तिमीहरूले यो कुरालाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने कुरा छ। प्रार्थना कुनै छुट्टै समय निकालेर गरिने मात्र होइन, तर दिनभरिको काम र व्यस्तताको बीचमा पनि परमेश्वरसँग जोडिने एउटा जीवनशैली पनि हुनसक्छ, होइन, जीवनशैली तपाईँले बनाउन सक्नुहुन्छ। हिम्मत नहारिकन निरन्तर लागिरहने चाहिँ सबभन्दा ठूलो कुरा हो, होइन। कतिवटा कुराहरू चाहिँ कन्टिन्यू गरिरहनु भएको थियो, केही कुराले ब्रेक लाग्यो तपाईँको जीवनमा, नसोचेको घटना अनि टर्निङ आयो तपाईँको लाइफमा, सिधा गइरहनु भएको थियो, यस्तो डरलाग्दो मोडिनु पर्यो कि त्यो बाटो नै, सिधाको बाटोलाई छोडेर अर्को बाटोतिर मोडिनु पर्यो भने चाहिँ, भन्न खोजेको मतलब चाहिँ तपाईँले एउटा कुरा गरिरहनु भएको थियो, एउटा ठाउँमा बसिरहनु भएको थियो, एउटा व्यक्तिसँग तपाईँ जोडिरहनु भएको थियो, एउटा किसिमको लाइफ स्टाइल थियो तपाईँको, अब त्योभन्दा पृथक प्रकारको अथवा फरक प्रकारको लाइफ स्टाइलमा तपाईँ जानु पर्यो, फरक प्रकारको मानिसहरूसँग तपाईँ जोडिनु पर्यो, होइन, तपाईँको लाइफ स्टाइलै फरक भयो, तपाईँको जिउने शैली नै फरक भयो भने अब तपाईँले त्यसलाई कसरी चाहिँ हिम्मत नहारिकन निरन्तर आफ्ना कुरालाई अगाडि लिएर जाने भन्ने कुरा चाहिँ गलातीको पुस्तक 6:9 हामीलाई भनिएको छ। हामी असल काम गर्नमा निराश नहौं, होइन, किनभने यदि हामीले हिम्मत हारेनौँ भने ठिक समयमा फसल काट्नेछौँ। अहिलेको समयमा चाहिँ तपाईँले बाहिर हेर्नुभयो भने चाहिँ धान लटरम्मै पाकिरहेको समय छ, सिजन छ, अनि यो समय चाहिँ मलाई लाग्छ फल्ने, फुल्ने र कटनी गर्ने समय हो यो। अनि मानिसहरू, किसानहरूले एकदमै अहिले भनौँ न अन्न भित्राउने समय हो नेपालमा, विशेष गरी
अब हुन त कतिवटा बालीहरू दुईटा बाली तिनवटा बाली भनिन्छ, तर अहिले धानको सिजन हो जस्तो मलाई लाग्छ। अनि एकदमै फाँटहरूमा तपाईँले काठमाडौँमै पनि कतिवटा ठाउँमा नेपालका बाहिरी क्षेत्रहरूमा पनि धान पाकिरहेको, एकदमै सुनौलो प्रकारले धान पाकिरहेको, लहलह बालाहरू झुमिरहेको तपाईँहरूले देख्न सक्नुहुन्छ। यो समयमा तपाईँले भन्न खोजेको मतलब किसानले यो समयमा आफूलाई होइन अब त्यो कटनीको लागि कसरी तयार गर्ने भनेको जस्तै अब तपाईँको लाइफमा तपाईँको जीवनमा पनि अब भनौँ न हिम्मत नहारिकन तपाईँले काम गर्नुभयो भने चाहिँ ठिक समयमा फसल हामीले काट्न पाउँछौँ भन्ने उत्साह चाहिँ त्यहाँनिर परमेश्वर दिनुभएको छ। आत्मिक अभ्यास, परिवारको हेरचाह, सङ्गतिमा कहिलेकाहीँ थकान वा निराश आउन सक्छ, तर निरन्तरताको फल निश्चित छ। यो उत्साह म तपाईँहरूलाई दिन चाहन्छु र यो समय र गीतको साथ तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

यही नै आश्वेशमय गीत पछि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएम र म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु र मलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ सुजनजीले र निरन्तरताको विषयमा कुराकानी गरिरहेकी छु। निरन्तरता भनेको सजिलो कुरा होइन, कुनै पनि कुरामा कुनै पनि ठाउँमा निरन्तरता दिएर काम गर्नु, कुनै पनि सम्बन्धलाई निभाउनु अथवा भनौँ कुनै पनि कुरा टुट्यो भने त्यसलाई फेरि जोडेर अगाडि बढ्नु अथवा लडिसके पछाडि फेरि उठेर हिँड्नु भन्ने कुरा चाहिँ सजिलो चाहिँ पक्कै पनि होइन। जस्तो हामी हेर्छौँ नि इसाया 40:31 चाहिँ परमेश्वरमा आशा गर्नेहरूको बल चाहिँ फेरि नयाँ हुन्छ भनेर त्यहाँनिर भन्नुभएको छ। तिनीहरू चिल चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थकित हुने छैनन्, हिँड्नेछन् तापनि मूर्छित हुने छैनन् भनेर त्यहाँनिर लेखिएको छ। यो वचनले एकदमै उत्साह दिन्छ। हामी मूर्छा नहुने, हामी थकित नहुने, हाम्रो जीवनमा आँसुहरू नझर्ने अथवा दुःख नहुने, बिछोड नहुने भन्ने कुरा त होइन रहेछ, हुने रहेछ। तर त्यो समयमा पनि हामी यदि निरन्तर अगाडि बढिरहन्छौँ भने चाहिँ हामीलाई परमेश्वरले भन्नुभएको छ नि, तिमीहरूको क्षमताभन्दा बाहिरको पीडा चाहिँ म तिमीहरूलाई दिन्न। जुन जुन अवस्थाबाट तपाईँ भएर जानुभएको छ, तपाईँको अवस्था जस्तो अर्को व्यक्तिले त्यो पीडा सहन सक्दैनथ्यो, तपाईँले नै सहन सक्नुहुन्थ्यो, तपाईँ नै विश्वासयोग्य हुनुहुन्थ्यो त्यसको लागि र परमेश्वरले तपाईँलाई त्यो अवस्थाबाट भएर जान दिनुभएको छ। र त्यसको मतलब परमेश्वर निर्दयी भने पक्कै पनि होइन। परमेश्वरले आफ्नो छोराछोरीले कसले कस्तो किसिमको भारी बोक्न सक्छ, को चाहिँ कुन कुरामा इमान्दार हुन सक्छ भन्ने कुरा चाहिँ परमेश्वरलाई थाहा छ। अनि परमेश्वरको लागि हामी चाहिँ यहाँ एउटा खेताला जस्तो अथवा एउटा भनौँ न चेला जस्तो, एउटा भनौँ न दास दासी जस्तो व्यक्तिहरू हो। अनि त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले जस्तो सुकै परिस्थितिमा पनि त्यो कुराबाट उठेर हिँड्न सक्नुहुन्छ है भनेर चाहिँ यो वचनले हामीलाई उत्साह दिएको। अब त मेरो लाइफ सकियो, अब चाहिँ म यो कुरालाई यहीँ स्टप गर्छु, मेरो जीवनको यो च्याप्टर चाहिँ क्लोज भयो भनेर तपाईँ भन्दै हुनुहुन्छ भने त्यो नभन्नुहोस्। तपाईँको लाइफमा आइरहेको अगाडिको च्याप्टरलाई पानालाई पनि तपाईँले पल्टाउनुहोस्। कतिजनाले बुकलाई कभरमै हेरेर बसिरहेको हुन्छन् कि, त्यसमा हामी पनि पढ्न सक्छौँ। कभर नै हेरेर म पढ्दिनँ भनेर बसेको व्यक्तिहरू पनि हुनुहुन्छ भने कतिजनाले एक पेज पल्टाएर पढ्छ अनि त्यस पछाडि खासै राम्रो रहन्छ भनेर त्यत्तिकै छोडिदिनु पनि सक्छ भने कतिजनाले चाहिँ त्यो पुस्तकलाई कम्प्लिटली पढ्छ। यो चाहिँ एउटा संसारको पुस्तक जस्तो होइन, मैले कुराकानी गरिरहेको पुस्तक चाहिँ जीवनको पुस्तक भनेको चाहिँ फरक प्रकारको छ। त्यो चाहिँ हामीले फर्स्ट च्याप्टर मात्रै पढेर पनि हुँदैन, मिडलको च्याप्टर मात्रै पढेर पनि हुँदैन, यसलाई चाहिँ हामीले कम्प्लिट गर्नै पर्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यो अन्तसम्म नै पढ्यो भने मात्रै बुझिन्छ, यसको कठिनी चाहिँ त्यति बेला मात्रै हुन्छ। अन्तिमको च्याप्टरसम्म पढ्नुपर्छ, चिट गर्नु हुँदैन। हामीले बिचको च्याप्टरहरू नपढी नपढी पाना पल्टायो भने चाहिँ त्यहाँ के लेखिएको थियो, कुन कुरा थियो हामीलाई थाहा हुँदैन। अरूको भरमा भन्दा पनि त्यो च्याप्टर पल्टाउने काम हामीले पनि गर्नुपर्छ। त्यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो र जब आफ्नै शक्तिले निरन्तरता दिन कठिन हुन्छ नि कतिवटा चाहिँ, जस्तो कतिवटा कुराहरू मान्छे चाहिँ एकदम गल्छौँ क्या, हामी एकदम चिन्तित हुन्छौँ, हाम्रो क्षमताभन्दा बाहिरको जस्तो पनि लाग्छ हामीलाई कहिलेकाहीँ। यदि हाम्रो आफ्नै शक्तिमा हामी निरन्तरता दिन हामीलाई कठिन भएको छ भने चाहिँ परमेश्वरको उपस्थितिमा जाँदा उहाँले नयाँ शक्ति र नयाँ ऊर्जा दिनुहुन्छ। यदि तपाईँको जीवनमा तपाईँ साँच्चीकै गल्नु भएको छ, साँच्चीकै उठ्न नसक्ने हुनुभएको छ, नयाँ च्याप्टर तपाईँले ओपन गर्न सकिरहनु भएको छैन, तपाईँ बिचमै गएर अड्किनु भएको छ, स्मुथली गइरहेको थियो तपाईँको स्टडी बुक पढ्ने कुरा, जीवनको त्यो बुक तपाईँले पढ्दा पढ्दै बिचमा गएर अड्किनु भएको छ र तपाईँको सामर्थ्यले त्यो अब अगाडि बढ्न सकिरहनु भएको छैन भने चाहिँ तपाईँ आमा दिदी बहिनीहरूले चाहिँ त्यसमा अझै परमेश्वरसँग शक्ति माग्नुहोस् भन्ने उत्साह दिन चाहन्छु। यो कुरा दाजुभाइहरूमा पनि पक्कै पनि लागू हुन्छ। र अर्को कुरा चाहिँ, जस्तो हामी हेर्छौँ नि विभिन्न प्रार्थना र संगतिमा निरन्तरताका कुराहरूमा लुका 2:26-38 पनि हेर्न सक्छौँ हामी, होइन, धेरैजना व्यक्तिहरूको विषयमा त्यहाँनिर लेखिएको छ। मार्था मरियमकी बहिनी सही प्राथमिकताको छनौट गर्न नसक्दा फेरि मार्था घरको काम र व्यस्ततामा
अल्मलिएकी थिइन्, तर मरियमले यीशुको पाउमा बसेर वचन सुन्ने असल भाग छानिन्। घरको धेरै काम र जिम्मेवारी हुँदाहुँदै पनि पहिला परमेश्वरको सामिप्य छान्नु निरन्तरताको साँचो कुजी हो। होइन, सबै कुराको बावजुद पनि परमेश्वरसँग चाहिँ उहाँलाई छान्नु, त्यसमा अग्र स्थानमा उहाँलाई राख्नु चाहिँ हाम्रो थकानमा रिलिफ हुने एउटा महत्वपूर्ण बाटो। रुथलाई हामी हेर्न सक्छौँ, रुथको एकदेखि सोह्रदेखि होइन सत्रमा हेर्छौँ भने सम्बन्ध र सम्बन्धको कुराहरू गाह्रो र कठिन परिस्थितिमा पनि रुथले आफ्नो सासू र परमेश्वरप्रतिको समर्पण छोडेकी छैनन्। उनको निरन्तरता र भक्तिले गर्दा नै उनी यीशुको एउटा असल वंशावलीमा परेकी र आशिषकी पात्र बनेकी छन्। त्यो कारणले गर्दा आज हामी चाहिँ थाक्छौँ, यो चाहिँ नथाक्ने भन्ने कुरा होइन। निरन्तरता किन दिन सक्दैनौँ भन्दाखेरि कुनै पनि कुरा गर्दा गर्दै हामी थाकेर त हुने होइन, असम्भव देखेर त हुने, हामीले हाम्रो शक्ति सामर्थ्यले गर्दा गर्दै नभ्याएर त हुने, हामी निरन्तरता नदिएको होइन। तर हामी निरन्तरता दिनको लागि, रिचार्ज हुनको लागि, कुनै पनि डिभाइसहरू चलाउनको निम्ति कन्टिन्यू चलाइरह्यो भने त्यसलाई रिचार्ज गर्नुपर्ने हुन्छ, त्यसको ब्याट्रीहरू सकिन्छ, त्यसको क्यापासिटी भनौँ, त्यसको त्यो पावर सकिन्छ कि। यदि भनौँ न सोलरबाट हो भने घामसँग कनेक्टेड गर्नु पर्यो, यदि ब्याट्रीबाट हो भने ब्याट्रीसँग कनेक्टेड गर्नु पर्यो, यदि इलेक्ट्रिकको हो भने इलेक्ट्रिकसँग तपाईँले कनेक्ट गर्नुपर्छ भनेको जस्तै हामी मानिसहरू पनि कनेक्टेड चाहिँ हाम्रो प्रभुसँग हुनुपर्छ। र आमा दिदी बहिनीहरूलाई दैनिक जीवनमा निरन्तरता दिन मद्दत पुग्ने केही कुराहरू म तपाईँहरूलाई बताउन चाहन्छु, साना साना पाइलाबाट सुरु गर्ने होइन, माइक्रो ह्याबिट होइन, एकदमै सानो, दैनिक एक दुई घण्टा नै एकैपटक निकाल्नुपर्छ भन्ने छैन। बिहान उठ्ने बित्तिकै 10 मिनट होइन, आफ्नो लागि, परमेश्वरको लागि होइन, आफ्नो स्वास्थ्यको लागि, खानाको लागि, यी कुराहरू हुन सक्छन्। जस्तो आत्मिक क्षेत्रको लागि चाहिँ बिहान सबेरै उठ्ने, 10 मिनट वचन पढ्ने, 5 मिनट प्रार्थना गर्ने बानी बसाल्न सकिन्छ। ठूलो लक्ष्य भन्दा सानो तर नियमित बानीले चाहिँ निरन्तरता दिन सजिलो बनाउँछ। ठूल्ठूलो कुरा गर्ने अनि गर्नै नसक्ने भन्नुभन्दा चाहिँ सानो सानो कुरा गर्ने तर त्यसलाई निरन्तरता दिनु चाहिँ एकदमै ठूलो कुरा हो। थोर थोरै प्रार्थना गर्नुहोस् तर निरन्तर गरिरहनुहोस्। घण्टौँ प्रार्थना गर्न नपाउँदा तपाईँले प्रार्थना गर्न छोडिदिनु भयो होइन, घण्टौँ सङ्गति गर्न नपाउँदा फेरि तपाईँको सङ्गति गर्नै छोडिदिनु भयो भने चाहिँ त्यो चाहिँ सबभन्दा ठूलो एउटा भनौँ न दुःखको कुरा हो। प्रार्थनालाई दैनिक कामसँग जोड्न पनि सकिन्छ होइन, जस्तो खाना पकाउँदा, घर सफा गर्दा, बच्चालाई खुवाउँदा वा सुताउँदा पनि मनमै वा बिस्तारै परमेश्वरसँग कुराकानी प्रार्थना गर्न सकिन्छ। प्रार्थना केवल घुँडा टेक्नु मात्र होइन, परमेश्वरसँगको निरन्तर होइन सहयात्रा पनि हो। यस्ता कुराहरू धेरैवटा हुन सक्छन्, सङ्गतिका कुराहरू हुन सक्छन्। कतिपटक हामी मण्डलीहरू पनि धेरैवटा कुरासँग जोडिरहेका हुन्छौँ कि, निरन्तर प्रार्थना गर्न आउने, सङ्गति आइरहने व्यक्तिलाई फरक प्रकारले हामी हेरिरहेका हुन्छौँ होइन, उसको अवस्थालाई पनि, अवस्था अनुसार ऊ चाहिँ मण्डलीबाट अथवा भनौँ त्यो सङ्गतिबाट नै टाढा गयो कि परमेश्वरबाटै टाढा गयो कि ऊ निरन्तर गरिरहेको छ भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा हो। र एकअर्काको सहारा र हौसला एकदमै महत्वपूर्ण कुरा छ। सकिन्छ भने कुनै एकजना आत्मिक साथी वा दिदी बहिनीसँग आफ्नो आत्मिक यात्रा सेयर गर्ने गर्नुहोस्। एकअर्कालाई फोन वा म्यासेज मार्फत प्रार्थना र वचनमा निरन्तरता हौसला पनि दिन सक्नुहुन्छ। यो समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर, भनेदेखि यहाँ श्रीषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ नारी आवाज। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु, निरन्तरताको विषयमा कुराकानी गरिरहेकी छु। सबै कुरालाई निरन्तरता दिन सकिन्छ भन्ने चाहिँ छैन फेरि, होइन? कतिवटा कुरामा चाहिँ त्यो मध्येमा जसलाई चाहिँ निरन्तरता दिनै पर्छ भने चाहिँ त्यो कुरालाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ भन्ने एकदमै महत्वपूर्ण कुरा हो। तपाईँले छान्नुपर्छ, अघि मैले भनेको थिएँ मार्था र मरियममा चाहिँ मरियमले जुन कुरालाई निरन्तरता दिनु पर्थ्यो नि त्यो कुरालाई छानेकी थिइन्, छनौट असल गरेकी थिइन्। उनको पनि घरको काम थियो, उनी पनि त्यही घरकी सदस्य थिइन्। त्यो समयमा यीशु आइसके पछाडि, यीशुसँग त्यहाँ घरमा आइसकेपछि उनको प्राथमिकता निरन्तरता भनेको चाहिँ संगति नै थियो, परमेश्वरसँगको बसाइ नै थियो, उहाँसँगको बातचित नै थियो, उहाँका कुरा सुन्नु नै थियो। त्यो कुरालाई उनले छानेकी छन्। अनि कुन कुरालाई निरन्तरता दिने त भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो र त्यसलाई छान्न सक्नुपर्छ। र मलाई लाग्छ तपाईँले प्रार्थनालाई, परमेश्वरसँगको सम्बन्धलाई चाहिँ निरन्तरता दिनुहुन्छ भने चाहिँ त्यस पछाडि चाहिँ तपाईँको जीवनमा सबै कुराहरू चाहिँ असल हुँदै जानेछन्। तपाईँले खानुपर्छ भनेर खाने मात्रैतिर लाग्नुभयो, काम गर्नुपर्छ भनेर काम गर्नेतिर मात्रै लाग्नुभयो, तर परमेश्वरसँगको सम्बन्ध कुराकानीमा चाहिँ निरन्तरता लाग्नु भएन भने चाहिँ त्यो चाहिँ एउटा असल कुरा होइन। होइन, पहिलो प्राथमिकतामा चाहिँ परमेश्वरलाई निरन्तरता दिनुहोस्। र निरन्तरता भनेको कहिले नलड्नु, होइन, चोट नलाग्नु वा नथाक्नु भन्ने चाहिँ होइन, तर थाकेको बेला वा चोट लागेको बेला वा चुकेको बेला पनि फेरि उठेर यीशुको नजिक आउनु चाहिँ त्यसलाई निरन्तरता भनिन्छ। अनि परमेश्वरले हामीसँग सिद्धता खोज्नुहुन्न, उहाँले हाम्रो हृदयको विश्वास योग्यता निरन्तर खोज्नुहुन्छ। यो कुरालाई हामीले एकदमै मनन गरौं भन्न चाहन्छु। अनि म एउटा प्रश्न तपाईँहरूलाई गर्न चाहन्छु, जस्तो अब अलिकति समय निकाल्न गाह्रो हुँदा तपाईँ के गर्नुहुन्छ? तपाईँ एकदम व्यस्त हुनुहुन्छ, तर अलिकति समय निकाल्दा फेरि चाहिँ निकाल्नु पर्यो तपाईँलाई भने चाहिँ तपाईँ के गर्नुहुन्छ? कसरी तपाईँ समय निकाल्नुहुन्छ यो तपाईँले आफैलाई मनन गर्नुहोस्। होइन, तपाईँले आफैले आफैलाई उत्तर दिनुहोस्। यदि तपाईँलाई कुनै पनि अलिकति कुनै कुराको लागि, महत्त्वपूर्ण कुराको लागि अलिकति समय निकाल्न गाह्रो हुँदा तपाईँ के गर्नुहुन्छ? यो प्रश्न तपाईँहरूको बीचमा छोड्दै र तपाईँहरूलाई यही उत्साह दिँदै परमेश्वरसँगको सम्बन्धमा चाहिँ निरन्तर अगाडि बढ्नुहोस्, प्रार्थनामा निरन्तर अगाडि बढ्नुहोस्, संगतिमा निरन्तर अगाडि बढ्नुहोस्, परमेश्वरलाई पहिलो स्थानमा राख्नुहोस्। तर मैले अघि धेरै कुराकानी गरिसकेको छु, तपाईँको खाना पकाउँदै गर्दा, तपाईँको नानीहरूसँग कुराकानी गर्दै गर्दा, तपाईँको आफ्नो सरसफाई गर्दै गर्दा, रुम सफा गर्दै गर्दा, घर सफा गर्दै गर्दा, काम गर्दा गर्दै पनि तपाईँले यी कुराहरू गर्न सक्नुहुन्छ, निरन्तरता दिन सक्नुहुन्छ र निरन्तरताको फल परमेश्वरले पक्कै पनि दिनुहुन्छ भन्दै प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै र यति बेलसम्म मलाई टाढा नजिकबाट सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोता मित्रलाई पनि एकदमै हृदयबाट धन्यवाद दिँदै गुड न्युज एफएमको प्रसारणलाई सुन्दै गर्नुहोला। र अहिलेको समयमा बाटो त्यति राम्रो छैन, होइन, मानिसहरूको पब्लिक होलिडेहरू छ। आज बिहान मात्रै जुन प्रकारले गोर्खाको होइन बुढी गण्डकीबाट जुन बाढी आएको छ त्यसको प्रभाव त्यहाँ वरिपरिका क्षेत्रहरूमा परेको छ। तपाईँहरू एकदम सुरक्षित यात्राहरू गर्नुहोस्, होइन, सकेको सहायताहरू गर्नुहोस्, विशेष गरी हाम्रो देश नेपालको लागि प्रार्थना गर्नुहोस् भन्दै कार्यक्रम नारी आवाजबाट विदा हुन चाहन्छु। दयमसी नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ. आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने. थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7654, 01-4770-7654 र 01-5913-755, 01-5913-755.
6: खै जन्म दर्ता दिनुहोस् त.
7: जन्म दर्ता गरेको छैन नि म्याडम.
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
7: हो र, मलाई त थाहा नै थिएन म्याडम.
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
7: पहिला कसैले भनेनन्.
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ. हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह. सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ. मोबाइल नम्बर रहेको छ 98-41-54-02, 98-41-54-02 र 98-10-33-64-06, 98-10-33-64-06. फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com. थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित.
7: मरेँ के हो?
6: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ.
9: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो यो।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुशी थिङको साथमा हरेक आइतबार बेलुका 4:30 to 5 PM सुन्न नभुल्नुहोला।
10: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 to 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
3: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
2: सालोम मिडिया होम, मोबाइल 9841768602, 9841768602 र 9818251240, 9818251240।
3: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
2: सालोम मिडिया होम काठमाडौँ।
4: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न
2: 41 87 68 02 र 9818251240, 9818251240।
3: तपाईँको सन्तुष्टि नै हाम्रो

वैदिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टा भरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा म तीनवटा प्रश्न तपाईँको निम्ति राख्ने गर्छु र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ हामी कोला प्रथाबाट उहाँलाई विजेता बनाउनेछौँ। विजेताले चाहिँ प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। हजुर, सालोम मिडिया होमले तपाईँलाई प्रत्येक हप्ता रिचार्ज कार्ड प्रदान गरिरहेको छ र कहिलेकाहीँ हामी जस्तो तपाईँलाई गएको हप्ता जित्नु भएको छ भने अब यो पालि तपाईँलाई दिन्छौं अर्को हप्ता तपाईँलाई दिन्छौं त्यसरी नै हामीले गरिरहेका छौं तर रिचार्ज कार्ड चाहिँ तपाईँले पाइ नै राख्नु भएको छ र तपाईँको पनि व्यापार व्यवसाय छ होइन व्यापार व्यवसायको म चाहिँ विज्ञापन गर्न चाहन्छु भने तपाईँले गुड न्यूज एफएमलाई पनि सम्झन सक्नुहुनेछ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा भने नि आजको प्रश्न यस प्रकार रहेको छ बत्तीसमा दिने योहोनाको बुवाको नाम के थियो। बत्तीसमा दिने योहोना जसले प्रभु येशु ख्रीष्टलाई बत्तीसमा दिनुभएको थियो उहाँको नाम के हो बत्तीसमा दिने योहोनाको बुवाको नाम के हो भनिरहेको छु भने बत्तीसमा दिने योहोनाको आमाको नाम चाहिँ के थियो र तेस्रो प्रश्न एस्तरको काकाको नाम के थियो जसलाई हामी महारानी एस्तर पनि भन्छौ एस्तरको काकाको नाम के थियो। हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ कार्यक्रममा। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9803244646 9803244646। हजुर, अहिलेलाई पनि कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

0: यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा भने यतिखेर फोन लाइनमा कोही मित्र उहाँलाई स्वागत गरौं. हेलो हेलो
1: हेलो
0: जय मसी पम्फाजी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु हजुर. अनि हजुरको खाना भयो?
1: ए खाना पिना भइसक्यो हजुर, म बिरामी भेट्न जानुलाई हस्पिटलमा.
0: ए अनि तपाईँको श्रीमान अहिले निको भइसक्नु भयो?
1: निको भइसक्नु भयो हजुर. परमेश्वर धन्यवाद हजुरहरू सबैजना प्रार्थना गर्ने सबै हजुरहरू सबैलाई एकदमै सम्झना गर्दै म धन्यवाद चढाउँछु हजुर.
0: भनेपछि अहिले काममा फर्किसक्नु भयो?
1: म काममा जग्गा छैन र जग्गाको काममा हिँडिरहेको छु.
0: ए ल ठिक छ, भनेपछि जग्गाको काम भनेपछि अब ठेक्का पट्टा गर्दै हुनुहुन्छ?
1: होइन कि मेरो आफ्नो जग्गा आउने छ नि हजुरलाई अस्ति प्रार्थनाको माग गरेको होइन?
0: ए हजुर होइन, मैले रमाइलो गराएको. ए हुन्छ हजुर हुन्छ, एकदम एकदमै हजुर. ल हजुर प्रश्न राख्नु कि जवाब दिनुहुन्छ यतिखेर?

0: हजुरमा उत्तर दिने प्रयास गर्नेछु।
1: बत्तीसमा दिने योहोनाको बुवाको नाम के थियो?
0: पुजारी जकरिया।
1: बत्तीसमा दिने योहोनाको आमाको नाम के थियो? एस्तरको काकाको नाम के थियो? धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जयमस्ती, धन्यवाद। पम्फा रोक्काजी हुनुहुन्थ्यो, कार्यक्रममा हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै पो हो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र आजको पहिलो प्रश्न, बत्तीसमा दिने योहोनाको बुवाको नाम के थियो, र बत्तीसमा दिने योहोनाको आमाको नाम के थियो, र तेस्रो प्रश्न, एस्तरको काकाको नाम के थियो? हजुर, कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी, धर्म विनोद बरालजी। एकदम ठिकठाक छु, तपाईँ कस्तो हुनुहुन्छ? अनि खाना भयो हजुरको? मेरो चाहिँ अब बाँकी छ, यसपछि खानु पर्ला। अनि अहिले ड्युटीतिरै हुनुहुन्छ होला? आज रेस्ट गरिराख्नु भएको छ? ओके, ल बरालजी, के गरौँ, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हुन्छ, सुरु गर्नुहोस्।
2: पहिलेको
1: धन्यवाद, कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौँ है त। जयमसी, उहाँ हुनुहुन्थ्यो धर्म विनोद बराल जे, पाटनबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको, जानकार तपाईँलाई मैले गराइसकेको छु, र के थाहा आजको विजेता तपाईँ नै पो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालो मिडिया होमले। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893444646। हजुर, अहिलेलाई भने कार्यक्रममा राख्न चाहन्छु एउटा अर्थपूर्ण संगीतको साथ यतिखेर।

0: यो अर्थपूर्ण भजन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र उहाँलाई स्वागत गरौं। हेलो
1: सर, जय मसी।
2: जय मसी हजुर, माया जी।
1: हजुर सर, हजुर।
2: माया मगर आरामै हुनुहुन्छ?
1: हजुर, म एकदम ठिकठाक छु सर। हजुर, कस्तो हुन्छ?
2: म पनि एकदमै ठिकठाक छु। अनि हजुरको खाना भयो त?
1: छैन छैन सर।
2: अब यसपछि होला के? आज फास्टिङ? हजुर हजुर, हुन्छ हुन्छ। ल, अब ठ्याक्क 12 बजेपछि हामी सँगै खाउँला नि त।
1: हुन्छ सर, हुन्छ।
2: ओके मायाजी, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
1: सर भन्थे न,
2: बत्तीसमा दिने योहोनाको बुवाको नाम के थियो?
1: जकरिया।
2: बत्तीसमा दिने योहोनाको आमाको नाम के थियो?
1: एलिसिबा।
2: एस्तरको काकाको नाम के थियो?
1: मर्दकै।
2: धन्यवाद, साथ दिनुभयो। कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौ है त। जय मसी। वहाँ हुनुहुन्थ्यो माया मगरजी, हामीलाई भैँसी पार्टीबाट फोन गरेर साथ दिनुभएको थियो। अनि तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब, र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौ। र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ श्रोता। र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा मैले तीनवटा प्रश्न तपाईँको निम्ति राखिरहेको छु। र पहिलो प्रश्न रहेको छ, बप्तिस्मा दिने योनाको बुवाको नाम के थियो? र दोस्रो प्रश्न, बप्तिस्मा दिने योनाको आमाको नाम के थियो? र तेस्रो प्रश्न, एस्तरको काकाको नाम के थियो? हजुर, हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, हजुर, जय मसी।
0: जय मसी, चन्द्रमायाजी आरामै हुनुहुन्छ?
1: आरामै छ सर।
0: अनि खाना पाउनु भयो?
1: बाँकी छ।
0: भनेपछि अब तपाईँ, म अनि मायाजी सँगै खानु पर्ला जस्तो छ। सँगै खाने होइन? अब मेरो चाहिँ फेरि साग सब्जी छ तपाईँहरूको, त मासु होला, के गर्ने होला त?
1: साँच्चीकै
0: हो सर, मासु नै हो। थाहा पाइदिइहाल्छु नि त। ल त्यसो भए त ठिक छ, सागसँग मासु साट्नु पर्ला। के गर्नु त, कुनै दिन मिल्ला नि त। ल चन्द्रमायाजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर,
1: म जवाब दिन्छु सर, अलिक हतार छ त्यही
0: भएर। ए हुन्छ हुन्छ, भोक लागिसक्यो हो, मासु चोरी होला है। हुन्छ हुन्छ।
1: एक नम्बरको जकरिया अनि एलिसिबा, दुई नम्बर, तिन नम्बर मोड्दै भन्नु।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। हस् धन्यवाद। चाहिँ म श्री चन्द्रमा मगर्जी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि जोडिन सक्नुहुन्छ है। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800243446। हजुर, यतिखेर भने कोही मित्र हुनुहुन्छ भन्दै थिए, तर उहाँ बाहिरको जानकार मैले पाइसकेको छु र तपाईँ भने हामीसँग जोडिन सक्नुहुन्छ। र कार्यक्रम हो हाम्रो प्रश्न तपाईँको जवाब, र अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यतिखेर भने फोन लाइनमा कोही मित्र उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जयमसी सर।
2: जयमसी पम्फाजी, आरामै?
1: मेरो हात चाहिँ एकदमै बिरामी छ सर, अनि खाना पकाउन पनि नसक्ने अवस्था, त्यो चिलाउने पाक्ने भइरहेको छ घाँटी वरिपरि पनि, अब टाउको साह्रो, पेट गिलो, खानलाई 5 किलो चाहिँ हो, अब हातले चाहिँ त्यस्तै छ, पाक्ने चिलाउने पानी निस्किरहने त्यस्तै छ सर।
2: भनेपछि अहिले निकै गाह्रो छ तपाईँलाई?
1: हजुर हजुर, अब हात
2: हामी प्रार्थनामा सम्झिनेछौँ एकदमै तपाईँलाई है चङ्गाईको लागि, अनि आफ्नो एकदम केयर गर्नुहोस्। कहिले काहीँ यस्तै हुन्छ, शरीरमा छौँ होइन, विभिन्न प्रकारका रोग बिरामको सामना गर्नै पर्छ। ल भन्नुहोस् हजुर, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
1: एक नम्बर जकरिया,
2: धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ। जयमसी उहाँ हुनुहुन्थ्यो पम्फा गोपालीजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि जोडिन सक्नुहुन्छ कार्यक्रम। हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ र तीनवटा प्रश्न मैले तपाईँको निम्ति राखिरहेको छु। पहिलो प्रश्न रहेको छ, बत्तीसमा दिने योनाको बुवाको नाम के थियो हजुर? दोस्रो प्रश्न रहेको छ, बत्तीसमा दिने योनाका आमाको नाम के थियो? तेस्रो प्रश्न रहेको छ, एस्तरको काकाको नाम के थियो हजुर? र यो कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होमले। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईँको लागि।

0: गाउन भाडामा
1: गाउन भाडामा
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
5: र 9818-25-12-40 9818-25-12-40

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुन्नु न बजे कोटा
3: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
5: र फोन नम्बर 01513010 छ। 01513010 छ।
4: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
3: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।

0: यो छोटो व्यापारिक विश्राम पछि भने तपाईँलाई स्वागत छ कार्यक्रममा र यतिखेर कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: हजुर जय मसिंह।
1: जय मसिंह सर,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म थाङ्गुरबाट प्रशस्त कुमार लामिछ नि।
0: ए कहाँ हराउनु भयो तपाईँ त?
1: सर म बिरामी भए थिएँ, बिरामी पनि भएँ अनि यसो कामको व्यस्तले गर्दाखेरि हो सर, तपाईँहरूले सम्झिरहेको छु।
0: हो
1: हजुर हजुर,
0: के छ नि हजुरको नयाँ नौलो?
1: ठिकै छ सर, राम्रै छ।
0: थानकोटको हालखबर ठिकै छ?
1: थानकोटको पनि ठिकै छ, राम्रै छ।
0: हजुर हजुर, ल प्रशस्तजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर
1: प्रश्न राख्नु सर, जवाब दिनुहुन्छ।
0: बत्तीसमा दिने योनाको बुवाको नाम के थियो?
1: जकरिया।
0: बत्तीसमा दिने योनाको आमाको नाम के थियो? एस्तरको काकाको नाम के थियो? हजुर धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ हस्। धन्यवाद छैमसी। उहाँ हुनुहुन्थ्यो प्रशस्त कुमार लामिछानेजी, थानकोटबाट जोडिनु भएको थियो र तपाईँ पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै पो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालो मिडिया होमले। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: म बसेको अर्कैको घरमा हो, जवाब दिने सुनेको भरमा हो। जयमसी सर।
0: जयमसी, अर्कैकै भरमा हो। रश्मीजी ठिकै हुनुहुन्छ नि?
2: हजुर ठिक छ, कस्तो हुनुहुन्छ हजुरहरू?
0: म पनि ठिकै छु, हामी पनि ठिकै छौँ हजुर। अनि खाना भयो हजुरको?
2: हजुर भर्खरै खाइसके।
0: ल भन्नुहोस् हजुर, यतिखेर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
2: म जवाफै दिन्छु।
0: हुन्छ सुरु गर्नुहोस्।
2: बत्तीसमा दिने योनाको बुवाको नाम जकरिया, आमाको नाम एलिसिबा, एस्तरको काकाको नाम मर्दकाई।
0: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौँ। जय मसी। उहाँ हुन्छ रश्मिला बोहराजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ पनि जोडिन सक्नुहुन्छ, फोन लाइन एकदमै खुल्ला रहेको छ, समय पनि छ हामीसँग। कति गुनासो पोख्नुहुन्छ फोनै लाग्दैन भनेर, तर फोन लाग्छ है, फोन लाइन खुल्ला रहेको जानकारी गराइसकेको छु। र तीनवटा प्रश्न यस प्रकार रहेको छ, बत्तीसमा दिने योनाको बुवाको नाम के थियो पहिलो प्रश्न, दोस्रो प्रश्न बत्तीसमा दिने योनाको आमाको नाम के थियो, र एस्तरको काकाको नाम के थियो। हजुर अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु तपाईँको लागि।

0: आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं र मैले पनि जवाब दिनुपर्ने हुन्छ र हामीलाई 7-8 जना श्रोताले त जवाब दिइसक्नुभयो। सबैलाई विजेता भने बनाउन सकिन्न र एकजनालाई भने विजेता पक्कै पनि बनाउनेछु गोला प्रथाबाट। र मैले जवाब दिनुपर्ने हुन्छ, बप्तिस्मा दिने योनाको बुवाको नाम के थियो? जकरिया। लुक्का 1:5। बप्तिस्मा दिने योनाको आमाको नाम के थियो? एलिसिवा। र लुका 1:57। र एस्तरको काकाको नाम के थियो? मर्दकै। एस्तर 2:7। र अब भने मैले विजेताको नाम बताउनु पर्ने हुन्छ र आजको विजेताको नाम रहेको छ चन्द्र माया मगर। चन्द्रमाया मगर चाहिँ बधाई छ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि म अनुरोध गर्न चाहन्छु र जो जतिले फोन गरेर साथ दिनुभयो धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु। फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद दिँदै र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने सालोम मिडिया होमलाई पनि धन्यवाद दिँदै अहिले हामीले प्राविधिक मित्र सन्ध्या र म अब्राम बिदा हुन्छौ। धन्यवाद। जय मसीह। नमस्कार।
1: यस कार्यक्रमलाई गीत झ्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
2: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
1: सालोम मिडिया होम मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
2: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
1: सालोम मिडिया होम काठमाडौँ।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: संसारमा प्रभाव पार्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 72 यहाँहरूलाई स्वागत छ। जब हामी क्रिश्चियन सेवाको बारेमा सोच्दछौ, हाम्रो दिमाग सामान्यतया मण्डली भवनहरू भित्र हुने सबै अद्भुत कुराहरू र घरहरूमा आयोजित बाइबल संगतितिर लाग्छ। यी गतिविधिहरू क्रिश्चियनहरूको आत्मिक विकासको लागि महत्वपूर्ण छन्। तिनीहरूलाई गुणस्तरीय आराधना र संगति समय प्रदान गर्दछ, साथै परमेश्वरको वचनको शिक्षाबाट आउने अद्भुत सत्यहरूले तिनीहरूको आत्मालाई खुवाउँछ। तर हामी अर्को महत्वपूर्ण सेवाको बारेमा विचार गरौं भन्ने म चाहन्छु। त्यो सेवा घर र मण्डली भवनहरूको भित्ता बाहिर गरिन्छ। यो काम गर्ने वातावरण भित्र हुन्छ, जहाँ मानिसहरू क्रिश्चियन र गैर क्रिश्चियन दुवै दैनिक रूपमा एकअर्कासँग अन्तर्क्रिया गर्छन्। प्रस्थानको पुस्तक 35:10 तिनीहरू मध्येका जति निपुण छन् तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएको सबै कुरा बताउन्। प्रिय श्रोता, हामी प्रत्येकले परमेश्वरले हामीलाई दिनुभएको प्रतिभाको मूल्याङ्कन गर्नु महत्वपूर्ण छ र त्यसपछि शिक्षा, तालिम र अनुशासित कडा परिश्रम मार्फत ती प्रतिभाहरू विकास गर्नुपर्छ, ताकि हामी प्रभावकारी सेवाको माध्यमको रूपमा परमेश्वरले हामीलाई आशीर्वाद दिनुभएको क्षमतालाई प्रयोग गर्न सकौं। प्रिय श्रोता, बाइबलमा धेरै उदाहरणहरू छन् जहाँ परमेश्वरमा ठूलो विश्वास भएका मानिसहरूले आफ्नो प्रतिभा प्रयोग गरेर आफू बसेको समाजमा ठूलो प्रभाव पारे। उत्पत्तिको पुस्तक 39:41 हामी देख्छौ कि युसेफ जेलबाट उठेर त्यस समयमा संसारको सबैभन्दा समृद्ध राष्ट्र मिश्रको दोस्रो शासक बने। 7 प्रशस्तताको अवधिमा बाली काट्ने र भण्डार गर्ने उनको प्रशासनिक सिपले गर्दा मिश्र र वरपरका राष्ट्रहरूका मानिसहरूलाई त्यसपछिको 7 अन्यकालमा भोकमारीबाट बचाउन सकियो। यो एउटा उत्कृष्ट उदाहरण हो जहाँ परमेश्वरको आत्मा सञ्चालन गर्ने विश्वासी हुनुले हजारौं हजार मानिसहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्न सक्छ। इतिहासले हामीलाई बारम्बार देखाएको छ कि जब एक पुरूष वा महिलाले अधिकारको धर्मनिरपेक्ष स्थितिमा काम गर्दै परमेश्वरको बुद्धि र शक्ति सञ्चालन गर्छ, यसले उनीहरूको देशलाई ठूलो समृद्धि र आशिषले लाभान्वित बनाउँछ। यर्मियाको पुस्तक 29:7 मैले तिमीहरूलाई निर्वासित गरेको सहरको पहलो चिताओ र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर, किनभने त्यसको उन्नति भएकोमा नै तिमीहरूको उन्नति हुनेछ। दानियलको पुस्तकमा हामी देख्छौ कि दानियलले बेबिलोनमा एक उच्च पदस्थ सरकारी अधिकारी र सल्लाहकारको रूपमा सेवा गरेका थिए। दानियलले शत्रुतापूर्ण मूर्ति पूजक वातावरणमा काम गरे, तर त्यसले उनलाई आफ्नो बुद्धि र निष्ठाको लागि राजाको पूर्ण प्रशंसा र सम्मान प्राप्त गर्नबाट रोकेन। दानियलले आफूले काम गरेको सम्पूर्ण प्रशासनलाई प्रभाव पारे। परमेश्वरको आवाज सुन्ने व्यक्तिले कसरी दीर्घकालीन धर्मनिरपेक्ष प्रभाव पार्न सक्छ भन्ने कुराको उनी एउटा उत्कृष्ट उदाहरण हुन्। युद्धबन्दीको रूपमा पक्राउ परेपछि उनी बेबिलोनको सम्पूर्ण प्रान्तको प्रमुख शासक बन्न पुगे र त्यसपछि फारसी साम्राज्यको शीर्ष सल्लाहकार बने। 70 अवधिमा उनको कर्तव्यहरूमा राज्यका ज्ञानी मानिसहरूलाई व्यवस्थापन गर्ने, महत्वपूर्ण राष्ट्रिय घटनाहरूको व्याख्या गर्ने र जनताको आवश्यकतालाई अनुकूल बनाउन सरकारी नीतिलाई प्रभाव पार्ने समावेश थियो। नेहेमियाको पुस्तकमा हामी देख्छौ जहाँ नेहेमियाले फारसका राजाको लागि मग वाहकको रूपमा सेवा गरेका थिए। उनको धर्मनिरपेक्ष स्थितिले उनलाई राजाबाट आवश्यक स्रोतहरू प्राप्त गर्न सक्षम बनायो, जसले उनलाई यरुसलेममा पर्खालहरू पुनर्निर्माण गर्न एक विशाल निर्माण परियोजना व्यवस्थित गर्न सक्षम बनायो। हाम्रो समाजमा सबै क्षेत्रहरूमा उहाँको प्रेम आनन्द बुद्धि र शक्ति परिचय गराउन परमेश्वरका नम्र पुरूष र महिलाहरूको आवश्यकता छ। यो पूरा गर्न हामीलाई क्रिस्चियन शिक्षकहरू, नर्सहरू, डाक्टरहरू, शल्य चिकित्सकहरू, दन्त चिकित्सकहरू, लेखाकारहरू, वकिलहरू, राजनीतिज्ञहरू र कृषि विशेषज्ञहरू चाहिन्छ। तपाईँहरू मध्ये जो युवा हुनुहुन्छ, मेरो प्रार्थना छ कि तपाईँहरू मध्ये धेरैले यी महान आवश्यकताका क्षेत्रहरूमा, धर्मनिरपेक्ष क्षेत्रमा महान सेवा गर्न उठ्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: अछि नेनादीको दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। यागु याद गछियाना त्याकेको जयमसी जोजो रपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ जीवन या छिन श्रृंखला भाग 41 के शीर्षक सित न लसको छ। साहस धैगु छुख यको मनुटेसँग साहस्या बारे विचार याइबुले इमसँग तस्क सहज रूप साधारण ज्या याइपी सुपर हिरो या चित्र न्याई उगु कल्पना झीसँग श्वेत त धङ्गु प्याह देखी अले उगु उकी धाठेगु जीवन या वर्णन याइमुखु झीसँग साहस के ना चुनगु या अर्थ झी मग्या नागु मोखो थुकी या अर्थ झी ज्ञान न झिगु आज पुन के त जोखिम क्या त तयार दुगु जक्क ख निगु तिमोथी छगु अध्याय नेगु पद के धा तगुदो परमेश्वर झी त भय या आत्मा मोखो बरु झी त शक्ति माया व थ त कयागे मोखैगु आत्मा ब्यादिगु दु यो पिनियनोमेपी झीसँग अनुभव व्याय फैगु दक्षिण भालागु भावना मध्ये छिचगु न छगु ख यसमा परमेश्वर छित ग्यागु खया त त्याके फैगु बल्लागु प्रेरणा लेगु शक्ति बिहादिगु दु हो झित ग्यागु इले न साहसपूर्वक ज्याया त क्षमता बिहादिगु दु मत्ती झिम्पेङ्गु अध्याय छगु बाखदु गन यशु लाया छुन न्यासी वना छुन वेक थ चेला त दुगु नाचा पाखे वना छुन मत्ती झिम्पेङ्गु अध्याय नि च्यागु पथके धातगुदो अले पत्रुस वेक याद धाल प्रभु धाठे छि हे ख दयागु जुसा जितन समुद्रे न्यासी उनेगु उज बिहादिस ग्यागु याद पार यागु नापाङ्गु पला धैगु थगु अवस्था लागु जुइगु परमेश्वरिया प्रतिज्ञा मालेगु ख पत्रुस लखे न्यासी उने त ज्ञात वो कुत याहे याए वो थो याए फु धका यशु पाखे आश्वासन मागु ख नापाङ्गु थेस्रो निकी निगु अध्याय यो झिमसङ्गु पत्के धायत गुदु झिमसँग परमेश्वर यागु वचन याङ्की बोले छिमसँग थुकी या त मनुटेगु वचन मखु परमेश्वर यागु हे वचन ख धका नेनाकाल धाथे थो परमेश्वर यागु वचन ख अले थोहे वचन छिमगु नुगले हा कया चोङगुदु उकी जिमसँग परमेश्वर या त यहाँले सुब्या बिहा सुनुगुदु जब परमेश्वर झी त छु वचन बिहा दिल अले झीसँग उगु वचन या त विश्वास या ना ज्या याइ बोले उगु वचन या परिणाम झीसँग क्यागु ग्यारेन्टी जुई मत्ती झिम्पेङ्गु अध्याय यो नि गुगु पत्के धात गुदु वेकल वया त वा धाल वेकल वया त वा धया दिल पत्रुस नाचा कुहा हुन वेक या था हुने त लख लख न्यासु न यसो पत्रुस या त धया दिल कि यदि छि विश्वास याना ज्या याना दिल धासा छिगु ग्यागु या त त्याके त परमेश्वर ब्यादिगु वचन कथ ज्याया माली मत्ती झिम्पेङ्गु अध्यायु श्रीगु पदके ध्यात गुदु फे वगु खना वो ज्ञात दुनी थे चुना छोबले ओ चिल्ला दना हाल प्रभुजी त बचे याना दिस सायद पत्रुस त गथे याना सायद पत्रुस त गथे याना धल्व्याउ धका मसु जुई हो थ त कमजोर थासे तगु ख ईश्व पत्रुस या त बचे याना दिल मती झिन पेङ्गु अध्यायो श्री छगु पदके ढाटगुदो अले वेकल वया त जुना दया दिल गो छङ्गो विश्वास छ्या शङ्खा यानुगु जी असफल जुई बोले जी त उद्धार याए त यीशु ख्रिस्ट वेकल प्रतिनिधित्व यानादिम परमेश्वर या शक्ति यहाँले दै अले जीवन सफल मनु त वो असफल मनु पाखे अलग याइगु धैगु असफलता या त जिस गुकथ प्रतिक्रिया ब्याचुना धैगु ख सफलता या लफी पङ्ग मखुगु मोड व ता त दु विशेष याना संघर्ष या इले थगु लक्ष्य पाखे यहाँ हुने त धङ्गो साहसमा साहस सफल जुई त जी अन्तिम रेखा म थियो तले यहाँ हुनेमा यो कुसिन सुरु याई तर हिंस पुङ्की मखु सफलता प्राप्त याएगु रहस्य तैगु गुब्लेन हरेस नेगु मखु यो पिङ्गेनमेपी तनाव तनाव या इले कमजोरिया इले पीड़ा या इले निराश या इले हार स्वीकार याय मते साहस देखी गबले गबले निछिया अन्त्य व शान्त स ल धाई कि कने हाक्न कुतया अले जी कने ता मलास तले धासा जी कने खुनु हाक्न कुतया थौयागु वचन येना दिगुनी छिसकसित न परमेश्वर सुव्याबीमा जय मसे नमिपी छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर साहस देखि गब्ले गब्ले निछिया अन्त्य व शान्त स ल धाई कि कने हाक्न कुतया अले जी कने ता मलास तले धासा जी

0: फेतजीको विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञानो अधिकारीको साथमा।
1: ए दाइ पख्नुस् त पख्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधी हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.5 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई

0: विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौँ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
5: 40225444
7: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त। यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: झरिलो रसिलो, झरिलो रसिलो
11: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
10: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
11: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
10: हो र, फोन नम्बर बताऊ बताऊ।
11: लु टिप्नुहोस् त, 98-60-091-3-61, 98-60-091-3-61।
10: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
8: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं,
3: सुरक्षित बनौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
12: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
13: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
14: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813181965 9813181965
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा र कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार हामी तपाईँलाई 1 बजेदेखि 2 बजेसम्म साथी दिँदै आइरहेको छौं र श्रोता कार्यक्रम मार्फत हामी भजन गीतहरू गाउँछौं अन्ताक्षरी खेल्दै आइरहेको छौं र हामी प्रभुको महिमा गर्दै आइरहेको छौं कारण हामी जे पनि गर्छौं प्रभुको महिमाको लागि नै गर्ने गर्दछौं र अबको लगभग 1 घण्टा हामी तपाईँसँग रहनेछौं र तपाईँले पनि कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र सँगसँगै फोन गरेर पनि साथ दिन सक्नुहुनेछ र कार्यक्रममा चाहिँ विशेष गरिकन हामी एउटा अक्षर दिन्छौं तपाईँलाई र त्यही अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाउनुपर्ने हुनेछ र तपाईँले जुन अक्षर अन्तिममा छोड्नुहुन्छ त्यही अक्षरबाट फेरि अर्को श्रोताले भजन गीतहरू गाउनुहुनेछ। यसरी अन्ताक्षरी चाहिँ कार्यक्रम अवधि बढ्ने अगाडि बढ्दै जाने हाम्रो श्रोताहरू माझमा नै र केही नियमहरू छन्। कार्यक्रममा एकजना श्रोताले 2 चोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले सकभर एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनु भयो भने अर्को श्रोताले पनि कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोताले चाहिँ कार्यक्रमको अन्तिममा रिचार्ज कार्ड पाउनुहुनेछ। हामी लकी ड्र गर्छौं, जसको नाम पढ्न सफल हुन्छ उहाँले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले र तपाईँले फोन गर्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। म भने एउटा गीतबाट कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु र यही गीतबाट तपाईँलाई एउटा अक्षर पनि दिनेछु, यसकारण फोन गर्न तयार भएर बस्नुहोला। गीतपछि म उपस्थित हुने नै छु।

0: आहा, छुटकाराको गीत म गाउँदछु र एकदमै अर्थपूर्ण गीत तपाईँको लागि हामीले राखेको छौ भने अक्षर छ तपाईँको लागि लिएर आएको छौ र अब छ अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाउन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता आइपनि सक्नु भएको छ, उहाँलाई स्वागत गर्छु म। हेलो,
1: गीत भजन गाउँदै परमेश्वरको महिमा गर्छु भने अन्तरश्रीको ढोका ढक्ढकाउन आयो हजुर, म पम्फा ढोका पनि।
0: जय मसी, जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदम आशीर्वाद छु, ठिकठाक छु। अनि अस्ति मङ्गलबार चितवनबाट आएँ, एकदम आशीर्वाद भएर आएँ। अनि अहिले आज पनि ऊ हस्पिटल क्यान्सर हस्पिटलमा गएको, अनि त्यहाँ बिरामीलाई प्रार्थना गरेर आउन पाएँ। अनि त्यहाँ माया मगरलाई फोनबाट प्रार्थना गरिदिनु भनेर अनुरोध चक्रा उहाँले प्रार्थना गरिदिनु भयो। अनि यहाँ अन्त्याश्री भ्याउनलाई दौडी दौडी आएको हजुर, म बसेको ठाउँबाट क्यान्सर हस्पिटल 20 मिनट लाग्दो रहेछ है, दौडी दौडी आएको 20 मिनटमा आइपुग्यो। अनि बाटोमा बसेर मान्छेहरूले हेर्छ अनि कस्तो
0: हजुर, एकदमै पम्फाजी, र पनि प्रभुको महिमा गर्न एकदमै सधैँ सबै ठाउँमा तयार हुने त पम्फाजी तपाईँ। आमेन हुन्छ, छ अक्षर छ हाम्रो पम्फाजीको भागमा, तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ?
1: आमेन
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: छमछमी नाचन कम्मर भाँची दाउजै नाचन हृदय देखि दाउजै मान्छेले हेर्छ अनि कस्तो
0: हजुर, एकदमै पम्फाजी, र पनि प्रभुको महिमा गर्न एकदमै सधैँ सबै ठाउँमा तयार हुने त पम्फाजी तपाईँ।
1: हजुर।

0: भएदेखि भाग लिन होला है, परमेश्वरको महिमा गर्नु होला भन्दै
1: हुन्छ। धेरै धेरै धन्यवाद पम्फाजी, अहिले छौँ हामी, जय मसी। हजुर, पम्फा रोकाजी हुनुहुन्थ्यो र एकदमै जोस र उत्साह सहित भजन गीत गाएर उहाँ जानुभएको छ र ख अक्षरबाट भजन गीत गाउन व्हाट्सएप कलमा कोही श्रोता आइ पनि सक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हजुर, तपाईँको नाम एकचोटि बताइदिनुहोस् न।
2: मेरो नाम रुथ मंगराती हो, म सिलगढीबाट।
1: हजुर, कस्तो हुनुहुन्छ? हजुर,
2: म ठिकै छु, घर चाहिँ मोरङको विराटनगरको। मेरो आवाज बराबर आइरहेको छ?
1: हजुर हजुर, एकदमै राम्रो आइरहेको छ। अघि सुरुमा चाहिँ काटेर आएको थियो, अहिले एकदम ठिक छ। र रुजी र अवश्य पनि तपाईँ भजन गीतहरू एकदमै मिठो गाउनुहुन्छ, हामीलाई थाहा छ, र आज पनि ख अक्षरबाट भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ?
2: हुन्छ, म गाउनेछु। अनि हेरेको लाइभ भइराखेको रहेछ, अनि काम पनि सुरु भइराखेको छ, तै पनि यहाँ आएर ढोका
1: छुनेबाटै
2: लिएर आएको छु।
1: हजुर हजुर,
2: गला पनि फरेको जस्तै भएको छ। हुन्छ, म सुरु गर्छु ढिला नगरिकन।
1: हुन्छ हुन्छ हजुर।

बेमानी पाएका जसले देखाउनु भयो

धन्यवाद जय मसी। राम्रो रुस मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट, साह्रै मिठो भजन गीतको साथ दिएर जानुभएको छ। र अक्षर म तपाईँको लागि छोड्नु भएको छ भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओ रुचि के अरे, हाम्रो नयनाजी माफ गर्नुहोस्, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ हामी नयनाजी। र आज कार्यक्रम मार्फत प्रभुको महिमाको लागि भजन गीत गाउन म अक्षरबाट तयार हुनुहुन्छ?

0: नैनाजी,
1: आजको यो सुन्दर दिन परमेश्वरले दिनुभएको छ हजुर, मबाट म गाउनेछु।
0: हजुर हुन्छ हुन्छ, सुरु गर्न
1: सक्नुहुन्छ। तर पनि म गाउनेछु, 504 भजनको गाउँछु ल।
0: हुन्छ हुन्छ हजुर, सुरु गर्नुहोस्।
1: मैले निश्चय गरेको छु र

0: धन्यवाद।
1: हजुर, साह्रै मिठो भजन गीत गाउनु भयो र म अक्षर छोडिदिनु भएको छ नैनाजी, धन्यवाद। अहिलेलाई छुटौँ हामी, जय मसी। हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो, यस्तो मिठो भजन गीत उहाँले गाउनु भएको छ र म अक्षर तपाईँको लागि छोडेर जानु भएको छ र अवश्य पनि अक्षर मबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र भजन गीतले भने जस्तो नै मैले निश्चय गरेको छु रमाउने इस्युमा श्रोता। आज तपाईँ हामी कतिवटा परिस्थितिहरूबाट भएर गइरहेको छ होला, तर जस्तोसुकै परिस्थितिमा पनि परमप्रभु परमेश्वरमा रमाउन तपाईँ हामीले पनि निश्चय गर्नुपर्दछ, कारण परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। र फोन गर्दै गर्नुहोला, यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: एक निमिषको गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता आउनु भएको जानकारी मैले पाएको छु. उहाँलाई स्वागत गरौं. हेलो रुथजी, फेरि पनि स्वागत छ कार्यक्रममा तपाईँलाई. र तपाईँले म अक्षर छोड्नु भएको थियो र हाम्रो नैनाजीले पनि म अक्षर नै छोड्नु भएको छ. तपाईँ तयार हुनुहुन्छ भजन गाउन?
1: हुन्छ
0: हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ.
1: परमेश्वरलाई महिमा भएको. मेरो नाम भागमा म अक्षर आएको छ. म चाहिँ रोहित थापा पासुदाले गाउनु भएको भजनलाई म गाउनेछु है त.
0: हुन्छ हजुर.

हजुर हुन्छ, धन्यवाद रुचि प्रविधि र आशिष दिनुभएको सबैलाई छुटाउँ जय मसी। हजुर, हाम्रो कुवेतबाट हुनुहुन्थ्यो उहाँ चाहिँ रुस मकरातेजी, साह्रै मिठो भजन गीत गाएर हामीलाई साथ दिनुहुन्छ। ड्यूटीको बावजुद पनि कार्यक्रममा उहाँले हामीलाई यसरी साथ दिनुहुन्छ, एकदमै खुशी लागिरहेको छ। र ऊ अक्षर उहाँले छोड्नु भएको छ र ऊबाट उकाली पनि हुन्छ, उहाँ पनि हुन्छ र ऊबाट शुरू हुने तपाईँले भजन गीतहरू गाएर हामीलाई साथ दिन सक्नुहुनेछ। हाम्रो टेलिफोन नम्बर रहेको छ 01-4470-754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44-46, र कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा हुनुहुन्छ भने तपाईँले फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ, भजन गीतहरू गाउन सक्नुहुनेछ। र यो समय चाहिँ ऊ अक्षरबाट तपाईँले भजन गीतहरू गाउनुपर्ने हुनेछ। र एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निगुनी मिठो गीत तपाईँको निम्ति राखेर फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हेलो
1: हेलो मिस्टर
0: जय मसी, फेरि पनि स्वागत छ पम्पाजी कार्यक्रममा। र अब चाहिँ उ अक्षर छ, तयार हुनुहुन्छ तपाईँ?
1: हजुर, म तयार छु।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: Amen, amen.
1: धेरै
0: धेरै धन्यवाद. जय मसी फम्फाजी र हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो कार्यक्रममा. निकै नै मिठो भजन गीत गाएर जानुभएको छ र तपाईँको लागि अक्षर छ छोडिदिनु भएको छ र तपाईँले पनि यसरी नै कार्यक्रममा साथ दिन सक्नुहुनेछ, अन्ताक्षरी खेल्न सक्नुहुनेछ, भजन गीतहरू गाउन सक्नुहुनेछ, प्रभुको महिमा गर्न सक्नुहुनेछ. र कार्यक्रम गुड न्यूज अन्ताक्षरी सुन्दै हुनुहुन्छ प्राविधिक मित्र सन्ध्याजी र म पुनः हामी तपाईँलाई साथ दिइरहेको छौं. फोनलाइन एकदमै खुला रहेको छ र कार्यक्रममा फोन गर्नुहुने मध्येबाट एकजनाले चाहिँ रिचार्ज कार्ड पनि पाउनुहुनेछ अनि त्यो चाहिँ हामी कार्यक्रमको अन्तिममा लक्की ड्र गर्छौं. त्यतिखेर चाहिँ हामी अवश्य पनि त्यहाँ बताउनेछौं कसले रिचार्ज कार्ड प्राप्त गर्नुभयो भनेर. र हामीलाई चाहिँ राइजिङ फ्रुट सेन्टरले रिचार्ज कार्ड चाहिँ स्पोन्सर गर्नुभएको छ र राइजिङ फ्रुट सेन्टरमा चाहिँ तपाईँले विभिन्न प्रकारका सिजनेबल फलफूलहरू पाउनुहुन्छ, तपाईँले खुद्रा पनि पाउनुहुन्छ, होलसेल पनि पाउनुहुन्छ र यसको जानकारी चाहिँ थप जानकारी चाहिँ अवश्य पनि कार्यक्रममा हामीले तपाईँको लागि बेला बेलामा राखिरहेको छौं. तपाईँले त्यहाँबाट कन्ट्याक्ट नम्बर लिन सक्नुहुनेछ र तपाईँलाई यदि फलफूल चाहिएको छ कुनै कार्यक्रमको लागि होइन, कुनै पनि प्रकारको तपाईँले सेमिनारहरू गर्दै हुनुहुन्छ चर्चमा अथवा व्यक्तिगत पनि कुनै कार्यक्रम गर्दै हुनुहुन्छ, फलफूलहरू चाहिन्छ भने उहाँहरूसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ. र यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813-1895 9813-1895
2: देखिने मिठो गीत तपाईँको निम्ति राख्यौ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
3: हेलो जय मसी हजुर.
2: जय मसी साराजी, सन्चै हुनुहुन्छ तपाईँ?
3: एकदमै सन्चै छु प्रभुको अनुग्रहले हजुरको प्रार्थना.
2: आमेन, प्रभुलाई धन्यवाद भएको छ. र साराजी, हाम्रो पम्फाजीले तपाईँलाई 6 अक्षर छोडिदिनु भएको छ र भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
3: कुन अक्षर?
2: 6 अक्षर, छारीको 6. हुन्छ, तयार हुनुहुन्छ?
3: हुन्छ हजुर. हुन्छ हुन्छ, 6 बाट के के छ?
2: हजुर, 6 बाट धेरै भजन गीतहरू छन् हजुर.

0: हजुरको हुन्छ म्याम
1: हुन्छ त्यही त त्यही धन्यवाद साराजी अहिले छुटौँ जय मसी हजुर हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो छैन भरोसा यो जिन्दगीको भनेर उहाँले क अक्षर तपाईँको लागि छोड्नु भएको छ र क अक्षरबाट थुप्रै भजन गीतहरू छ थुप्रै मिठा मिठा भजन गीत संगीतहरू छन् तपाईँले कुनै पनि एउटा भजन गीत गाएर साथ दिन सक्नुहुनेछ कार्यक्रम गुड न्यूज अन्ताक्षरी मार्फत र कार्यक्रमबाट हामी स्वर्णी प्रभुको भजनहरू गाउँछौ र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा उहाँलाई स्वागत गरौं हेलो
2: हेलो जय मसी
1: जय मसी जय मसी हाम्रो शान्ताजी कस्तो हुनुहुन्छ तपाईँ
2: हजुर अलिक म अस्वस्थ छु प्रार्थना गरिदिनु होला सिस्टर यो कानहरू अलिक कम सुन्ने भएको छु है
1: हजुर हजुर एकदमै हामी प्रार्थनामा याद गर्छौँ तपाईँले आफ्नो केयर गर्नुहोला भन्न चाहन्छौँ र यो समयमा चाहिँ क अक्षर छ तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ
2: ए हजुर हजुर क अक्षरबाट है
1: हजुर हजुर
2: हुन्छ म प्रयास गर्नेछु है
1: हुन्छ सुरु गर्न सक्नुहुनेछ

0: छ। हुन्छ, थ्याङ्क यू।
1: त्यस्तै मलाई ख्रिस्टको माया छ, छ अक्षर छोडिदिनु भयो शान्ताजी, धन्यवाद। यसलाई छुटौ हामी, हजुर। हाम्रो शान्ता सुनवारजी हुनुहुन्थ्यो, मिठो भजन गीत गाएर जानुभएको छ। अन्ताक्षरी निरन्तर अगाडि बढ़िरहेको छ र अब श्रोता तपाईँले फेरि पनि छ अक्षरबाट शुरू हुने भजन गीत गाउन सक्नुहुनेछ र हाम्रो श्रोताहरूले अलरेडी छ अक्षरबाट कतिवटा भजन गीतहरू गाइसक्नु भएको छ। त्यो भजन गीतहरूभन्दा फरक भजन गीतहरू गाउने प्रयास गर्नुहोला। किन यो भन्दैछु म भन्दाखेरि, हामीसँग भजन गीतहरूको कमी छैन, अभाव छैन, थुप्रै भजन गीतहरू छन् र छ अक्षरबाट पनि थुप्रै भजन गीतहरू छ। कुनै पनि एउटा भजन गीतहरू गाएर यो समयमा तपाईँले कार्यक्रममा साथ दिन सक्नुहुनेछ, सहभागिता जनाउन सक्नुहुनेछ र प्रभुको महिमा गर्न सक्नुहुनेछ। हामी मिलेर अन्ताक्षरीलाई अगाडि बढ़ाइरहेको छौं र फोन गर्दै गर्नुहोला। एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड न्यूज अन्ताक्षरी सुन्दै हुनुहुन्छ श्रोता. तपाईँले फोन गर्न सक्नुहुनेछ, छ अक्षरमा नै छौं हामी अझै पनि, र फोन गरेर साथ दिनुहोला. र 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र हामी अन्ताक्षरीहरू खेलिरहेको छौं. र हामीलाई फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी विजेता पनि बनाउँछौं, त्यो चाहिँ हामी कार्यक्रमको अन्तिममा गर्ने गर्दछौ. र राइजिङ फ्रुट सेन्टरले हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ, जहाँ तपाईँले फलफूलहरू, सिजनेबल फलफूलहरू चाहिँ रिटेलमा र होलसेलमा खरिद गर्न सक्नुहुनेछ. तपाईँले कुनै प्रोग्रामहरू गर्दै हुनुहुन्छ, तपाईँलाई चाहिँ एकदमै धेरै मात्रामा फलफूलहरू चाहिन्छ भने पनि त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ, अथवा सिजनेबल फ्रुट्सहरू फलफूलहरू चाहिँ तपाईँले खुद्रा मूल्यमा पनि चाहनुहुन्छ भने त्यहाँ प्राप्त गर्न सक्नुहुन्छ. जहाँको चाहिँ म्यानेजिङ डाइरेक्टर राजन खड्की हुनुहुन्छ र त्यहाँको नम्बर चाहिँ रहेको छ 98-13-18-91-65 98-13-18-91-65. फलफूल खरिद गर्नुहोस् र अवश्य पनि तपाईँले लाभ पनि उठाउन सक्नुहुनेछ. र यो समयमा एउटा गीतको साथमा फेरि पनि दिन चाहन्छु, गीतपछि उपस्थित हुने नै छु.

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ श्रोता। अब जीवन हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ र विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र मैले लकी ड्र गरेको छु। आज फोन गर्नुहुने मध्येबाट एकजना श्रोता चाहिँ विजेता हुनुहुन्छ र उहाँको नाउँ म यो समयमा घोषणा गर्न चाहन्छु र उहाँ हुनुहुन्छ सारा तामाङ।
1: Congratulations.
0: र सारा तामाङजी तपाईँलाई बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर हामीलाई तपाईँले चाहिँ आफ्नो फोन नम्बर टिपाइदिनु होला हाम्रो प्राविधिक मित्रलाई र धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र राइजिङ फ्रुट सेन्टरलाई पनि रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको लागि र एकदमै विदा माग्नुपर्ने बेला भइसकेको छ। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको न्यूज अन्ताक्षरीबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्कु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813181965 9813181965

0: गुड न्यूज एफएम 105.1
1: सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: झरिलो रसिलो
5: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
4: कता हुनु बाटुले झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन ठ्याक्कै पारेर।
5: ए अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
4: हो र, फोन नम्बर बताऊ बताऊ।
5: लु टिप्नुहोस् त 98-60-091-361 98-60-091-361।
4: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस। हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40-22-544
9: 40-22-544 40-22-572 40-22-572।

0: News FM on the 5.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा सुन्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम समर्पणमा आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र विजय र म राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम समर्पणमा परमेश्वरमा समर्पित जीवनकै बारेमा कुराकानी गर्ने गर्छौं र आज पनि यस्तै कुराकानीको साथमा उपस्थित भइसकेको छु र यतिखेर भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ। एउटा विश्वासीको जीवनमा नभई नहुने केही महत्वपूर्ण कुराहरू, जस्तो एउटा मानिस बाँच्नको लागि घाँस बाँस र कपास चाहिन्छ। उसलाई सजिलो तरिकाले भन्दा मान्छेलाई लुगा चाहिन्छ, घर चाहिन्छ, खानेकुरा चाहिन्छ। यो आधारभूत कुराहरू, यो भएन भने एउटा मान्छे बाँच्न सक्दैन, एउटा मान्छे हुन सक्दैन। त्यस्तै एउटा विश्वासी जीवनमा पनि प्राप्ति रहनेछ। एउटा विश्वासीको जीवनमा नभई नहुने केही महत्वपूर्ण कुराहरू, जस्तो एउटा मानिस बाँच्नको लागि गा

भएन भने ऊ पनि एउटा विश्वासी भन्न सक्दैन। त्यस्तै तपाई र म एउटा शरीरमा त हुन्छ, हामी बाँचिरहेका होला, घाँस बाँस कपास छ होला तपाईँ र मेरो जीवनमा र हुन्छ भने, तर एउटा परमेश्वरले चाहनु भएको जीवन अथवा एउटा समर्पित जीवनको लागि चाहिने केही महत्वपूर्ण कुराहरू पनि त हुँदो रहेछ नि, होइन? तपाईँ र म पानी नखाई बाँच्न सक्छौँ त? सक्दैनौ। खाना नखाई बाँच्न सक्दैनौ। त्यो भएर विश्वासीको जीवनमा पनि वचन नभई, प्रार्थना नभई, संगति नभई, विश्वास नभई हामी बाँच्न सक्दैनौ। भन्नाले आत्मिक रूपमा हामी सकिन्छौ। जस्तो शरीरमा बाँच्नको लागि तपाईँ र मलाई के चाहिन्छ? खाना चाहिन्छ नि। हामी बिहानै उठ्छौँ, ब्रेकफास्ट खान्छौँ, त्यसपछि लन्च, त्यसपछि डिनर, तीनचोटि चाहिन्छ एउटा मान्छे शरीरमा बाँच्नको लागि। अनि आत्मिक रूपमा बाँच्नको लागि तपाईँ र म कतिको तयार छौँ, कतिको अभ्यास गरिरहेको छौँ, प्रार्थनाको जीवन कस्तो छ, संगतिको जीवन कस्तो छ, बाइबल अध्ययनको जीवन कस्तो छ, यी कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छन्। त्यो भएर सुरुमा प्रार्थना, एउटा समर्पित जीवन जिउने मान्छे अथवा परमेश्वरले चाहनु भएको जस्तो जीवन जिउने मान्छे प्रार्थनाको योद्धा हुनुपर्छ। प्रार्थना के हो भन्दाखेरि, प्रार्थना भनेको परमेश्वरसँग कुराकानी गर्नु, परमेश्वरको नजिकतामा रहनु। जति धेरै प्रार्थना गर्छौँ त्यति धेरै परमेश्वरको नजिकता, परमेश्वरको काम तपाईँ र मैले देख्न सक्छौ। तर जब तपाईँ र म प्रार्थना गर्दैनौ, तपाईँ र म फेरि प्रार्थना भन्ने पनि कुरा यस्तो हो कि यसलाई लत बसाउनु पर्छ, बिहान दिउँसो होइन बेलुका। तपाईँ एक दिन नगर्नुहोस् त तपाईँ भोलिपल्ट बिर्सिन्छ, पर्सि पर्स बिर्सिनुहुन्छ, अनि परमेश्वरसँगको सम्बन्ध त बिग्रिन्छ नि त। त्यो भएर प्रार्थना भन्ने कुरा टाइम बनाउनुहोस्, बिहान होइन, बिहान एक घन्टा, बेलुका एक घन्टा, अथवा सुरुवाती हुनुहुन्छ भने आधी आधी घन्टा गरेर हामी एउटा विश्वासी जीवन, राम्रो जीवन जिउन सक्छौँ, एउटा उदाहरणीय जीवन जिउन सक्छौँ। परमेश्वरले पनि प्रार्थनाको जीवन जिउने मानिसहरूलाई मन पराउनुहुन्छ। त्यो भएर कोसिस गर्नुहोस् भन्न चाहन्छु। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

प्रार्थना पछि भनेको संगति. हामी विश्वासी भएपछि हामी संगति जानुपर्छ. संगति एकदमै महत्वपूर्ण कुरा छ. कतिचोटि मानिसहरू संगति नगएको देख्छौ, विभिन्न बहाना बनाएर मण्डली नजाने कतिको इच्छा हुन्छ. तर सबैभन्दा महत्वपूर्ण कुरा, जब तपाईँ संगतिबाट टाढा हुँदै जानुहुन्छ नि, आज एक दिन जानुहुन्न, भोलि एक दिन जानुहुन्न, तपाईँलाई जान मन लाग्दैन, त्यो चाहिँ शैतानको तपाईँप्रतिको एउटा योजना भनौँ न. यसलाई कसरी मण्डली जानबाट रोकौँ भने उसको पनि रणनीति हुन्छ. मोबाइल दिएर बोलाएर हुन्छ कि पाहुना ल्याइदिएर हुन्छ कि केही व्यापार बिजनेस राखिदिएर हुन्छ कि हेर्नुहोस्, जसरी पनि त्यसले तपाईँ र मलाई अल्झाउने काम पक्कै पनि गर्छ. त्योहरू तपाईँ र म अल्झिनु चाहिँ कहिले पनि हुँदैन, किनभने परमेश्वर यति भला परमेश्वर हुनुहुन्छ. हामीसँग समय बिताउन चाहनुहुन्छ, त्यो भनेको संगतिमा अनि आफ्नो कुराहरू राख्न सक्नुहुन्छ. संगति भन्ने बित्तिकै यस्तो एकअर्काको निम्ति प्रार्थना गर्नुपर्ने संगति हो. यो कुरा एकदमै महत्वपूर्ण कुरा छ. र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र विशेष गरिकन म केही हाम्रो एउटा विश्वासी जीवनमा नभई नहुने कुराहरू नै राखिरहेको छु, प्रार्थना राखे, संगति राखे भन्ने कुरा भनेको बाइबल अध्ययन, तपाईँ र म कतिको बाइबल अध्ययन गर्छौ र जस्तो तपाईँ र म जहिले पनि बिहानै होस् या बेलुका मोबाइल चार्ज त गर्छौ नि होइन, त्यो मोबाइल चार्ज गरेन भने के हुन्छ, काम छैन होइन, अफ हुन्छ, त्यसको केही अर्थै रहँदैन। त्यस्तै हामी पनि चार्ज हुनको लागि बाइबल अध्ययन चाहिन्छ क्या, आत्मिक रूपमा चाहिँ जस्तो बिहान होइन बेलुका आधी आधी घण्टा पढ्न सक्यो भने हामी चार्ज हुन सक्छौँ आत्मिक रूपमा, प्रार्थनाले पनि हामी चार्ज हुन्छौँ। तर एउटा प्रार्थनाको जीवन छैन भने चाहिँ त्यो चार्ज बिनाको मोबाइल, टावर बिनाको मोबाइल, ब्याट्री बिनाको मोबाइल जस्तो हामी हुन्छौँ। त्यो भएर बाइबल अध्ययन पनि एकदमै महत्त्वपूर्ण कुरा छ विश्वासीको जीवन। र अर्को महत्त्वपूर्ण कुरा भनेको विश्वास, हामीलाई विश्वासी भनिन्छ, विश्वास गर्ने भएको कारणै विश्वासी भएको। तर तपाईँ र मेरो प्रार्थना र परमेश्वरप्रतिको भरोसा, परमेश्वरप्रतिको विश्वास चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ है। तपाईँ र मैले मनैदेखि विश्वास गर्नुपर्छ प्रभुमा, सम्भव छ प्रभुले दिनुहुन्छ भनिकन हामी प्रार्थना गर्नुपर्छ। पहिला भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

हामी देख्न सक्छौ एउटा अयुबको जीवनबाट पनि उनको जीवन एउटा प्रार्थनाको जीवन थियो। जस्तो सुकै परिस्थितिमा पनि अयुब चाहिँ परमेश्वरमा धन्यवादी भएको देख्दा मलाई एकदमै खुसी लाग्छ। उसले सबै कुराहरू गुमाए तर पनि परमेश्वर कहिले पनि गुमाएन उनले। कहिलेकाहीँ हामी यस्तो हुन्छ, हाम्रो जीवनमा पनि त्यस्ता समस्याहरू आइदिएका हुन्छन् कि धेरै कुराहरू गुमाउन जानुहुन्छ तपाईँ र अन्तिममा भन्नुहुन्छ खोइ त परमेश्वर। त्यो भएर परिस्थितिहरू त्यस्तो आउँदा जस्तो सुकै परिस्थितिमा पनि उहाँलाई खोज्ने, उहाँलाई धन्यवाद दिने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा रहेछ। होइन, परिस्थितिहरू यस्ता आउँछन् जुन थाम्नै नसक्ने, सुन्नै नसक्ने अनि देख्नै नसक्ने क्या, त्यस्ता प्रकारका परिस्थितिहरू आउँछन्। हामी सामना गर्नै सक्दैनौँ र पनि लड्नु चाहिँ पर्छ, हामी जित्छौँ किनकि हाम्रो साथमा परमेश्वर हुनुहुन्छ। हेर्नुहोस् त अयुबले सहन सक्ने पीडा थिएन नि, कति धेरै पीडा थियो तर पनि उसले उपवासको जीवनबाट, प्रार्थनाको जीवनबाट उनी कहिले पनि भागेनन्। त्यही भएर तपाईँ र मेरो जीवनमा पनि कहिले काहीँ खटी, कमी, अभाव अनि भने जस्तो कहिले काहीँ नहोला, तर पनि परमेश्वरमा समय बिताउन चाहिँ हामीले कहिले पनि छोड्नु हुँदैन। र परमेश्वर कति भला हुनुहुन्छ र तिमीहरूले गरेको प्रार्थना सुन्न मेरो कान र आँखा खुल्ला रहनेछ भनेर यसरी विश्वास पनि तपाईँ र मलाई दिलाइराख्नु भएको छ परमेश्वरले। र अहिलेलाई मैले फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

हामी परमेश्वरलाई नपछाउ, यदि पछ्याएपछि यस्तो तरिकाले पछ्याउ कि मृत्युले हामीलाई नछुटाएसम्म हामीले तन मनदेखि प्रभुको काम गरौं, किनकि उहाँले तपाईँ र मलाई चुन्नुको कारण यो हो कि यो राज्यमा धेरै मानिसहरूले अझैसम्म प्रभु पाएका छैनन्। प्रभुले तपाईँ र मलाई चुन्नुको कारण, तपाईँ र मलाई परमेश्वरले आज्ञा दिएको कारण पनि तपाईँ र मैले सुसमाचारका कामहरू चाहिँ शक्तिशाली रूपमा गर्नुपर्दछ। र कतिले भन्नुहुन्छ मबाट त केही काम हुँदैन, होइन तपाईँबाटै हुन्छ काम, तर परमेश्वर चाहिँ हाम्रो कुमारले भएको कारण उहाँलाई जस्तो मन लाग्छ हामीलाई त्यही तरिकाले एउटा जन्मने एउटा परमेश्वरले त्यो मौका त्यो तपाईँ र मलाई पनि दिनुहुन्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

हामी विश्वासीको जीवनमा नभई नहुने केही चार पाँचवटा कुरा मैले बताएँ. मैले अघि भन्दै थिएँ, एउटा शरीरमा बाँच्नको लागि एउटा गाँस वा कपास चाहिन्छ भने आत्मिकै रूपमा बाँच्नको लागि प्रार्थना, बाइबल अध्ययन, सङ्गतिर विश्वास चाहिन्छ. के यी चारवटा कुरा शक्तिशाली रूपमा तपाईँ र मसँग छ त? जस्तो सुकै सामनालाई पनि हामी जस्तो सुकै समस्यालाई पनि हामी के गर्न सक्छौ? पाखा लगाउन सक्छौ. तर यी चारवटा कुरा तपाईँ र मसँग चाहिँ हुनुपर्छ, जुन कुरा अयुबसँग थियो. त्यो भएर आज चारैतिर हेर्नुहोस् त कति धेरै समस्याहरू छ. यी समस्यालाई जित्नको लागि अब तपाईँ र म खडा हुनु पर्दछ. र तपाईँ र मेरो जीवन बाइबल अध्ययनको जीवन, तपाईँ र मेरो जीवन प्रार्थनाको जीवन, तपाईँ र मेरो जीवन होइन विश्वासको जीवन, तपाईँ र मेरो जीवन सङ्गतिको जीवन, यो जीवनबाट प्रसन्न परमेश्वरलाई हामी होइन एउटा खुसी दिन सक्छौ. परमेश्वरले चाहने कुराहरू दिन भने खुसी भइ नै हाल्नुहुन्छ. अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु.

आदरणीय श्रोता अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: नमस्ते अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। यहाँहरूको लागि आजको प्रवचन सेवामा मैले मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 14 पददेखि 17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यस प्रकारले हामी पाठ गर्नेछौ। यहाँ यसरी लेखिएको छ, पत्रुसको घरमा आउनु भएपछि येशूले तिनकी सासूलाई ज्वरोले थलिएर पस्रिएको देख्नुभयो। उहाँले तिनको हात छुनुभयो र ज्वरोले तिनलाई छोड्यो। अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरैजनालाई ल्याए र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो र जति बिरामी थिए सबैलाई निको पार्नुभयो। यसैया अगमवक्ताले बोलेको अगमबानी पूरा हुनलाई यो भएको थियो। उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइ लानुभयो। आदरणीय श्रोताहरू, यो खण्डलाई हामीले पाठ गर्दै गर्दाखेरि यस खण्डमा हामी यीशुको छुवाई र बोलीले मानिसहरूमा छुटकारा र चंगाई ल्याउँछ भन्ने मुख्य विचारलाई ध्यान दिनेछौ। यीशुको छुवाई र बोलीले मानिसहरूमा छुटकारा र चंगाई ल्याउँछ। यस खण्डमा पत्रुसको सासूलाई ज्वरोले थलो बसाएको थियो। पत्रुसको सासूलाई ज्वरोले थलो बसाइसकेको अवस्थामा कठिन अवस्था लाई यहाँ देख्न सकिन्छ। पत्रुसको घरमा यीशु आउनु भएपछि यीशुले तिनको सासूलाई ज्वरोले थलिएर पस्रिएको देख्नुभयो र यो अवस्था गाह्रो थियो र पत्रुसलाई गाह्रो भएको अवस्था हामी यहाँ देख्छौ। ज्वरोले मानिसलाई थलो बसाल्छ, ज्वरोले मानिसलाई अप्ठ्यारोमा पार्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। जब ज्वरो आउँछ, ज्वरोले एउटा व्यक्तिको जीवनमा एकदमै कठिन अवस्थालाई सृजना गर्दछ र उसलाई गाह्रो हुन्छ र पत्रुसको सासूलाई पनि ज्वरोले गाह्रो बनाइराखेको अवस्थामा येशु प्रभु त्यहाँ जानुभयो। त्यसपछि येशु प्रभुले तिनको हात छुनुभयो र ज्वरोले तिनलाई छोड्यो। येशु प्रभुले छुनु भएपछि ज्वरोले छोडेको कुरा यहाँ हामी देख्छौ। आदरणीय श्रोता, येशु ख्रीष्टले जब छुनुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्महरू हुन थाल्छ। जब येशु प्रभुले कुष्ठ रोगीलाई छुनुभयो तब त्यही घडी कुष्ठ रोगले त्यो व्यक्तिलाई छोड्यो र निको भएको घटना पनि हामीले सुनिरहेका छौं। र यो घटना पनि येशु ख्रिस्टले छुनु भएर नै निको भएको अवस्था हामी देख्छौ। यीशुको छुवाई कति महत्वपूर्ण छ। यीशु ख्रिस्टलाई छुनका निम्ति मानिसहरू एकदमै त्रिषित एकदमै चाहना गरिरहेको अवस्थाहरू थियो त्यो बेला, किनभने यीशुले छोइदेऊ, यीशुले छोइसकेपछि मानिसहरू निको हुन्छन् भन्ने उनीहरूको विश्वास थियो। र यीशु प्रभुले छुँदाखेरि त्यहाँनिर आश्चर्य कर्म भएको कुरा पनि हामी देख्छौ। तिनी जब यीशु ख्रिस्टले पत्रुसको सासुलाई जब छुनुभयो तब ज्वरोले त्यसलाई छोड्यो। अब यो कुरा पत्रुसकी सासुले ज्वरोबाट छुटकारा चङ्गाई पाइसकेपछि यो अचम्मको घटना, यो अचम्मको यो आश्चर्य कर्म यीशुको छुवाईद्वारै निको भएकोले गर्दाखेरि पत्रुसकी सासुले प्रभु यीशु ख्रिस्टलाई पछ्याइन् र तिनी उठिन् र उहाँको सेवा गरिन्। तिनी उठिन् र उहाँको सेवा गरिन्। आदरणीय श्रोता, यीशु प्रभुले मानिसहरूलाई चङ्गाई दिनुहुन्छ र चङ्गाई दिइसकेपछि धेरै मानिसहरूले यो चङ्गाईलाई व्यवस्था पनि गरेको हुन्छ। चङ्गाई भइसकेपछि उनीहरू यीशुलाई बिर्सेर जान्छन् र त्यसपछि चङ्गाई पाइसकेपछि त्यति भए उनीहरूलाई पुगेको महसुस गर्छन्। तर यहाँ हामी के गर्न यहाँ के देख्न सक्छौ भने पत्रुसकी सासुले यीशु ख्रिस्टको सेवा गरेको कुरा यहाँ देखिन्छ। यीशु ख्रिस्टको सेवा गर्नु भनेको चाहिँ उहाँको आराधना गर्नु, उहाँलाई महिमा दिनु, उहाँलाई प्रशंसा गर्नु, उहाँको आज्ञा पालन गर्नु, उहाँले जस्तै मानिसहरूलाई सेवा गर्नु, यो सबै कुराहरू उहाँको सेवासँग सम्बन्धित छन् र उहाँ यीशु ख्रिस्टको सेवा गर्नका लागि उनी उठिन्। यो कुरा सारा समुदायमा यो प्रचार प्रसार भएको कुरा हामी यहाँ देख्छौ। जब यो घटना घट्दै गर्दाखेरि अर्को चाहिँ यहाँ उहाँले तिनको हात छुनुभयो, ज्वरोले तिनलाई छोड्यो अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरैजनालाई ल्याए। भूत लागेकाहरूलाई पनि यीशु कहाँ ल्याइयो, धेरैजनालाई यीशु कहाँ ल्याएको कुरा हामी यहाँ देख्छौ। भूत लागेका मानिसहरू, आज धेरै मानिसहरूलाई भूत लागेको कुराहरू हामी देख्छौ। जब भूत लाग्छ तब भूतले ती मानिसहरूलाई अधीन गराउँछ। भूतले मानिसहरूलाई अधीन गरिसकेपछि मानिस नभएर भूत प्रेतले मानिसलाई चलाइराखेको हुन्छ र भूत प्रेत भन्ने कुरा हाम्रो समाजमा, हाम्रो समुदायमा यो राम्रो कुरा होइन। भूत प्रेत लाग्नु राम्रो होइन र भूत प्रेतले अधीन गर्नु, भूत प्रेतले चलाउनु त्यो कुरा कदापि राम्रो होइन। किनभने मानिस मानिसै भएर जिउनु पर्छ। मानिसलाई परमेश्वरले मानिस भनेर सम्बोधन गरेर मानिस भनेर परमेश्वरले उच्च स्थानमा राखेर मानिसले चाहिँ सबै प्राणीहरूमाथि अधिकार गरून् भनेर सृष्टि गर्नुभएको उच्च प्राणी हुन्। त्यसै कारण भूत प्रेतले चलाउनु हुँदैन मानिसहरूलाई। मानिसले अधीन गर्ने हो सबै कुरालाई। त्यसै कारण यहाँनिर भूत लागेका धेरैजनालाई यीशु कहाँ ल्याइयो र भूत लागेका मानिसहरूलाई छुटकारा दिनका निम्ति येशु प्रभुले वचन प्रयोग गर्नुभयो। उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नु भयो भनेर यहाँ लेखिएको छ। येशु प्रभुको वचन शक्तिशाली छ। येशु प्रभु अधिकार पूर्ण भएको व्यक्ति हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ। स्वर्ग र पृथ्वीलाई सृष्टि गर्नु हुने परमेश्वर हुनुहुन्छ। उहाँले जब बोल्नुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन थाल्छ। जब उहाँले बोल्नुहुन्छ त्यहाँनिर अचम्मका कामहरू हुन थाल्छ, चङ्गाई हुन थाल्छ, भूतहरू निस्किन थाल्छ, किनभने येशु प्रभु धेरै शक्तिशाली अनि उहाँ चाहिँ सारा विश्वलाई सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। त्यसै कारणले भूतहरूले पनि येशूको आज्ञालाई पालन गर्दछन्। येशूले भनिसकेपछि भूतहरू निक्लिनु पर्छ, भूतहरू भाग्नु पर्छ, यिनीहरूको कुनै अधिकार छैन। आदरणीय श्रोता, आज हाम्रो समुदायमा, हाम्रो समाजमा भूत प्रेतले मानिसलाई खाइराखेको, भूत प्रेतले मानिसहरूलाई बिगारिराखेको, भूत प्रेतले मानिसहरूलाई गलत बाटोमा प्रयोग गरिराखेको अवस्थाहरू हामीले पनि देखिरहेका छौँ। र यीशु ख्रिस्टको समयमा धेरै भूत लागेका मानिसहरू यीशु कहाँ ल्याइएको थियो र येशूले उनीहरूलाई निकाल्ने काम गर्नुभयो। येशु प्रभुले मानिसको जीवनबाट भूत प्रेतहरूलाई निकाल्ने काम गर्नुभयो र मानिसलाई स्वतन्त्र र मानिसलाई मानिस भएर जिउनका लागि प्रभु येशु ख्रिस्टले सहायता गर्नुभयो। त्यति मात्रै होइन, यहाँनिर धेरै बिरामीहरू पनि थिए। जति बिरामीहरू थिए त्यहाँ, ती सबैलाई प्रभुले निको पार्नुभयो, येशूले निको पार्नुभयो। जतिजना बिरामीहरू थिए सबैलाई उहाँले निको पार्नुभयो। जीवनबाट भूत प्रेतहरूलाई निकाल्ने काम गर्नुभयो र मानिसलाई स्वतन्त्र र मानिसलाई मानिस भएर जिउनका लागि

0: त्यो प्रभुको बारेमा पुरानो करारमा धेरै वर्ष पहिलादेखि नै येशु प्रभु यो संसारमा आउनुहुनेछ र उहाँले हाम्रो दुर्बलताहरू लिनुहुनेछ, हाम्रो रोगहरू उठाइ लानुहुनेछ भनेर यो पहिल्यै येशुको बारेमा बोल्नु भएको थियो, अगमबानी बोलिएको थियो, अगम वक्ताहरूलाई परमेश्वरले प्रयोग गर्नुभएको थियो येशु प्रभु यो संसारमा मानिस जातिलाई सेवा गर्न, मानिस जातिको दुर्बलताहरू आफैले बोक्न र रोगहरू निको पार्न येशु प्रभु यो संसारमा आउनुहुनेछ भनिकन अगमबानी गरिएको थियो। आदरणीय श्रोता, आज येशु ख्रीष्ट त्यही व्यक्ति हुनुहुन्छ जसले हाम्रा दुर्बलताहरू लिनुहुन्छ, हाम्रो रोगहरू उठाइ लानुहुन्छ र यहाँनिर भनेका छन् उहाँ आफैले हाम्रो दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइ लानुभयो र यसरी येशु ख्रीष्ट आज पनि तपाईँ र हाम्रो जीवनको लागि यो महत्वपूर्ण छ। उहाँ आज यो संसारमा आउनुको कारण चाहिँ हाम्रो दुर्बलताहरू लिनको लागि हो। हामी कमजोर छौ, मानिस सीमित प्राणी हो, मानिसलाई सहायता चाहिन्छ, मानिसलाई बल चाहिन्छ, मानिसलाई छुटकारा चाहिएको छ, मानिसहरूलाई सहायता चाहिएको छ। येशु ख्रीष्ट यो संसारमा ती हाम्रा दुर्बलताहरू लिनको निम्ति आउनु भएको कुरा स्पष्ट देखिन्छ र हाम्रो रोगहरू उठाइ लानु हुने उहाँ हुनुहुन्छ। आदरणीय श्रोता, के हजुरहरूको जीवनमा आज यो वचन सुन्दै गर्नु हुँदाखेरि तपाईँको जीवनमा पनि यी सबै समस्याहरू छन् कि? हजुरहरूको जीवनमा पनि यो समस्याले ग्रसित भएर कसले मलाई यो कठिन अवस्थाबाट छुटकारा दिएला, कसले मलाई विजय दिएला, कसले मलाई सहायता गर्ला, म कठिन अवस्थामा छु, म बिरामी छु, म दुर्बल छु र मेरो जीवनमा भूत प्रेतहरूले दिन रात सताइरहन्छन् र मेरो जीवनमा यी रोगहरू घटी कमीहरू छन् भनेर यदि आज हजुरहरू यो समस्यामा हुनुहुन्छ भने, यो पीडामा बसिरहनु भएको छ भने, जसरी पत्रुस के सासुलाई येशु प्रभुले छुनुभयो र ज्वरोबाट छुटकारा दिनुभयो, चङ्गाई दिनुभयो, धेरै भूत लागेकाहरूलाई येशु कहाँ ल्याउँदाखेरि ती भूतहरूलाई उहाँले निकाल्नुभयो र धेरै बिरामीहरू येशु कहाँ ल्याएका थिए र तिनीहरूलाई पनि येशुले निको पार्नुभयो। उहाँ निको पार्ने परमेश्वर हुनुहुन्छ, उहाँ आनन्द जीवन दिने परमेश्वर हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ र आज यदि यहाँहरूलाई येशूको खाँचो छ, येशूले मलाई पनि सहायता गर्नुभएको होस्, मेरो दुर्बलताहरू उहाँले उठाउनु भएको होस्, मेरो रोगहरू उहाँले निको पार्नु भएको होस् भनेर यदि यहाँहरूले येशूको खोजी गर्नुहुन्छ भने येशू यही हुनुहुन्छ, उहाँ तपाईँको लागि उद्धार गर्न, मुक्ति दिन यहाँ हुनुहुन्छ। आउनुहोस्, येशूमा छुटकारा चङ्गाई पाउनुहोस् र येशूमा विश्वास गरेर सबै बन्धनहरूबाट छुटकारा पाउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यति नै राख्न चाहन्छु। फेरि परमेश्वरले समय दिनुभयो भने अर्को समय फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद
1: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349।

55 33 39 यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस्त, जय मसीह।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो सामुएलको पुस्तक अध्याय 24 दाउदले साउलका जीवन छोडिदिएका। जब साउल पलिस्थीहरूलाई खेदेर फर्के तब दाउद एन गदीको मरूभूमिमा छन् भने उनले थाहा पाए। यसकारण उनी जम्मै इजरायलबाट चुनिएका 3,000 मानिस लिएर दाउद र तिनका मानिसहरूलाई खोज्न घोरल पहराको नजिक हिँडे। त्यहाँ बाटोको छेउमा केही भेडा गोठहरू थिए। छेउमा एउटा गुफा थियो। त्यसैको पल्लो कुनामा दाउद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। साउल त्यस गुफामा आएर दिशा बस्नलाई भित्र पसे। दाउदका मानिसहरूले तिनलाई भने, दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजुरको शत्रुलाई हजुरको हातमा सुम्पिदिनुहुन्छ र हजुरलाई जे इच्छा लाग्छ त्यो गर्न सक्नुहुन्छ। दाउद विस्तार गएर साउलको खास्टोको एक छेउ काटे, तर तिनले उनका खास्टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो। दाउदले आफ्नो मानिसहरूलाई भने, मैले आफ्नो मालिक परमप्रभुको अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परिरहोस्, किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ। यसैले दाउदले आफ्नो मानिसहरूलाई हप्काए र राजामाथि केही हानि गर्न दिएनन्। साउल उठेर गुफा छोडी आफ्नो बाटो लागे। तब दाउद गुफाबाट बाहिर निस्के र साउललाई भने, हे मेरा प्रभु महाराजा, जब साउलले पछि फर्केर हेरे तब भुइँमा घोप्टो परि दण्डवत गरेर दाउदले भने, दाउदले हजुरको हानि गर्न चाहन्छ भनी मानिसहरूले भन्दा हजुर किन उनीहरूको कुरा सुन्नुहुन्छ? आज हजुरले नै देख्नुभयो कि गुफाभित्र परमप्रभुले हजुरलाई मेरो हातमा सुम्पिदिनु भएको थियो। कतिले हजुरलाई मार्न दबाब दिएका थिए तर मैले हजुरलाई छोडिदिए र भने, म मेरो हात मेरो मालिकको विरूद्धमा उठाउन सक्दिन किनभने उहाँ त परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ। हेर्नुहोस्, मेरा पिता, मेरो हातमा भएको यो तपाईँको लुगाको टुक्रा हेर्नुहोस्। मैले त्यो काटे तर हजुरलाई मारिन। यसबाट थाहा होस् कि हजुरको विरूद्ध उपद्रव गर्न अथवा धोखाबाजी गर्न मैले चिताएको छैन। मैले हजुरको केही खराबी गरेको छैन। तापनि हजुरले त मेरो प्राण लिन मलाई खेद्नुहुन्छ। परमप्रभुले हाम्रा बीचमा न्याय गरिदिउन्। उहाँले मेरो खातिर हजुरसँग बदला लिउन्। तर म त हजुरको विरूद्धमा मेरो हात कहिले उठाउने छैन। उहिलेको आहानै छ, खराबीले खराबी जन्माउँछ। यसकारण म मेरो हात हजुरको विरूद्धमा कहिले उठाउने छैन। इजरायलका राजा कसको विरूद्धमा निस्किएर आउनु भएको छ? हजुर कसलाई खेद्दै हुनुहुन्छ? एउटा मरेको कुकुर केवल एउटा उपियालाई होइन र परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ र उहाँले हाम्रो बीचमा फैसला गरिदिनुहुनेछ। म के कारण भागिरहेछु? परमप्रभुले हेर विचार गरिदेऊन्। मेरो निम्ति परमप्रभुले नै इन्साफ गरेर तपाईँको हातबाट मलाई मुक्त गरिदेऊन्। जब दाउद बोलिसके तब साउलले भने, के त्यो तिमी नै हौ मेरा छोरा दाउद? अनि उनी रोए। तब उनले भने, तिमी म भन्दा धर्मी मानिस रहेछौ। तिमीले म प्रति असल व्यवहार देखायो तर मैले चाहिँ तिमी प्रति खराब व्यवहार देखाएको छु। तिमीले भर्खरै म प्रति गरेको भलाइको विषयमा भन्यौ, परमप्रभुले मलाई तिम्रो हातमा सुम्पिदिनु भएको थियो तर तिमीले मलाई मारेनौ। कुनै मानिसले आफ्नो शत्रुलाई फेला पारेर त्यसलाई कुशल साथ जान दिन्छ र यसै कारण आजको दिन तिमीले म माथि गरेको काममा परमप्रभुले तिमीलाई असल इनाम दिउन्। अब मलाई यो थाहा भयो कि तिमी निश्चय नै राजा हुनेछौ। इजरायलका राज्यले तिम्रो शासनमा उन्नति गर्नेछ। यसकारण परमप्रभुको नाउँमा शपथ खाएर भन कि मेरा सन्तानलाई तिमी खत्तम गर्ने छैनौ र मेरो नाउँ मेरा पिताको घरानादेखि मेटिदिने छैनौ। दाउदले साउलसँग शपथ खाए र साउल आफ्नो घर फर्के। दाउद र तिनका मानिसहरू चाहिँ आफ्नो गढीमा गए।

पहिलो सामुएलको पुस्तक अध्याय 25 दाउद, नाबाल र अबिगेल सामुएलको मृत्यु भयो र सारा इसरायल तिनको निम्ति विलाप गर्नलाई आए अनि तिनी रामामा आफ्नै घरमा गाडिए। त्यसपछि दाउद माउनको मरूभूमिमा झरे। माउनको एकजना मानिस थियो जसको कर्मेलमा धेरै सम्पत्ति थियो। त्यो निकै धनी थियो। त्यसका 3,000 भेडा र 1,000 बाख्रा थिए। त्यसले कर्मेलमा आफ्नो भेडाको ऊन कत्रन्दै थियो। त्यसको नाउँ नाबाल थियो र त्यसकी पत्नीको नाउँ अबिगेल थियो। अबिगेल सुन्दरी र बुद्धिमती स्त्री थिइन्। तर तिनको पति चाहिँ कालेबका वंशको एक खस्रो र नीच स्वभाव भएको मानिस थियो। नाबालले आफ्नो भेडाहरूको ऊन कत्रन्दैछ भन्ने कुरो दाउदले मरूभूमिमा सुने। तिनले आफ्नो 10 मानिसहरूलाई यसो भनेर पठाए, कर्मेलमा जाऊ र नाबाललाई खोजेर उनलाई मेरो अभिवादन देऊ। तिमीहरूले उनलाई भन, तपाईँ तपाईँका परिवारलाई र तपाईँसँग भएका सबैसित शान्ति होस्। तपाईँ आफ्नो भेडाहरूको ऊन कत्रन्दै हुनुहुन्छ भन्ने कुरा मैले सुने। तपाईँको गोठालाहरू हामीसँग यति दिन रहँदा हामीले उनीहरूलाई सताएनौ। उनीहरू कर्मेलमा हुँदा उनीहरूको केही पनि हराएन। तपाईँको आफ्ना मानिसहरूलाई सोध्नुहोस् र उनीहरूले तपाईँलाई सबै कुरा भन्नेछन्। कृपया मेरा मानिसहरूलाई दयापूर्वक ग्रहण गर्नुहोस्, किनभने आजको दिन शुभ दिन छ र तपाईँको दासहरू र तपाईँको छोरा दाउदलाई जे दिन सक्नुहुन्छ दिनुहोस्। दाउदका जवानहरू आएर दाउदको नाउँमा नाबाललाई यो समाचार दिए। त्यसपछि तिनीहरूले पर्खे। नाबालले दाउदको जवानहरूलाई यो उत्तर दियो, दाउदको यो इसैको छोरो को हो? हिजो आज धेरै कमाराहरू आफ्नो मालिकदेखि भागेर जान्छन्। मेरो खानेकुरा, मेरो दाखमध्य र मेरा ऊन कत्रनेहरूको लागि जुटाइएका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु? दाउदका मानिसहरू फर्केर आफ्नो बाटो लागे र दाउदलाई यी सब कुरा बताइदिए। दाउदले आफ्नो मानिसहरूलाई भने, सबैले आआफ्नो तरबार भिर। तिनीहरू सबैले आआफ्नो तरबार भिरे र दाउदले पनि आफ्नो तरबार भिरे। प्राय 400 दाउदको पछि लागे र अरू 200 चाहिँ माल सामान हेर्नलाई बसे। नाबालको कुनै एकजना सेवकले नाबालकी पत्नी अबिगेललाई भन्यो, दाउदले मरूभूमिबाट हाम्रो मालिकलाई नम्रतापूर्वक अभिवादन दिनलाई मानिसहरू पठाएका थिए, तर उहाँले त तिनीहरूको अपमान गर्नुभयो। तर ती मानिसहरूले हामीलाई राम्रो व्यवहार देखाएका थिए र हामीलाई सताएनन्, र हामी तिनीहरूसँग खुला मैदानमा यताउता जाँदा हामीले हाम्रो कुनै चिज हराएनौ। जब हामी आफ्नो भेडाहरू चराउन जान्थ्यौं तब तिनीहरू रात दिन हाम्रो चारैतिर पर्खाल जस्तै थिए। अब तपाईँले के गर्नुपर्छ सो राम्रो विचार गर्नुहोस्, किनभने हाम्रो मालिक र उहाँका सबै परिवारमाथि निश्चय नै सर्वनाश आउँदैछ। उहाँ यति दुष्ट मानिस हुनुहुन्छ कि उहाँसँग त कुरै गर्नु पनि फाइदा छैन। यसैले झट्टै 200 रोटी, 2 मसक दाखमध्य, काटकुट पारी बनाएका 5 भेडा, 8 पाथी चिउरा, 100 झुप्पा किसमिस र सुकाएका नेवाराका 200 डल्ला अबिगेलले लिएर गदाहरूमाथि लदाइन्। तब तिनले आफ्नो नोकरहरूलाई भनिन्, तिमीहरू अघि अघि जाऊ, म तिमीहरूको पछि आउनेछु। तर आफ्नो पतिलाई तिनले यस विषयमा केही भनिनन्। जब तिनी गधामा चढेर डाँडा बीचको बाटो भएर गइरहेकी थिइन् तब दाउद र उनका मानिसहरू तिनी तर्फ तलतिर झर्दै थिए र अबिगेलले तिनीहरूलाई भेटिन्। दाउदले भर्खरै भनेका थिए, मरूभूमिमा केही पनि नहराउने गरी यति राम्रोसँग यस मानिसका धन सम्पत्तिको रक्षा गरिदिनु त व्यर्थ भयो। त्यसले भलाइको साटो मलाई खराबी गर्यो। भोलि बिहानसम्ममा त्यससँग भएको एकैजना पुरुष पनि जीवित रह्यो भने परमेश्वरले मलाई त्यसै गरून् अथवा त्यसभन्दा पनि बढी गरून्। जब अबिगेलले दाउदलाई देखिन् तब तिनी हतार हतार आफ्नो गदाबाट ओर्लिन् र दाउदको सामान्य घोप्टो परि भुइँसम्मै निहुरेर तिनको खुट्टामा दण्डवत गरी भनिन्, हे मेरा प्रभु, दोष मै माथि नै परोस्, हजुरको विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्। मेरा प्रभुले मेरा कुरा सुन्नुहोस्, हजुरले त्यस दुष्ट मानिसको ख्याल नगर्नुहोस्। जस्तो त्यसको नाउँ नाबाल छ त्यो त्यस्तै छ, त्यसको नाउँ मूर्ख हो र त्यसको बेहोरा पनि मूर्खको जस्तै छ। हजुरले पठाउनु भएको मानिसहरूलाई मैले देखिन हजुर, अब रक्तपात गर्नु र बदला लिनुबाट हजुरलाई परमप्रभुले रोक्नु भएको छ। जीवित परमप्रभुको नाउँमा र हजुरको जीवनको शपथ खाएर म भन्दछु, हजुरका शत्रुहरू र हजुरको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्तो होस्। म हजुरकी विनम्र दासीले ल्याएको सौगात यहाँ छ, हजुरको अधीनमा भएको जवान मानिसहरूलाई त्यो दिनुहोस्। हे मेरा मालिक, धृष्टता गरेकोमा हजुरकी दासीलाई क्षमा गर्नुहोस्। परमप्रभुले हजुरको वंशलाई सदा सर्वदेश स्थिर गर्नुहुनेछ, किनभने हजुरले परमेश्वरकै युद्धहरू गर्नुहुन्छ। हजुरको जीवनकालभरि हजुरमा कुनै किसिमको खराबी नपाइयोस्।
यदि कुनै मानिसले हजुरलाई खेद्न र हजुरको प्राण लिन खोज्यो भने परमप्रभु हजुरका परमेश्वरले हजुरको प्राणलाई सुरक्षित राखेर जीवितहरू मध्ये राख्नुहुनेछ। तर हजुरको शत्रुहरूको प्राणलाई चाहिँ उहाँले कुयत्रोमा राखेर हानेको ढुङ्गा जस्तै फ्याँक्नुहुनेछ। जब परमप्रभुले हजुरलाई दिनुभएको सबै प्रतिज्ञा पूरा गरिकन इसरायलका शासक बनाउनुहुनेछ, तब हजुरले निर्दोष रगत बगाउनु भएको र आफ्नो बदला लिनुभएको कारण हजुरको निम्ति पछितो लाग्ने अथवा गरौं बोझ हुने केही कारण हुने छैन। त्यस बेला जब परमप्रभुले हजुरको उन्नति गर्नुहुनेछ, तब म हजुरकी दासीलाई पनि सम्झनुहोला। तब दाऊदले अभिगेललाई भने, परमप्रभु इसरायलका परमेश्वरको प्रशंसा होस् जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनु भयो। तिम्रो बुद्धि धन्यको हो, तिमी धन्य कि हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायो, किनकि तिम्रो हानि गर्नदेखि जोगाउनु हुने परमप्रभु इसरायलका परमेश्वरको नाउँको शपथ खाएर म भन्दछु कि यदि तिमी मलाई भेट्न झट्टै नआएकी भए नाबालका परिवारको एकैजना पुरुष पनि बिहानसम्म जीवित रहने थिएन। तब दाऊदले अभिगेलले तिनको निम्ति ल्याएका कोसेली ग्रहण गरेर भने, शान्तिसित घर फर्क, मैले तिम्रो कुरा सुने र तिम्रो बिन्ती मंजूर गरे। अभिगेल फर्किएर आएपछि तिनले नाबालले आफ्नो घरमा राजाले दिने योग्यको ठूलो भोज आयोजना गरेको देखिन्। नाबाल खुशी भएर मद्दले खुब लट्ठ भएको थियो। त्यो यति साह्रो लट्ठ थियो कि त्यसकी पत्नीले त्यसलाई बिहानसम्म केही पनि सुनाएनन्। बिहानै मध्येको नसाले छोडेपछि तिनले त्यसलाई सबै कुरा बताइन् अनि झट्टै त्यसको हृदयले काम गर्न छाड्यो र त्यो पत्थर झैं भयो। 10 दिनपछि परमप्रभुले त्यसलाई प्रहार गर्नुभयो र त्यो मर्यो। जब दाऊदले नाबाल मरेको कुरा सुने, तिनले भने, त्यसले गरेको बेइज्जतको निम्ति नाबाललाई दण्ड दिनुहुने र उहाँको दास मलाई खराबी गर्नदेखि जोगाउनु हुने परमप्रभुको प्रशंसा होस्। नाबालले गरेको खराबी त्यसको आफ्नै टाउकोमा परमप्रभुले खन्याउनु भएको छ। तब दाऊदले अभिगेललाई तिनकी पत्नी हुनलाई प्रस्ताव पठाए। दाऊदको सेवकहरू कर्मेलमा अभिगेल कहाँ गएर तिनलाई भने, तपाईँलाई आफ्नी पत्नी तुल्याउनलाई दाऊदले हामीलाई लिएर आउनु भनी पठाउनु भएको छ। तिनी उठिन् र भुइँमा गुप्त परि दण्डवत गरेर भनिन्, म उहाँको आज्ञा पालन गर्ने र मेरा हजुरका सेवकहरूको खुट्टा धुने उहाँकी दासी हुँ। तब अभिगेल हतार हतार तयार भइन् र आफ्नो 5 जना सहेलीहरूसँग गदामा चढेर समाचार ल्याउने दाऊदका मानिसहरूको साथमा गइन् र दाऊदकी पत्नी भइन्। दाऊदले इजरायलकी अहिनोमलाई पनि विवाह गरेका थिए। यी दुवै स्त्रीहरू तिनका पत्नी भए। यसै बीचमा साउलले आफ्नी छोरी दाऊदकी पत्नी मिकललाई चाहिँ गल्लिमका लेसको छोरा पल्तियललाई दिइहालेका थिए।

0: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अत्यन्त जरुरी सूचना।
0: यस गुड न्यूज एफएम प्रहरीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। फोन नम्बर
0: 01-4770-754, 01-4770-754
3: र 01-59-13-755, 01-59-13-755।

0: सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको कार्यक्रम शुरूआत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत। प्रिय श्रोता जयमसी नमस्कार। तारेमाम जजुलापा टसेदेला सोफा फुल्ला जोहरले सेवारो श्रोताबिन, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम शुरूआत, कथा संघर्ष र सफलताको गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट। म प्रस्तुता श्याम काजीको साथमा तपाईँहरू यो कार्यक्रम हरेक आइतबार साँझ 4 बजेबाट 4:30 बजेसम्म सुन्न सक्नुहुनेछ, जसमा हरेक हप्ता फरक व्यक्तिसँगको आत्मिक आर्थिक र सामाजिक विषयमा हामी आशिष अनुभव र प्रेरणाको कुरा गर्नेछौं। आजलाई भने कार्यक्रम शुरूआत मा कथा संघर्ष र सफलतामा अतिथिको रूपमा हुनुहुन्छ सामाजिक व्यक्तित्व मिशनरी सिलोआम चर्च बाँसबारी काठमाडौँका प्रभुका सेवक र विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सामाजिक कार्यमा अग्रसर व्यक्तित्व दीपक भण्डारीज्यू। हामी उहाँलाई कार्यक्रममा स्वागत गर्नेछौं। दीपकजी, कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा तपाईँलाई स्वागत छ। जयमसी।
3: जयमसी। हाम्रो आदरणीय श्यामकाजी ज्यूलाई म धन्यवाद दिन चाहन्छु र साथै जयमसी भन्न चाहन्छु यो समय दिनुभएको लागि र यो प्लेटफर्म दिनुभएको लागि, विशेष गरी उहाँलाई धन्यवाद दिन चाहन्छु।
2: हामी तपाईँलाई स्वागत गर्दछौँ हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा। र आरामै हुनुहुन्छ? हजुर
3: हजुर, म एकदम आराम छु।
2: आरामै हुनुहुन्छ है। हाम्रो निमन्त्रणलाई स्वीकारेर आइदिनु भएको लागि विशेष हामी तपाईँलाई धन्यवाद दिन्छौँ। र हामी ढिलो नगरी यहाँको अलिकति हामी बाल्यकालबाटै सुरु गर्नेछौँ, किन जीवन बाल्यकालबाट शुरूआत हुन्छ र जीवनका कतिपय भोगाईहरू बाल्यकालमा जति भोगिएका हुन्छन् त्यो जीवनको अन्तिम क्षेत्रसम्म पनि सम्झना आउँछन् होइन। जुन कसरी बित्यो बुढाइनकण्ठमा जन्मनु भयो होइन, बुढाइनकण्ठको क्षेत्रमा कसरी बाल्यावस्था बाल्यकाललाई?
3: सर्वप्रथम त यो गुड न्यूज एफएम परिवारलाई धन्यवाद र साथै श्रोताबिनलाई पनि म धन्यवाद र साथै जयमसी भन्न चाहन्छु। मेरो बाल्यकालको अवस्था चाहिँ कसरी बित्यो भन्दाखेरि, अब म चाहिँ एउटा हिन्दू परिवारको मानिस र व्यक्ति थिएँ र सर्वप्रथम जब म 18 वर्ष सायद 20 वर्ष होला, 20 वर्षमा चाहिँ मैले विवाह गरेँ। विवाह गरिसकेपछि त्यसपछि मेरो अङ्कल हुनुहुन्थ्यो, उहाँ चाहिँ क्रिश्चियन अर्थात् विश्वासी, अहिलेको शब्दले भन्नुपर्दा विश्वासी, पहिला चाहिँको शब्दले भन्नुपर्दा क्रिश्चियन हुनुहुन्थ्यो। अनि त मलाई चाहिँ उहाँले चाहिँ सुसमाचार सुनाउनुहुन्थ्यो र पनि, अनि त्यसपछि मेरो अब शारदाजु भनौँ, मेरो श्रीमतीको भिनाजु, उहाँ पनि विश्वासी नै हुनुहुन्थ्यो। अनि म ससुराली जाँदाखेरि मलाई धेरै चाहिँ प्रभुको वचन सुनाउनुहुन्थ्यो, अनि मलाई चाहिँ यस्तो रिस उठ्थ्यो। अनि मैले चाहिँ घरमा आएर मेरो श्रीमतीलाई नै के भन्थेँ भने, तिम्रो भिनाजुले मलाई सधैँ केयर केयर गराउनुहुन्छ, ससुराले जानी बानी गराउनुहुन्छ, म तिम्रो भिनाजुलाई पिर्दिन्छु है, यस्तो भन्नु भने पिर्दिन्छु पनि भने। त्यसपछि त्यो दिन बित्दै गयो, अनि त्यसपछि मेरो बाबु भयो, अनि म काम गर्थेँ। काम गर्दै जाँदाको सन्दर्भमा मेरो काम पनि छुट्यो, किनभने त्यो समयमा अलिकति मसँग सिप थिएन, तालिम थिएन है, त्यो नभएको कारणले त्यो काम पनि छुट्यो। त्यसको साथसाथै अनि मैले धेरै हन्डर खाएँ, यता भौटारी उता भौटारी, काम पाइनँ। अनि अन्तिम विकल्प चाहिँ मैले के चाहिँ पाएँ भने, हाम्रो आदरणीय सीता दिदी अथवा सीता कार्की आमाले चाहिँ मलाई सुसमाचार सुनाउनु भयो। सुसमाचार सुनाइसकेपछि अझ पनि म के थिएँ भने, अरूले जयमसी भन्दा म जयमसा भन्ने व्यक्ति म नै हो। अनि त्यसपछि जयमसा भन्ने, अनि म म्युजिक ठूलो संसारिक म्युजिक ठूलो स्वर साउन्ड गरेर म सुन्ने। अनि एक दिन चाहिँ मलाई एकदम गाह्रो भयो, अनि कहाँ जाने के गर्ने, मसँग रुपियाँ थिएन, पैसा थिएन, घरमा अभाव थियो, अनि बाबु सानो थियो, श्रीमतीको कमाई पनि थिएन, मेरो कमाई पनि थिएन। र अन्तिम विकल्प चाहिँ मैले के देखेँ भने अब के गरेँ कसो गरेँ अनि बाइबल मेरो अङ्कलले चाहिँ वचन मलाई सुनाउनु भयो डाँडामा लगेर प्रार्थना गर्नुभयो अनि आजको दिन भन्ने कोरस गाउनु भयो अनि मैले पनि त्यो कुरा गर्दै नै जब मेरो हातमा बाइबल पढ्यो अनि मैले बाइबल पनि पढेँ त्यसपछि खासै मलाई केही चाहिँ इम्प्रुभ देखेन अनि फाइदा पनि देखिनँ भेटिनँ केही पनि भेटिनँ अनि एउटा भजन त्यो मलाई एकदम महत्त्वपूर्ण र भित्र मन छोयो कलभारी डाँडाको महादुख सहनु पर्यो प्रभुले म जस्तो पापीलाई बचाउन उनैले प्राण दिए भन्ने त्यो भजनले चाहिँ मेरो भित्र मन छोयो है अनि हृदय छोइसकेपछि मलाई चाहिँ आखिरी के रहेछ त वास्तविक कुरा भनी अनि वचन पढ्दै गएँ अनि वचन पढ्दै जाँदा तेरा दाजुभाइले पनि छोड्छ आमा बुवाले पनि छोड्छ तर म तँलाई कहिले पनि छोड्दिनँ भन्ने त्यो वचन पाएँ त्यसपछि यौना तिनको स्वर पदलाई चाहिँ मैले विशेष गरी त्यो वचन परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुनुहोस् तर त्यसले अनन्त जीवन प्राप्त गरोस् भन्ने वचन पाएँ मलाई भित्र छोयो छोयो छोयो त्यसपछि अनि मैले मेरो श्रीमतीलाई भने अब त हामीले प्रभुपट्टि जानुपर्छ क्या हो भनेर भने अनि त्यसपछि हाम्रो आदरणीय स्वर्गीय पास्टर जीवन अब बस्नेत अरूले भन्छन् म चाहिँ दाई नै भन्छु अनि उहाँले लाई भनिसकेपछि उहाँले हामीलाई ग्रहण गराउनु भयो त्यसपछिको दिन बढ्दै गयो सेवकाईमा त्यसपछि त्यतिखेर चाहिँ फेरि परीक्षा पनि आयो परीक्षा आइसकेपछि परीक्षा चाहिँ के आयो भने मेरो हजुरमा बित्नुभयो बितेको समयमा चाहिँ काकालाई र मलाई चाहिँ गाउँ समाज टोलबाट हटाउने निर्णय गरियो
2: त्यो बेलामा धेरै भोगाईहरूबाट बाल्यकालदेखि युवा अवस्थासम्म आइपुग्दाको भोगाईहरूबाट चाहिँ हामीले होइन तर परमप्रभुले हामीलाई चुन्नु भएको रहेछ प्रिय श्रोता हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको छौँ आज हाम्रो बीचमा हुनुहुन्छ सामाजिक व्यक्तित्व साथै प्रभुको दास अनि साँच्चै उहाँ चाहिँ एउटा मिसनरीको रूपमा पनि काम गरिरहनु भएको व्यक्ति हुनुहुन्छ उहाँको अनुभव आशिषका कुराहरू हामी सुन्ने नै छौँ अहिलेलाई भने हामी एउटा साङ्गीतिकको शैली तपाईँको बीचमा हामी राख्नेछौँ र त्यस पश्चात फेरि तपाईँको बीचमा आशिषका कुरा लिएर आउने नै छौँ

0: प्रेस प्रतामेन कार्यक्रममा पुनः स्वागत गर्दछौ। यो सांगीतिक विश्राम पछाडि साँच्चीकै मुकुट चाहिँ महिमेदको मुकुट चाहिँ म लाउँछु भन्ने एउटा अर्थपूर्ण भजन पछाडि तपाईँलाई पुनः स्वागत गर्दछु। आज हाम्रो बीचमा हुनुहुन्छ कार्यक्रम शुरूआतमा दीपक भण्डारीज्यू, जसको अनुभव आशिष र के प्रेरणाको कुराहरू हामी उहाँबाट सुन्दैछौ। तपाईँलाई पुनः स्वागत छ दीपकजी कार्यक्रममा।
1: धन्यवाद।
0: युवा अवस्थामा आफैमा संघर्ष र चुनौतीपूर्ण रहन्छ, अनि कसरी सेवकाईलाई चाहिँ आफूले निरन्तरता दिनुभयो अथवा सेवकाई नै म बाट चाहिँ म अगाडि बढ्छु भन्ने निर्णय लिनुभयो?
1: युवा अवस्थामा सेवकाईको विषयमा भन्नुपर्दा, अब सेवकाई चाहिँ जो पाए उहिले गर्न सक्दैन, र मिसनरीको काम पनि जो पाए उहिले गर्न सक्दैन, त्यसमा धेरै त्याग गर्नुपर्दछ है। अनि घर परिवारदेखि साथीभाइदेखि आफ्नो इष्टमित्र सबैलाई त्याग गर्नुपर्छ। सांसारिक जीवन चाहिँ हामीले छोड्नु पर्दछ होइन। जति हामीले संसारमा जीवन बिताएको छौँ र हामीले एउटा सेवकाई चाहिँ सानो कुरा होइन, मेरो लागि चाहिँ होइन, त्यो चाहिँ एकदम आशिषमयको कुरा हो र त्यसमा चाहिँ हामी एकदम सङ्घर्ष गर्नुपर्दछ। अनि मैले सेवकाईको हिसाबमा र सेवकाईको यात्रामा दौडानमा हेर्न पर्दाखेरि मैले धेरै कुरा चाहिँ भोगेको छु। जस्तो सेवकाईको यात्रामा म जाँदाखेरि अब कतिपय खण्डमा मैले खुकुरीले पनि मलाई प्रहार गर्न पनि आएको कुराहरू छन् होइन, अब कुट्न पनि आएको कुराहरू छ। यस्ता विभिन्न कुराहरू चाहिँ मैले
0: यो चुनौतीहरूलाई पार गर्दै
1: सेवकाईलाई म गरेको छु। र यो दौडानमा म जस्तो अब एक वर्ष अगाडि लगभग सायद एक वर्ष 2080 सालमा हुम्लाको यात्रा मिसनमा थिएँ। त्योभन्दा अगाडि म झापा, इलाम अनि दार्जिलिङ, त्यसपछि आएर अनि हुम्ला हुम्लाको सुदूरपश्चिम चाइनाको हिल्सा भन्ने ठाउँ, भोटे गाउँ, थे गाउँ, अनि विभिन्न ठाउँहरूमा त्यहाँ जहाँ चाहिँ अब प्रभुको सुसमाचारको स पनि सुनेको छैन है। त्यो ठाउँ चाहिँ विकसित ठाउँ पनि छैन, जहाँ टोयलेट गर्ने ठाउँ पनि छैन, त्यस्तो ठाउँमा पनि गएँ र त्यहाँ चाहिँ अब धेरै हामीले मिसनरीको काम गर्न पायौँ। र 2080 अन्तिम समयमा फेरि हामी सुर्खेतदेखि हामी कैलाली कञ्चनपुर को मिसनमा, अब त्यहाँ हाम्रो लगभग 11 दिनको चाहिँ मिसन थियो। त्यसरी चाहिँ हामीले धेरै सेवकाईको यात्रामा बढ्दैछौँ। अब यो तुरन्तै सायद म झापाको मिसनरीको काममा जाने योजना छ। अब प्रभुसँग अगुवाई माग्दैछु के हुन्छ।
0: यसरी थुप्रै होइन, विकट भेग भेग अनि सुगम भूभाग होइन, अनि कति ठाउँमा अप्ठ्यारो परिस्थितिहरू पार गर्दै गर्दै सेवकाईलाई कसरी समयको व्यवस्थापन समय मिलाउनुहुन्छ, आफैले आफैलाई तयार गर्नुहुन्छ?
1: त्यो त यस्तो, अब समयको व्यवस्थापन भनेको आफूले नै मिलाउने हो। अब यदि हामी साँच्चै प्रभुको दास, प्रभुको काम गर्न चाहन्छौँ भने हामीले चाहिँ त्यो समयको चाहिँ व्यवस्थापन चाहिँ छुटाउन सक्नुपर्छ है। परिवारलाई कसरी कतिको समय दिने, सेवकाईलाई कति समय दिने, र काम र व्यवसायलाई कति समय दिने, त्यो पार्टलाई चाहिँ हामीले छुटाउन सक्नुपर्दछ। यदि हामीले छुटाउन समयलाई व्यवस्थापन गर्न सकेन भने हामीले चाहिँ सेवकाई गर्न सक्दैनौँ है। अनि त्यसै गरी सेवकाई पनि आफ्नै घरबाटै सुरु हुनुपर्छ। जब हाम्रो घरबाट हामीलाई हौसला साथ उत्साह दिन्छन् भने हामी त्यो समय पनि त्यतिखेरै व्यवस्थापन हुन्छ
0: है। अवश्य पनि परिवारले साथ दिनुभयो भने त्यहाँ पनि हामीले सेवकाईको अवसर र चुनौतीहरूलाई सामना गर्न सक्छौँ होइन। अनि विभिन्न सामाजिक संघ संस्थामा पनि आबद्ध भई समाजलाई पनि टेवा पुर्याउँदै हुनुहुन्छ होइन, भने व्यवसायलाई र व्यवसाय सँगसँगै होइन सेवकाईलाई चाहिँ कसरी हामीले प्यारलल्ली होइन समान,
1: त्यसै गरी सेवकाई पनि आफ्नै घरबाटै सुरु हुनुपर्छ। जब हाम्रो घरबाट हामीलाई हौसला साथ उत्साह दिन्छन् भने हामी त्यो समय पनि त्यतिखेरै व्यवस्थापन हुन्छ
0: है। अवश्य पनि परिवारले साथ

0: रूपमा चाहिँ लिएर जान सकिँदो रहेछ? तपाईँको अनुभवले के भन्छ?
1: मेरो अनुभवमा चाहिँ अब विशेष गरी त अब हामीले समय व्यवस्थापन गर्छौँ होइन, समय व्यवस्थापन गरिसकेपछि यसलाई चाहिँ मलाई लाग्छ म चाहिँ सहीले तरिका सक्छु आफूमा निर्भर गर्न सक्नुपर्छ। र मैले भने नि विशेष गरी परिवारले साथ दिएको खण्डमा हामी सबै कुरा गर्न सक्छौँ
0: एउटा अनुभव मलाई सुनाउनु भएको थियो, मैले भनिहालेँ अघि भर्खरै कुरा पनि निक्लियो, हाम्रो हुम्लाको एउटा सेवकाईमा जानुभएको थियो होइन, सात दिनसम्म प्लेन टिकट पनि मिलेन होइन, त्यसपछि एउटा जंगलको यात्रा गरेर आउनु परे अवस्था कस्तो रह्यो त्यो अलिकति छोटकरीमा हाम्रो श्रोताहरूलाई?
1: त्यो सन्दर्भमा यस्तो, पहिला त अब प्रभुको काम गर्दै जाँदाखेरि अलिकति झनक्क पनि रिस उठ्यो, प्रभु मलाई तपाईँले कुन ठाउँमा चाहिँ ल्याएर राखिदिनु भयो, अब म कसरी जान्ने भन्ने कुरो चाहिँ रिस पनि उठ्यो। तर अनि पछि प्रभुसँग अगुवाई माग्यो, प्रभु अब तपाईँले मलाई यही ठाउँमा मात्र राख्ने हो त भने, मैले जब प्रभुसँग अगुवाई मागेँ अनि उहाँले चाहिँ मलाई त्यो दर्शन दिनुभयो कि छोरा तँ चाहिँ यो विभिन्न जिल्लामा कालीकोटदेखि सुर्खेतसम्म जति पनि जिल्ला छ त्यसमा तैँले चाहिँ गाडीको यात्रामा गर्दै जाँदाखेरि तैँले अगुवाई माग्न पाउँछस् र जति पनि त्यहाँ मरेका आत्माहरू छन् अवलोकन गर्न पाउनेछस् भनेर उहाँले मलाई जब भन्नुभयो अनि मैले त्यो गाडीको यात्रा गरेँ। र त्यहाँ जब गाडीको यात्रा गर्दाखेरि एकदम डरलाग्दो कुराहरू मैले पनि भेटेँ,
0: अब जंगलको बास
1: खान नपाउनुको पीड़ा है, बाटो हेर्दा अब एउटा बहिनी हुनुहुन्थ्यो उहाँ त मसँग अंगालो मारेर कुहाँ कुहाँ पनि रुनुभयो, मेरो घरमा छोरा छोरी छन् अब म के गरेँ, म यहाँ केही भयो भने के गर्ने दादा पनि भन्नु, अनि मैले प्रभुसँग गई माग्नुहोस् हरेक कुरो यो ठाउँमा ल्याउने पनि प्रभु नै हुनुहुन्छ, अब हामीलाई घरमा लाने पनि उहाँ नै हुनुहुन्छ, उहाँ बिना हामी केही पनि गर्न सक्दैनौँ बहिनी भनेर मैले त्यस्तो हौसला दिएँ। अनि हौसला दिँदाखेरि अब बसमा पनि कति त्यो सिट नमिलेको कारणले सानोतिनो मिसअन्डरस्ट्यान्डिङ पनि भयो, अनि गाडी चढ्दा पनि अब मिसअन्डरस्ट्यान्डिङ भयो किनभने अब
0: बाटो
1: त्यस्तै अप्ठ्यारो, हामीले कुनै पनि गाडी चाहिँ हामीले डाइरेक्ट पक्राउन नपाउने है, हामी त्यहाँ कमिसन दिएर चढ्नुपर्ने सिन्डिकेट जस्तो, त्यस्तै विभिन्न कुरा चाहिँ भोग्दै भोग्दै हामी सुर्खेतसम्म आएर त्यसपछि फेरि सुर्खेतबाट गाडी पक्रेर नेपालगंजसम्म आयौँ।
0: यसले के बताउँछ भने सेवकाई सजिलो छैन,
1: सेवकाई सजिलो छैन,
0: जस्तो सुकै अवस्थामा पनि हामी तयार हुनुपर्छ,
1: जस्तो सुकै अवस्थामा तयार हुनुपर्छ। र साँच्चो सेवकले चाहिँ फेरि यो चाहिँ त्याग गर्न चाहिँ सक्छ है, म चाहिँ त्यो भन्छु, म चाहिँ प्रभुको लागि जति कुरा जस्तो बाधा आए पनि त्याग गर्न चाहिँ म सक्छु, मैले चाहिँ किन प्रण गरेको छु होइन, म चाहिँ तपाईँको काम गर्छु भनेर गरेको छु, त्यो भएको कारण सकिन्छ।
0: सेवकाईमा निक्लिराख्दाखेरि कति समयहरू बाहिर हुनुपर्ने हुन्छ, अघि हामीले कुराहरू नै गऱ्यौँ, सात दिन त फ्लाइट टिकट नपाउनु, त्यसपछि अर्को यात्रा गरेर आइपुग्नु होइन, पारिवारिक टाइम समयहरू, यसमा सम्भव जहाँसम्म लाग्छ परिवारको सहायता बिना यो सम्भव छैन,
1: परिवार बिना यो सम्भव पनि छैन। यसमा प्रेरणा दिने चाहिँ म त विशेष गरी म जुनै ठाउँमा गएर पनि गवाइदिन्छु, मेरो साथ मेरो श्रीमती मेरो छोरा मेरो छोरी नभएसम्म म केही पनि गर्न सक्दिनँ है, मैले पहिलो प्राथमिकता मेरो श्रीमतीलाई नै दिनेछु, त्यसपछि मेरो साथीहरूलाई दिनेछु, र साथी एकदम आदरणीय व्यक्तित्व हुनुहुन्छ उहाँ, पास्टर गोरख राई, पास्टर विद्यालयमा ज्यू र पास्टर रामकुमार ज्यू, उहाँहरूले नै मलाई आज जुन स्थानमा पुर्याउनु भएको छ यो प्रभुको अगव्य प्रेमको कारणले होइन, यो चाहिँ म कहिले पनि त्यो उहाँले गर्नुभएको त्यो योगदान म कहिले पनि बिर्सन सक्दिनँ, साथ सहयोग होइन सिकाउने, र साथै हाम्रो आदरणीय एकजना लक्ष्मी लिम्बू हुनुहुन्छ है, अनि हाम्रो आदरणीय गुरुआमा हुनुहुन्छ आशा गुरुआमा, उहाँले चाहिँ मलाई रकम शुद्ध दिएर पनि मलाई सहयोग गर्नुभएको छ है, जस्तो आशा गुरुआमा हुनुभयो र साथै हाम्रो लक्ष्मी लिम्बू दिदी, मैले चाहिँ अब दिदी भनेर मैले आत्मिक दिदी भनेर उहाँलाई सम्बोधन गर्छु होइन, अनि त्यसै गरी आशा गुरुआमा उहाँले मलाई प्राणसहित र रकमसहितले पनि मलाई यस्तो कुराले सहयोग गर्नुभएको छ, प्रेरणा दिनुभएको छ,
0: त्यो नामहरू आज पनि तपाईँ
1: भुल्न सक्दिनँ,
0: मस्तिष्कमा एकदम ताजा छन्
1: हजुर
0: होइन। त्यसै गरी हामी कार्यक्रम

0: शुरूआत कथा संघर्ष र सफलताको विषयमा हामी विशेष कुरा गर्छौँ, जुन चाहिँ तपाईँको आशिषका कुरा, प्रेरणाको कुरा यहाँ हामी राख्ने गर्छौँ। एउटा कुरा, तपाईँले कुनै काम अथवा सेवकाई अथवा कुनै पनि कुरा बिजनेस व्यापार सुरु गर्नुभएको छ जसले गर्दा तपाईँलाई एउटा राम्रो अचिभमेन्ट दियो अथवा त्यसले अलिक धेरै संघर्ष गर्नु पर्यो, केही त्यस्तो अनुभव केही बटुल्नु भएको छ आज?
1: सेवकाईको दौडानमै म त अब संसारी काम भने म एउटा मिसनरीको काममा हिँडेको कारणले होइन, म चाहिँ अब सङ्घर्षको विषयमा सेवकाईलाई नै मान्छु होइन। अब धेरै कुरा भोग्या छु, जस्तै अब त्यहाँ धेरै बाधा आउँछ, मैले भनिनँ बाधा आउँछ, कतिपय खण्डमा मैले अब भोकै पनि हिँड्न यात्रा गर्न परेको छ, कहिले साधन नहुँदा नहुँदै पनि यात्रा गर्नु परेको छ होइन, कहिले अब रकम नहुँदा हुँदै पनि अब मैले कतिपय खण्डमा त म फलानु ठाउँमा जाँदैछु प्रार्थना गरिदिनुहोस् भनेर कतिजनालाई भनेको छु, साथै म आफैले पनि प्रवेश अगुवाईमा आएको छु होइन। यस्तो कुरा सङ्घर्ष छ मेरो जीवनमा,
0: अनि आर्थिक कुरा अघि हामी केही कुरा पनि निक्ल्यो आर्थिक विषयमा होइन, आर्थिक म्यानेजमेन्ट होइन, विशेष गरी चाहिँ फाइनेन्सियल म्यानेजमेन्ट गर्नुपर्ने कुराहरू आउँछ होइन, कसरी हामीले थोरैबाट पनि अभाव सृजना नहुने, बाइबलमा त हामी विश्वास गर्छौँ नि त होइन, के छ तपाईँको आर्थिक कुराहरूले समस्या भएका अथवा आर्थिक कुरामा थोरै भए पनि मलाई पुगिरहेको त्यस्तो केही अनुभव?
1: एउटा कुरो त हामी सन्तुष्टै हुनुपर्छ होइन आर्थिक कुरामा, र दोस्रो कुरो हामीलाई कतिपय खण्डमा चाहिँ अब म आफै सङ्घर्ष गरेर अब परिश्रम गरेर कमाएको रकमले म सेवकाई र मिसनरीको काममा म अगाडि बढ्छु, र गत समयमा पनि मैले हामीले त्यही गरेको थियौँ, हामी जति पनि हाम्रो टिम गएको थियो उहाँहरू हामी प्रत्येकले चाहिँ रकम उठाएर हामीले लगभग 6 लाखको म्यानेजमेन्ट त्यो अब भनौँ न ऊ थियो, हामीले प्रार्थना गर्दै गयौँ र प्रभुलाई एकदम धन्यवाद होस् 2,25,000 हाम्रो मिसनरीको काम सकियो है है। अब यो चाहिँ प्रभुको आशिष भन्छु म चाहिँ,
0: व्यवस्थापन
1: है, अनि म स्वयं त्यसमा चाहिँ व्यवस्था गर्ने
0: व्यवस्थापक
1: मै आफै थिएँ होइन, अनि मैले चाहिँ हाम्रो आदरणीय गोर्खा गुरुबाले चाहिँ अब उहाँले चाहिँ मलाई ज्वाइँ भनेर सम्बोधन गर्नुहुन्छ, यो चाहिँ सबै ज्वाइँले नै गर्नुपर्छ भन्नुहुन्थ्यो, अनि त्यसमा साथ दिनेको लागि हाम्रो सुरेश राई दाजु हुनुहुन्थ्यो, हाम्रो आदरणीय विमल मालबुल दाजु हुनुहुन्थ्यो, र त्यसै गरी विभिन्न अब दाजुभाइ दिदीबहिनीले चाहिँ हामीलाई सहायता गरेको थियो होइन, यसमा यही हो
0: यसरी सेवकाईलाई
1: निरन्तर दिइरहेको छ।
0: अब जाउँ अलिकति हाम्रो युवा पुस्ता आजभोलि सेवकाईमा आउन चाहनुहुन्छ कोही होइन, आउन चाहनेहरू व्यक्तिहरूको लागि चाहिँ साँच्चीकै उहाँ चाहिँ हृदयको इमान्दारीतारे सेवकाईमा आउन चाहनुहुन्छ तर कतिपय कुराले रोकिरहेको हुन्छ, के भन्न चाहनुहुन्छ तपाईँको अनुभव, तपाईँले भोगाईहरूले के भन्न चाहन्छ हाम्रो युवा पुस्तालाई?
1: अब अहिलेको युवा पुस्तामा चाहिँ के छ भने अब उनीहरू प्रभुको काम गर्न त चाहन्छन्, अब मेन कुरो आर्थिक कुराले नै रोकिन्छ होइन, आर्थिक कुराले रोकेको समयमा अब जस्तो सपोज मानिलिउँ राम भाइ काम गर्नुहुन्छ तर उहाँ सेवकाईमा जान सक्नुहुन्न, अब जस्तो राम भाइमा दर्शन छ भने त्यो कुरो चाहिँ अर्को व्यक्तिमा बाँड्नु पर्यो कि है, यदि बाँडेको खण्डमा के छ भने त्यो व्यक्तिलाई चाहिँ ऊ आफू सेकेन्ड व्यक्ति चाहिँ जान नसकेको कारणले त्यो राम भाइले चाहिँ उहाँले सहयोग गर्नुहुन्छ, त्यसै त्यो कुराबाट पनि परमेश्वरको काम र सेवकाई चाहिँ बन्छ, म चाहिँ त्यो विश्वास गर्छु।
0: हामी विश्वासद्वारा सेवकाईमा आयौँ भने
1: झुटाउनुहुन्छ
0: होइन, त्यो व्यक्तिलाई चलाउनुहुन्छ अथवा संस्थालाई चलाउनुहुन्छ,
1: जसरी हामीले हेर्दै गयौँ भने अब्राहमको जीवन पनि है झुटाउनु भयो, धेरै हामी बाइबल धर्मशास्त्रमा गयौँ भने त्यहाँ धेरै कुराहरू हामी पाउँछौँ है। पहिलो प्राथमिकता हामीले के गर्नु पर्यो भने परमेश्वरलाई नै समर्पण गर्नु पर्यो, अनि कतिपय अहिले युवा पुस्तामा चाहिँ के छ भने परमेश्वरलाई भन्दा आफूलाई चाहिँ केले पहिलो प्राथमिकता दिएर विश्वास गर्ने, त्यो चाहिँ गलत कुरो हो भनेर पनि भन्छु।
0: अनि कतिपय कुराहरू चाहिँ के छ भन्दा मण्डलीमा युवाहरूलाई नयाँ पुस्तालाई त्यो मौका त्यो प्लेटफर्म चाहिँ हामीले दिइरहेको छैनौँ, जसले गर्दा नयाँ पुस्ता आउनको लागि चाहिँ उहाँलाई केही ब्यारियर छ भन्ने जस्तो पनि आज कतिपय देख्न सक्छौँ सुन्न सक्छौँ, के भन्नुहुन्छ यसमा चाहिँ?
1: त्यसमा चाहिँ यस्तो हुन्छ, अब हाम्रो जुन मण्डलीका अगुवा दाजुभाइ पास्टर ज्यूहरूले चाहिँ ढकनी लाउने काम कहिले पनि गर्नु हुँदैन है, अनि यदि हामी प्रभुको काममा ढकनी लाउने काम गर्छौँ भने चाहिँ साँच्चै परमेश्वरको काम हुँदैन र युवा पुस्ता पनि अगाडि बढ्न सक्दैन है। युवा पुस्तालाई अगाडि बढाउनको लागि उसलाई चाहिँ हरेक प्लेटफर्म चाहिँ दिन सक्नुपर्छ भनेर चाहिँ म चाहिँ भन्दछु है। ढकनी लाउने है हामी जब रोक्ने काम है ढकनी लाउनु भन्नु नै रोक्नु काम है। जब हामी ढकनी लाउने काम गर्छौँ भने त्यहाँ चाहिँ मण्डली वृद्धि हुन सक्दैन है। गोठालाको काम चाहिँ हामीले पुरा चाहिँ के त निमाउन सक्नु पर्यो कि। अनि आज मण्डलीमा विभिन्न मण्डली चाहिँ विकसित नहुनुको कारण पनि के त ढकनी लाउने काम गरेको कारणले मौका र अवसर नदिएको कारणले त्यसरी चाहिँ मण्डली वृद्धि हुन सकेको छैन र युवा पुस्ता चाहिँ टुटेका छन्। म चाहिँ त्यो भन्छु।
0: हामी कार्यक्रमको लगभग अन्तिम अन्तिम भागमा आइसकेका छौँ। हजुरलाई आफ्नो अनुभवबाट हामीले धेरै कुरा हामीले सुन्यौँ तपाईँको भोगाईहरूबाट भने अन्तिममा जाँदा जाँदै यहाँको जीवनको केही सङ्घर्षका कुराहरूबाट प्रेरणाको कुराहरू सन्देशका कुराहरू केही हाम्रो श्रोतालाई दिन चाहन्छु।
1: म चाहिँ के भन्न चाहन्छु भने हाम्रो युवा पुस्तालाई श्रोताबिनहरूलाई सङ्घर्ष गर्न नडराउनुहोस् है। अनि प्रभुको वचनले चाहिँ यहाँ के भन्न चाहन्छ भने मलाई चाहिँ यो एकदम आशिष लाग्दछ है। व्यवस्था व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस् तर त्यसमाथि तैँले दिनरात ध्यान गर्नु र अनि त्यसमा लेखेको सबै कुरा होसियार साथ पालना गर्नु र तेरो सबै मार्गहरू तैँले उन्नति गर्ने सफलता पाउनेछस् है। तँलाई मेरो आज्ञा यो छ कि बलियो हो साहसी हो नडरा निराशित नहो किनकि तँ जहाँ गए तापनि परमप्रभु तेरो परमेश्वर तेरो साथमा हुनुहुन्छ है। यहाँ जसरी वचनले भनेको छ त्यसरी हामी निरुत्साहित हुनु भएन अनि हामी के त परमप्रभुमा नै भरोसा राख्नु पर्यो। जब हामी एउटा इसाई भनेर मानिलिन्छौँ हामी विश्वासी हो इसाई हो भने यदि भन्छौँ भने चाहिँ परिपक्का परमेश्वरमा चाहिँ के त समर्पण हुनु पर्यो क्या देखावटी रूपमा होइन है। म चाहिँ यही उत्साह दिन चाहन्छु अहिलेको पुस्तालाई चाहिँ तपाईँहरू यदि प्रभुको काम गर्न चाहनुहुन्छ भने निरुत्साहित नहुनुहोस् है। कहिले पनि प्रभुको वचनमा रहेर तपाईँ नडराउनुहोस् है। है यदि तपाईँ साँच्चो परमेश्वरको जन हो भने चाहिँ तपाईँले परमेश्वरमै भरोसा राख्नुपर्छ। म चाहिँ त्यही भन्छु जसरी मैले चाहिँ परमेश्वरमा भरोसा राखेको छु एक दिन अवश्य मैले चाहेको कुरो चाहिँ परमप्रभुले दिनुहुनेछ है। विनाशी नओलाउने मुकुट है निष्कुट है त्यो मुकुट चाहिँ परमेश्वरले दिनुहुन्छ।
0: हुन्छ दिपकज्यू हाम्रो कार्यक्रममा आइदिनु भयो र हाम्रो यो कार्यक्रममा तपाईँको आफ्नो आत्मीय कुरा आशिषका कुरा जुन बताइदिनु भयो सेयर गर्नुभयो त्यसको लागि हामी तपाईँप्रति आभारी छौँ र कार्यक्रममा आइदिनुको लागि यहाँलाई धन्यवाद।
1: हुन्छ धन्यवाद र जयमसी हाम्रो श्याम सरलाई पनि यो गुड न्युज परिवारलाई पनि म विशेष गरी धन्यवाद दिन चाहन्छु यो प्लेटफर्म र यो मौका दिनुभएको लागि
0: धन्यवाद। प्रिय श्रोता कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको हामी अन्तिम भागमा आइसकेका अन्तिम समयको पाबन्दीले हामी अन्तिममा आइसकेका छौँ र प्राविधिक मित्र सन्ध्या अनि सरोज साथै म प्रस्तोता श्यामकाजीलाई पनि बिदा दिनुहोला। कार्यक्रम शुरूआत अर्को हप्ता आइतबार हामी फरक व्यक्तिसँग फरक आशिषका अनुभवका कुरा लिएर आउने नै छौँ। त्यतिन्जेलसम्म गुड न्युज एफएम सुन्दै गर्नुहोला। यहाँको दिन शुभ रहोस्। जय मसी नमस्ते।
2: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निशियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने क्यामेरा राम्रोसँग चलाउन सक्ने थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755
3: जय मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

जय मसीह। साथै नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिबस स्टोन चर्च बुढा नीलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा म कार्यक्रम प्रस्तोता सुसिथिङको हरेक हप्ताको आइतबार दिन यो आइतबार पनि म तपाईँको बीचमा उपस्थित भइसकेको छु। यो कार्यक्रम प्रत्येक हप्ताको 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट यहाँहरूले जीवन गवाई नाटक समसामयिक विषय वस्तुमा रहेर भला कुसारी र परमेश्वरको वचनबाट उत्साह सुन्न सक्नुहुनेछ। आज भने तपाईँहरूले नाटक सुन्न सक्नुहुनेछ। त्योभन्दा अगाडि निकै नै अर्थपूर्ण गीत सुनाउन चाहन्छौ, कार्यक्रम सुन्दै गर्नुहोला।

0: यो आशिषपूर्ण भजनपछि पुनः स्वागत गर्न चाहन्छौ। आउनुहोस् हामी नाटकतर्फ जानेछौ।
1: प्रिय श्रोताहरू, प्रभु येशू ख्रीष्टले सुनाउनु भएको सबैभन्दा हृदयस्पर्शी दृष्टान्तहरू मध्ये एउटा हो उडन्ते पुत्रको कथा। यो कथा केवल एक परिवारको कथा होइन, यो परमेश्वरको प्रेम, मानिसको पाप, पश्चाताप र क्षमाको कथा हो। आउनुहोस् यस कथालाई रेडियो नाटक मार्फत सुनाऊ।
2: आज मालिक त बिहानैदेखि खेततिर जानुभएको रहेछ। हो, उहाँका दुवै छोराहरू पनि आज आफ्नै काममा व्यस्त छन् नि।
3: यो घरमा मलाई बस्दा बस्दा दिक्कै लागिसक्यो। सबै कुरा बुवाको हातमा छ। म आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न चाहन्छु। जेसुकै होस्, आज म मेरो हिस्सा मागेरै छाड्छु। बुवा
4: आऊ छोरा, के कुरा छ भन त।
3: बुवा, अब म आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न चाहन्छु। मेरो भागमा पर्ने सम्पत्ति जे जति हुन्छ मलाई अहिले नै दिनुहोस्।
4: छोरा, तिमीले राम्रोसँग सोच्यौ। सम्पत्ति भन्दा परिवार ठुलो हुन्छ।
3: हो बुवा, मैले निर्णय गरिसकेको छु। अब म टाढो देशमा गएर आफ्नै तरिकाले जिउन चाहन्छु।
4: ठिक छ, यदि यही तिम्रो इच्छा हो भने ठिकै छ, म तिम्रो हिस्सा दिन्छु। तर एउटा कुरा सम्झ है, जहाँ गए पनि नि यो घर तिम्रो लागि सधैँभरि खुल्ला रहनेछ।
3: हस्, धन्यवाद बुवा।
1: पिताले दुखी मनले आफ्ना दुवै छोरा बीच सम्पत्ति बाँडिदिनुभयो। कान्छो छोराले आफ्ना सबै हिस्सा बेच्यो। उसको मन संसारको रमझममा रमाएको थियो।
2: भाइ, के साँच्चै तिमी जान लागेको हो र?
3: हो दाई, म अब स्वतन्त्र रूपले जिउन चाहन्छु। संसार धेरै ठुलो छ, म रमाइलो जीवन बिताउन चाहन्छु। म लागे है दाई।
2: हुन्छ भाइ, अब तिमी यता जाने निर्णय गरिसकेका रहेछौ। भाइ, सावधान भएर जानु है, अन्त सधैँ रहँदैन।
3: हुन्छ दाई, चिन्ता नगर न, म आफ्नो जीवन आफ्नै तरिकाले जिउन सक्छु। म आफै आफ्नो जीवन बनाउन सकिहाल्छु नि, चिन्ता नगर न।
4: छोरा, जाने बेला एउटा कुरा भन्छु है, राम्ररी बुझ ल। धन हराउन सक्छ, साथीहरूले छोडेर जान सक्छन्, तर परमेश्वरलाई कहिले पनि नछोडा है।
3: त्यो त हुन्छ बो, अहिले मलाई कसैको उपदेश सुन्नु छैन, म लागे बुवा।
1: कान्छो छोरा घरबाट निस्क्यो। पिता उसको पछाडि धेरै बेरसम्म हेर्दै बसिरहनु भयो।
4: हे परमेश्वर, मेरो छोराको रक्षा गर्नुहोस्, उसलाई सही बाटोमा फर्काउनुहोस् है।
2: अरे साथी, तिमीसँग त धेरै पैसा रहेछ त।
3: हो साथी, आजदेखि हामी रमाइलो गर्नेछौँ। जति खर्च लाग्यो नि म तिर्छु, चिन्ता नमान न।
2: हो, यस्तै साथी चाहिन्छ। आज त्यसो भए भोज गरौँ न त।
1: धन धेरै थियो, साथीहरू पनि धेरै भए, रमाइलो पनि धेरै भयो। तर धन जति घट्दै गयो, साथीहरू पनि त्यति नै टाढिँदै गए। प्रिय श्रोता, घर छोड्नु सजिलो थियो, तर परमेश्वरको इच्छा भन्दा बाहिरको यात्रा कहिल्यै शान्तिको यात्रा हुँदैन। धेरै मानिसहरू उडन्ते पुत्र झैँ परमेश्वरलाई छोडेर संसारतिर लाग्छन्, तर कथा यही समाप्त हुँदैन। अब हामी सुन्नेछौ, धन सकिएपछि उडन्ते पुत्रको जीवनमा के भयो, ऊ कसरी पश्चातापमा पुग्यो। प्रिय श्रोता, अघि हामीले देख्यौं, कान्छो छोराले आफ्नो पितासँग सम्पत्ति माग्यो, घर छोड्यो र नयाँ जीवनको खोजीमा टाढा देशतिर लाग्यो। उसलाई लाग्यो धन भएपछि स्वतन्त्रता हुन्छ, साथी भए आनन्द हुन्छ, तर परमेश्वर बिनाको स्वतन्त्रता अन्तत बन्धनमा परिणत हुन्छ। अब कथा यहाँबाट अगाडि बढ्छ।
2: अरे साथी, आज पनि भोज तिम्रै खर्चमा हो नि।
3: जति
5: जति खर्च लाग्छ लागोस्, म तिरिहाल्छु नि। अब रमाइलो गर्ने हो, आऊ साथी, आज रमाइलो गरौँ।
6: यस्तै साथी त खोजेको, धनी मित्रसँग जीवन मजाको धेरै हुन्छ नि।
1: दिन बित्दै गए, धन पानी झैँ बग्दै गयो, र संसारका साथीहरू धनसँगै बढ्दै गए।
5: आजको रात सबैभन्दा ठुलो उत्सव, रिल्याक्स। ल, यति मात्रै? पैसा कहाँ भयो? खल्तीमा टन्नै थियो मसँग अहिले। यो त नहुनु पर्ने हो, मसँग त सबै टन्नै थियो पैसा। ल, कहाँ कहाँ गयो? ल, छैन त, बोजी त रित्त छ त।
6: साथी, आज हामीलाई केही काम छ, हामी जान्छौँ, अब पछि भेटौँला है।
5: तर तिमीहरू त सधैँ मसँग रमाट गर्ने, सँगै बस्ने भन्थ्यौ, होइन?
6: नकराब, हामी हिँड्यौँ।
1: हिजोसम्म उसलाई घेरेर हिँड्ने साथीहरू आज उसैलाई चिन्न चाहेनन्। त्यस देशमा भयङ्कर अनिकाल पर्यो। काम थिएन, खाना थिएन, आश्रय थिएन, धन त पहिले सकिएको थियो।
5: दुई दिन भइसक्यो मैले केही खान पाएको छैन, अब के गरौँ? त्यो गनाउने दुर्गन्धित ठाउँ छ त। अब म केही काम पनि गर्न तयार छु, काम खोज्नु पर्ला। मालिक, हे मालिक, केही काम पाउँछ त यहाँ?
7: काम?
5: हजुर,
7: के काम गर्छस्? के जान्या छस्?
5: म जे काम पनि गर्न तयार छु मालिक, बस मलाई एक पेट एक्स्ट्रा खान पाए पुग्छ मालिक।
7: त्यसो भए के सुँगुर चलाउँछस् त?
5: हुन्छ मालिक, भइहाल्छ नि, म त्यो पनि गर्न तयार छु मालिक।
1: एक समय धनी घरको छोरा अब सुँगुर चलाउने नोकर बनेको छ।
5: त्यो सुँगुरले खाएको खोले खानु पर्ने। मलाई कसैले पनि यो खानेकुरा दिन्न। घरमा मेरो नोकरले पनि पेट भरि खानु पाउँछन्, म भने यहाँ भोकले मर्ने लागेको छु। हे परमेश्वर, मैले पाप गरेँ, मेरो घमण्ड, मेरो मूर्खता, सबै कुराले मलाई आज यो ठाउँमा ल्याए।
1: त्यही ठाउँमा उसले पहिलो पटक आफ्नो जीवनलाई फर्केर हेर्यो।
5: म अब मेरो पिता कहाँ जान्छु? म उहाँलाई भन्छु, बुवा, मैले स्वर्गको विरुद्ध र तपाईँको विरुद्ध पाप गरेको छु, अब म तपाईँको छोरा कहलाउन योग्य छैन, मलाई एउटा नोकर छोरा राख्नुहोस्। बुवाले सायद मलाई स्वीकार्नुहुन्छ कि हुन्न?
1: त्यो दिन उहाँको जीवनको सबैभन्दा ठुलो परिवर्तन भयो, जब उसले परिस्थितिलाई होइन आफ्नो पापलाई दोष दिन सिक्यो। साँचो पश्चाताप यही हो।
5: म फर्कन्छु, बुवाले पक्कै पनि मलाई स्वीकार गर्नुभयो भने म बर उहाँको नोकर भएर बस्नेछु। तर अब म परमेश्वरबाट टाढो भएर बाँच्न सक्दिनँ।
1: भोकले कमजोर शरीर, आँखामा आँसु, हृदयमा पश्चाताप र मनमा एउटै आशा थियो, सायद मेरो बुवाले मलाई स्वीकार गर्नुहुन्छ। प्रिय श्रोता, पश्चाताप हार होइन, यो त परमेश्वरतर्फ फर्कने पहिलो कदम हो। आज पनि स्वर्गीय पिता हामी फर्किने बाटो हेर्दै हुनुहुन्छ। घर फर्किरहेको छोरालाई पिताले देख्नुहुन्छ, उहाँ दौडिनुहुन्छ र अँगालो हाल्नुहुन्छ। घमण्डले भरिएको एउटा युवा पापको बाटोमा लाग्यो, धन गुमायो, साथी गुमायो, सम्मान गुमायो, तर सबैभन्दा ठुलो कुरा उसले आफ्नो पितालाई सम्झ्यो। अब उहाँ घर फर्कँदै हुनुहुन्छ। तर के पिताले स्वीकार गर्नुहोला?
5: यही बाटो हो, मैले घमण्डको साथ छाडेको थिएँ, आज लाजले फर्किरहेछु। बुवाले मलाई चिन्नु हुन्छ कि हुन्न खोई?

0: उता पिता हरेक दिन झैं घरको ढोकामा उभिएर त्यही बाटोतिर हेर्दै हुनुहुन्थ्यो, किनकि साँचो प्रेम पर्खन कहिल्यै थाक्दैन।
1: त्यो मेरो छोरा त होइन,
0: बुढेसकालको शरीर तर पिताको प्रेम छोरासम्म पुग्न दौडियो।
2: मैले स्वर्गको विरुद्धमा र तपाईँको विरुद्धमा पाप गरेको छु, अब म तपाईँको छोरा कहलाउन योग्य छैन बुवा।
1: छोरा बस, अब केही नभन, मेरो छोरा तिमी फर्क्यौ, मेरो लागि यही नै पर्याप्त छ।
0: छोराले क्षमाको याचन गर्यो, तर पिताले पहिलो प्रेम देखाउनुभयो, त्यसपछि मात्र कुरा गर्नुभयो। यही हो परमेश्वरको प्रेम।
1: कान्छा, ए कान्छा,
2: हजुर माली,
1: जाऊ जाऊ जाऊ, सबैभन्दा राम्रो लुगा ल्याऊ।
2: हुन्छ मालिक, हुन्छ।
1: मेरो छोराको औँलामा औठी लगाइदेऊ, उसको खुट्टामा जुत्ता लगाइदेऊ, अनि मोटो मोटो खसी काट। आज यस घरमा भोज हुनेछ।
2: हुन्छ मालिक, हुन्छ।
1: किनकि मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ। ऊ हराएको थियो, आज फर्किआएको छ।
3: होइन, आज के को रमाइलो छ घरमा?
2: मालिकको कान्छो छोरा फर्किनु भयो, आज त्यसैको भोज हुँदैछ नि।
3: मैले यो के सुन्नु परेको? त्यही सबै सम्पत्ति उडाएर आउने
2: हो मालिक?
3: हो, तिमीहरू जाऊ, म भित्र जाँदिन।
1: छोरा किन बाहिर उभिएको?
3: बुवा, मैले यति वर्ष तपाईँको सेवा गरेँ, कहिले तपाईँको अवज्ञा गरिन, तर मेरो लागि त तपाईँले एउटा कुखुरा पनि कहिले काट्नु भएन। तर जसले तपाईँको सम्पत्ति उडायो, उसको लागि दुःख गरेर पालेको मोटो खसी काट्नु भएको?
1: छोरा, तिमी सधैँ मेरो साथमा छौ, मेरो सबै कुरा तिम्रै होइन र, तर आज रमाउन आवश्यक छ। किनकि हेर, तिम्रो भाइ मरेको थियो, ऊ जीवित भएको छ। ऊ हराएको थियो, आज फेरि फर्किआएको छ।
0: प्रिय श्रोता, यो कथा उडन्ते छोराको मात्र होइन, यो मेरो र तपाईँको कथा हो। हामी सबै कहिलेकाहीँ परमेश्वरबाट टाढा गएका छौँ, तर स्वर्गीय पिता हामीलाई दण्ड दिनुभन्दा पहिले अंगालो हाल्न चाहनुहुन्छ। आज तपाईँको जीवन पनि उडन्ते पुत्र जस्तै भएको छ कि? तपाईँ पापमा हुनुहुन्छ कि? टुट्नु भएको छ? एक्लिनु भएको छ कि? निराशमा हुनुहुन्छ? याद गर्नुहोस्, परमेश्वरको ढोका अझै बन्द भएको छैन। प्रभु येशू ख्रीष्ट भन्नुहुन्छ, पिताले मलाई दिनुहुने सबै म कहाँ आउनेछन्, र म कहाँ आउनेलाई कुनै रीतिले म त्याग्ने छैन। फेरि भन्नुहुन्छ, मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो। यदि तपाईँ आज पश्चाताप गरेर परमेश्वरतर्फ फर्कनुहुन्छ भने उहाँ तपाईँलाई दोष दिन होइन, स्वीकार गर्न, क्षमा गर्न र नयाँ जीवन दिन तयार हुनुहुन्छ। आउनुहोस्, हामी सबै मिलेर छोटो प्रार्थना गरौँ। हे स्वर्गीय पिता, हामी उडन्ते पुत्र जस्तै धेरै पटक तपाईँबाट टाढा गयौँ, हाम्रा पापहरू स्वीकार गर्दछौँ, हामीलाई क्षमा गर्नुहोस्, हामीलाई तपाईँको घरमा फर्काइदिनुहोस्। प्रभु येशू ख्रीष्टको नाममा नयाँ जीवन दिनुहोस्, हाम्रो जीवन तपाईँको महिमाको लागि प्रयोग गर्नुहोस्। येशू ख्रीष्टको पवित्र नाममा प्रार्थना गर्दछौँ, आमेन।
4: आजको नाटक यहाँलाई कस्तो लाग्यो? पक्कै पनि आजको नाटकबाट यहाँहरूले उत्साह पाउनु भएको छ भन्ने आशा लिएका छौँ। नाटक सुनेर रहनुभएको सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद। आजको कार्यक्रमप्रति तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा फोन गरेर आफ्नो प्रतिक्रिया, सल्लाह, सुझाव दिन सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754। 4770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै आजको कार्यक्रमबाट म सुशी थिङ पनि बिदा हुन चाहन्छु। जय श्री।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीय। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको यस श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बाल बालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य जानकारी र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साथ दिनेछौ। र अहिलेलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। अब नै हामी तपाईँलाई प्रेरक प्रसंग प्रस्तुत गर्नेछौ, स्वर्गबाट उपलब्ध बिहानको खाजा। आफ्नो हरेक आवश्यकताको निम्ति परमेश्वरमाथि भरोसा गर्ने एक विश्वचर्चित प्रभुका जनको नाउँ हो जर्ज मुलर। एक दिन तिनको अनाथालयमा खाजा थिएन, किन्नको लागि पैसा पनि थिएन, तर ती अनाथ केटाकेटीहरू भने खाजाको लागि पर्खिरहेका थिए। प्रिय मित्र, मुलरले केटाकेटीहरूलाई भने, अब स्कूलको लागि तयार हुनुपर्छ, खाजा जुटोस् भनी प्रार्थना गरौं। तिनको प्रार्थना समाप्त हुने बित्तिकै ढोका ढकढक गरेको आवाज आयो। त्यहाँ एकजना मान्छेले रोटी ल्याएको रहेछ। उसले भन्यो, म आज राति सुत्नै सकिन, आज बिहान तपाईँका केटाकेटीहरूलाई खाजाको अभाव हुने कुरो थाहा पाए मैले, त्यो मबाट पूर्ति भएको प्रभु चाहनुहुन्थ्यो, तसर्थ म राति 2 बजे उठे र ती ताजा रोटीहरू तयार पारे। जर्ज मुलरले उसलाई धन्यवाद दिए र परमेश्वरको हेरचाहको निम्ति उहाँको प्रशंसा गरे, यीशु ख्रीष्टको प्रशंसा गरे। तिनीहरू कुराकानी गरिरहँदा ढोकामा फेरि कसैले ढकढक गर्यो। अनाथालय नजिकै आइपुग्दा दूध बोकिरहेको उसको गाडा बिग्रेकोले गाडालाई मर्मत गर्न त्यसलाई रित्याइनु पर्ने भएछ। त्यसैले त्यहाँ आएको त्यो व्यक्तिले त्यो दूध बच्चाहरूलाई दिन चाहिरहेको रहेछ। यसरी परमेश्वरले उक्त दिनमा अनाथालयमा रहेका केटाकेटीहरूका लागि खाजा उपलब्ध गराउनु भएको थियो। प्रिय मित्र, परमेश्वरले प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ भन्ने निश्चयता विश्वासमा अन्तर्निहित भएको हुन्छ। आशा गर्छु जर्ज म्युलरको जीवनीमा घटित भएको यस घटनाबाट तपाईँले अवश्य पनि परमेश्वरप्रति दृढ भरोसा राख्नको लागि केही प्रेरणा र उत्साह प्राप्त गर्नुभएको छ र परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ भन्ने निश्चयता पाउनु भएको छ। हामी तपाईँलाई यस्तै प्रेरक प्रसंगहरू कार्यक्रम ज्ञानमालाका अन्य श्रृंखलाहरूमा बताउँदै जानेछौं। अब भने हामी कार्यक्रमको अर्को भागतर्फ लागौं। प्रिय श्रोता मित्र, अब भने कार्यक्रम ज्ञानमालामा केही दृष्टान्त चित्रहरू अर्थात उपयोगी उपाख्यानहरू प्रस्तुत गर्न चाहन्छु। पहिलो रहेको छ अरिन्ता स्वीकार छ। छैटौं चर्चलाई क्याटनबेरीको आर्च बिशपले राज्यभिषेकमा श्रीपेज पहिराउनु ठिक अघि घुँडा टेक्न लगाउँछन्। त्यसपछि आर्च बिशपले जनतालाई प्रश्न गर्छन्, जनताहरू हो, के तपाईहरू छैटौं जर्जलाई राजा भनी स्वीकार गर्न तयार हुनुहुन्छ? के उहाँको अधीनमा बस्न तयार हुनुहुन्छ? जनताले सहर्ष साथ सहमति जनाउँछन्। तब आर्च बिशपले छैटौं जर्जलाई श्रीपेज लगाइदिएर राजा घोषणा गर्छन्। प्रिय मित्र, यही सन्दर्भमा म तपाईँलाई प्रश्न गर्न चाहन्छु, के हामी आफ्नो जीवनको राजा प्रभु येशूलाई हर्षसँग स्वीकार गर्न तयार छौं र उहाँको अधीनमा बस्न तयार छौं? यो हाम्रो लागि एउटा महत्वपूर्ण प्रश्न हो। आशा छ तपाईँले अवश्य पनि भन्नुभएको छ र जीवनमा ख्रीष्ट येशूमा बढ़िरहनु भएको छ र भन्नुभएको छ, म मेरो जीवनको राजा येशूलाई सहर्ष स्वीकार गर्छु र उहाँको अधीनमा बस्न तयार छु। मित्र, भने फेरि पनि म तपाईँलाई अर्को सिद्धान्त चित्र उपयोगी प्रेरक प्रसंग प्रस्तुत गर्न चाहन्छु, जसको शीर्षक रहेको छ तपाईँको आँखा केमा छ। 7 वर्षको टिटोले एक दिन बाटोमा हिँडिरहेको बेला एउटा सानो सुनको टुक्रा पाउँछ। यसरी सुन पाएको हुनाले ऊ सदैव बाटोमा हिँड्दा भुइँतिर मात्र हेर्ने भयो। त्यो बालक जब 40 वर्ष भयो, यो अवधिमा उसले 5,000 चुरकका ठुटा, 250 वटा टाक, 200 पिन, 101 वटा सेन्ट, 7,720 वटा फलामका टुक्राहरू जम्मा गर्यो। 73 रूपियाँ बराबरको चान्चुन सिक्का बटुल्यो। उसले जीवनमा बहुमूल्य र महत्वपूर्ण काम गर्न सकेन, विवाह गर्न सकेन, उसको आँखा जहिले पनि भुइँतिर नै रह्यो। मित्र, आज हाम्रो आँखा कतातिर छ? हाम्रो आँखा केमा छ? म तपाईँलाई भन्न चाहन्छु कि हाम्रो आँखा हाम्रो प्रभु येशू ख्रीष्टतिर हुनुपर्दछ। हाम्रो आँखा हाम्रो जीवनलाई प्रगति गराउने कुराहरूतर्फ हुनुपर्छ। हाम्रो जीवन चाहिँ भुइँतिर होइन कि प्रभुतिर हेर्ने हुनुपर्छ।
आशा छ यस प्रेरक प्रसंगबाट, यो दृष्टान्त चित्रबाट तपाईँले केही उत्साह प्राप्त गर्नुभएको छ र जीवनमा ज्ञान प्राप्त गर्नुभएको छ कि हाम्रो आँखा केमा हुनुपर्छ भन्ने विषयमा। अब आउनुहोस् हामी फेरि पनि अर्को दृष्टान्त चित्रतर्फ लागौं। केटाकेटीको प्रश्न। केटाकेटीहरूले आमालाई सोध्छन्, आमा किन तपाईँको केश सेतो छ? आमाको उत्तर यस्तो थियो, किनभने तिमीहरू मसँग रिसाउँछौ, झगडा गर्छौ, कराउँछौ, दुःख दिन्छौ। केटाकेटीहरूले झट्ट सोध्छन्, आमा किन हजुर आमाको केश सबै सेतो भएको? मित्र, अब प्रश्न फेरि आमातर्फ नै तेर्सिएको छ कि हजुर आमाको केश चाहिँ किन सेतो छ? के आमा पनि हजुरआमासँग सधैँ रिसाउने खिच गर्ने छिन् त? त्यसैले मित्र, हामीले अरूलाई के भन्दाखेरि हामीतिर कस्तो प्रश्न टेठिन्छ भन्ने कुरालाई पनि हामीले ध्यान दिनुपर्छ हाम्रो जीवनमा। मित्र, हामीले अरूप्रति कस्तो व्यवहार गरिरहेका छौं त्यो कुरा पनि हामीले ध्यान दिनुपर्छ। आफूलाई कस्तो व्यवहार गरिरहेका छन् भन्ने कुरालाई पनि हामीले ध्यान दिनुपर्छ। आशा छ यस दृष्टान्त चित्रबाट तपाईँले केही प्रेरणा पाउनु भएको छ, अरूप्रति कस्तो व्यवहार गर्नुपर्छ, अरूलाई के भन्दा ठिक हुन्छ भन्ने कुराको विषयमा जान्नको लागि। र भन्ने फेरि पनि हामी अर्को दृष्टान्त चित्रतर्फ जान चाहन्छौ। र अर्को दृष्टान्त चित्रको शीर्षक रहेको छ हँसाइ र स्वास्थ्य। नर्मन कुजन भन्ने युवकको छाला सेताम्य हुँदै आयो। केही समयपछि सो छाला पटपट फुट्न लाग्यो, खडेरी परेको जस्तै भयो। यो रोगले गर्दा ऊ दिन रात रुन लाग्यो। एक दिन उसका साथीहरूले एउटा सुन्ने टेप ल्याइदिए। यो 10 मिनटको टेपमा ठट्टा र रमाइलो कथाका टुक्रा थिए। यति सुनिसकेपछि ऊ 2 घण्टा मस्त निद्रामा पर्यो र 8 महिनापछि छालाको रोगबाट जाती भयो। उसको हात खुट्टा र शरीरको छाला सामान्य भयो। ऊ पूर्ण रूपले जाती भयो, निको भयो। ऊ गल्फ खेल प्रेमी भयो। हँसाइले स्वास्थ्य ल्याउँछ। मित्र, कतिपटक हामी निराशमा जीवन जिइरहेको कारणले गर्दाखेरि, हाम्रो जीवनमा हँसाइका कुराहरू नभएका कारणले गर्दाखेरि हाम्रो शरीरमा अस्वस्थता आउने गर्दछ भन्ने कुरा यो दृष्टान्त चित्रले हामीलाई प्रकट गर्दछ। त्यसैले मित्र, आज तपाईँको जीवन कस्तो प्रकारले बितिरहेको छ? हामी आशा गर्छौ तपाईँको जीवनमा खुसीका पलहरू छन्, हँसाइका कुराहरू छन् र तपाईँको जीवन यसले स्वस्थतातर्फ बढ़ाइरहेको छ भनी हामी आशा गर्छौ। कार्यक्रम ज्ञानमालामा तपाईँले अवश्य पनि यो कुराको ज्ञान आज प्राप्त गर्नुभएको छ कि हँसाई र स्वास्थ्य चाहिँ एकअर्कासँग सम्बन्धित छन्। प्रिय मित्र, अहिलेसम्म तपाईँले कार्यक्रम ज्ञानमालामा मलाई साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय मित्र, भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने म भन्न चाहन्छु कि अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ र अहिलेसम्म साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। र भने हामी फेरि पनि यस समय अर्को एउटा गीत सुन्नतर्फ जान्छौ र तपाईँलाई यस कार्यक्रममा अझ आशिषित बनाउनको लागि म कार्यक्रमको अर्को भागमा उपस्थित हुने नै छु।

श्रोता अर्थपूर्ण अनि मिठो गीत पछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। अनि म तपाईलाई आर्किमिडिजको जीवनीबाट केही कुरालाई सुनाउनेछु। आर्किमिडिज उनले निम्न विधामा अध्ययन अनुसन्धान गरेका थिए, तरल पदार्थको ऊर्ध्वचाप अर्थात अपथ्रस्ट नियमका प्रणेता हुन् उनी। उनको सिद्धान्तलाई आर्किमिडिज प्रिन्सिपल्स भनिन्छ। अनि उनले लिभरको सिद्धान्त, सापेक्षित घनत्वको सिद्धान्त, पेच सिद्धान्तको प्रतिपादन गरेका थिए। उनको विषयमा भन्नुपर्दा उनले दिएका योगदान गणित सम्बन्धित धेरै ठूलो संख्यालाई सानो आकारमा लेख्ने विधिको पनि आविष्कार गरे। उनले सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका अनि त्यसै गरेर स्पियर, सिलिण्डर, प्याराबोला आदिको क्षेत्रफल, आयतन पत्ता लगाउन प्रयोग हुने अचर राशि पाइनको मान 22.7 आविष्कार गरे। त्यसै गरेर उनले दिएको योगदानमा यन्त्र विज्ञान सम्बन्धित कुरामा रहेको छ। प्रकाशको गुणको अध्ययन गरी ऐनाको माध्यमले प्रकाशको परावर्तन गरी आगोको बाल्ने प्रविधिको विकास। दोस्रोमा रहेको छ हाइड्रोलिकमा प्रयोग हुने वाटर स्क्रूको आविष्कार उनले गरेका थिए। आजको लागि विश्वविख्यात वैज्ञानिक आर्किमिडिजको विषयमा अन्तिम कुरा चाहिँ रहेको छ।

इङ्ग्लिजले नै युद्धमा काम लाग्ने मेसिनको आविष्कार गरेका थिए। र मित्र, अहिलेसम्म हामीसँगै रहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिस गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। प्रिय श्रोता मित्र, हामी फेरि पनि पुरानो करारका घटनाहरू, पवित्र बाइबलमा रहेका पुरानो करारका घटनाहरू शून्य समयमा आइपुगेका छौ। मित्र, हामीले तपाईँलाई सृष्टिदेखि जलप्रलयसम्म, जलप्रलयदेखि अब्राहमसम्म र परमेश्वर र अब्राहम शीर्षकका खण्डहरू पवित्र बाइबलबाट सुनाइसकेका छौ। र भने हामी तपाईँलाई इसहाक र तिनका जहान शीर्षकको खण्डबाट केही कुरा बाइबलबाट सुनाउनेछौ, जसमा रहेको छ इसहाक र रेबेकाको भेट, जम्ल्या दाजुभाइ, याकुबको चालबाजी, याकुबको सपना, दाजुभाइको भेट, सपनादर्शी युसुफ र युसुफलाई बेच्छन्। मित्र, हामी तपाईँलाई क्रमैसँग यी घटनाहरूलाई यस कार्यक्रममा सुनाउँदै जानेछौ। र आज भने हामी तपाईँलाई इसहाक र तिनको जहान वा पत्नीको खण्डबाट इसहाक र रेबेकाको भेट सुनाउन लागिरहेका छौ, जुन घटनालाई चाहिँ तपाईँले उत्पत्ति अध्याय 24 को 29-67 पाउन सक्नुहुन्छ। र यसलाई तपाईँले आफैले पनि पवित्र बाइबलको उत्पत्तिको पुस्तकबाट 24 अध्यायबाट पढ्न सक्नुहुन्छ। आउनुहोस् हामी आजको बाइबल घटनातर्फ लागौं। इसहाक र रेबेकाको भेट, उत्पत्ति 24:19-67। आनन्द साथ रेबेका घरमा दगुर्दै आई र अब्राहमको इमान्दार नोकरसित भेट र बातचित भएको विषयमा आमा बाबु र दाजु लाबानलाई भनी। सारा कुरा सुनेर लाबान तिनलाई लिन कुवातिर कुद्यो र केही बेरपछि लाबान तिनलाई साथ लिएर घर आयो। तिनको निम्ति खाने सुत्ने पूरा बन्दोबस्त गरिदिए, खाना तयारी भयो, तिनलाई खानामा निम्तो दिए। तर खानुभन्दा अघि इमान्दार नोकरले भन्यो, जुन कामको निम्ति म यहाँ आएको छु त्यो तपाईँहरूले पूरा गरिदिनु भयो भने मात्र म खाना खानेछु। सबैले हुन्छ भन्ने मंजुरी दिए। ऊ भन्दै गयो, अब्राहम परमेश्वरको योग्य मित्र हुनुहुन्छ, उहाँलाई परमेश्वरले कुनै कुरामा कमी बनाउनु भएको छैन। उहाँको एउटै छोरा इसहाक छ, उनी जवान र इमान्दार छन्। मलाई मालिकले यस देशमा उनै इसहाकको लागि कन्या हेर्नलाई पठाउनु भएको हो। म त नौलो मान्छे, कन्या कसरी खोज्ने? यही सम्झेर कुवाको छेउमा बसे अनि परमेश्वरलाई प्रार्थनामा यही बिन्ती गरे कि जुन युवतीले मलाई र मेरो उँटलाई पानी पियाउनेछ त्यही युवती इसहाकको निम्ति छानिएकी होस्। मेरो प्रार्थनाको उत्तर नानी रेबेकासित ठिक मिल्यो। त्यसपछि त्यस नोकरले भन्यो, के तपाईँहरू नानी रेबेकालाई इसहाकको निम्ति मसित पठाउनुहुन्छ? परिवारको सबैजना एकछिन घोरिए। परमेश्वरको यस्तो बन्दोबस्तमा हामी खुसी छौ, रेबेकालाई इसहाकको निम्ति लान सक्नुहुन्छ, तर कहिले? अन्तमा घरका बाबुले प्रश्न गरे। भोलि नै रेबेका मसित जानुपर्छ, 8-10 दिनपछि लगे हुन्न, कारण दूरदेशमा गएपछि हामीलाई रेबेकासित फेरि भेट हुने मौका मिल्दैन। रेबेकाकी आमाले भनिन्, मेरा मालिकले मलाई साथमै लिएर आउनु भन्नुभएको छ, यदि रेबेका गइनन् भने म झुटो ठहरिन्छु, नोकरले भन्यो। सबैले इमान्दार नोकरको अन्तिम कुरालाई काट्न सकेनन्। तिनीहरूले रेबेकालाई साथमै लाने वचन दिए। त्यसपछि तिनीहरूले आनन्द साथ भोजन खाए। भोलि बिहान इमान्दार नोकरले आफ्ना 10 उट तयार पार्यो। एउटा उटमाथि रेबेकाको निम्ति नरम हौदा बनाइदियो। रेबेका उटमाथि चढी केही दिन यात्रा गरेपछि तिनीहरू मालिकको देशमा आइपुगे। इसहाक आफ्नो मूल तम्बुको अघि नोकरको बाटो हेरिरहेका थिए। यस्तैमा तिनले निकै टाढामा उटको लश्करलाई देखे। रेबेकाले पनि
तम्बुको अघि उभिएको इसहाकलाई देखी र घुम्टो हाली। एकछिनमा उट तम्बु छेउ आइपुग्यो। इसहाकले रिबेकालाई उटबाट झारे। त्यसपछि दुवै अर्को तम्बुमा गए। रिबेकाले घुम्टो खोली। इसहाकलाई रिबेका अत्यन्तै सुन्दरी लाग्यो। दुवैको बीचमा धेरै बेरसम्म प्रेम सम्बन्धी कुरा चल्यो अनि त्यसपछि पति पत्नीको रूपमा दुवैले एकअर्कालाई पाए। प्रिय मित्र, इसहाक र रिबेकाको भेट उत्पत्ति अध्याय 24 29 67 खण्ड यतिमै टुङ्गिएको छ। हामी तपाईँलाई इसहाक र तिनका जहान खण्डको अर्को भाग जम्लिया दाजुभाइ उत्पत्ति अध्याय 25 कार्यक्रमको आगामी श्रृंखलामा बताउनेछौ। आशा छ आज प्रस्तुत गरिएको इसहाक र रिबेकाको भेट खण्डबाट तपाईँले केही आशिष अनि केही ज्ञान प्राप्त गर्नुभएको छ र परमेश्वरलाई प्रार्थना गर्दा हामीले के कस्तो कुरा हाम्रो जीवनमा अनुभव गर्न सक्दछौ, के कस्तो आशिषको अनुभव गर्न सक्दछौ भन्ने कुरालाई बुझ्नुभएको छ। अहिलेसम्म हामीलाई कार्यक्रमको यस भागमा साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौं आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लटमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यो संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकैलाई बिदा दिनुहोस्। जय मसीह।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आत्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो कन्ट्याक्ट नम्बर र इमेल एड्रेस कार्यक्रमको अन्तमा दिनेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी मृत्युबाट अनन्त जीवनतर्फको यात्रा भन्ने विषयमा यहाँहरूलाई जानकारी दिनेछौ। प्रिय श्रोता, संसारमा हेर्ने हो भने धेरै मानिसहरूको एउटा सार्वजनिक धारणा रहेको हामी पाउँदछौ, जुन विचारले उनीहरूको मानस पटलमा राज गरेको छ। त्यो विचार चाहिँ यो हो कि मृत्यु नै जीवनको एन्डिङ पोइन्ट हो, अर्थात पूर्ण विराम हो। तर श्रोता, आजको कार्यक्रमको विषय चाहिँ त्यसको ठिक विपरीत रहेको छ। श्रोता, आउनुहोस्, मृत्यु पछि पनि के साँच्चै आजको विषयमा प्रस्तुत गरे जस्तै अनन्त जीवन हुन सक्छ त? मृत्यु चाहिँ के हो? मृत्युले हाम्रो जीवनलाई नष्ट गर्न सक्छ कि सक्दैन? अनि आम मानिसहरूले सोच्ने गरेको मृत्यु जीवनको समाप्ति हो कि होइन त? यी र यस्ता थुप्रै सवालहरूको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाईँ हाम्रो माझमा उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरि विकको तर्फबाट अभिवादन, नमस्कार, जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना स्वस्थ हुनुहुन्छ, सकुशल हुनुहुन्छ, अनि हाम्रो कार्यक्रमलाई सुनेर आत्मिक लाभ तपाईँहरूले उठाइराख्नु भएको छ। अनि प्रिय श्रोता मित्रहरू, आज फेरि यो समयमा तपाईँको बीचमा विशेष सन्देश लिएर आउनु पाउँदाखेरि म अति नै खुशी छु। अनि महान परमेश्वरलाई, जसले सबै कुराहरूलाई बनाउनुभयो, जसले दृश्य अदृश्य सम्पूर्ण थोकलाई सृष्टि गर्नुभयो, उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।

0: अनि आज म तपाईँहरूको बीचमा एउटा विशेष सन्देशलाई लिएर आएको छु र आज म तपाईँहरूको बीचमा मृत्युबाट अनन्त जीवनतर्फको यात्रा भन्ने विषयमा बोल्न चाहनेछु र मृत्युबाट अनन्त जीवनतर्फको यात्रा अनि यो पक्कै हामी सबैको लागि महत्वपूर्ण सन्देश हो। कतिपटक हामीले यसरी भन्दै गर्दाखेरि कतिजनाहरूलाई सायद यो एक प्रकारको मूर्खता पनि लाग्न सक्छ, हो के यस्तो कुराहरू बोलिराखेको, के यस्तो कुराहरू प्रचार गरिराखेको, तर पनि यसको विशेष महत्व छ अनि यो एउटा विशेष सन्देश हो र प्रत्येकको जीवनमा यसको अपरिहार्यता छ। हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो। अनि आज म तपाईँको बीचमा मृत्युबाट अनन्त जीवनतर्फको यात्रा भन्ने विषय खास विषयमा रहेर बोल्ने प्रयत्न गर्नेछु र म आशा गर्छु तपाईँ सम्पूर्ण कार्यक्रमभरि रेडियोको नजिक रहनुहुनेछ र यसलाई ध्यानसँग सुनिकन तपाईँको आत्मिक जीवनको लागि, तपाईँको आध्यात्मिक जीवनको लागि एउटा चुनौती र शिक्षा तपाईँले प्राप्त गर्नुहुनेछ। अनि बाइबलमा रोमी नामक पुस्तकको 6 अध्यायको 23 पदमा यस्तो लेखेको हामी पाउँदछौ, म तपाईँको लागि पढ्नेछु यसलाई। अनि यहाँ यसरी लेखिएको छ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। एकपटक फेरि तपाईँको लागि म पढिदिने छु। यहाँ भनिएको छ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। अनि यहाँनिर म तपाईँलाई अलिकति पाप के हो र यसको परिणाम के हो भन्ने विषयमा व्याख्या गर्ने प्रयत्न गर्नेछु। जसो हामीले अगाडि पनि सुनिसकेका छौँ, मैले भर्खरै पढेको त्यो खण्डले व्याख्या गरिसकेको छ कि पाप के हो र हामी सबैले फरक फरक तरिकामा पापको परिभाषा दिन सक्छौ। जस्तै हामीलाई पापको बारेमा हामी कुरा गर्यौं भने हामीसँग विभिन्न प्रकारका विचारधाराहरू सोचहरू हुन सक्छन्। पापलाई हामी विभिन्न तरिकामा डिफाइन या परिभाषित गर्न सक्छौ, तर हामीले सामान्यतया प्रत्येक व्यक्तिले सम्भवतः दिने एउटा जवाब चाहिँ यो हो, पाप के हो भन्यो भने अधिकतम व्यक्तिहरूले पाप भनेको व्यवहारिक रूपमा कुनै पनि गलत कार्य गर्नु, व्यवहारिक रूपमा कुनै पनि खराब काम गर्नु भन्ने परिभाषा उनीहरूले दिने गर्दछन्। अनि तर हामीले यसको व्यापक अर्थलाई हेर्यौं भने ईश्वरीय नैतिकताको जो मापदण्ड छ त्यसको विरूद्धमा काम गर्नु, अर्थात ईश्वरको इच्छाको विपरीत काम गर्नु चाहिँ पाप हो वास्तविक यसको व्यापक अर्थलाई हामी हेर्छौं भने। अनि एउटा कुरा चाहिँ यहाँ एउटा प्रश्न चाहिँ आउँछ, हामी पाप गरेको कारणले पापी भएका हौ कि या त हामी पापी छौं त्यो कारणले गर्दाखेरि पाप गर्दछौ। एकपटक सबैले ध्यान दिएर सुन्नुहोस् भन्ने मेरो इच्छा छ, हामीले पाप गरेको कारणले हामी पापी भएका हौ या त फेरि हामी पापी छौ, हामी पापी छँदैछौ त्यो कारणले पाप गरेका हौ। अनि हाम्रो धेरै जसो यो प्रश्नको जवाफमा चाहिँ धेरै जसो व्यक्तिहरूले दिने जवाफ भनेको चाहिँ हामी पाप गर्छौ त्यो कारणले गर्दाखेरि हामी पापी भएका हुन्छौ, हामीले पाप गरेको कारणले गर्दाखेरि हामी पापी भएका हौ भन्ने कुरा धेरै जसोले जवाफ दिनुहुन्छ। र वास्तवमा हेर्दाखेरि त्यो गलत हो र वास्तविकता चाहिँ यो हो, हामी पापी छौ त्यो कारणले गर्दाखेरि हामीले पाप गर्दछौ। तपाईँ संसारमा हेर्नुहुन्छ भने तपाईँले आफ्नो आत्मालाई, आफ्नो अन्तस्करणलाई सोध्नुभयो भने तपाईँले यो कुरा पत्ता लगाउनुहुनेछ कि संसारमा कोही पनि धर्मी छैन, प्रत्येकले पाप गरेको छ, प्रत्येकले अधर्म गरेको छ, प्रत्येकले व्यवहारिक रूपमा, सोचमा, विभिन्न तरिकामा, हेराईमा, बोलाईमा, सुनाईमा विभिन्न तरिकामा गलत काम गरेका छन्, प्रत्येकले पाप गरेका छन्। तपाईँ एकपटक ध्यान दिएर विचार गर्नुभयो भने तपाईँ स्वयंले पनि जीवनमा विभिन्न तरिकामा पाप गर्नुभएको छ। एउटा साधारणतया मनोवैज्ञानिकहरूले दिने जवाब एउटा व्यक्तिले दिनमा कति सकारात्मक र कति नकारात्मक कुरा सोच्छ भन्दाखेरि मनोवैज्ञानिकहरूले भन्दछन् एउटा व्यक्तिले दिनमा सोच्ने कुराहरू मध्ये चाहिँ 70% उसले नकारात्मक कुराहरू सोचिराखेको हुन्छ। प्रत्येक व्यक्तिको सोचाइमा आउने 100% मध्ये 70% सोचाइ नकारात्मक हुन्छन्, अर्थात गलत हुन्छन्। सो हामी यही कुराबाट देख्न सक्छौ कि सकारात्मकता अर्थात पाप भन्ने कुरा चाहिँ कति व्याप्त छ। सकारात्मकता धेरै कम छ मानिसहरूमा, नकारात्मक कुरा हामी भन्छौँ यो गलत छ, त्यो गलत छ, नजाँचिकन नहेरिकन हामी दोषारोपण गर्छौँ, यस्तो छ, उस्तो छ। अनि हामी प्राय जसो पोजिटिभ भन्दा, सकारात्मक भन्दा नेगेटिभ कुरालाई बढी हामी ध्यान दिएको देख्दछौ। हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, पापले हामी सबैमाथि शासन गरेको छ। तपाईँले एकपटक आफैलाई विचार गर्नुभयो, मानिसको जीवनलाई लिएर तपाईँले सोच्नुभयो भने तपाईँले पाउनुहुनेछ, पापले हामी सबैमाथि, सम्पूर्ण मानव जातिमाथि, सम्पूर्ण संसारमाथि शासन गरिरहेको छ र हामी सबै पापका दासहरू, पापका नोकर चाकरहरू बनेर सेवा गरिराखेका छौं। यसको मतलब हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, जुन कुराको हामी इच्छा गर्छौं, जुन कुरालाई हामी पालन गर्छौं, जुन कुरालाई हामीले खोज्ने कोसिस गर्छौं, जुन कुराको अधीनमा हामी आउँदछौं, हामी त्यसको दास बन्दछौं। पाप हामीमा छ, पापले हामीमाथि शासन गरिराखेको छ र हामी सबैले पाप गरेका छौं, हामी सबै पापको अधीनमा छौं। र यहाँनिर स्पष्ट बाइबलमा रोमीको पुस्तक 6:23 भनेको छ, किनकि पापको ज्याला मृत्यु हो। यहाँनिर कोही पनि पापबाट अछुत छैन भन्ने कुरा हामीले स्पष्ट रूपमा बुझ्यौं। एउटा बालकदेखि वृद्धसम्म, एउटा वयस्क, एउटा महिला, एउटा पुरुष, प्रत्येकले आफ्नो जीवनमा पाप गरेका हुन्छन् र यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ यो हो, पापको ज्याला मृत्यु हो। मृत्यु भनेपछि कसैलाई पनि मन पर्दैन र मृत्यु एउटा शरीरको मृत्यु हुन्छ, एउटा चाहिँ आत्माको मृत्यु हुन्छ। प्रिय हो, हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो छ, हामी सबैजना एक दिन मर्नै पर्छ र त्यो शारीरिक मृत्यु हो। त्यो मृत्यु त्यति ठूलो छैन, हाम्रो शरीर माटो हो, हामी माटोबाट बनिएका हौ र हामी एक दिन माटोमै फर्किएर जानु पर्नेछ। कोही पनि यो संसारमा अनन्त छैन, अर्थात कोही पनि यो संसारमा अमरत्व प्राप्त गरेको छैन। प्रत्येक व्यक्तिले एउटा तितो सत्यलाई उसको जीवनमा सामना गर्नुपर्छ र त्यो चाहिँ ऊ एक दिन मृत्युलाई सहनै पर्छ। हामी प्रत्येकले मृत्युलाई भोग्नै पर्नेछ, त्यसलाई देख्नै पर्नेछ अनि त्यो चाहिँ शारीरिक मृत्यु हो, अर्थात शरीरमा मर्ने मृत्यु हो। अनि अर्को मृत्यु चाहिँ अनन्तताको मृत्यु छ, जो चाहिँ हामी मरिसकेपछि शुरूआत हुन्छ। सो दुईवटा मृत्यु छन्, पहिलो जो तपाईँ शरीरमा मर्नुहुन्छ, दोस्रो जो चाहिँ तपाईँ आत्मामा मर्नुहुन्छ। त्यसकारण हामी सबै शरीरमा मर्नु पर्नेछ, तर पापको ज्याला मृत्यु हो र त्यो ज्याला चाहिँ दोस्रो मृत्यु हो। अनि हाम्रो अगाडि यो प्रश्न छ, हामीले त्यो मृत्युबाट कसरी विजय प्राप्त गर्ने त, हामीले कसरी अनन्त जीवन प्राप्त गर्ने त। हुन सक्छ तपाईँले सायद मृत्युपछिको त्यो जीवनलाई सहज बनाउन को निम्ति, मृत्युपछिको त्यो जीवनलाई सजिलो तरिकामा जिउनको निम्ति, अर्थात स्वर्गमा जिउनको लागि, या हुन सक्छ जो जन्म विभिन्न तरिकामा, जो विभिन्न पुनर्जन्मको कष्टबाट तपाईँले छुटकारा पाउनको लागि धेरै प्रकारको अथक प्रयत्न तपाईँले गरेको हुन सक्छ। हुन सक्छ तपाईँले गाईदान गर्नुभयो होला, या तपाईँले विभिन्न तरिकामा तीर्थधाम गर्नुभयो होला, विभिन्न तरिकामा तपाईँले राम्रा राम्रा काम गर्ने कोसिस गर्नुभयो होला, तर यी सबै कुराले हामीलाई त्यो अनन्त जीवनसम्म पुर्याउन सक्दैनन्। तपाईँले गर्नुभएको प्रयत्नको हामी सराहना गर्छौं, तपाईँले राम्रो काम गर्नुभएको छ, तपाईँले कसैको हानि गर्ने काम गर्नुभएको छैन, तर तपाईँको त्यो राम्रो कामले तपाईँलाई स्वर्गसम्म चाहिँ पुर्याउँदैन। अनि यहाँनिर बाइबलमा स्पष्ट त भनेको छ त्यस पछाडिको खण्डमा, तर परमेश्वरको सित्तैको वरदान क्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। तपाईँले मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले हुन सक्छ सायद ढुङ्गाको मूर्तिमा मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले सूर्यलाई पानी चढाएर मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले शिवलिङ्गमा दूध खन्याएर मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले विभिन्न तरिकामा आफ्ना देवी देवताहरूको पूजा पाठ गरिकन मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले मुक्ति पाउनको लागि आफ्नो भरसक प्रयत्न तपाईँले गरेको हुन सक्छ, तपाईँले मुक्तिको लागि आफ्नो जीव ज्यान नै अर्पण गरिदिनु भएको हुन सक्छ। तर हामीले बुझ्नु पर्ने कुरा चाहिँ यो हो, हामीलाई पापले कहिल्यै पनि छोडेको छैन। हामीले गरेको यदि धर्म र अधर्मलाई हामी दुइटैलाई एउटै तराजुमा राखेर जोख्यौं भने पनि हाम्रा सम्पूर्ण पापहरू ती सबै कुराहरूभन्दा बढी हुनेछन्। हामीले गरेको धर्म भन्दा त्यो पापको तौल बढी नै हुन जानेछ, किनकि हामी गर्वदेखि नै पापी छौं र हामीले हेरेर सोचेर बोलेर विभिन्न तरिकामा पाप गर्दछौ। अनि यो कुराको हेक्का चाहिँ धेरैजना मानिसहरूलाई हुँदैन। धेरै व्यक्तिहरूलाई पाप भनेको के हो भनेर सोध्यो भने उनीहरूले दिने साधारण जवाब भनेको चाहिँ, ओ हामीले कसैको विरुद्धमा कुनै गल्ती काम गर्यौं या कसैलाई हानि गर्यौं भने, कुनै नराम्रो काम गर्यौं भने त्यो चाहिँ पाप हो भन्ने गर्दछन्। तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, हामीले विभिन्न तरिकामा प्रत्येक दिन विभिन्न तरिकामा पाप गरिराखेका हुन्छौं। अनि यहाँनिर हामी कोही पनि स्वर्गसम्म जान योग्य थिएनौ, हामी कोही पनि त्यो अनन्त जीवन अर्थात नसिद्धिने त्यो जीवन जो एकदमै इटर्नल छ, अनन्त छ, जो यात्रा कहिल्यै पनि रोकिँदैन, त्यो यात्रा हामीले दुई ठाउँमा बिताउनु पर्नेछ, या त स्वर्गमा या त फेरि नर्गमा। हामी कहाँ जान्छौं त, हामी सबैजना नर्गतर्फको बाटोमा गइराखेका थियौं। अनि अकस्मात येशूले हामीलाई बचाउनु भयो, उहाँले हामीलाई मुक्ति दिनुभयो, अनि यो चाहिँ हाम्रो कामको आधारमा होइन तर परमेश्वरको अनुग्रह हाम्रो जीवनमा भएको कारणले हो भन्ने कुरा बाइबलले स्पष्ट हामीलाई बताएको हामी पाउँदछौ। हाम्रा प्रयत्नहरू, हाम्रा तीर्थधामहरू, हामीले चढाएका खस्री बोकाहरू, हामीले गरेका सबै कामहरू व्यर्थ छन्। त्यसको लागि एउटै मात्रै बाटो, एउटै मात्रै विकल्प येशू ख्रिस्ट हुनुहुन्छ। अनि यो कुरा हामी सबैले हाम्रो जीवनमा बुझ्नु आवश्यक छ। येशू ख्रिस्ट तपाईँको लागि यो संसारमा आउनुभयो, उहाँ तपाईँको लागि क्रुसमा चढेर मर्नुभयो, तपाईँलाई मुक्ति दिनको लागि उहाँले आफ्नो रगत बगाउनुभयो। अनि हामीले स्कूलहरूमा, विद्यालयहरूमा हेर्यौं भने कतिपटक हामी देख्दछौ कोही विद्यार्थी फेल हुन्छ, ऊ असफल हुन्छ, अनि उसलाई नम्बर पर्याप्त हुँदैन पास हुनको लागि, तर शिक्षकले उसलाई ग्रेस मार्क दिएर पास गराउँदछ। केही नम्बर यस्तो हुन्छ जो उसलाई थप्न मिल्छ र त्यो नम्बर थपे बापत ऊ चाहिँ पास हुन सक्छ, ऊ उत्तीर्ण हुन सक्छ। अनि हामी सबैजना त्यस्तै हौ, हामी कोही पनि धर्मी भएर स्वर्गसम्म जान योग्यका थिएनौ, तर येशू ख्रिस्ट संसारमा मानिस बनेर आउनुभयो, उहाँ तपाईँ र मेरो लागि मर्नुभयो, उहाँ साँचो ईश्वर हुनुहुन्थ्यो, उहाँ बाहेक अर्को कुनै ईश्वरको अस्तित्व यो ब्रह्माण्डमा छैन र उहाँ मात्रै एउटा साँचो ईश्वर र अनन्तको परमेश्वर हुनुहुन्छ। अनि उहाँ नै स्वयं मानिस बनेर तपाईँ र मेरो लागि उहाँ यो संसारमा आउनुभयो, तपाईँ र मेरो लागि उहाँ मारिनुभयो, तपाईँ र मेरो लागि उहाँ चिहान समय जानुभयो, अनि तपाईँ र मलाई मुक्ति दिनकै लागि उहाँ फेरि जीवित भएर आउनुभयो। अनि यो कुराबाट हामी पाउँदछौ कि मुक्ति एउटै कुरामा छ, अनन्त जीवन एउटै कुरामा छ, त्यो चाहिँ येशू ख्रिस्टबाट मात्रै पाउनु सम्भव छ। यसरी परमेश्वरले हामीलाई अत्यन्तै प्रेम गर्नुभएको छ, उहाँले हाम्रो लागि बाटो तयार गरिदिनु भएको छ। हामीले सोचेर, घोक्राएर या चिन्ता गरेर कुनै फाइदा छैन। हामी जब येशूको नजिक आएर आफैलाई अर्पण गर्छौ, उहाँले हामीलाई आफ्नो बाहुलीमा लिनुहुन्छ। अनि एकजना भाइलाई म अत्यन्तै राम्रोसँग चिन्दछु, अनि उहाँ चाहिँ हुम्लाको हुनुहुन्छ र उहाँले धेरै अगाडि, अब 4 महिना अगाडि उहाँ नेपालगंजमा आउनुभयो, अनि त्यो समयमा उहाँले हामीबाट केही कुराहरू सुन्नुभयो अनि येशूलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो। अनि त्यसपछि उहाँले थुप्रै कुरा बाइबलबाट येशू ख्रिस्टको बारेमा थुप्रै कुराहरू सिक्नुभयो, उहाँलाई धेरै कुराहरू सिकाइयो, अनि अन्तिममा केही दिन अगाडि मात्रै मैले उहाँलाई सोधे, भाइ तपाईँलाई कस्तो लाग्दैछ, अनि उहाँको नाउँ चाहिँ शुक्रराज शाही हो, अनि मैले उहाँलाई सोधे तपाईँलाई कस्तो लाग्दैछ अहिले तपाईँको पहिलेको जीवन, जब तपाईँ योभन्दा अगाडि अर्कै जीवनमा हुनुहुन्थ्यो, अनि अहिले तपाईँले येशूमाथि विश्वास गर्नुभएको छ, अनि अहिलेको जीवनको बारेमा तपाईँ के भन्नुहुन्छ। अनि उहाँले गजब तरिकामा मलाई बताउनुभयो, ओ सर, म त पहिले एकदमै नराम्रो अवस्थामा थिएँ, मैले व्यर्थका कुराहरू पुजिराखेको थिएँ, व्यर्थका कुराहरूतर्फ मेरो मन थियो, व्यर्थका देवी देवताहरूतर्फ मैले आफ्नो ध्यान लगाइराखेको थिएँ, ती देवी देवताहरूतिर ध्यान लगाइराखेको थिएँ जसले मेरो परिवारलाई नै बर्बाद गर्न खोज्दै थिए, बलि माग्दथे, भाकल माग्दथे, के कुराहरू गर्दथे, यो सबै कुराहरू व्यर्थ रहेछ। तर जब मैले येशू ख्रिस्टको बारेमा सुने अनि त्यसले साँच्चै मेरो जीवनमा शान्ति दियो, मेरो आत्मालाई शान्ति दियो, अनि मलाई यो निश्चयता दियो कि म येशूसँग स्वर्गमा हुनेछु, अनि उहाँ आज एकदमै राम्रो क्रिस्चियन भएर जीवन बिताइराख्नु भएको छ। प्रिय तपाईँहरू सबैलाई मेरो अनुरोध छ, तपाईँ येशूको नजिक आउनुहोस्, तपाईँले येशूलाई चाखेर हेर्नुहोस्, उहाँ तपाईँको जीवनमा शान्ति दिने, तपाईँलाई मुक्ति दिने एकमात्र परमेश्वर हुनुहुन्छ। अनि हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, अन्त्यमा तपाईँलाई बताउन चाहन्छु, हामी सबैमाथि पापले शासन गरिराखेको छ, हामी सबै पापका दास दासीहरू बनिराखेका छौं, र पापले ल्याउने एउटै मात्रै कुरा भनेको चाहिँ मृत्यु हो। अनि अब खुसीको खबर तपाईँ र हाम्रो सामुन्ने छ, त्यसैले यसलाई भनिन्छ सुसमाचार। त्यसैले यो कार्यक्रमको नाउँ नै हामीले राखेका छौं सुसमाचार, अनि सुसमाचार सबैका लागि, सुसमाचार सबैका लागि हो, यो असल सन्देश, यो गुड न्यूज सबैको लागि हो। अनि अब हामी सदैव मृत्युको अधीनमा हुन आवश्यक छैन, येशू ख्रिस्टले हामीलाई अनन्त जीवन दिइसक्नु भएको छ, उहाँ तपाईँ र मेरो लागि यो संसारमा आएर आफ्नो शुद्ध रगत बगाइकन हामीलाई मुक्ति दिने काम गरिसक्नु भएको छ। अब दान दक्षिणा गर्न, गाई दक्षिणा गर्न, पूजा पाठ गर्न, चारधाम यात्रा गर्न, खस्री बोका चढाउन, बलि चढाउन, रगत बगाउन आवश्यक छैन, एउटै कुरा आवश्यक छ, त्यो हो येशू ख्रिस्टलाई आफ्नो जीवनमा प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्नु। प्रिय मित्र, आज तपाईँको सामुन्ने यो प्रश्न छ कि तपाईँ येशू ख्रिस्टलाई विश्वास गरिकन तपाईँको जीवनमा समृद्धि, आशिष र मुक्तिलाई लिएर आउन चाहनुहुन्छ, के तपाईँ अनन्त जीवनमा येशू ख्रिस्टसँगै सहभागी हुन चाहनुहुन्छ, के तपाईँ आज आफ्नो सम्पूर्ण पुरानो जीवनको बोझलाई हटाएर येशू ख्रिस्टको नजिकमा आएर उहाँलाई विश्वास गर्न तयार हुनुहुन्छ। म आशा गर्छु आजको सन्देशले तपाईँलाई एउटा विशेष शिक्षा दिएको छ र तपाईँको आध्यात्मिक जीवनको लागि, तपाईँको आत्मिक जीवनको लागि यसले महत्वपूर्ण चुनौती थपिदिएको छ। आजको सन्देशलाई विचार गर्नुहोस् र यसलाई मनन गरिकन तपाईँको जीवन येशूलाई अर्पण गरिदिनुहोस् भनिकन सम्पूर्ण श्रोता मित्रहरूलाई म सादर अनुरोध गर्दछु। आजको यस सन्देशबाट महान जीवित परमेश्वरले हामी सबैलाई आफ्नो आशिष र आशीर्वाद दिनुभएको छ।
1: धन्यवाद दाई हरिलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय, सन्देशमूलक र लाभदायक थियो। आजको वचनले तपाईँ हामीलाई स्पष्ट रूपमा यो कुरा बताएको छ कि शारीरिक मृत्युले हाम्रो संसारमा रहँदाको छोटो जीवन र हाम्रो दृश्य शरीरलाई नष्ट गर्ने क्षमता राख्दछ, तर नदेखिने अनन्त अनि कहिले नटुङ्गिने जीवनलाई कदापि नष्ट गर्ने क्षमता संसारको मृत्यु अर्थात अर्को शब्दमा भन्नुपर्दा शारीरिक मृत्युमा छैन। यसकारण प्रिय श्रोता, शरीरमा हुने मृत्यु चाहिँ हाम्रो जीवनको समाप्त होइन, तर यो चाहिँ हाम्रो अनन्त जीवनको शुरूआत हो। त्यो अनन्त जीवनको शुरूआतको लागि शारीरिक रूपमा मर्नु अति आवश्यक छ। त्यसैले श्रोता, अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो कि संसारको मृत्युपछि संसारमा रहँदा हामीले गरेको क्रियाकलापको आधारमा अनन्त कष्टमय जीवन र अनन्त आनन्ददायक जीवन गरेर यी दुईवटा जीवन मध्ये एउटा जीवनमा हामीले प्रवेश गर्नुपर्ने कुरा विभिन्न धर्मशास्त्रहरूले बताउँदछन्। अनि बाइबलले चाहिँ यो कुरा स्पष्ट बताउँदछ कि धर्मी मानिस अर्थात पाप रहित व्यक्ति चाहिँ स्वर्गमा अर्थात आनन्ददायक जीवनमा प्रवेश पाउँदछ, तर पापी व्यक्तिले चाहिँ त्यो आगो र गन्धकले भरिएको नरक अर्थात अत्यन्तै कष्टमय जीवनमा प्रवेश पाउँदछ। अब हामी प्रत्येकले सोच्नुपर्ने कुरा चाहिँ यो हो कि म कुन जीवनको लागि योग्य छु। आफ्नो जीवनलाई नियाल्नुभन्दा अगाडि बाइबलको वचनलाई बुझ्नु आवश्यक छ। हामीले आजको वचनमा सुने जस्तै बाइबलले भन्दछ संसारमा कोही पनि धर्मी छैन, अर्थात एकजना पनि धर्मी छैन। यसकारण परमेश्वरले एउटा महत्वपूर्ण योजना स्वर्गमा बनाउनु भयो, जुन योजना पूरा गर्न स्वर्गबाट येशू ख्रीष्ट मानवको रूपमा यस धरतीमा आउनुभयो। मानिसको पाप र अधर्मको निम्ति मानिसले खानुपर्ने कुटाई, पिटाई, थुकाई, निन्दा, गाली गलौज सहनुभयो, अनि अन्त्यमा मानिसका सबै पापहरूबाट छुटकारा दिनलाई अर्थात धर्मी व्यक्ति बनाउनलाई आफ्नो जीवनको 30.5 वर्षको उमेरमा क्रुसमा बलिदान हुनुभयो, मर्नुभयो, गाडिनुभयो र मरेको तेस्रो दिनमा फेरि जीवित हुनुभयो, जसकारण आज मानिस त्यो अनन्त जीवनको योग्य भएको छ। यसकारण श्रोता, अब तपाईँ आफै विचार गर्नुहोस्, हामी मानिस चाहिँ कस्तो प्रकृतिको स्वभाव भएका व्यक्ति हौ भन्ने कुरा हामीले यहाँहरूलाई स्पष्ट पारिसकेका छौ। त्यसैले हामी कोही पनि हाम्रा कामहरूद्वारा अनन्त जीवन पाउनको लागि योग्य छैनौ, तर येशू ख्रीष्टमा गरिएको विश्वासद्वारा मात्र हामीले त्यो अनन्त आनन्ददायक स्वर्गीय जीवन प्राप्त गर्न सक्छौ। त्यसैले समयमै आफूलाई कुन जीवनको लागि योग्य बनाउने भन्ने कुरालाई गम्भीर भएर विचार गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98580 37454। कन्ट्याक्ट नम्बर फेरि एक पटक 98580 37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैजनालाई येशु ख्रीष्टको नाममा न्यानो अभिवादन, साथै जय मसीह। आज फेरि पनि हामी एकदमै महत्वपूर्ण विषयलाई चर्चा गर्नेछौ प्रियहरू। जब हामी परमेश्वरको वचनबाट सिक्छौने प्रियहरू, परमेश्वरले हाम्रो जीवनमा कार्य गर्न थाल्नुहुन्छ प्रियहरू। जब हामी परमेश्वरको वचनलाई आदर गरेर सुन्छौ भने नि त्यो वचनले हाम्रो जीवनमा फल फलाउन थाल्दछ प्रियहरू। यो वचनले परमेश्वरको महिमा ल्याउन थाल्दछ प्रियहरू। आज म जुन विषयमा चर्चा गर्न गइराखेको छु प्रियहरू, यो विषयले हामी सम्पूर्णलाई चुनौती दिनेछ प्रियहरू। अनि यो समय मैले तपाईँहरूसँग चर्चा गर्न लागिरहेको विषय चाहिँ येशु ख्रीष्टले स्वर्गमा हामीलाई दिने मुकुटको बारेमा म चर्चा गर्न गइराखेको छु प्रियहरू। तपाईँले धेरैचोटि यो विषयमा सुन्नु भएको छ होला, कतिजनाले धेरैचोटि यो विषयमा प्रचार गर्नु भइराखेको छ होला, तर म यो समय तपाईँलाई बताइदिन चाहन्छु प्रियहरू, हामीले मुकुट पाउने जीवन जिइराखेको छौ कि छैनौ प्रियहरू। हामीले परमेश्वरको वचन अनुसारको जीवन जिइराखेको छौ कि छैनौ, यो कुरा हाम्रो जीवनमा एकदमै महत्वपूर्ण छ प्रियहरू। न्यायको दिनमा चाहिँ नि के हुनेछ भन्दै गर्दा नि जीवनको पुस्तक चाहिँ खोलिनेछ, अनि कतिजना बाँचेको र सदा उहाँसँग जिउने व्यक्तिहरूलाई चाहिँ उहाँले मुकुट दिनुहुनेछ प्रियहरू। येशूमा भएको हाम्रो विश्वास र काम अनुसारको चाहिँ उहाँले तपाईँ र मलाई पुरस्कार अथवा मुकुट या क्राउन दिनुहुनेछ प्रियहरू। हामीले जस्तो जीवन जिएका छौँ प्रियहरू, त्यस्तै मुकुट चाहिँ हामीले पाउनेछौ प्रियहरू। अनि तपाईँ र मैले मुकुटको आशा राखेको छौ भने नि यो वचन अनुसारको जीवन जिउन आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले पुरानो नियममा मुकुट चाहिँ कसले प्रयोग गर्दथ्यो भन्दा चाहिँ प्रियहरू, राजाले र पुजारीहरूले चाहिँ पुरानो नियममा मुकुट लाउने गर्दथ्यो। अनि त्यसले चाहिँ के देखाउँथ्यो भन्दा चाहिँ, यो व्यक्ति चाहिँ विशेष हो, यो व्यक्ति चाहिँ जिम्मेवारी पाएको व्यक्ति हो भनेर पनि। जब हामीले पुरानो करारमा मुकुट भन्ने शब्दलाई हिब्रू भाषामा हेर्यौँ भने चाहिँ नेजर भन्ने हुँदछ, अनि जसको अर्थ चाहिँ समर्पण, पवित्रता, पवित्रताको लागि छुट्याएको भन्ने पनि हुँदो रहेछ भने ताज। शिरको आभूषण भनेर पनि भनिन्दो रहेछ प्रियहरू। अनि यो शब्दहरूले चाहिँ सम्मानका कुराहरू, अधिकारका कुराहरूलाई चाहिँ दर्शाउने रहेछन् प्रियहरू। जब तपाईँले ग्रिक शब्द हेर्नुभयो भने ग्रिक शब्दमा मुकुटलाई चाहिँ स्टेफानोस भनेर भनिन्छ, अनि जसको अर्थ चाहिँ विजयको प्रतीक, सम्मान, पुरस्कारको रूपमा पनि प्रयोग गरिन्थ्यो प्रियहरू। जब तपाईँले दोस्रो कोरिन्थी 5:10 हेर्नुभयो भने यसरी लेखिएको छ, किनकि हामी सबै क्रिस्टको न्यायको आसन सामुने खडा हुनुपर्छ। यसरी शरीरमा हुँदा हामीले गरे बमोजिम हरेकले असल र खराबको प्रतिफल पाउनेछ भन्ने कुरा चाहिँ यो वचनले बताइराखेको छ। यदि तपाईँ र म चाहिँ क्रिस्टमा भएर पनि सही जीवन जिएको छैनौ, क्रिस्टमा भएर पनि उहाँलाई हामीले सामान्य रूपमा हाम्रो जीवनमा काम गर्न पनि दिइराखेको छैनौ भने नि पुगेहरू, हामीले असल या खराब गरेको कुरा चाहिँ स्वर्गमा चाहिँ खोलिन्छ पुगेहरू, अनि उहाँले त्यही बनाउदिन चाहिँ नि हामीलाई मुकुट दिनुहुन्छ। यो कुरा पनि म तपाईँलाई सम्झना दिलाउन चाहन्छु प्रियहरू। हामीले गरेका कार्यहरू, हामीले गरेका कामहरू चाहिँ स्वर्गमा चाहिँ आजदेखि जाँचिनेछ प्रियहरू। हामीले जान्न सक्छौ कि कति कुरा चाहिँ ध्वस्त हुनेछ भने आगोले, कति कुरा चाहिँ सबैको लागि रहनेछ भन्ने कुरा बाइबलले बताउँछ। अनि तपाईँ र मैले हेर्दै गयो भने चाहिँ यो मुकुट दिने कुरा चाहिँ परमेश्वरको इच्छा बमोजिम हुँदछ प्रियहरू। अनि अर्को कुरा चाहिँ नि परमेश्वरको इच्छा बमोजिम गरेको कार्यहरू हुँदछ। जसरी तपाईँले एबिसी 2:10 हेर्नुभयो भने परमेश्वरको शक्तिमा गरेका कार्यहरूको लागि पनि त्यहाँनिर मुकुट दिइनेछ। योना 6:33 प्रेरित 1:8 पनि तपाईँ र मैले पाउँछौ, परमेश्वरको महिमाको लागि गरिएको कार्यलाई पनि त्यहाँनिर चाहिँ जाँचिनेछ प्रियहरू। तपाईँ र मैले 1 कोरिन्थी 10:31 3:17 पनि हामीले यो कुरा पाउँछौ प्रियहरू, मुकुटहरू परमेश्वरको इच्छा बमोजिम दिइनेछ। उहाँको शक्ति, उहाँको महिमाको लागि हामीले गरेका खास खास कार्यको लागि विशेष मुकुट दिइने तपाईँहरू। यदि तपाईँले म मुकुट पाउन चाहन्छु भने चाहिँ नि तपाईँ र मैले परमेश्वरको वचन अनुसारको कार्य गर्न आवश्यक छ प्रियहरू। यदि तपाईँ र म मुकुट पाउन चाहन्छु भने नि परमेश्वरको बाटोमा हिँड्न आवश्यक छ प्रियहरू। अनि विश्वासीहरूले यो मुकुट कहिले पाउँछन् त प्रियहरू, यो कुरा हामीले जान्न आवश्यक छ। यो मुकुट चाहिँ यीशुको दोस्रो आगमन पछि चाहिँ विश्वासीले यो मुकुट पाउनेछन् प्रियहरू। 2 तिमोथी 4:8 हेर्नुभयो भने यहाँनिर यसरी लेखेको छ, अब उपरान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, यो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई उहाँले दिनुहुनेछ भन्ने कुरा यहाँनिर पावलले तिमोथीलाई सिकाइराखेका छन् प्रियहरू। अनि त्यो दिन भनेको चाहिँ यीशुको पुनरागमन र न्यायको समयलाई जनाउँछ प्रियहरू। जब यीशु क्रिस्ट चाहिँ आफ्नो न्यायको राशनमा बसिकन उहाँले चाहिँ विश्वासीहरूलाई त्यो मुकुट दिनुहुनेछ प्रियहरू। अनि यो मुकुटहरू चाहिँ नि तुरन्तै पाउने अथवा मृत्युपछि पाउने होइन, जब यीशु क्रिस्ट फर्केर आउनुहुन्छ र उहाँले त्यो न्यायको सिंहासनमा बसिकन उहाँले यो मुकुट दिनुहुन्छ प्रियहरू। अनि अर्को कुरा चाहिँ हामीले कहिले पाउँछौ भन्दा नि क्रिस्टको न्यायको सिंहासन अगाडि हामीले यो मुकुटलाई पाउँछौ प्रियहरू। जब तपाईँ र मैले 2 कोरिन्थी 5:10 हेर्यो भने यसरी लेखेको छ, किनकि हामी सबै क्रिस्टको न्याय आसनको सामुने खडा हुनुपर्छ, यसरी शरीरमा हुँदा हामीले गरे बमोजिम हरेकले असल र खराबको प्रतिफल पाउनेछ भन्ने कुरा यहाँनिर हामीले पायौं। अनि क्रिस्टको न्यायको सिंहासन अगाडि हामी जब जान्छौ उहाँले चाहिँ त्यतिखेर हामीले गरेको असल र खराब कार्यलाई उहाँले जाँच्नुहुनेछ प्रियहरू, अनि उहाँले तुलना पनि गर्नुहुनेछ र त्यो समय चाहिँ उहाँले हामीलाई त्यो मुकुट दिनुहुनेछ। अनि यो निर्णय चाहिँ उद्धारको लागि होइन, विश्वासीहरूको कामको आधारमा मुकुटहरू प्रदान गरिने सबैहरू अनि न्याय पछि योग्य जो व्यक्तिहरू योग्यको समितिहरू उनीहरूले चाहिँ मुकुटलाई पाउनेछन् भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। त्यति मात्र होइन, जीवनको दौड़को समाप्त गरेपछि हामीले यो मुकुट पाउँछौ, वाटको फिनिसिङ द रेस भन्ने कुरा पछि चाहिँ हामीले यो मुकुटलाई पाउँछौ प्रियहरू। जब तपाईँले पहिलो कोरन्थी 9:24-25 हेर्नुभयो भने यसरी लेखेको छ, के तिमीहरूलाई थाहा छैन दौड़मा दौड़नेहरू सबै दौड़छन् तर इनाम चाहिँ एउटाले मात्र पाउँछ। तिमीहरूलाई इनाम प्राप्त गर्ने किसिमले दौड़, खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मा स्वयं हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। तिनीहरू दौड़नेहरू सबै पुरस्कार पाउनलाई दौड़ अथवा सबैजना चाहिँ मुकुट पाउनलाई दौड़ भनेर यहाँनिर पावलले बताउँदैछ। जब हामीले हाम्रो विश्वासको दौड़लाई हाम्रो जीवनको दौड़लाई असल तरिकाले दौड़छौ भने नि हाम्रो जीवनको दौड़ समाप्त पछि चाहिँ हामीले मुकुट पाउने रहेछ। प्रियहरू, आत्मिक दौड़ चाहिँ सफलतापूर्वक पूरा गरेपछि हामीले यो मुकुटलाई पाउने रहेछौ। अनि यो समयमा विश्वासका कुराहरू, सेवाको कुराहरू, आत्मिक जीवन जिउने कुराहरू, धैर्यता देखाउने कुराहरू पनि धेरै भन्दा धेरै त्यहाँनिर के हुन्छ, जाँचिन्छ। प्रियहरू, अनि तपाईँ र मैले जहिले पनि नि स्वर्गीय मुकुटहरू पाउने आशामा हामीले जीवन जिउनु पर्छ। प्रियहरू, यो चाहिँ अनन्तताको लागि दिइएको कुरा हो। यो चाहिँ तपाईँले सँगै लिएर नि येशूसँग बस्नुहुन्छ। अनि तपाईँ र मैले यो कुरा पनि जान्नुपर्छ प्रियहरू, परमेश्वरसँग जब हामी भेट गर्छौ, येशूले हाम्रो जीवनको कार्यलाई मूल्याङ्कन गर्दै उहाँले हामीलाई मुकुट दिनुहुनेछ। प्रियहरू, अनि यो मुकुट पनि अहिले होइन, तर यो मुकुट चाहिँ येशूको दोस्रो आगमन पछि उहाँले गर्ने न्याय पछि चाहिँ उहाँले तपाईँ र मलाई दिनुहुन्छ। प्रियहरू, अनि विश्वासीहरूले स्वर्गमा कस्तो खालको मुकुट पाउनेछन् त प्रियहरू, एकैछिन हामी यो विषयलाई चर्चा गर्ने सम्पूर्णहरू। पहिलो चाहिँ नाश नहुने र अविनाशी मुकुट चाहिँ विश्वासीहरूले पाउने रहेछन् प्रियहरू। अनि यो कुरा चाहिँ हामी पहिलो कोरन्थी 9:25 पाउँछौ, खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मा स्वयं हुनुपर्छ, तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। यसको मतलब चाहिँ प्रियहरू, कस्तो व्यक्तिले चाहिँ यो अविनाशी मुकुट, नाश नहुने मुकुट पाउँदो रहेछ भने नि आत्मा स्वयं र आत्मिक अनुशासनमा चल्नेहरूको लागि चाहिँ यो मुकुटले कुरेर बसेको रहेछ प्रियहरू। अनि परमेश्वरको वचन अनुसार जिउने र परमेश्वरमा लागिरहने व्यक्तिले चाहिँ यो मुकुट पाउँदो रहेछन्। अनि यो मुकुट त्यो कसको लागि रहेछ भन्दा आत्मा स्वयं भएर जिउने, परमेश्वरमा सोझ भएर जिउने व्यक्तिहरूले चाहिँ यो अविनाशी मुकुट पाउने रहेछन् प्रियहरू। अनि यो यसरी पनि यसलाई हामीले भन्न सक्छौ, आत्मिक अनुशासनमा जिउने व्यक्तिहरूले यो अविनाशी मुकुट पाउँदो रहेछन् प्रियहरू। यदि हाम्रो जीवनमा आत्मिक अनुशासन छैन, परमेश्वरको वचनले भने चाहिँ हाम्रो जीवन छैन, हामीले उहाँको वचनलाई पछाएको छैन भने चाहिँ त्यस्ता मानिसहरूले यो मुकुट पाउँदैनन् प्रियहरू। अनि कतिचोटि प्रलोभनमा पढ्दै गर्दा पनि नि परमेश्वरलाई पहिलो प्राथमिकता दिने व्यक्तिहरूले चाहिँ अविनाशी मुकुट पाउने रहेछन् प्रियहरू। अनि म तपाईँहरूलाई बताउन चाहन्छु, के तपाईँ आत्मामा अनुशासित तरिकाले जिइराख्नु भएको छ? के तपाईँले यो अविनाशी मुकुट पाउनको लागि तपाईँ योग्यको हुनुहुन्छ? तपाईँले आफूले आफूलाई मूल्याङ्कन गर्नको लागि म अनुरोध गर्न चाहन्छु। नि अर्को मुकुटको विषय पनि हामी चर्चा गर्नेछौँ, अनि यो मुकुट चाहिँ आनन्दको मुकुट, हर्षको मुकुट भनेर पनि बताइएको छ प्रियहरू। येशू ख्रीष्टले अविनाशी मुकुट मात्रै दिनुहुन्न, आनन्दको मुकुट पनि दिनुहुन्छ प्रियहरू। पहिलो थेस्लोनिकी 2:19 हामीले यसरी पाउँछौ, हाम्रो प्रभु येशू जब आउनुहुन्छ त्यस बेला उहाँको सामुन्ने हाम्रो आशा वा आनन्द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र भनेर यहाँनिर बताइएको छ प्रियहरू. अनि यो मुकुट चाहिँ कसले पाउने रहेछ भन्दा नि प्रियहरू, सुसमाचार सुनाएर लाटमा जित्नेहरूले यो मुकुट पाउने रहेछ प्रियहरू. परमेश्वरको राज्यको लागि लाटमाहरू ल्याउनेले यो मुकुट पाउने रहेछ. त्यति मात्र होइन प्रियहरू, हामी चाहिँ बाँचेकोहरूलाई बचाउनेले यो मुकुट पाउँदैन, तर मरेकोहरूलाई बचाउनेले चाहिँ यो मुकुट पाउँछ प्रियहरू. आत्मामा जित्ने जीवन चाहिँ सबैभन्दा बहुमूल्य जीवन हो भनेर पनि परमेश्वरको वचनले भन्दछ. अनि म तपाईँहरूलाई बताउन चाहन्छु, यदि हामी आनन्दको मुकुट, द क्राउन अफ रिजोइसिङ को मुकुट पाउन चाहन्छौ भने चाहिँ तपाईँले मैले आत्मालाई जित्न आवश्यक रहेछ प्रियहरू. जब हामीले आत्माहरू परमेश्वरको राज्यमा ल्याउँछौ, तपाईँले मैले आनन्दको हर्षको मुकुट पाउँछौ प्रियहरू. यदि नत्र भयो नि प्रियहरू, तपाईँले मैले पाउन पनि सक्छौ, नपाउन पनि सक्ने जीवन चाहिँ सबैभन्दा बहुमूल्य जीवन हो भनेर पनि परमेश्वरको वचनले भन्दछ. अनि म तपाईँहरूलाई बताउन चाहन्छु, यदि हामी आनन्दको मुकुट, द क्राउन अफ रिजोइसिङ

कुटको कुरा गर्दैछु भन्दा नि प्रियहरू, तपाईँ र मैले जे कुरा चाहिँ यो पृथ्वीमा गर्नुपर्नेछ त्यो कुरा चाहिँ गर्न आवश्यक छ। जब हामी यो कुरालाई गर्छौ नि, आफ्नो बचाउने कुरा परमेश्वरको मुकुट लाउनको लागि चाहिँ नि तपाईँ र मेरो श्री चाहिँ नि तयार हुँदछ प्रियहरू। नत्र भए चाहिँ तपाईँले आफ्नै बारेमा सोच्नु होला, म यो मुकुट पाउनको योग्यको छ कि छैन भनेर। अनि कतिचोटि अहिले चाहिँ प्रियहरू आत्मा बचाउने प्रतिस्पर्धा हुन आवश्यक हो, तर यहाँनिर चाहिँ आत्मा बचाउने भन्दा चाहिँ नि मरेको आत्मालाई बचाउने भन्दा बाँचेको आत्मा बचाउनेलाई खेल भइराखेको छ। तर त्यस्तो व्यक्तिहरूले यो मुकुट पाउँदैनन्। साँच्चै नै आत्मामा जित्नेहरू, आत्मा बचाउनेहरूले चाहिँ यो मुकुट पाउँदछन् प्रियहरू। अनि बाइबलले कति राम्रो कुरा भन्छ प्रियहरू, सुसमाचार सुनाउने पावहरू कति सुन्दर भनेर बताएको छ। आत्मा बचाउने मानिसहरू पनि त्यति नै सुन्दर हुन् भनेर म तपाईँलाई बताउन चाहन्छु। नि तेस्रो मुकुट चाहिँ नि धार्मिकताको मुकुटको कुरा गर्छ, द क्राउन अफ राइचियसनेसको कुरा गर्छ। अनि यो मुकुट चाहिँ कसले पाउँदछ त यो कुरा पनि हामी हेर्नेछौ। दोस्रो तिमोथी 4:8 यसरी लेखेको छ, अब उपरान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताको न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई उहाँले दिनुहुनेछ। हालेलुया। अनि जब हामीले यो पदलाई हेर्छौँ भने नि तीहरू यहाँनिर एकदमै शक्तिशाली कुरा छ, जसले यीशुको आगमनको आशा गर्छ र त्यो आशालाई उमाउ जिउँछ उसले चाहिँ धार्मिकताको मुकुट पाउने रहेछ। प्रियहरू, यीशुलाई प्रेम गर्नेहरूको लागि तयार गरिएको मुकुट पनि धार्मिकताको मुकुट रहेछ। कतिचोटि म तपाईँलाई भन्दै यो मुकुट चाहिँ त्यो व्यक्तिले पाउँछ जुन व्यक्तिले यीशु क्राइस्ट कलवरी क्रुसमा जानुभएको र उहाँले सहनु भएको पीडालाई सम्झेर धुरु धुरु रुन्छ र त्यो पीडालाई आफै महसुस गर्छ। प्रियहरू, यो मुकुट चाहिँ परमेश्वरलाई प्रेम गर्नेहरूको लागि चाहिँ परमेश्वरले राख्नु भएको रहेछ, धार्मिकताको मुकुट। प्रियहरू, त्यति मात्र होइन प्रियहरू, वाचा र पवित्रतामा स्थिर रहने व्यक्तिहरूलाई पनि उहाँले चाहिँ यो धार्मिकताको मुकुट दिनुहुने रहेछ। प्रियहरू, तपाईँ र मैले यदि परमेश्वरलाई प्रेम गर्छौँ भने चाहिँ नि उहाँले तपाईँ र मलाई धार्मिकताको मुकुट अवश्य दिनुहुन्छ। अनि प्रेम चाहिँ मुखले मात्र होइन हृदयले गर्नेहरूलाई चाहिँ उहाँले यो मुकुट दिनुहुन्छ। यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ प्रियहरू। अनि चौथो मुकुट चाहिँ नि प्रियहरू महिमा र गौरवको मुकुट हो, द क्राउन अफ ग्लोरीको मुकुट हो प्रियहरू। अनि यो मुकुट चाहिँ कसले पाउँदछ भन्दा चाहिँ पहिलो पत्रुस 5:2-4 यसो लेखिएको छ, तिमीहरूको रेगडेगमा राखिएका परमेश्वरको बलगाउँको हेरचाह गर, कोले होइन तर सो इच्छाले, धनले होइन तर उत्साह साथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगाएको निम्ति उदाहरण भएर, जब मूल गोथालो प्रकट हुनुहुनेछ तब तिमीहरूले महिमाको नऔलाउने मुकुट प्राप्त गर्नेछौ। हालेलुया। विशेष गरी यो मुकुट चाहिँ प्रियहरू परमेश्वरको दासहरूको लागि अथवा पास्टर, अगुवा, शिक्षक को लागि चाहिँ यो मुकुट रहेछ प्रियहरू। अनि विशेष गरी अगुवापन गर्नेहरूको लागि यो वरदान रहेछ प्रियहरू। अनि यो चाहिँ नि बगाएको हेरचाह गर्ने, सो इच्छाले सेवकार गर्ने, परमेश्वरको मानिसलाई सुसज्जित गर्ने व्यक्तिले पाउने मुकुट चाहिँ महिमा र गौरवको मुकुट रहेछ प्रियहरू। यसरी पनि यसलाई हामीले भन्न सक्छौ, परमेश्वरको मानिसलाई सुसज्जित गर्ने, परमेश्वरको मानिसलाई उहाँको दोस्रो आगमनको लागि तयारी गर्ने व्यक्तिले चाहिँ यो महिमाको मुकुट पाउने रहेछ प्रियहरू। नम्रता र निस्वार्थमा सेवा गर्ने व्यक्तिहरूको लागि चाहिँ यो महिमा र गौरवको मुकुटले कुरेर बसिराखेको रहेछ प्रियहरू। अहिलेको समयमा हामीले हेर्यौँ भने नि प्रत्येक व्यक्तिहरू चाहिँ नि स्वार्थ बोकेर सेवकाई गरिराखेको छ, प्रत्येक व्यक्ति चाहिँ मैले के पाउँछु भनेर सेवकाई गरिराखेको छ। यदि तपाईँकोमा चाहिँ विदाउट एक्सपेक्टेसन चाहिँ सेवा गरिराखेको छ भने चाहिँ यो मुकुट चाहिँ तपाईँ र मैले पाउने रहेछौ प्रियहरू। कति

0: कुरा निस्वार्थ सेवा गर्नेहरू, निस्वार्थ पास्टर सेवा कार्य गर्ने व्यक्तिहरूले चाहिँ यो मुकुटलाई पाउनु हुने रहेछ प्रियहरू। अनि अर्को मुकुट चाहिँ नि जीवनको मुकुट छ, द क्राउन अफ लाइफ भन्ने कुरा हामी यहाँनिर पाउँछौँ नि। जीवनको मुकुट चाहिँ कसले पाउनु हुने रहेछ भन्दा नि यहाँको एकको बाह्रमा हेर्यो भने यहाँनिर यसरी लेखिएको छ, त्यो मानिस धन्य हो जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, त्यो परमेश्वरले उसलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नु भएको छ भनेर याकुब एकको बारेमा भन्दछ भने प्रकाशमा पनि यो मुकुटको विषयमा चर्चा गरिएको छ। प्रकाश 2:10 तिमीहरूले भोग्नै रहेका कष्टहरूसँग नडराउ, हेर डियाबलसले तिमीहरू मध्ये कतिलाई तिमीहरूको जाँचको निम्ति कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई 10 दिन कष्ट हुनेछ। तिमीहरू मृत्यु सबै विश्वासी हो र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु। हालेलुया। अनि जीवनको मुकुट चाहिँ कसले पाउनेछ रहेछ भन्दा नि तिमीहरू स्वपावरबाट जाने व्यक्तिहरूले, स्वपावरबाट जाँदै गर्दा पनि परम प्रभुमा विश्वास राख्ने, परम प्रभुलाई नै खोज्ने र परम प्रभुको लागि मर्ने व्यक्तिहरूले चाहिँ यो जीवनको मुकुट पाउने रहेछ प्रियहरू। अनि त्यस्तो व्यक्तिले पनि यो मुकुट पाउँछ, दुःखमा परीक्षामा सतावटको बीचमा पनि परमेश्वरप्रति विश्वास कायम राख्ने व्यक्तिले चाहिँ जीवनको मुकुट पाउँदछ प्रियहरू। अझ दुःख सहने विश्वासको लागि समस्याबाट जाने व्यक्तिहरूले चाहिँ के गर्दो रहेछ भन्दा जीवनको मुकुट पाउँदो रहेछ प्रियहरू। यसलाई यसरी पनि भनौ, धैर्य र आत्मसमर्पणको जीवन जिउनेहरूले चाहिँ जीवनको मुकुट पाउने रहेछ प्रियहरू। मैले तपाईँहरू बीचमा धेरैवटा मुकुटको कुरा गरे प्रियहरू, अनि जब यो मुकुटहरू हामीले पाउँछौ नि प्रियहरू, अनि यो मुकुटहरू चाहिँ स्वर्गीय पुरस्कारहरू हुन् प्रियहरू। हामी संसारमा हुँदै गर्दा प्रत्येक गेम खेल्दै गर्दा प्रत्येक कुरामा हामीले पुरस्कार पाउँछौ प्रियहरू। यदि हामीले सही तरिकाले खेल्यौं भने, सही तरिकाले हामीले हाम्रो कार्य गर्यौं भने, अनि यो मुकुटहरू चाहिँ तपाईँ र मलाई स्वमा दिने मुकुटहरू हो जसले हाम्रो विश्वास, निष्ठा, सेवकाय, आत्मिक जीवनको यो प्रतिफल पनि हो भनेर म भन्न चाहन्छु प्रियहरू। यो चाहिँ नि क्रिस्टले दिनुहुने पुरस्कार हो, क्रिस्टले दिनुहुने यो गौरव हो तपाईँ र मेरो लागि। अनि म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रियहरू, म कुन मुकुट पाउने जीवन जिइराखेको छु प्रियहरू, यो तपाईँले आफूले आफूलाई मूल्याङ्कन गरेको म चाहन्छु प्रियहरू। मेरो सेवा, मेरो विश्वास, मेरो आत्मिक यात्राको मूल्य के छ त? कुन मुकुट पाउनको लागि चाहिँ मेरो सेवा, मेरो विश्वास, मेरो यात्रा अगाडि बढ़िराखेको छ? अनि म आत्मा जित्ने काममा कति सक्रिय भइराखेको छु भन्ने कुरा तपाईँ र मले यो कुरालाई थाहा गर्नु आवश्यक छ प्रियहरू। अनि हाम्रो इच्छा भन्दा पनि नि येशूको इच्छामा जब हामी बाँच्न थाल्छौं, हामीले त्यो मुकुट अवश्य पनि प्राप्त गर्नेछौ प्रियहरू। नत्र भए हामीले त्यो मुकुट नपाउन पनि सक्छौ, त्यो मुकुट चाहिँ खोसिनेछ भनेर प्रकाशको पुस्तकले भन्दछ प्रियहरू। यदि तपाईँहरूमा साँच्चै नै परमेश्वरलाई प्रेम गर्छौ भने हामी उहाँको लागि सही तरिकाले दौड़ाउँछौ, सही तरिकाले हामी उहाँले दिनुभएको लक्ष्यलाई पूरा गर्छौ, र उहाँबाट पुरस्कारको मुकुटको पनि हामी अपेक्षा गर्छौ प्रियहरू। होइन भने चाहिँ नि तपाईँ र मैले मुकुट पाउन सक्दैनौ भने त्यो जस्तो दुःखको क्षण चाहिँ तपाईँ र मेरो लागि केही पनि हुन सक्दैन। तपाईँहरू सबैजनालाई परमेश्वरले मुकुट पाउने जीवनतिर लम्काउनु भएको होस्, तपाईँ चाहिँ मुकुट पाउने जीवन जिउनु भएको होस् भनेर पनि म तपाईँलाई उत्साह दिन चाहन्छु। तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष र अनुग्रह गर्नुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818951747 98181845 र 98138565 98138565 हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

आजको कार्यक्रम म तपाईँहरूलाई एउटा प्रश्न सोधेर शुरू गर्न चाहन्छु। यदि आज नै तपाईँको जीवन समाप्त भयो भने तपाईँलाई आफू परमेश्वरसँग अनन्त जीवनमा प्रवेश गर्छु भन्ने कुराको कतिको निश्चयता छ? सायद तपाईँहरू मध्ये कतिजनाले तुरन्तै यसको उत्तर दिनुहुन्छ होला, भन्नुहुन्छ होला कि म एकदमै निश्चित छु। सायद तपाईँ मध्ये कोही केही बेर सोच्नुहुन्छ होला र सायद तपाईँको मनमा आउँछ होला कि मलाई थाहा छैन। यदि तपाईँलाई यो कुराको निश्चयता छैन भने त्यो लाज मान्नुपर्ने कुरो होइन, किनकि आज हामी एउटा अत्यन्त महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौँ, उद्धार। क्रिस्चियन जीवनको शुरूआत नै उद्धारबाट हुन्छ। तर उद्धार भनेको के हो? हामीलाई किन उद्धार चाहिन्छ? उद्धार कसले पाउन सक्छ? असल मानिस हुनु पर्याप्त छैन भने के चाहिँ हो त उद्धार पाउने हाम्रो क्राइटेरिया चाहिँ के हो त? विश्वास चाहिन्छ भने उद्धार कर्मबाट होइन, कसरी? एकपटक उद्धार पाएपछि के त्यो फेरि गुमाउन सकिन्छ? मैले एउटै पाप बारम्बार गरे भने परमेश्वरले मलाई अझै क्षमा गरिरहनुहुन्छ? र यदि उद्धार अनन्त जीवनका लागि हो भने के यसले आज म कसरी जिउँछु भन्ने कुरामा पनि प्रभाव पार्छ? आजको कार्यक्रममा हामी उद्धारसँग सम्बन्धित यिनै विषय वस्तुहरूमा कुराकानी गर्नेछौ। जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म आज पनि तपाईहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुराकानी गर्नको लागि उपस्थित भइसकेको छु। कार्यक्रम सुन्नको लागि तयार अवस्थामा बसिदिनु भएको लागि धेरै धेरै धन्यवाद छ। शुरूआतबाटै तपाईँले थाहा गरिसक्नु भएको छ आज हामी उद्धारको विषयमा कुरा गर्दैछौ। उद्धारसँग सम्बन्धित हाम्रो मनमा भएका प्रश्नहरूलाई आजको कार्यक्रममा म समेट्नेछु। कार्यक्रम अन्तिम समय सुन्नुहोला, तपाईँले पक्कै पनि आजको कार्यक्रमबाट केही कुराहरू सिक्नुहुनेछ र सिकेका केही कुराहरू तपाईँको जीवनमा ताजा हुनेछन् भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् कार्यक्रम शुरू गरौं। सबैभन्दा शुरूको प्रश्न, हामीलाई उद्धार किन चाहिन्छ अथवा किन हामीलाई उद्धार चाहिएको थियो? उद्धारको कुरा गर्नु अघि हामीले एउटा कुरा बुझ्नुपर्छ, हामीलाई उद्धार चाहिने अवस्था के थियो, हामी कस्तो अवस्थामा थियौं र हामीलाई त्यो अवस्थाबाट उद्धार चाहिएको थियो। यदि हामीले आफूलाई कुनै समस्या छैन भन्ने ठान्यौं भने उद्धारको आवश्यकता पनि त देख्दैनौ, होइन र? कल्पना गर्नुहोस्, एउटा मानिस गहिरो खाल्डोमा खसेको छ तर उसलाई आफू खाल्डोमा छु भन्ने थाहा नै छैन। यदि तपाईँले गएर भन्नुभयो म तपाईँलाई बचाउन आएको हुँ, उसले भन्न सक्छ मलाई बचाउन आवश्यक छैन, किन म ठिकै त छु, किनकि उसले आफ्नो अवस्था नै देखेको छैन। सम्भवत उसले त्यो आफ्नो खाडललाई आफ्नो संसार ठानेको छ। उद्धारको आवश्यकता बुझ्न हामीले पहिले आफ्नो वास्तविक अवस्था बुझ्नुपर्छ। बाइबलले मानिसलाई समस्यामा केवल मानिसले कहिलेकाहीँ नराम्रो काम गर्छ भनेर प्रस्तुत गर्दैन। समस्या अझै गहिरो छ, समस्या पाप हो। रोमी 3:23 भन्छ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। सबै भन्ने शब्दमा हामी सबैजना पर्छौ, हो तपाईँ म सबैजना, ती मानिसहरू पनि पर्छन् जसलाई लाग्छ कि उनीहरूले जीवनमा कहिले केही नराम्रो गरेका छैनन्, उनीहरूको जीवन एकदमै ठिक छ, सबै कुरा पर्फेक्ट छ भन्ने लागेका मानिसहरू पनि यो सबैभित्र पर्छन्। अरू मानिसमा मात्र होइन, म पनि तपाईँ पनि हामी सबैले नै पाप गरेका छौं र पापले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई भत्काएको छ। यसको परिणाम मृत्यु हो, यसको ज्याला भनेको मृत्यु हो। त्यसैले उद्धार कुनै अतिरिक्त सुविधा होइन, उद्धार कोही व्यक्तिले गल्ती गरेपछि उसलाई मात्र चाहिने कुरा होइन, तर उद्धार हाम्रो सबैभन्दा ठूलो आवश्यकता हो। सबै मानव जातिको सबैभन्दा ठूलो आवश्यकता भनेकै उद्धार हो। अब हामीले हाम्रो अवस्था बुझ्यौं कि हामी सबैजना पापमा छौं, पापी छौं र परमेश्वरसँगको सम्बन्धबाट अलग गराइएका छौं। अब उद्धारको कुरा गर्दा उद्धार को कसले पाउन सक्छ त भन्ने प्रश्न आउँछ। यो प्रश्न सुन्दर छ, प्रश्न सुन्दर नलाग्ला तर यसको जवाफ भने अत्यन्तै सुन्दर छ। हाम्रो मनमा प्रश्न आउन सक्छ, ल ठिक छ, उद्धार किन चाहियो त हामीले बुझ्यौं, अब उद्धार पाउने चाहिँ कसले त, कसले कसले चाहिँ उद्धारको हकलाई दावी गर्न सक्छ त? अनि यो सुन्दर जवाफ के हो भने जो कोहीले पनि उद्धार पाउन सक्छन्। हो, सबैजनाले उद्धार पाउन सक्छन्। उद्धार कुनै विशेष मानिसको लागि भनेर छुट्याइएको अतिरिक्त सुविधा हुँदै होइन, यो तपाईँ म हामी समस्त मानव जातिको लागि दिइएको अनुग्रह हो। परमेश्वरले हामी सबैको उद्धार गर्न चाहनुहुन्छ। अब हामी
कुरा गरौं, कतिजनाको मनमा लाग्ला कि उद्धार पाउने, परमेश्वरबाट त्यो उद्धार पाउने भनेको धनी मान्छेको लागि मात्रै होला, गरिबको लागि होइन होला, शिक्षितको लागि मात्रै होला, या धार्मिक परिवारमा जन्मेका मान्छेको लागि मात्रै होला, या वर्षौंदेखि चर्च जाने मानिसहरूको लागि मात्रै उद्धार होला भन्ने हाम्रो मनमा लाग्न सक्छ। येशूले यूहन्ना 3:16 भन्नुभएको छ कि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। ध्यान दिनुहोस् है, जसले विश्वास गर्छ उद्धारको निम्तो सबैको लागि दिइएको छ। तपाईँको विगत जस्तो सुकै होस्, तपाईँले विगतमा जस्तो सुकै गल्ती किन नगर्नु भएको होस्, तपाईँ परमेश्वरबाट कति टाढा जानु भएको छ भन्ने कुराको यहाँ हिसाबै छैन। परमेश्वरको अनुग्रह तपाईँको पाप भन्दा धेरै ठूलो छ। तर यहाँ अर्को एउटा पनि प्रश्न उठ्छ, यदि उद्धार सबैको लागि खुल्ला छ भने उद्धारको सन्देश चाहिँ के हो त? सबैजनालाई हो भने सबैको बीचमा यो सन्देश पनि त पुग्नु पर्यो। उद्धारको सन्देश चाहिँ के हो त? अब सुसमाचारको मुटु के हो, सुसमाचारको केन्द्र के हो भन्ने बारेमा कुरा गरौं है त। सुसमाचार अथवा गुड न्यूज, हामी अंग्रेजीमा गुड न्यूज भन्छौ, या नेपालीमा तपाईँले यसलाई असल समाचार या शुभ समाचार भनेको पनि कतै कतै सुन्नु भएको छ होला। तर राम्रो समाचार या सुसमाचार बुझ्न पहिले नराम्रो समाचार पनि हामीले बुझ्नुपर्छ। सुसमाचार के हो भन्न थाहा पाउन नराम्रो समाचार चाहिँ के थियो भन्ने कुरा पनि थाहा हुनुपर्छ। नराम्रो खबर या नराम्रो समाचार या नराम्रो कुरा भनेको चाहिँ हामी सबैजना पापी छौं र हामी आफूले आफूलाई बचाउन सक्दैनौ। अनि अब आउँछ सुसमाचार। सुसमाचार चाहिँ के हो भने परमेश्वरले हामीलाई बचाउनको लागि बाटो बनाउनु भएको छ। त्यो बाटो येशू ख्रिस्त हुनुहुन्छ। सुसमाचारका मुख्य कुराहरूलाई सरल रूपमा हेर्ने हो भने प्रभु येशू परमेश्वरका पुत्र र स्वयं परमेश्वर हुनुहुन्छ। उहाँ निष्कोट जीवन उहाँले जिउनु भयो, उहाँमा कुनै पाप छैन। उहाँ हाम्रो पापको निम्ति क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो र तेस्रो दिनमा मृत्युबाट जीवित भई पुनरुत्थान भई उठ्नुभयो र उहाँमाथि विश्वास गर्ने सबैजनालाई पापको क्षमा र अनन्त जीवनको प्रतिज्ञा उहाँले दिनुभएको छ। त्यसैले सुसमाचार केवल असल मानिस बन्नुपर्छ भन्ने समाचार होइन। सुसमाचार भनेको हामी आफैले आफैलाई बचाउन सक्दैनौ, तर ख्रिस्टले हामीलाई बचाउनको निम्ति आफैलाई अर्पण गर्नुभयो र उहाँको अनुग्रह र उहाँको बलिदानद्वारा चाहिँ आज तपाईँ र मैले उद्धार पाउन सक्छौ। यो नै अनुग्रहको सुन्दरता हो र यही नै सुसमाचार हो।

अब हामी एउटा सामान्य सोचमा कुरा गरौँ है त। यदि कसैले भन्छ कि म त कसैलाई चोट पुर्याउँदिन, मैले कसैलाई मारेको छैन, मैले चोरी गरेको छैन, म सकेसम्म मानिसहरूलाई सहयोग गर्छु, म परिवारको ख्याल राख्छु, म चर्च पनि जान्छु, म नराम्रो मान्छे होइन, तर यो प्रश्न महत्वपूर्ण होइन। म अरू मानिसभन्दा असल छु कि छुइनँ भन्ने प्रश्न महत्वपूर्ण होइन। मुख्य प्रश्न यो हो कि के म परमेश्वरको पवित्र स्तरमा पुग्न सक्छु या के म त्यो स्थानमा पुगेको छु। हामीले अरूसँग आफूलाई तुलना गरेर आफूलाई धर्मी बनाउन सक्दैनौ। यदि एउटा कोठामा 10 जना मानिस छन् र सबैलाई एउटै दूरीको दौड़ पूरा गर्नुपर्छ भनियो भने अरूभन्दा अगाडि पुग्नु मात्र पर्याप्त हुँदैन, गन्तव्यमा पुग्नुपर्छ। त्यसरी नै परमेश्वरको पवित्रता सामु हामी सबैलाई अनुग्रह चाहिन्छ। एफिसी 2:8-9 तपाईँले पढ्नु भयो भने त्यहाँ लेखिएको छ कि अनुग्रहद्वारा विश्वास मार्फत तिमीहरूले उद्धार पाएका छौ, यो तिमीहरूबाट आएको होइन, यो परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन। त्यसैले असल कामको कुनै पनि मूल्य छैन भन्ने के होइन, असल काम महत्वपूर्ण छन्, असल काम गरिनुपर्छ, तर असल कामले मात्रै उद्धारलाई किन्न सक्दैन। हामी असल काम गरेर आफ्नो निम्ति उद्धार हासिल गर्न सक्दैनौ, बरु उद्धार पाएपछि हाम्रो जीवनमा असल कामको फल भने हामी देख्न सक्छौ। अब प्रश्न आउन सक्छ, यदि उद्धार कर्मबाट पाउनु होइन भने विश्वास गर्नु चाहिँ किन पर्यो त, विश्वास किन आवश्यक छ? किनकि विश्वास भनेको केवल परमेश्वर हुनुहुन्छ भनेर मान्नु मात्र होइन, विश्वास भनेको येशु ख्रिस्टमा आफ्नो भरोसा राख्नु, आफ्नो सम्पूर्ण भरोसा राख्नु हो। कल्पना गर्नुहोस्, तपाईँ नदी पार गर्नुपर्ने अवस्थामा हुनुहुन्छ र तपाईँलाई एउटा पुल बनाएर दिइएको छ। पुल भएको कुरा थाहा पाउनु एउटा कुरा हो, त्यस पुललाई राम्रोसँग अध्ययन गर्नु अर्को कुरा हो, तर पुलमा पाइला राखेर नदी पार गर्नु फरक कुरा हो। त्यस्तै येशूले उद्धारको बाटो खोल्नु भएको छ भनेर जान्नु एउटा कुरा हो, तर उहाँमाथि भरोसा राख्नु र उहाँसँग त्यो जीवनको यात्रा तय गर्नु अर्को कुरा हो। विश्वासले भन्छ, म आफैलाई बचाउन सक्दिन, म येशूमा भरोसा गर्छु। त्यसैले उद्धार हाम्रो उपलब्धि होइन, उद्धार परमेश्वरको अनुग्रह हो जुन हामीले विश्वासद्वारा ग्रहण गर्छौ। हामीले परमेश्वरलाई केही दिएर उद्धारलाई किनेका या उद्धारलाई हासिल गरेका होइनौ, तर परमेश्वरले हामीलाई दिनुभएको वरदान चाहिँ हामीले स्वीकार गरेका हौ। अब एकछिन कुराकानी गरौं कि एउटा साँचो विश्वासीले आफ्नो उद्धार गुमाउन सक्छ भन्ने बारेमा। म तपाईँलाई कुरा बताउँछु कि यो धेरै सोधिने प्रश्नहरूमा पर्छ। एकचोटि प्रभुमा विश्वास गरिसकेको मान्छेले, हामीले बाइबलले हामीलाई प्रश्नसँग भन्छ, जो जतिले येशु ख्रिस्टको नाउँमा विश्वास गरेर उहाँलाई ग्रहण गरेका छन्, उहाँको त्यो बलिदानलाई स्वीकार गरेका छन्, उनीहरूले उद्धार पाएका छन् भनेर बाइबलले हामीलाई बताउँछ। तर किन यो प्रश्न बारम्बार आउँछ त, किन एउटा मान्छे आफ्नो उद्धारको कुरामा लिएर एकदम विश्वस्त हुन सकेको छैन, ऊ किन बारम्बार यो प्रश्न सोध्छ कि म विश्वासी त हुँ, मैले उद्धार त पाएको छु, तर के यो उद्धार म गुमाउन सक्छु, मैले केही गरेँ भनेदेखि मेरो उद्धार गुमेर जान्छ भन्ने पनि प्रश्नहरू छ। क्रिस्चियनहरू बीच यस विषयमा विभिन्न बुझाइहरू छन् है, धेरैजनाले यसलाई धेरै प्रकारले चाहिँ व्याख्या गर्नुभएको छ होला, तर हामीले कम्तीमा एउटा कुरामा चाहिँ दृढ हुन हामी सक्नुपर्छ, हाम्रो उद्धार हाम्रो आफ्नै शक्तिले टिकेको छैन, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यदि उद्धार हामीले कमाएको हुन्थ्यो भने हामीले डराउनु पर्ने धेरै कारण हुन्थ्यो, तर उद्धार परमेश्वरको अनुग्रह हो। येशूले यहुन्ना 10:28 आफ्ना भेडाहरूको बारेमा भन्नुभयो, म तिमीहरूलाई अनन्त जीवन दिन्छु र तिमीहरू कहिल्यै नाश हुने छैनौ। यसले हामीलाई ख्रिस्टमा सुरक्षा र आश्वासन दिन्छ, तर यसको अर्थ अब जे गरे पनि हुन्छ भन्ने चाहिँ कदापि होइन। साँचो उद्धारले जीवन परिवर्तन गर्छ। उद्धार पाएको मानिस पापसँग खेल्न चाहँदैन, उहाँ परमेश्वरबाट, त्यो व्यक्ति जस्तो उद्धार पाइसकेको छ ऊ परमेश्वरबाट टाढा जान सक्दैन, जान चाहँदैन, तर परमेश्वरको सम्बन्धमा अगाडि बढ्न चाहन्छ। त्यसैले उद्धारको निश्चितता हामीलाई लापरवाह बनाउनको लागि होइन, कृतज्ञ र आज्ञाकारी बनाउनको लागि दिइएको हो। यदि तपाईँले उद्धार पाउनु भएको छ भने अब तपाईँ लापरवाहीको जीवन होइन, तर कृतज्ञ र आज्ञाकारी जीवन चाहिँ जिउनुहुन्छ। अब एउटा अलिकति फरक अनि अलिकति सुन्दा पनि अचम्म लाग्ने जस्तो प्रश्न म यहाँको बीचमा राख्न चाहन्छु है त। यो कुनै व्यक्तिले गर्नुभएको प्रश्न हो, उहाँले भन्नुभएको थियो कि
मबाट पाप हुन्छ, होइन गल्ती हुन्छ, तर मलाई त्यो गरेकोमा खासै दोषी महसुस हुँदैन। यो अवस्थामा तपाईँ के भन्नुहुन्छ, के मैले साँच्चै उद्धार पाएको छु? हामीले बुझ्नुपर्ने कुरा के हो भने भावना र सत्य एउटै कुरा होइन। कहिले काहीँ हामीले पाप गरेपछि गहिरो पश्चाताप महसुस गर्छौँ, कहिले काहीँ हाम्रो हृदय कठोर हुन्छ, कहिले काहीँ हामी थकित हुन्छौँ, कहिले काहीँ हामी आफ्नो पापको गम्भीरता नै बुझ्दैनौँ। त्यसैले हाम्रो उद्धारको आधार आज मैले कति दोषी महसुस गरे भन्ने कुरा होइन, हाम्रो उद्धारको आधार ख्रिस्टले के गर्नुभयो भन्ने कुरा हो। यदि यसले हामीलाई आत्मपरीक्षण गर्नबाट रोक्दैन, यदि हामी पापप्रति निरन्तर उदासीन हुँदै गइरहेका छौ भने हामीले परमेश्वरको अगाडि आफ्नो हृदय जाँच्नुपर्छ। दाउदले भजन संग्रह 139:23-24 यसरी प्रार्थना गर्नुभएको छ, हे परमेश्वर मलाई जाँच्नुहोस् र मेरो हृदय जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरो चिन्ताहरू जान्नुहोस्। हामी पनि भन्न सक्छौ, प्रभु मेरो हृदय जाँच्नुहोस्, म आफूले नदेखेका कुरा मलाई देखाइदिनुहोस्। उद्धारको प्रमाण केवल हामीले कस्तो अनुभव गर्छौ भन्ने मात्र होइन, हाम्रो जीवनमा ख्रिस्ट प्रतिको विश्वास, पश्चाताप र परिवर्तनको दिशा पनि महत्वपूर्ण कुरा हो। अब अर्को एउटा प्रश्न म यहाँको बीचमा राख्न चाहन्छु, एउटै पाप बारम्बार गरे भने परमेश्वरले मलाई क्षमा गर्नुहुन्छ? यो प्रश्न पनि कतिजनाको मनमा आउने प्रश्नहरू मध्ये एउटा हो। अब यो प्रश्न एकदमै व्यक्तिगत प्रश्न हुन सक्छ, सायद तपाईँ कुनै एउटा पापसँग वर्षौंदेखि संघर्ष गरिरहनु भएको छ, तपाईँले भन्नुभएको होला कि प्रभु अब म फेरि यो चाहिँ गर्दिन, मबाट अब यो फेरि कहिले हुने छैन, तर फेरि त्यही पाप तपाईँ गर्न पुग्नुहुन्छ, फेरि पश्चाताप, फेरि क्षमा माग्नुहुन्छ अनि फेरि त्यही संघर्ष, त्यही पाप दोहोर्याउनुहुन्छ। अनि एक दिन तपाईँलाई लाग्न सक्छ अब त परमेश्वर मसँग दिक्क भइसक्नु भयो होला, तर परमेश्वरको क्षमा हाम्रो क्षमाको क्षमता भन्दा ठूलो हुन्छ। पहिलो योहन्ना 1:9 भन्छ, यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ र हाम्रा पाप क्षमा गर्नुहुन्छ। यसको अर्थ पापलाई हामीले हल्का रूपमा लिनुपर्छ भनेको चाहिँ होइन है, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यसको अर्थ जानी जानी पाप गरिरहने र परमेश्वरले क्षमा गर्नुहुन्छ भनेर परमेश्वरको क्षमालाई दुरूपयोग गर्नु पनि होइन, तर यदि तपाईँ साँच्चीकै संघर्ष गर्दै हुनुहुन्छ, पापबाट फर्कन चाहनुहुन्छ, बारम्बार लड्नुहुन्छ र फेरि परमेश्वर कहाँ आउनुहुन्छ भने परमेश्वरको अनुग्रह तपाईँको लागि समाप्त भएको हुँदैन। याद गर्नुहोस्, पश्चतापको अर्थ म फेरि कहिले लड्दिन भन्ने प्रतिज्ञा मात्र होइन, पश्चतापको अर्थ म गलत दिशामा छु त्यसैले म फर्केर परमेश्वरतर्फ आउँछु भनेर थाहा गर्नु पनि पश्चताप हो। यदि तपाईँ लड्नुभयो भने त्यही बसिरहनु हुँदैन, उठ्नुहोस्, स्वीकार गर्नुहोस्, क्षमा माग्नुहोस्, परमेश्वरतर्फ फर्कनुहोस् र फेरि अगाडि बढ्न शुरू गर्नुहोस्।

0: प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र ममता तपाईँको साथमा छु। आज हामी उद्धारको विषयमा हाम्रा मनमा भएका प्रश्नहरूको विषयमा कुराकानी गर्दैछौ। धेरै कुरा गरिसकेका छौ, अब भने कुराकानी गरौ कि उद्धारलाई हामीले कसरी बुझेका छौ या उद्धारको बारेमा गलत बुझाइ के छ भनेर। कहिलेकाहीँ हाम्रो मनमा चाहिँ उद्धार भनेको चाहिँ मरेपछि स्वर्ग जाने टिकट जस्तो हामी सोध्छौ। हाम्रो मनमा लाग्छ कि उद्धार भनेको त मरेपछिको मात्रै कुरा हो, जब हाम्रो जीवन सकिन्छ त्यसपछि मात्रै उद्धारको चाहिँ कुरा आउँछ, उद्धारको प्रसङ्ग आउँछ हामी भन्छौँ। तर उद्धारले हाम्रो हुन आउने कुरा मात्र परिवर्तन गर्ने होइन, यसले हाम्रो वर्तमान पनि परिवर्तन गर्छ। जब हामी ख्रिस्टमा आउँछौ हामी नयाँ जीवनमा बोलाइन्छौँ, नयाँ जीवन नयाँ सृष्टिको रूपमा चाहिँ हामी परमेश्वरमा बोलाइन्छौँ। हाम्रो सोच परिवर्तन हुन थाल्छ, हाम्रो प्राथमिकता परिवर्तन हुन थाल्छ, हाम्रो सम्बन्ध परिवर्तन हुन्छन्, पापलाई हेर्ने दृष्टिकोण हाम्रो परिवर्तन हुन्छ, अरू मानिसलाई हेर्ने नजर परिवर्तन हुन्छ, हामी क्षमा गर्न सिक्छौं, प्रेम गर्न सिक्छौं, सेवा गर्न सिक्छौं, अनि हरेक कुरामा परमेश्वरको इच्छा हामी खोज्न थाल्छौं। दोस्रो कोरिन्थी 5:17 भन्छ, यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुराना बिति गएको छ, हेर नयाँ कुरा आएको छ। उद्धार भनेको केवल भविष्यको लागि दिएको आशा मात्र होइन, यो आजदेखि शुरू हुने नयाँ जीवन हो। अब तपाईँ पनि उद्धार भनेको भोलि पर्सि मरेपछि देख्ने कुरा हो, जेसुकै होस् भनेर आजको जीवन आफ्नै इच्छाले मात्रै जिइरहनु भएको छ भनेदेखि सम्भवतः तपाईँले उद्धारलाई बुझ्नु भएको छैन या वास्तविक उद्धार तपाईँले पाउनु भएको छैन, ग्रहण गर्नुभएको छैन। उद्धारले तपाईँको आजकै जीवनलाई पनि परिवर्तन गर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्दछ। अब अर्को प्रश्न चाहिँ, परमेश्वरले सबैलाई किन उद्धार गर्नु हुँदैन? होइन, उद्धार त सबैको लागि हो भनेर भनिएको छ, तर सबै मान्छेले त उद्धार पाउँदैनन् नि त, त्यो त्यो त्यसको वास्तविकता चाहिँ के हो? यो एकदमै गहिरो प्रश्न हो, होइन? यदि परमेश्वर सबैलाई प्रेम गर्नुहुन्छ भने सबैलाई उद्धार चाहिँ किन गर्नु हुँदैन? यो प्रश्नको उत्तर परमेश्वरको प्रेम, मानिसको इच्छा, पाप र न्यायसँग जोडिएको एकदमै गहिरो विषय हो। परमेश्वरले मानिसलाई उहाँसँग सम्बन्ध राख्नको लागि, उहाँसँग संगति गर्नको लागि र एउटा प्रेमिलो सम्बन्धमा बस्नको लागि बोलाउनुहुन्छ। उहाँले सुसमाचारको निम्तो दिनुहुन्छ, तर मानिसलाई उहाँलाई अस्वीकार गर्ने विकल्प पनि छ या त्यो स्वतन्त्रता पनि छ। परमेश्वरले कुनै पनि मानिसलाई चाहिँ जबरजस्ती आफ्नो नियम कानूनमा उहाँले बाँध्नु भएको छैन। उहाँले मानिसहरूलाई स्वतन्त्र छनौट गर्ने स्वतन्त्रता या त्यो इच्छा शक्ति उहाँले दिनुभएको छ। उद्धार परमेश्वरको अनुग्रह हो, परमेश्वरको उपहार हो, परमेश्वरको वरदान हो हाम्रो लागि, तर अनुग्रहलाई स्वीकार गरिनुपर्छ, होइन? परमेश्वरले यो कुरा सबैको लागि दिनुभएको छ, खुल्ला गरेर राखिदिनु भएको छ, तर हामी मध्ये कतिले यसलाई ग्रहण गर्छौ, कतिले यसलाई ग्रहण गर्दैनौ। यहुन्ना 3:18 यीशुले विश्वास गर्ने र विश्वास नगर्ने बीचको भिन्नता बताउनु भएको छ। परमेश्वरले कसैलाई उद्धार गर्न असमर्थ भएर उद्धार नगर्नु भएको होइन, उद्धारको बाटो ख्रिस्टमा सबैको लागि खुला गरिएको छ। तर प्रश्न चाहिँ के हो भने, मानिसले त्यस निम्तोलाई कसरी प्रतिक्रिया दिन्छ? यसले हामीलाई दुईवटा प्रतिक्रिया सिकाउँछ। पहिलो, आफ्नो उद्धारलाई हल्का रूपमा नलिनु। दोस्रो, अझै ख्रिस्टलाई नचिनेका मानिसहरूका लागि प्रार्थना गर्नु र उनीहरूलाई सुसमाचार सुनाउनु, किनकि उद्धारको सन्देश केवल हाम्रो लागि मात्रै राख्ने या हामीसँग मात्र लुकाएर राख्नको लागि दिइएको कुरा होइन, यो बाँड्ने सुसमाचार हो। प्रिय मित्र, अब भने मैले सुरुमा तपाईँलाई गरेको प्रश्न म फेरि दोहोर्याउन चाहन्छु। यदि आज तपाईँको जीवन समाप्त भयो भने के तपाईँ आफू परमेश्वरसँग अनन्त जीवनमा प्रवेश गर्छु भन्ने निश्चयता छ? यदि यसको उत्तर हो, मलाई निश्चय छ भन्ने तपाईँको छ भने, त्यो तपाईँको असल कामको कारण होइन, त्यो तपाईँ कति राम्रो व्यक्ति हुनुहुन्छ भन्ने कुराको उदाहरण पनि होइन, त्यो तपाईँले परमेश्वरका लागि कति कुरा गर्नुभयो या कति सेवा गर्नुभयो भन्ने कुरा पनि होइन, तर तपाईँको आशा यीशु ख्रिस्टमा छ भन्ने हो। र यदि तपाईँको उत्तर मलाई थाहा छैन भन्ने नै छ भने, आजभन्दा राम्रो समय आफ्नो हृदय जाँच्नको लागि अर्को दिन नहुन सक्छ। आजै अहिले नै आफ्नो हृदयलाई जाँच्नुहोस्। उद्धार कुनै परीक्षा पास गरेपछि पाउने पुरस्कार होइन, यो परमेश्वरको अनुग्रहको वरदान हो, अनि तपाईँ कुनै पनि घडी यसलाई ग्रहण गर्न या लिन सक्नुहुन्छ। यीशुले तपाईँको लागि गर्नुभएको काममा विश्वास गर्नु गर्ने निम्तो हो, तपाईँ यसलाई ग्रहण गर्न सक्नुहुन्छ। सायद आज तपाईँले पहिलोचोटि साँच्चीकै बुझ्नु भएको छ होला कि म आफैलाई बचाउन सक्दिन, मलाई उद्धारकर्ता चाहिन्छ, र त्यहीबाट सुसमाचार तपाईँको लागि व्यक्तिगत बन्छ। येशूले तपाईँलाई केवल राम्रो मानिस बन्न बोलाउनु भएको होइन, उहाँले तपाईँलाई आफ्नो बनाउन बोलाउनु भएको हो। उहाँले तपाईँलाई क्षमा दिनुहुन्छ, उहाँले तपाईँलाई नयाँ जीवन दिनुहुन्छ, उहाँले तपाईँलाई परमेश्वरसँग मिलाप गराउनुहुन्छ, र उहाँले तपाईँलाई आजदेखि नयाँ यात्रामा डोर्याउनुहुन्छ। त्यसैले उद्धारको सबैभन्दा सुन्दर सार सायद यही हो, हामीले परमेश्वरलाई खोजेर मात्र उहाँसम्म पुगेका होइनौ, परमेश्वरले हामीलाई खोज्दै आउनु भएको हो। उद्धारको विषयमा कुरा गर्दा गर्दै कार्यक्रमबाट विदा लिनुपर्ने समयमा आइपुगेको मैले पत्तै पाइन। प्रिय मित्र, आजको कार्यक्रमले तपाईँलाई उद्धारसँग सम्बन्धित तपाईँका प्रश्नहरूलाई केही हदसम्म भए पनि मेटायो होला, तपाईँले केही कुराहरू अझै ताजा गरी बुझ्नुभयो होला या अझै स्मरण गर्नुभयो होला भन्ने मैले विश्वास दिएको छु। कार्यक्रमबाट मैले आजको लागि चाहिँ विदा लिनुपर्ने बेला भइसक्यो, तर अर्को हप्ता म तपाईँहरूको बीचमा मण्डलीसँग सम्बन्धित कुराकानी लिएर आउनेछु, त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न पनि नछुटाउनुहोला। कार्यक्रम कस्तो लाग्दैछ, केही सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने कार्यक्रमको अन्तिममा दिइने ठेगानामा हामीलाई तपाईँले पठाउन सक्नुहुन्छ। हामीलाई सदैव तपाईँको प्रतिक्रियाको अपेक्षा रहिरहनेछ। हस्, आजको लागि म ममता कार्यक्रम नारी आशाबाट विदा हुन्छु। परमेश्वरको अनुग्रह यहाँको जीवनमा सदा सर्वदा रहिरहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुन्छ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, सृष्टिकर्ता परमेश्वर येशु ख्रीष्टको नाममा यहाँहरू सम्पूर्णलाई हार्दिक ज्ञान अभिवादन तथा जय मसीह। मित्रहरू, आज पनि हामीले यस अघि चर्चा गरेको विषय अर्थात् आत्मिकी जागृतिका लागि चाहिने शर्तहरू अन्तर्गत प्रार्थनाको प्रभावशालिताको बारेमा चर्चा गर्नेछु। आउनु शुरूआतमा एउटा प्रार्थना गरौं। हे पिता, जो स्वर्गमा विराजमान हुनुहुन्छ, जसले प्रभु हामी हरेकलाई हाम्रो पापी अवस्थाको बावजुद पनि हामी हरेकलाई प्रेम गर्नुहुन्छ, अनुग्रह दिनुहुन्छ र हामीलाई हेरचाह गर्नुहुन्छ, आज हामी त्यही परमेश्वरको नाममा यस समय प्रार्थना गर्छौ। र प्रभु, आज जसै हामीले तपाईँको पवित्र शास्त्रबाट जागृतिका लागि चाहिने महत्वपूर्ण शर्त अर्थात् प्रार्थनाको विषयमा चर्चा गर्न गइरहेका छौं, प्रभु हामीलाई सहायता गर्नुहोस्, किनकि हामी जान्दछौ हाम्रो आफ्नै हृदयले यही कुराहरूलाई बुझ्न सक्दैन, तर तपाईँले हामीलाई सहायता गर्नु। येशूको नाममा आमेन। मित्रहरू, जागृतिमा पश्चातापको भूमिका बारे बुझाउन सन् 1949 न्यू डेभरिस टापुमा भएको घटनाको एक उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु। उनीहरूकै अगुवाको अगुवाईमा एक सानो इसाई झुण्डले परमेश्वरसित यस प्रकारको करार बाँधे, तपाईँले यस पृथ्वीमा यरुसलेमलाई प्रशंसाको स्थान नबनाउन्जेल हामी तपाईँलाई विश्राम दिनेछ। यसैया 62 को साथ महिनौ बित्यो तर केही भएन। एक रात एकजना जवान मानिसले आफ्नो घुँडाबाट उठी भजन संग्रह 24 यो पद पढे। यहाँ लेखिएको छ, परम प्रभुको डाँडामा को उक्लन सक्ला त उहाँको पवित्र स्थानमा को खडा हुन सक्छ। त्यही नै जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले झुटो कुरामाथि शपथ खाँदैन, त्यसै नै परमप्रभुबाट आशीर्वाद पाउनेछ र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। भजन संग्रह 24:3-5। त्यस जवान मानिसले वचन बन्द गर्यो अनि घुँडा टेकिरहेका आफ्ना साथीहरूलाई हेरेर भन्यो, भाइ हो, हामी आफै परमेश्वरको अङ्गी ठिक नभएसम्म यसरी रात दिन महिनाभर पर्खिरहने काम गर्नु त मूर्खता नै। मैले आफैलाई यो सुन्नै पर्छ कि मेरो हृदय शुद्ध छ, कि मेरा हातहरू शुद्ध छन्। जसै यो प्रश्न गरियो तिनीहरू सबै पाप स्वीकारको निम्ति निहुरिए, आफै आफैलाई शुद्ध पारे। त्यो रात त्यस सहरमा जागृति आयो, परमेश्वरको शक्तिद्वारा सारा समुदाय हल्लियो अनि केही साताभित्रै जागृति त्यो टापुभरि फैलियो अनि उहाँको राज्यमा हजारौं मानिसहरूले प्रवेश पाए। यसरी नै हरेक जागृतिहरू शुरू हुन्छ। परमेश्वरले जागृतिको निम्ति सानो भाँडो चलाउनुहुन्छ तर फोहोर पहाडो चलाउनुहुन्न। तम्बुमा भएको एकजना अकान धेरै माथि दुष्ट परिणाम ल्याउने काम गर्न पर्याप्त हुनेछ। यसकारण हाम्रा हृदय शुद्ध छन् कि छैनन् भनी निश्चित हुनुहोस्। हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जाँच्नुहोस्, मलाई जाँच्नुहोस् र मेरा चिन्ताहरूलाई जान्नुहोस्, हेर्नुहोस् ममा कुनै खराब चाल छ कि र मलाई अनन्तको मार्गमा डुराइदिनुहोस्। भजन संग्रह 139:23-24 पद। श्रोताहरू, अब हेरौं प्रार्थनामा प्रभावशालिता। जब भाँडो सफा छ तब विश्वास गर्ने हृदयबाट भएर साँचो अन्तर्विन्तीको रूपमा परमेश्वरको आत्मा बन्न थाल्नुहुनेछ। आफू अयोग्य छु भन्ने जान्दा जान्दै पनि परमेश्वरको क्षमाशील अनुग्रहको ज्ञानले परिपूर्ण भएर यस्ता प्रार्थनाहरू हृदयबाट सलल बग्दछ। जब सन् 1904 वेल्समा जागृति फैलिरहेको थियो, सभामा एकजना मानिसले उठेर भन्यो, मित्र हो, वेल्स जागृतिको रहस्य बटुल्न सकौं भनेर मैले वेल्सभरि यात्रा गरे, तर त्यस्तो रहस्य के हो चाल पाउन सके। तुरुन्तै त्यस जागृतिको अगुवा इभान रोबर्टर्सले उठेर वक्तापट्टि हात उठाएर उत्तर दियो, मित्र त्यस्तो रहस्य केही छैन, माग्नुहोस् अनि तपाईँले पनि पाउनुहुनेछ। कुरा ठिकै हो, जब परमेश्वरको जन प्रार्थनामा प्रभावशाली बन्दछ तब जागृति आउँछ। जब सियोन प्रसव वेदनामा परिन् तब उनले बालकहरू जन्माए, यसैया 66:8। यसुले यस्तो प्रतिज्ञा गर्नुभयो, तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म गरिदिनेछु। युहन्ना 14:13-14। येशूको नाउँ भन्नाले प्रभुको व्यक्तित्व र काम जनाउने अर्को रूप मात्र हो। उहाँको नाउँमा प्रार्थना गर्नु भन्नाले उहाँको चरित्रमा प्रार्थना गर्नु, उहाँको आत्मामा प्रार्थना गर्नु, पिताको अघि मध्यस्थ बनी येशूले प्रार्थना गर्नु भएझै बनेर प्रार्थना गर्नु पनि। प्रार्थना गर्ने भन्नाले परमेश्वरको उद्देश्यसित पूर्ण रूपमा सम्मत हुनु। येशूले मानव रित्तोपनको भित्ति गहिराईमा पुगेर भन्नुभयो, मेरो इच्छा होइन तर तपाईँको इच्छा पूरा होस्। उहाँको प्रार्थना पितामा नाम मात्रको समर्पण थिएन तर सबैमा परमेश्वरको इच्छा लागू होस् भन्ने निश्चयताको अनुरोध पनि थियो। प्रार्थनाको आफ्नै आनन्द हुन्छ भने यो धन्यवादको धुक दुखी परेको हुन्छ। यस प्रकारको प्रार्थना हामी परमेश्वरको इच्छा सक्रिय रूपमा पूरा गर्न चाहनुहुने येशूमा प्रशस्त भएको देख्दछ। श्रोताहरू, जहाँ यो शर्त पूरा हुन्छ कुनै असम्भव हुने छैन। प्रार्थनाको शक्तिमा यदि कुनै सीमा देखिन्छ भने त्यो हामीले नै सृजेका। हामी हरेक प्रकारका प्रार्थनाहरू गर्न सक्छौँ तर जबसम्म हामीले साँच्ची गरी परमेश्वरको इच्छा पूरा गर्न चाहदैनौ वा ख्रिस्टमा उहाँको महिमा प्रकट भएको देख्न चाहदैनौ, हामी प्रार्थनाको आत्मामा हुनेछ। यस प्रकारको प्रार्थना कहिले पनि सजिलो हुँदैन, यसले हामीलाई क्रुसको सामना गर्न लगाउँछ। यो भित्री आत्मालाई खोज्ने अनि साँचो बलिदान स्वरूप हुनुपर्दछ। जब येशूले गेत्सेमेनीको बगैँचामा प्रार्थना गर्नुभयो, उहाँको मिसनको बोझ उहाँमा यति बढी थियो कि उहाँले प्रार्थना गर्नुहुँदा उहाँको पसिनामा रगतका ठूला ठूला थोपा जस्तै जमिनमा खसिरहेका थिए। लुका 22:44। उहाँको सेवकाईमा प्रार्थना साँच्चै पसिना रगत र आँसु नै थियो। परमेश्वरको सिंहासन अघि उहाँले चढाउनु भएको अन्तर्विन्तीको तुलनामा अरू कुरा त सहज देखिन्थ्यो। कलवरीको संघर्ष प्रार्थनामा नै लडेर जितिएको थियो। मित्रहरू, अनुग्रहको प्रत्येक विजय यस्तै हुन्छ। यो संघर्षका हतियारहरू संसारिक नभएर तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ भनेर पावलले 2 कुरन्थी 10:4 लेख्छ। सिल्लो नामक एक दासले भन्नुभएको थियो, मानिसहरूले हाम्रो निवेदनलाई लत्याउला, हाम्रो सन्देशलाई इन्कार गर्ला, हाम्रो तर्कको विरोध गर्ला, हाम्रा व्यक्तिहरूलाई हेप्ला, तर हाम्रा प्रार्थनाहरूको अघि उनीहरूको कुनै जोर चल्दै प्रार्थना बाहेक अरू उपाय अपनाउने प्रयास गर्दछौ भने डियाबलसले हामीलाई अघि नै पराजित गरिसकेको छ। विश्वास गर्न लगातार लाग्ने निश्चयता पुकारने प्रार्थना नै हाम्रो विजयको एउटा उपाय हो। परमेश्वरको दास एजे गुडनले भनेका छन्, हामीले प्रार्थना गरिसके पश्चात हामीले प्रार्थना गरेको भन्दा अझ धेरै गर्न सक्छौ तर प्रार्थना नगरुन्जेल हामीले प्रार्थना भन्दा अरू कुरो पनि केही गर्न सक्दैनौ। श्रोताहरू, आउनुहोस् अब हेरौं प्रभावशाली प्रार्थनाको काम। चार्लोट भनिने ठाउँमा भएका इसाई व्यवसायीहरूको एक सानो प्रार्थना झुण्डले माथि भनिएको सिद्धान्त निम्न अनुसार राम्ररी पालना गरेर प्रमाणित गरेका थिए। सन् 1932 उत्साहित समयमा उनीहरूको शहरमा देखिएको आत्मिकी र नैतिक पतनप्रति उनीहरू अति सचेत बने। यहाँ सुसमाचारीय सभाहरू हुनु अति जरूरी ठानेर उनीहरूले त्यसबेला त्यहाँ भएका जिम्मेवारी अगुवाहरूलाई आत्मिकी जागृतिका कार्यक्रमहरू लगाउन उत्साहित पारे अनि हामी पनि तपाईँहरूलाई सहयोग गर्नेछौ भनेर निश्चयता पनि दिलाए। तर यस प्रकारको सभाहरूप्रति अलि सशंकिती अगुवाहरूले उक्त कार्यक्रमको आयोजना गर्न माने। यस्तो नकारात्मक प्रतिउत्तरको कारण केही निराश भएर पनि ती व्यवसायीहरूले उनीहरूको शर्मा परमेश्वरले निकै ठूलो काम गर्नुहुनेछ भन्ने सभाहरू हुनु अति जरूरी ठानेर उनीहरूले त्यसबेला त्यहाँ भएका जिम्मेवारी अगुवाहरूलाई आत्मिकी जागृतिका कार्यक्रमहरू लगाउन उत्साहित पारे अनि हामी पनि

0: उनीहरूले एक दिन प्रार्थनाको निम्ति छुट्याउन निर्णय गरे। जतिले भ्याउँछन् तिनीहरूलाई उनीहरूले चार्लो शहर बाहिर रुखे रूपले भरिएको जंगल भित्रको एउटा ठाउँमा परमेश्वरसँग समय बिताउन निम्ताए। त्यो पहिलो निमन्त्रणलाई 29 जनाले स्वीकारे। जसरी उनीहरूले उपवास बसेर प्रार्थना गरे, ती मानिसहरूमा विश्वास बढ्यो अनि बलियो पनि हुँदै गयो। परमेश्वरले त्यस शहरमा जागृति पठाउन अनि त्यस राज्यभरि फैलियोस् अनि सारा संसारभर पुगोस् भनेर उनीहरूले प्रार्थना गरिरहे। त्यो समय यति आशिषित ठहरियो कि अर्को महिना पनि यस्तै प्रकारको सभा डाकियो। माथि उल्लेख गरिएका यी दुई सभाहरू जागृत मन पराउनु हुने एक असल विश्वासी दुधवाला दाई डब्लु प्राङ्गङको खेतबारीमा आयोजित गरिएको थियो। उनी पनि आफ्ना छोराहरू मध्ये एक अल्लाह छिटो विलियमको निम्ति चिन्तित थिए, किनकि उसले प्रभुलाई राम्ररी चिन्नु परेको थियो। श्रोताहरू, यसरी लगातार प्रार्थना सभा भइरहेको बेला उनीहरूलाई त त्यस शहरमा सुसमाचार सभा गराउने अगुवाई पनि भएछ। सन् 1933 को गरम महिनातिर उनीहरूले एउटा तम्बु किनेर सुसमाचार सेवाहरूको निम्ति टाँग्नेछ। त्यो कामबाट उनीहरू यति उत्तेजित भएका भएछन् कि अर्को साल त एउटा अझ ठूलो जागृति कार्यक्रम गर्ने निर्णय पनि गरे। प्रचारको निम्ति मुर्दकै दाईलाई निम्तो दियो। जागृति कार्यक्रमको तयारीमा उनीहरूलाई धेरै बाधा पुगेको थियो अनि कति पटक त यस्तो पनि लाग्यो कि उक्त कार्यक्रम नहुने रहेछ। तर ती मानिसहरू प्रार्थना र परिश्रममा लागिरहे। अन्त्यमा सन् 1934 को पछिल्लो समयतिर चार्लोटले जागृति कार्यक्रम हुन पुग्यो। मित्रहरू, त्यो सभामा के भयो सो आज पनि हामी राम्ररी जान्न सक्छौ। त्यही समयमा नै धेरै अरू मानिसहरू लगायत आजका विश्व प्रसिद्ध प्रचारक बिल्ली ग्रामले पनि प्रभुलाई ग्रहण गरी नयाँ जीवन पाएका थिए। उसको जीवनमा एउटा यस्तो झिल्को परेको थियो जो पछि गएर सारा संसारमा ज्योति फिजाउन सक्षम बनेको थियो। जब म यस महान प्रचारकलाई प्रभु येशूको दाबी साहससँग प्रस्तुत गर्न परमेश्वरले चलाउनु भएर यति वृहत सेवकाई दिनुभएको देख्दछु, म ती व्यवसायीहरूको सानो झुण्ड अनि बिल्लीको बुबालाई स्मरण नगरी चुप रहन सक्छ, जसले आफ्नो गुणाहरू प्रभु तपाईँको सर्वशक्तिमान सामर्थ्यलाई नयाँ गरी चलाउनुहोस् भन्ने प्रार्थना गर्न टेकेका थिए। अन्तत मित्रहरू, जागृति यसरी शुरू हुन्छ जब हामी उहाँको राज्य खोज्छौ अनि उहाँले इच्छा गर्नुभए अनुसार चलाउनुहोस् भनेर हाम्रो जीवन उहाँमा समर्पित गरी प्रार्थना गर्दछौ। तब जागृति शुरू हुन्छ जब हामी स्वर्गपट्टि ठल्केर ख्रिस्टसँग प्रार्थना गर्दछौ। कुनै पनि हालतमा हामी फल देख्नेछौ। 15:1-7। आमेन। श्रोताहरू, आजको यस उत्साहित वचनले तपाईँलाई आशिष मिलोस्। फेरि अर्को भागमा यसको अन्तिम र बाँकी खण्ड लिएर उपस्थित हुने नै छौ। मलाई बिदा दिनुहोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनु भएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
2: 01-4770-754, 01-4770-754
1: र 01-59-13-755, 01-59-13-755।
2: के तपाईँ वा तपाईँले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-54-02, 98-41-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
3: झरिलो रसिलो, झरिलो रसिलो
4: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
3: कता उनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
4: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा
3: हो। र फोन नम्बर बताऊ बताऊ
4: लु टिप्नुहोस् त 98-60-091-3161, 98-60-091-3161।
3: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: गुड न्यूज एफएम 105.1।

0: यसरी भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
1: टाइम चेक, यति बेला रातिको 8 बज्यो।
2: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
3: जय मसी तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छा लिएर म आज पनि पास्टर साजनले पनि तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। तपाईँ यो कार्यक्रम हरेक आइतबार राति 8 बजेदेखि 8:30 बजेसम्म गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। र तपाईँ परमेश्वरको नजिक जानको लागि यो कार्यक्रमले तपाईँलाई धेरै सहायता गरेको छ भन्ने कुरो म विश्वास गर्छु। र परमेश्वर पिताको इच्छा दिन दिन हाम्रो जीवनमा के छ भन्ने कुरा चाहिँ यो कार्यक्रमबाट तपाईँले बुझ्नु भइराखेको छ र जान्नु भइराखेको छ भनेर म विश्वास गर्छु। र पिताको इच्छालाई तपाईँले पालन गरिराख्नु भएको छ, त्यसलाई मानिराख्नु भएको छ र इच्छा पूरा गरिराख्नु भएको छ भनेर विश्वास गर्छु। किनभने यीशु ख्रीष्टले पनि प्रार्थना सिकाउँदै गर्दा उहाँले एउटा कुरा भन्नुभएको थियो चेलाहरूलाई, उहाँले जब प्रार्थना गर्न सिकाइरहनु भएको थियो, मती 6:9 हामीले 13 पढ्यौँ भने त्यहाँ प्रभुले एउटा सुरुमा भन्नुभएको छ, हे हाम्रा स्वर्गमा बास गर्नुहुने पिता, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, अनि तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस् भनेर भन्नुभएको छ। अर्थात् पिताको इच्छा चाहिँ यस पृथ्वीमा चाहिँ पूरा हुनुपर्छ र त्यो पूरा गर्नको लागि आज हामी मानिसहरू चाहिँ उहाँका मानिसहरू तपाईँ म लगायत जति पनि यीशु ख्रीष्टलाई आफ्नो जीवनमा धारण गर्ने व्यक्तिहरू छन् अथवा आफ्नो जीवनमा यीशु ख्रीष्टलाई ग्रहण गर्ने व्यक्ति हुनुहुन्छ, उहाँहरूले चाहिँ यीशु ख्रीष्टमा रहेर पिता परमेश्वरको इच्छालाई चाहिँ पूरा गर्नु पर्यो। स्वर्गमा पिता परमेश्वर हुनुहुन्छ तर पृथ्वीमा उहाँले आफ्नो इच्छा पूरा गर्न खोजिराख्नु भएको छ। यस कारणले गर्दा पृथ्वीमा इच्छा पूरा गर्नको लागि मानिसको आवश्यकता पर्दछ, किनभने पृथ्वीलाई बसोबास गर्नको लागि त परमेश्वर मानिस नै दिनुभएको छ र उहाँ आफै यहाँ आएर उहाँले अब काम गर्नुहुन्न, किनभने यीशु ख्रीष्टले आफ्नो काम सबै पूरा गरेर, मुक्तिको काम सबै पूरा गरेर उहाँ त स्वर्गमा गइसक्नु भएको छ र पिताको दाहिने बाहुलीपट्टि उहाँ विराजमान हुनुहुन्छ। अब उहाँले उहाँको इच्छा पूरा गर्नको लागि मण्डलीलाई जिम्मा दिनुभएको छ, अनि यीशु ख्रीष्टले त्यो 7 मण्डलीलाई प्रकाशको पुस्तकमा जब हामी हेर्छौँ त्यहाँ उहाँले भन्नुभएको छ कि जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। र पिता परमेश्वरले आज हामीलाई यीशु ख्रीष्ट स्वर्ग आरोहण हुनु भइसकेपछि पवित्र आत्मा हामी भित्र रहन दिनुभएको छ, जसले चाहिँ हामीलाई पिताको इच्छालाई बुझ्न सधैँभरि सहायता गर्नुहुन्छ, किनभने उहाँ परमेश्वरको आत्मा हुनुहुन्छ। यस कारणले गर्दा परमेश्वरको आत्माले नै तपाईँलाई परमेश्वर पिताको इच्छा सबै प्रकट गरिदिनुहुन्छ र त्यस बमोजिम चल्नको लागि सहायता पनि गर्नुहुन्छ, तर तपाईँ चाहिँ सधैँभरि तत्पर रहनु जरुरी छ। पवित्र आत्माले कहिले पनि जबरजस्ती गर्नुहुन्न तपाईँलाई। इच्छा देखाइदिने काम पवित्र आत्माको हो, तर त्यसलाई तपाईँले पालन गर्ने कि नगर्ने, त्यो इच्छा पूरा गर्ने कि नगर्ने भन्ने कुरा त्यो चाहिँ तपाईँको हातमा हो, तपाईँको हातमा चाहिँ उहाँले छोडिदिनुहुन्छ। जबरजस्ती गर ल यो तिमीले गर्नै पर्छ भनेर पवित्र आत्माले कहिले पनि भन्नु, तर उहाँले चाहिँ तपाईँलाई तपाईँ तयार हुनुहुन्छ भने बाटोहरू बनाइदिने काम चाहिँ गर्नुहुन्छ, सहायता गरिदिने काम गर्नुहुन्छ, शक्ति दिने काम गर्नुहुन्छ, तर इच्छा पूरा गर्ने व्यक्ति त तपाईँ नै हुनुहुन्छ। प्रेसो त हामी कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेछौँ, तर कार्यक्रमलाई हामी यो पटक एउटा सुन्दर गीतले सुसज्जित गर्नेछौँ। आउनुहोस् हामी एउटा सुन्दर गीत सुन्नेछौँ, यीशु जस्तो माया गर्ने अरू कोही पाइन।

सम्झन छ तपाईँको गहिरो प्रेमलाई, कसरी तपाईँले हामीलाई निकाल्नु भयो तानेर, कसरी तपाईँले हामीलाई छुन्नु भयो। म असल भएर होइन, म सुन्दर भएर होइन, तर तपाईँ बुवा हुनुभएको कारणले तपाईँले मलाई माया गर्नुहुन्छ।

यो मिठो गीतपछि म कार्यक्रममा स्वागत गर्न चाहन्छु। हामी निरन्तर उत्पत्तिको पुस्तकबाट परमेश्वरको वचनलाई हेरिराखेको छ र पिता परमेश्वरको इच्छा के छ भन्ने कुरा हाम्रो जीवनमा हामीले हेरिराखेको छौँ। र यसै सिलसिलामा हामीले अघिल्लो एपिसोडमा इसापका सन्तानको विषयमा हामीले हेरेका थियौँ र इसापका सन्तानहरू अर्थात् इसापका पुस्ताहरू किन बाइबलले गरियो भन्ने कुरा पनि मैले स्पष्ट रूपमा तपाईँलाई अघिल्लो एपिसोडमा बताइसकेको छु। अब आज भने युसुफको घटनालाई हामी हेर्नेछौँ। युसुफको घटना चाहिँ उत्पत्ति 37 अध्यायमा तपाईँले पाउनुहुन्छ, यहाँबाट चाहिँ सुरु हुन्छ। र यो युसुफ घटना चाहिँ उत्पत्तिको पुस्तक 37 अध्यायदेखि लिएर उत्पत्तिको पुस्तक 50 अध्यायसम्म यो चाहिँ जारी रहन्छ। अब युसुफ चाहिँ याकुबको आफ्नो प्रिय श्रीमती अर्थात राहेलको छोरा हुनुहुन्छ, जेठो छोरा, राहेलको जेठो छोरा। र उनी चाहिँ अरू छोराहरू भन्दा अलिक भनौँ न कान्छा भएको कारणले गर्दा उनलाई चाहिँ उनका बाबुले धेरै माया गरेका हुन्छन्। हामीले थाहा छ यी कुराहरू चाहिँ हामीले बाइबल पढ्यौँ हामी पाउँछौँ। र खास यहाँ के भनेको छ भन्दाखेरि जब हामीले उत्पत्ति 37 अध्यायलाई हेर्छौँ भने याकुब आफ्ना बाबुले बसोबास गरेको कनान देशमा बस्थे। भनेको याकुबको बासस्थान चाहिँ कहाँ थियो त्यतिखेर भन्दाखेरि कनान देशमा थियो, किनभने कनान देशमा फर्काइ लैजाने परमेश्वरको इच्छा थियो। किनभने याकुब त कन्या केटीको खोजीमा हिँडेका थिए र उनको विवाह भयो, राहेल र लियासँग उनको विवाह भयो। 20 वर्षसम्म उनी आफ्नो ससुराली घरमै बसे र पछि चाहिँ परमेश्वरले प्रतिज्ञा गर्नु भए बमोजिम पिताको घरमा उहाँले फर्काइदिनु भयो, अर्थात् इसाक बसोबास गर्ने ठाउँ कनान देशमै उनी फर्के। र याकुबको वंशको इतिहास यही हो भनेर भनेको छ नि, युसुफ 17 वर्षको हुँदाखेरि तिनका दाजुहरूसँग भेडा बाख्राका बगाल चढाउँथे। तिनी केटा छँदा अर्थात् केटाकेटीको अवस्थाको बेला हुँदाखेरि नै तिनी केटो छँदा आफ्ना पिताका पत्नीहरू बिल्ला र जिल्पाका छोराहरूसँग तिनी रहन्थे। युसुफले तिनीहरूका खराब व्यवहारको कुरा आफ्ना बुबा कहाँ ल्याएर बताउने गर्थे। भनेको युसुफ सानै थिए, उनी धेरै उमेर खाइसकेका व्यक्ति थिएन। बाइबल हामीलाई 17 वर्षको उमेर उनको थियो भनेर भन्दछ। हामीले जब यो 37 अध्यायलाई हेर्छौँ यहाँ भनेको छ नि 17 वर्षको उमेरको मात्र थिए भनेर। अनि अब 17 वर्षको उमेरको मान्छे खासै धेरै बुद्धि आइसकेको हुँदैन, भर्खरै भर्खरै अब बिस्तारै चाहिँ बुद्धिमा विकास हुँदै जाने क्रममा उनी थिए। र अनि आफ्नो दाजुहरूको कति कुराहरू चाहिँ उसलाई मन पर्दैन थियो, किनभने उनी सोझो जीवन बिताउने मानिस थिए, इमान्दार मानिस थिए। र आफ्नो दाजुहरूले गर्ने बठाईका कामहरू, उटपट्याङ कामहरू र कति उतौला कामहरू उसलाई मन नपर्ने भएको कारणले गर्दा खराब कामहरू ती कुराहरू चाहिँ सबै आफ्नो बुबाका ल्याएर युसुफले बताउँदै गर्थे। र युसुफलाई याकुबले धेरै नै प्रेम गरेका थिए र उनले चाहिँ आफ्नो अलि सानो छोरा भएको कारणले गर्दा, बुढेसकालको छोरा भएको कारणले गर्दा बाहुलाई समेत एउटा लामो लबेदा बनाइदिएका थिए, एउटा राम्रो धागोले बनिएको वस्त्र उनले चाहिँ बनाइदिएका थिए, लबेदा उनले बनाइदिएका थिए। अनि अब तर तिनका बाबुहरूले अरू दाजुभाइहरू भन्दा तिनलाई बढी माया गरेको कारणले गर्दाखेरि चाहिँ उनका दाजुहरूले चाहिँ तिनीसँग दुश्मनी गरिराखेका थिए, गर्न लागिराखेका थिए र तिनीसँग राम्ररी बोल्दैन थिए। भनेको त्यो ईर्ष्याले अब हाम्रो बुवाहरूले चाहिँ बढी युसुफलाई प्रेम गर्नुभयो, त्यस कारणले गर्दाखेरि चाहिँ अब भनेर चाहिँ अब हामी चाहिँ अलिकति हेला भयो जस्तो भयो भन्ने हिसाबले चाहिँ उनले चाहिँ त्यसरी चाहिँ उनीहरूले चाहिँ युसुफलाई घृणा गर्ने काम गर्थे, अलिक हेप्ने काम गर्थे, अलिकति तुच्छ दृष्टिले हेर्ने काम गर्थे र बोल्दैन थिए आफ्नो भाइ भए पनि नबोल्ने अलिकति त्यस्तो व्यवहार गरिराखेको थिए। र एकपल्ट चाहिँ अब यसै सिलसिलामा परमेश्वरले चाहिँ युसुफलाई दुईटा सपना उहाँले दिनुहुन्छ। त्यो दुईटा सपनामा चाहिँ उनले पहिलो सपना के देखेका हुन्छन् भन्दाखेरि चाहिँ उनका दाजुहरू उनी खेतमा अन्धका बिटा बाँधिरहेका थिए र युसुफको बिटा चाहिँ उठेर ठाडो खडा भयो र उनका दाजुहरूका बिटाहरू चाहिँ त्यसका चारैतिर जम्मा भएर युसुफको बिटालाई दण्डवत गरिराखेका थिए। यो सपना उनले देखेका थिए र तिनका दाजुहरूले तिनलाई भने, अब के तँ साक्षी नै हामी माथि राज्य गर्ने भइस्, के तेरो प्रभुत्व हामी माथि हुने भयो। यसै कारण तिनको सपना र तिनका कुराहरूका निम्ति तिनीहरूले तिनीसँग झन दुश्मनी राखे भनेर भनिएको छ, होइन। यसरी चाहिँ सपना बताउँदाखेरि अब त्यो ठुलो सपना थियो र ठुलो परमेश्वरले दिनुभएको एउटा सपना थियो जसमा चाहिँ अब उनका दाजुहरूले पनि उनको सेवा गर्नु पर्ने, अनि त्यो प्रकारको थियो एउटा एकदमै ढोगी दिने, दण्डवत गर्ने, अनि राज्य गर्ने, होइन, युसुफले चाहिँ राज्य गर्ने एउटा सपना देखेका थिए। उनीहरू दाजुहरूले नै त्यसको इन्टरप्रेट गरिराखेका छन्, सपनाको अर्थ बताइराखेका छन्।
र झन् बढी दुश्मनी गर्छन्। अब यो सपना बताउँछन्, ओहो अब त यो झन् राज्य गर्ने भयो, अब झन् ठुलो हुन खोज्दैछ यो त भनेर झन् दुश्मनी गर्न लागिराखेको थियो। तब फेरि परमेश्वरले चाहिँ उसलाई एउटा अर्को सपना दिनुहुन्छ। त्यो सपना उसले यस्तो देख्छन् कि सूर्य चन्द्र र 11 ताराले, सूर्य चन्द्र र 11 ताराले उनलाई दण्डवत गरिराखेका देख्छ। र जब उनले आफ्ना बाबु र दाजुहरूलाई यो सपना चाहिँ बताउँछन्, तब उनका बाबुले चाहिँ उसलाई हप्काउँछन् र तैँले यो देखेको सपना के हो, कि साँच्चै नै म र तेरी आमा र तेरा दाजुहरू आएर भुइँसम्मै झुकेर तँलाई ढोगिदिने भनेर भन्छन्। अब त्यहाँ पनि उसले याकुबले आफै त्यो सपनाको अर्थ बताउँछन् र यो कुरा चाहिँ पछि उनको जीवनमा चाहिँ पुरा हुन्छ। यो सपना परमेश्वरबाट आएको थियो र त्यो सपना चाहिँ पछि पुरा हुन्छ। र झन् झन् डाहा गर्दै गरेको कुरा हामी पाउँछ जब हामीले यो बाइबल पढ्छौँ। यी सपनाहरू जब यीशुले बताउँछन् त्यसपछि झनै बढी डाहा गर्ने, झनै बढी रिस गर्ने र झनै बढी चाहिँ हेला गर्ने, घृणा गर्ने कामहरू चाहिँ दाजुहरूले गर्न थाले। र यतिसम्म भयो कि उनका बाबु याकुबले चाहिँ आफ्नो छोरा युसुफलाई चाहिँ अब तेरो दाजुहरू चाहिँ अब भेडा चराउन गइराखेका छन् अनि सकेमा उनीहरू भेडा चराइराखेका छन्, तँ आइजो अनि सायद उनीहरू त्यतिखेर अब केही खानेकुरा पनि बनाएर दिए होलान् युसुफलाई, ल यो खानेकुरा पनि बनाएको छु मैले, तेरो दाजुहरू भोगा होलान् ल लगेर तेरो दाजुहरूलाई दिए, उनीहरू कस्तो अवस्थामा छन्, असैले छन् कि भेडाहरू कस्तो छन्, ठिक छ छैन, के छ त्यहाँको अवस्थाहरू, मलाई आएर खबर दे भनेर चाहिँ युसुफलाई याकुबले पठाउँछन्। र खास पनि अब संसार कस्तो छ त्यहाँको अवस्था भन्ने कुरा चाहिँ संसार लिन त्यहाँ जान्छन्, याकुबले पठाउँछन्, युसुफ जान्छन् र टाढैबाट दाजुहरूले चाहिँ देख्छन् होइन, परमेश्वरको उनी खोज्दै गर्छ सकेमा पुग्छन्। सकेमा पुग्दै गर्दाखेरि चाहिँ त्यहाँको एकजना मान्छे जसले चाहिँ उनलाई भन्छन् कि त्यहाँ अब युसुफले आफ्नो दाजुले खोजी गरिराखेको बेलामा तिमीले के खोज्दैछौ भनेर भन्दाखेरि मेरा दाजुहरूले भेडा चराउँदै हुनुहुन्थ्यो, उहाँहरू कता जानुभयो होला भनेर भन्दै गर्दाखेरि चाहिँ अनि मैले चाहिँ उनीहरू चाहिँ अब दोतानतिर चाहिँ जाउँ भनेको सुने भनेर त्यो व्यक्तिले भनिदिन्छ र युसुफ चाहिँ दोतानतिर जान्छन्। दोतानतिर जाँदै गर्दाखेरि चाहिँ उनका दाजुहरूले टाढाबाट उनी आएको देख्छन् र देखिसकेपछि ल अब यो स्वप्नदर्शी आयो, हामी यसलाई अब मारिदिउँ, यसलाई मारेर एउटा खाडलमा हामी फालिदिउँ र अनि त्यसपछि जङ्गली पशुले त्यसलाई खाएछ क्या र भनी हामी भनौँ र त्यसका सपनाहरू के हुँदा रहेछन् हेरौँला भनेर उनीहरूले भने, एउटा एक किसिमको मिलिमतो गरे आफ्नै भाइलाई मार्नको लागि। त्यतिसम्मको रिस थियो, प्रेम भन्ने कुरा अलिकति पनि थिएन युसुफप्रति। त्यतिसम्मको रिस, डाहा, जलन, ईर्ष्या सबै कुरा थियो र मार्न चाहन्थे। सपना कसरी पुर्याउँछ, हामीले यसलाई ढोग्ने, हामीले यसलाई दण्डवत गर्ने, हामी चाहिँ यसको दास हुने, ल कसरी चाहिँ यसको सपना पुर्याउँदो रहेछ, हामी अहिले यसलाई मारिदिन्छौँ भनेर त्यसरी उनीहरूले एउटा प्लान बनाउँछ र युसुफ नजिक आउँदै गर्दा उनको वस्त्र फुकाल्छन्, दुर्व्यवहार गर्छन् र त्यसपछि हातपात गरेर अलिकति मार्न खोज्दाखेरि चाहिँ अलिकति पिटपाट गर्न खोज्दाखेरि चाहिँ रुबेनले चाहिँ त्यहाँ भन्छन् कि अरू दाजुहरूको हातबाट चाहिँ उसले बचाउँछन् कि त्यसको ज्यान त हामीले लिनु हुँदैन भनेर उसले बताउँछन् र रुबेनले तिनीहरूलाई भन्छन् कि रक्तपात चाहिँ नगरौ र यहाँ जङ्गलको यस खाल्डामा त्यसलाई फालिदिउँ र त्यसमाथि हात चाहिँ नउठाऊ भनेर भन्छन्। अब यहाँ परमेश्वरले जोगाउने काम गरिसक्नु भएको छ, यसलाई मारिदिएपछि त्यसको सपना पनि सकिगयो, पृथ्वीबाट मान्छे मरिसकेपछि पृथ्वीको जीवन सकियो, उसले देखेका सपनाहरूको पनि काम छैन किनभने त्यो सपनाहरू त अब पृथ्वीको लागि मात्र काम छ, त्यसपछिको काम छैन, उसको जिन्दगी त पृथ्वीमा सकियो। अब यसलाई मारेपछि यसको सपना पनि सक्छन् कि यसको ज्यान त हामीले लिनु हुँदैन भनेर उसले बताउँछन् र रुबेनले तिनीहरूलाई भन्छन् कि रक्तपात चाहिँ नगरौ र यहाँ जङ्गलको यस खाल्डामा त्यसलाई फालिदिउँ र त्यसमाथि हात चाहिँ

सोचेका थिए, तर त्यो सपना त मानिसबाट त्यसै आएको थिएन, युसुफले त्यसै देखेका थिएनन्, त्यो त परमेश्वरले दिनुभएको सपना थियो। र मान्छेले त्यो सपनालाई चाहिँ भङ्ग गर्छ, यसको सपना म भताभुङ्ग पारिदिन्छु भनेर सोचेका थिए, तर त्यो सकेन, सक्ने अवस्था थिएन, किनभने त्यो मान्छेको सपना होइन, त्यो परमेश्वरको सपना थियो, र मार्न सकेनन्। कता न कताबाट परमेश्वरले चाहिँ त्यहाँ काम गर्नुभएको हामी देख्छौँ, उहाँको हातलाई हामी त्यहाँ देख्छौँ, र रुबेनले चाहिँ युसुफलाई बचाएको हामी देख्छौँ। परमेश्वरले यसरी काम गर्नुहुन्छ अदृश्य रूपमा। यहाँ परमेश्वर आएर युसुफलाई छेक्नु भएको छैन, परमेश्वर माथिबाट आएर ल अहिले मार्न आँटे भनेर परमेश्वर आफै आउनु भएर युसुफलाई छेक्नु भएको छैन, छुटाउनु भएको छैन, तर मानिसको हृदयमा काम गर्ने परमेश्वर हुनुहुन्छ, उहाँले चाहिँ रुबेनको हृदयमा काम गर्नु र रुबेनलाई चलाउनु भएर आफ्नो भाइ युसुफलाई चाहिँ बचाउनु पर्छ भन्ने त्यो हृदय हालिदिनु भयो। र यसरी रुबेन चाहिँ जेठो छोरा थियो, याकुबको सबैभन्दा जेठो छोरा चाहिँ रुबेन हुन्, र उनले चाहिँ हाम्रो भाइले नमारौ भनेर भनिसकेपछि, खाल्डामा हालिदिउँ गरौँ भनिसकेपछि, कसैले पनि मारेन, हातपात गरेन, रक्तपात गरेन, सुक्खा खाल्डामा उनीहरूले फालिदिन्छन्। र अब पछि के गर्ने त भन्दाखेरि चाहिँ, अब उनीहरूले त्यो मासतिर यसो हेर्दै गर्दाखेरि चाहिँ सुगन्धित फुक, सुगन्धित लेप, मुर्र आदि इत्यादिहरू चाहिँ लगाएर, उटहरूमा लगाएर सगलातबाट चाहिँ आएका एक इस्माइल यात्रीका दललाई उनीहरूले देख्छन्, याकुबका छोराहरूले। र तब युदाले आफ्नो दाजुहरूलाई भन्छन् कि हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई केही पनि फाइदा छैन, आऊ अब त्यसलाई इस्माइलीहरूका हातमा बेचिदिउँ, हामी त्यसमाथि आफ्नो हात चाहिँ नउठाउँ, किनकि त्यो हाम्रै भाइ, हाम्रै जीव हो। तिनका दाजुहरूले तिनका कुरा सुने, तब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए, युसुफका दाजुहरूले तिनलाई खाल्डोबाट तानी निकालेर ती इस्माइलीहरूको हातमा 20 चाँदीका टुक्रामा बेचिदिए, तिनीहरूले युसुफलाई मिस्रमा लगे। यसरी चाहिँ इस्माइलीहरूको हातमा युसुफका दाजुहरूले चाहिँ बेचिदिन्छन् 20 चाँदीका टुक्रा, र यसरी चाहिँ उनी बेचिन्छन् मिश्रीहरूको हातमा। पछि युसुफलाई मिश्रमा लगेको छ, र त्यहाँ इस्माइलको दलहरूले मिश्रमा लगे, होइन, जसलाई मिद्यानी व्यापारीहरू पनि भनेर भनिएको छ, होइन। अनि त्यसपछि अब आफ्नो त्यो लबेदामा चाहिँ अब उनीहरूले चाहिँ खास एउटा बोका मारेर त्यसको रगत चाहिँ लटपटाउँछन्, र त्यसपछि अब घरमा त बुवालाई त घर भन्नु परेको छ, किनभने समाचार लिएर आएछ तेरो दाजुहरूको अवस्था कस्तो छ, भेडाहरूको अवस्था कस्तो छ भनेर याकुबले पठाएका थिए। अब युसुफलाई त उनीहरूले त बेचिसकेका छन्, अब के भने त बाउको अगाडि, बुवाको अगाडि के चाहिँ जवाफ दिने त अब युसुफ त छैन। अनि उनीहरूले चाहिँ अब यस्तो आइडिया लगाउँछन् कि अब बोका एउटा मारेर चाहिँ युसुफको लबैदा चाहिँ त्यो रगतमा चोप्छ, र अब बुवालाई चाहिँ हामी यो भनौँ कि जङ्गली पशुले त्यसलाई खाएछ, अनि हेर्नुहोस् त त्यसको लुगा मात्र बाँकी छ, हेरौँ लुगा रगतले पुरै लतपतेको छ भनेर देखाउन, त्यो प्रकारको उनीहरूले चाहिँ एउटा आइडिया सोध्छन् है। अनि यसै सिलसिलामा चाहिँ के हुन्छ भने, घरमा गएर चाहिँ अब आफ्नो बुबालाई चाहिँ युसुफको त्यो लामो लबैदा जुन युसुफले आफ्नो पिता याकुबबाट पाएका थिए, लबैदा चाहिँ देखाइसकेपछि याकुबलाई भने एकदमै विरक्त हुन्छन्, विरक्तिन्छन्, र छोराको मृत्यु भएछ अब भनेर जङ्गली पशुहरूले त्यसलाई खाएछ, निश्चय नै धुजा धुजा पार्यो होला भनेर चाहिँ उनले चाहिँ धेरै रुन्छन्, किनभने उनले धेरै माया गरेको छोरा थिए युसुफ। र उनले भन्छन् कि त्यहाँ बाबु गुरुजीलाई मनाउन खोज्दै गर्दा उनले भन्छन् कि अह, यो मेरो शोकमा नै म मेरा छोराका चियानमा जानेछु, यसरी चाहिँ उनले भन्छन्। अनि यसरी तिनका बाबुले तिनको निम्ति धेरै नै बिलौना गर्छन्। र यसै बिचमा चाहिँ मिद्यानीहरूले युसुफलाई चाहिँ मिश्रमा फिरिउनका एकजना अफिसर, गारदका कप्तान पोथीफरको हातमा चाहिँ बेचिदिन्छन्। र यसरी मिद्यानीहरूले पनि मिश्रमा फिरिउनका अफिसर, गारदका कप्तान पोथीफरको हातमा बेचिदिएको कुरा चाहिँ अन्तिममा आएर बताइदिएको छ। र उनी यसरी चाहिँ मिश्र देशमा पुग्छन्। यो सबै 37 अध्यायको घटना हो, र मैले तपाईँको अगाडि यो कुराहरू सबै वचनबाट भन्दै गर्दा तपाईँले सबै यो दृश्यहरू आफ्नो मानस पटलमा देखिसक्नु भएको छ। युसुफ चाहिँ मिश्रमा फेरि बेचिएका छन्। पहिला मिद्यानीहरूको हातमा बेचिए आफ्नो दाजुहरूबाट, र मिद्यानीहरूले चाहिँ पछि मिश्रमा फिरिउनको एकजना अफिसर, गारदका हाकिम पोथीफरको हातमा चाहिँ बेचिदिए। मिद्यानीहरूले किने, मिद्यानीहरूले मिश्रीलाई बेचे, मिश्रीले किने, यसरी त्यहाँ पुगेका छन्। अब

हामीले पढेको यो बाइबलको खण्डबाट हामीले के बुझ्नेछ, पिताको इच्छा के छ? हेर्नुहोस्, पिताको इच्छा जब उहाँले प्रकट गर्नुहुन्छ नि मानिसको जिम्मा, कसैको जिम्मा उहाँले राख्नु भएको छ भने, त्यो व्यक्ति युसुफ जस्तै सोझो र इमानदार व्यक्ति छ भने, जस्तो सुकै संसारको शक्ति खडा भए पनि त्यसले परमेश्वर पिताको इच्छालाई भङ्ग गर्न सक्दैन, क्यान्सिल गर्न सक्दैन, रोक्न सक्दैन, छेक्न सक्दैन। तपाईँको जिम्मा रहेको पिताको इच्छा पूरा भएरै छोड्छ। उनका दाजुहरूले मार्ने इच्छा गरेका थिए युसुफलाई, तर परमेश्वरले त्यहाँ बचाउने काम गर्नुहुन्छ र सपना मेटिदिन खोजेका थिए युसुफलाई मारेर। अब त्यो सपना चाहिँ उनीले मेटाउन सकेन, किनभने त्यहाँ कुनै मृत्यु हुन दिनु भएन। परमेश्वरले हात रोक्नु भयो, रुबेनसँग परमेश्वर बोल्नुभयो, यहुदासँग परमेश्वर बोल्नुभयो र अरू दाजुहरूले हातपत गर्न खोजेका थिए। बाँकी रहेका सबै रुबेनदेखि लिएर भनिदियो भने सबै नै दाजुहरू एकमत भएका थिए, तर परमेश्वरले बीचमा त्यहाँ यी दुईजना व्यक्तिहरू विरुद्धमा काम गर्नुहुन्छ र यसरी चाहिँ युसुफको सपना पूरा हुनको लागि स्टेप बाई स्टेप, कदम बाई कदम चाहिँ काम त्यहाँ अब बिस्तारै पूरा हुँदै गएको छ। यो पहिलो स्टेप थियो, मिद्यानीहरूको हातमा बेचिनु पहिलो खुड्किलो थियो, र त्यसपछि मिद्यानीहरूको हातबाट मिश्रीहरूको हातमा बेचिनु दोस्रो खुड्किलो थियो। कष्ट थियो, आफ्नै दाजुहरूले दुर्व्यवहार गर्दा उनलाई धेरै गाह्रो थियो त्यो कुरा सम्झिँदै गर्दाखेरि, र आफू बेचिँदै मानिसहरूको हातमा पर्नु पर्ने कुरा उनलाई गाह्रो थियो। हालमा उनी फालिएका व्यक्ति थिए, तर परमेश्वरको इच्छा जुन युसुफको जीवनमा थियो त्यो अति नै शक्तिशाली थियो। यसकारणले गर्दा युसुफलाई कसैले पनि मार्न सकेन, युसुफको सपना कसैले पनि मेटाउन सकेन, तर अब त्यो पूरा हुन गइराखेको छ। त्यसको लागि ढोकाहरू खोलिँदै गएको छ, परमेश्वरले यहाँ काम गरिराखेको छ। विश्वत तपाईँको जीवनमा पनि परमेश्वरले तपाईँलाई प्रतिज्ञा गर्नुभएको होला, कति सपनाहरू दिनुभएको होला, कति इच्छाहरू प्रकट गर्नुभएको होला, ठुलो मानिस बनाउने परमेश्वरको इच्छा होला, ठुलो सेवकाई दिने परमेश्वरको इच्छा तपाईँको जीवनमा होला, र अरू कति कुराहरू तपाईँलाई परमेश्वरले सपना दर्शनहरूद्वारा अगमबाणीहरूद्वारा दिइराख्नु भएको होला, त्यो तपाईँ जान्नुहुन्छ, तपाईँलाई थाहा छ। श्रोता, तपाईँ युसुफ जस्तै सत्य र इमान्दार सोझो जीवन बिताइरहनुहुन्छ भने, तपाईँको जीवनमा रहेको परमेश्वर पिताको इच्छा पूरा हुनबाट कसैले पनि रोक्न सक्ने छैन। संसारको कुनै पनि शक्तिले, न शैतानले सक्नेछ, न मानिसको शक्तिले सक्नेछ, न अरू कुनै चिजले सक्नेछ, कसैले पनि सक्ने छैन। परमेश्वर पिताको इच्छा तपाईँको जीवनमा निश्चय नै पूरा हुनेछ। श्रोता मित्र, नडराउनुहोस्, मेरो जीवनमा पिताको इच्छा पूरा हुँदैन कि क्या हो? परमेश्वर पिताले मलाई यस्तो यस्तो भन्नुभएको छ, यस्तो यस्तो देखाउनु भएको छ, सपनाहरूद्वारा, दर्शनहरूद्वारा, अगमबाडीहरूद्वारा, वचनहरूद्वारा मसँग परमेश्वर बोल्नु भएको छ, तर पूरा हुँदैन कि क्या हो भन्ने जस्तो तपाईँको हृदयमा आउँछ, आउन सक्ला, यस्तो कुराहरू आएका होला, शैतानले पनि यस्ता कुराहरू झुटहरू हालिदिएको होला, तर तपाईँ आफ्नो विश्वासमा पक्का हुनुहोस्, परमेश्वरको वचनमा तपाईँ पक्का भएर बस्नुहोस्। तपाईँ सोझो र इमान्दार युसुफ जस्तै हुनुहुन्छ भने, मैले अघि पनि भने, तपाईँको जीवनमा परमेश्वर पिताको इच्छालाई कसैले पनि पूरा हुनबाट रोक्न सके छैन, यो तपाईँले लेखेर राख्न सक्नुहुन्छ। तपाईँको जीवनमा परमेश्वर पिताको इच्छा पूरा भएरै छोड्छ। श्रोता मित्र, संसारका कुराहरूसँग नडराउनुहोस्, परमेश्वर पिता तपाईँको साथमा हुनुहुन्छ भने कुनै पनि कुराले तपाईँलाई पछाडि हटाउन सक्ने छैन, पछाडि धकेल्न सक्ने छैन, किनभने सर्वशक्तिमान परमेश्वर तपाईँसँग हुनुहुन्छ। जसरी युसुफसँग हुनुहुन्थ्यो त्यसै गरी तपाईँसँग पनि हुनुहुन्छ, जसरी युसुफसँग परमेश्वर पिताको महान इच्छा थियो त्यसै गरी तपाईँको जीवनमाथि पनि परमेश्वर पिताको महान इच्छा छ, त्यो पूरा हुन्छ। त्यसको समयमा त्यो पूरा हुन्छ, ढोका खोलिँदैछ, पहिलो खुड्किला खोलिँदैछ, दोस्रो खुड्किला खोलिँदैछ, तेस्रो खुड्किला खोलिँदैछ, चौथो खुड्किला खोलिँदैछ, ढोकाहरू खोलिँदै खुड्किला माथि अर्को खुड्किला तपाईँलाई परमेश्वरले उकाल्दै हुनुहुन्छ, तपाईँ जाँदै हुनुहुन्छ। नहातेनस्, तपाईँको जीवनमा परमेश्वरले विजय ल्याउनुहुन्छ, तपाईँको जीवनमा परमेश्वर पिताको इच्छा निश्चय पूरा भएरै छोड्छ। श्रोता, हाम्रो कार्यक्रमको समय यतिखेर सकिनै सकेको छ लगभग, अब भने मैले बिदा हुनुपर्ने समय भएको छ, र कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ म विश्वास गर्छु। केही सल्लाह सुझावहरू छन् भने तपाईँले मलाई वाट्सएपमा मलाई मेसेज गर्न सक्नुहुन्छ, र मेरो वाट्सएप नम्बर रहेको छ +81070918217 +81070918

0818217445 यो नम्बरमा तपाईँले मलाई वाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। र यदि तपाईँ इमेलमा मलाई केही भन्न चाहनुहुन्छ भने मेरो इमेल एड्रेस रहेको छ sajannewpane1@gmail.com sajannewpane1@gmail.com। यसो त अर्को हप्ता आइतबार राति 8 बजेदेखि 8:30 बजेसम्म पिताको इच्छा कार्यक्रम लिएर म तपाईँको सामुन आउने नै छु। तबसम्म गुन्नी छपिङ रेडियो 105.1 MHz सुन्दै गर्नुहोस् र पिता परमेश्वरको इच्छालाई आफ्नो जीवन खोज्दै गर्नुहोस् हुँदै म एउटा मिठो गीत तपाईँको सामु छोड्दै बिदा हुन चाहन्छु। जय मसीह।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। संसारको धन र व्यापार छेडी खुन, तर यीशु ख्रीष्टसँगको सम्बन्ध अनन्त जीवन हो। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ सिकद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस्, एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

गेरा सेनेसका मानिसहरूले बङ्गुरको व्यापार र भौतिक नोक्सानीको डरले येशूलाई आफ्नो क्षेत्रबाट धपाएका थिए। आज हामी पनि पैसा र सुखविलास वा मान सम्मानको लोभमा परेर येशूलाई आफ्नो जीवनबाट टाढा पछ्याउने जोखिममा छौ। नुन छर्कने, श्राद्ध गर्ने वा तन्त्र मन्त्रमा विश्वास गर्ने जस्ता असत्य बाटोहरूले घर र भावी पुस्तालाई झन विनाशतिर धकेल्छ। संसारको सबैभन्दा ठूलो सुन, अधिकार वा आनन्द पाए तापनि यदि येशू हुनुहुन्न भने त्यो पूर्ण रूपमा व्यर्थ छ। शैतान र पापको लागि आफ्नो जीवनमा प्रवेश निषेधको ढोका बन्द गर्दै केवल येशूको नाममा अडिग रहनु पर्छ। त्यसैले आजको हाम्रो प्रतिबद्धता, हे प्रभु, म संसारको कुनै पनि धन, मान वा सुखको लागि तपाईँलाई कहिल्यै त्याग्ने छैन। मेरो घर परिवार र व्यापारमा शैतानको कुनै अधिकार नहोस्। येशूको नाममा म सबै असत्य कुराहरूलाई इन्कार गर्दछु र मेरो सम्पूर्ण जीवन तपाईँलाई सुम्पन्छु। आमेन। यो कार्यक्रम द लभ चर्च द्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै नमस्कार।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Zanyar from Iraq held a prominent military position. He fought against brutal ISIS militants. When Zanyar gave his life to Christ, he formally identified himself as a Christian. This angered his superiors. After serving the army for 31 years, Zanyar was called a traitor and pressured to recant his faith. He refused. Immediately, he was demoted from his high position. The Global Church has stepped in to help support Zanyar and his family. Please pray Zanyar would continue to receive the support that his family needs. Also pray for encouragement as they face threats from enraged in-laws.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
4: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तरबिन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तरबिन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ. एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नुभएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ. हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी देख्दछौ. त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ. प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन् होइन. यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन. मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ. वास्तवमा प्रार्थना को सर्वश्रेष्ठ नमूना अथवा अर्थ यस खण्डले चाहिँ प्रकट गरेको छ. परमेश्वरलाई व्यक्तिगत रूपमा चिनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्. यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन. प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौ अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौ. यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ होइन. मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन. त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ. कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौ होइन. जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटिकमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौ. तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनुपर्दछ. त्यो पनि परमेश्वरसँग कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनु पर्छ. त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो. योहन्नाको 12 पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन. त्यो कारणले गर्दा परमेश्वरसँग सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौ. तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ अथवा नाम लेखाउनु पर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ, परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
3: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईव को पुनः प्रसारण। साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम आदम एण्ड ईवमा। र कार्यक्रम आदम ईव लिएर म पुनम हामी उपस्थित भइसकेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन सफल वैवाहिक जीवनको विषयहरूमा जस विवाहसँग सम्बन्धित विभिन्न कुराकानीहरू चाहिँ यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छौं। र आज पनि हामी यसरी नै हाम्रो श्रोताहरूलाई साथ दिनेछौं। यहाँ त टार्जनजी
5: पक्कै पनि पुनमजी हाम्रा अनुभवहरू पनि बाँडफाँड गर्नेछौँ हाम्रो श्रोताहरूसँग र गएको समयमा कसरी हामीले बितायौँ हाम्रो दाम्पत्य जीवन भन्ने कुराहरू पनि विवाहितहरूको निम्ति हामी त्यो सोध्न पनि चाहन्छौँ, हामी आफै भन्न पनि चाहन्छौँ होइन।
3: र
5: कति कुराहरू चाहिँ विवाह के हो भन्ने कुरा गर्ने गर्छौँ हामी यो कार्यक्रममा। र वैवाहिक जीवन स्वस्थ हुनुपर्छ भन्ने कुरा नै मूलत हाम्रो आधार हो भन्दै कार्यक्रमको सुरुमा के निकै मिठो एउटा गीत राखौँ क्या
3: एउटा अर्थपूर्ण गीत राख्छौँ हामी गीतपछि उपस्थित हुनेछौँ।

0: निकै नै अर्थपूर्ण भजन हामीले तपाईँ माथि राखेका छौँ कार्यक्रम आधारमा श्रोता मित्र र विवाह सम्बन्धी कुराकानी गर्नुपर्दाखेरि चाहिँ विवाह चाहिँ परमेश्वरले बनाउनु भएको एउटा महत्वपूर्ण योजना हो भनेर हामी भन्न सक्छौ र बाइबल अनुसार विवाहका असल कुराहरू विवाहमा धेरै असल कुराहरू छन् खराबी त केही पनि छैनन् होइन जस्तै विवाह परमेश्वरले स्थापना गर्नुभएको सम्बन्ध हो भनेर हामी बुझ्छौँ पुरुष र स्त्री भएर जीवन बिताउने सम्बन्ध पनि भन्छौँ पूनमजी अब सम्बन्ध धेरै किसिमको हुन्छ होइन जस्तै तपाईँ हाम्रो मित्रताको सम्बन्ध छ होइन कसैले आमा बुवा र छोराछोरीको सम्बन्ध निभाउँछन् कसैले सासु बुहारीको होइन यसरी सालो भिनाजुको होइन हजुरबुवा नातिको तर प्रत्येक सम्बन्ध भन्दाखेरि यो वैवाहिक सम्बन्ध चाहिँ एकदम पृथक लाग्छ मलाई किनभने यो भनेको चाहिँ जीवन बिताउने सम्बन्ध हो अब साथीसँग पनि तपाईँ हामी अब साथीको रूपमा सम्बन्ध छौँ हाम्रो सम्बन्ध टाढा नजान सक्छ होइन कहिलेकाहीँ हामीले एकअर्कादेखि टाढा भएर रहन पनि सक्छौँ होइन त्यस्तै सम्बन्धहरू बारेमा तर श्रीमान श्रीमती चाहिँ छुटिएर नबस्ने सम्बन्ध भएको हुनाले जीवनभरिको सम्बन्ध भनेर हामीले कति राम्रो कुराहरू पाउँछौँ त
1: एकदमै महत्वपूर्ण कुरा टार्जनजी र साँच्चै नै भन्यो भने श्रीमान श्रीमतीको सम्बन्ध चाहिँ एउटा करारमा स्थापित भएको सम्बन्ध हो र जहाँ चाहिँ परमेश्वर स्वयं आफू भइकन त्यहाँ चाहिँ करारहरू स्थापित भएको कुराहरू पनि हामी पाउँदछौँ र विवाह चाहिँ केवल दुई व्यक्तिको सम्बन्ध होइन यो चाहिँ परमेश्वरको उपस्थितिमा दुईजनाले चाहिँ सँगै निर्माण गर्ने एउटा कभनेन्ट पनि हो एउटा करार पनि हो त्यो भएको कारणले गर्दा पनि टारुनजीले भन्नुभयो जस्तो नै श्रीमान श्रीमतीको सम्बन्ध चाहिँ फरक छ पृथक छ र अन्य सम्बन्धहरूसँग हामीले तुलना गर्न सक्दैनौँ र यो एकदमै महत्वपूर्ण सम्बन्ध पनि भएको कारणले गर्दा परमेश्वरले विवाहको कुराहरू र यो श्रीमान श्रीमतीको सम्बन्धको विषयहरूमा चाहिँ परमेश्वरले पनि एकदमै आशिष दिने विषय होइन उहाँले एकदमै मन पराउने र उहाँको एक प्रकारले भन्यो भने आज्ञा अनुसारको सम्बन्ध पनि हो यस कारणले गर्दाखेरि वैवाहिक जीवन चाहिँ पवित्र हुनुपर्छ वैवाहिक जीवन सुन्दर हुनुपर्छ एकदमै आशिषमय हुनुपर्छ र परमेश्वरलाई पहिलो स्थानमा राखेर अगाडि बढ़ाएको पनि हुनुपर्छ भनेर पनि हामीले धेरै सुन्ने गर्दछौँ र चारणजी हामीले अब यसरी विवाहको कुराहरू गर्दै गर्दाखेरि वैवाहिक जीवनले धेरै कुरा सिकाउँछ पनि होइन धेरै कुरामा एकदमै एकले अर्कालाई निर्माण गर्ने कामहरू पनि गर्छ अनि जोडीलाई होइन धेरै कुराहरूमा सिक्ने सिकाउने त्याग बलिदानका कुराहरूदेखि लिएर धेरै कुराहरूमा निर्माण गर्दै लिएर जाने कामहरू पनि गर्दछ किनभने अघि तपाईँले भन्नुभयो जस्तो यो फरक सम्बन्ध छ र बाइबलमा पनि हामीले हेर्ने भने धेरैजना जोडीहरू हुनुहुन्छ परमेश्वरले स्थापना गर्नुभएको परमेश्वरले जोड्नुभएका जोडीहरू अनि उहाँहरूको जीवनबाट पनि हामीले धेरै कुराहरू सुन्न अनि सिक्न पनि सक्ने रहेछौँ बाइबलमा जब हामी अध्ययन गर्दै जाँदाखेरि सबैभन्दा सुरुमा त आदम र हव्वा नै हुनुहुन्छ होइन उहाँहरूलाई त हामीले कुनै पनि उदाहरणहरूमा छोड्न नै सक्दैनौँ सबै कुराको सुरुवात उहाँहरूबाट नै भएको छ र विवाहको सुरुवात पनि परमेश्वरले आदम हव्वाबाट गर्नुभएको छ र परमेश्वर चाहिँ सुरुवात गर्नुहुने परमेश्वर हुनुहुन्छ सबै कुराहरूमा नयाँ काम गर्नुहुने नयाँ सुरुवात गर्नुहुने परमेश्वर हुनुहुन्छ अनि हामीले उत्पत्तिकै पुस्तकमा पनि त्यहाँ चाहिँ परमेश्वरले कसरी आदमको सृष्टि गर्नुभयो त्यसरी कसरी हब्बाको सृष्टि गर्नुभयो कसरी उनीहरूलाई मिलापमा लिएर आउनुभयो भन्ने कुराहरू चाहिँ हामीले त्यहाँबाट सिक्छौँ अर्थात भनौँ त्यहाँ चाहिँ परमेश्वरले सुरुवात गर्नुभएको कुराहरू चाहिँ हामीले पाउँदछौँ
0: पक्कै पनि परमेश्वरको वचनले पनि भन्दछ दाजु पावलले भन्नुहुन्छ मैले रोपे अपोलसले पानी हाले परमेश्वरले हुर्काउनु भयो होइन जस्तै परमेश्वरले विवाहको सम्बन्ध जोडिदिनु भयो तर हुर्काउने काम चाहिँ हाम्रो हो श्रीमान श्रीमती मिलेर बनाउनु पर्यो नि त सधैँ परमेश्वरले सिकाइरहनु त हुन्न नि त जब हामीले परमेश्वरलाई विश्वास गर्यौँ उहाँले दिनुभयो आज्ञाहरू त्यो अनुरूप हिँड्न त हाम्रो कर्तव्य हो त्यसैले गर्दा उहाँले स्थापना गर्नुभएको कुरालाई भत्किन्छ कि बिग्रिन्छ कि भनेर एकदम सचेत हुने चाहिँ जोडीको काम हो होइन त्यसैले गर्दा मलाई यो वचन एकदम मनपर्छ फेरि पनि भन्छु मैले रोपे पावलले वचन रोप्नु भयो होइन अपोलसले पानी हाले बढाउने चाहिँ परमेश्वर हुनुहुन्छ त्यसले गर्दा हरेक सम्बन्धलाई बढाउने हरेक अवस्थालाई देख्ने परमेश्वर हुनुहुन्छ
1: आमेन कस्तो महत्वपूर्ण वचनको पद तपाईँले शेयर गर्नुभयो र साँच्चै नै आजको दिनहरूमा परमेश्वरले नै वृद्धि गर्ने काम हाम्रो जीवनमा गर्नुहुन्छ यसै कारण हामीले चाहिँ पहिलो स्थानमा परमेश्वरलाई नै चाहे सम्बन्धमा होस् चाहे कुनै पनि योजनाहरूमा परमेश्वरलाई नै राख्नुपर्ने रहेछ त्यस्तै गरिकन हामी कुराकानी गर्नुपर्दाखेरि चाहिँ अलिकति आदमकै बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ आदम एक्लो भएको कारणले गर्दा परमेश्वरले सायद उहाँलाई चाहनु भएको भए साथी दिन सक्नुहुन्थ्यो होला होइन तर परमेश्वरले उहाँलाई जीवन साथी दिनुभएको छ किनभने जीवन साथीको महत्व फरक छ अघि टारुनजीले भन्नुभयो जस्तो नै साथीभाइ मित्रको सम्बन्ध फरक छ र आमा बुवाहरूको सम्बन्ध फरक छ छोराछोरीहरू बीच भने जस्तै नै जीवन साथीको सम्बन्ध साथ चाहिँ नै फरक छ। कारण मित्र मात्र होइन अथवा साथी मात्र होइन, तर परमेश्वरले आदमलाई जीवन साथी दिनुभएको कुराहरू चाहिँ हामीले पाउँदैछौँ।
0: तपाईँलाई म एकैछिन रोक्छु, तपाईँले भन्नुभयो होइन यो चाहिँ अब एउटा स्त्री नै किन त साथी बनाइयो होइन, पुरुष पनि त साथी हुन सक्थे, तर मैले चाहिँ के ठक्क के सम्झेँ अहिले, फल्दै फुल्दै जाऊ, संसारमा वृद्धि हुँदै जाऊ भने परमेश्वरको योजना भएको हुनाले त्यहाँ स्त्री जातिलाई बनाइयो, पुरुषलाई बनाइयो, यो त अनुरूप परमेश्वरले हामीलाई चलाउनु भएको छ
1: एकदमै। र परमेश्वरको योजना छ नि त त्यहाँ होइन, परमेश्वरले त्यही नै चाहनुहुन्छ, समृद्धि र वृद्धि नै चाहनुहुन्छ। र हाम्रो जीवनले आदमलाई जीवन साथी दिनुभएको कुराहरू चाहिँ हामीले पाउँदैछौँ।
0: तपाईँलाई म एकैछिन रोक्छु, तपाईँले भन्नुभयो होइन यो चाहिँ अब एउटा स्त्री नै किन त साथी बनाइयो होइन, पुरुष पनि त साथी हुन सक्थे, तर मैले चाहिँ

0: यसै कारण पनि विवाहका कुराहरू, सम्बन्धका कुराहरू, जोडीको कुराहरू एकदमै महत्वपूर्ण लाग्छ मलाई पनि तर्जुनजी।
1: हजुर, जस्तै प्रेम र सम्मान विवाहको आधार हो भनेर हामी बुझ्न सक्छौ। पतिले पत्नीलाई, ख्रिस्टले मण्डलीलाई प्रेम गरे चाहिँ प्रेम गर्नुपर्छ भनेर एफिसी 5:25 भन्दछ। कति राम्रा राम्रा वचनहरू हामी पढ्न पाउँछौ, तर जीवनमा लागू भएको छ कि छैन भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। जस्तै मेरो जीवनमा, तपाईँको जीवनमा, जस्तै पुनमजी अघि सम्बन्धको कुरा गर्दै गर्दा, मैले विवाह अगावै मेरा थुप्रै साथीहरू थिए, म सबैसँग मिल्न सक्ने मानिस हो एक किसिमले भन्दाखेरि होइन, अनि मेरा एकदम नजिकका साथीहरू उनीहरूको घरमा जाने बस्ने, मेरो घरमा पनि आउने बस्ने, त्यस्तो हुँदाहुँदै विवाह हुँदाखेरि उनीहरूलाई छट्ट छोड्नु पर्दाखेरि चाहिँ अलिकति होमसिक जस्तो पनि भयो मलाई। कहिले काहीँ त मैले अनि साथीकोमा गएर बसिराख्दाखेरि ओहो मैले विवाह गरेको छु र भन्ने पनि बिर्सने कि, अब त्यो त मलाई थाहा छ विवाह भनेको के हो होइन, त्यतिखेर त अपरिपक्व पनि थियौँ, भर्खरै हामीले विवाह गरेको अब 17-18 वर्ष भयो, अब अहिले त अब प्र्याक्टिस भइसक्यो होइन, त्यतिखेर त अब वचनमा पनि सायद हामी बलियो थिएनौँ होला, अनि वैवाहिक सम्बन्धमा पनि हाम्रो कमजोरीपनाहरू थिए होला, चुनौतीका कुराहरू थियो होला होइन, एकअर्कालाई बुझ्न सकेका थिएनौँ होला, अनि हामी त्योभन्दा अगाडि प्र्याक्टिस चाहिँ साथीसँग गरिरहेको होइन, एउटा दाजुभाइहरूसँग सँगै हिँडिरहेको, सँगै खाइरहेको, सँगै खेलिरहेको, सुतिरहेको कारणले गर्दाखेरि चाहिँ, अनि फेरि श्रीमतीसँग त्यो अर्को सम्बन्धमा जान पर्दाखेरि चाहिँ अलिकति हामीलाई पनि जम गरे जस्तो के, अब अलिकति अब भनौँ न बिना ट्रेनिङ भने जस्तो,
0: र एउटा संसारबाट अर्को संसारमा
1: त्यस्तो पनि हुँदो रहेछ जीवनमा। मेरो चाहिँ त्यस्तो पनि भयो होइन, किनभने सम्बन्ध सबै निभाउनु पर्छ, सबैलाई हामीले प्रेम गर्न जान्नुपर्छ, जस्तै म साथीसँग थिएँ भने उसलाई पनि आफ्नो ठाउँमा प्रेम गर्न जान्नुपर्छ हामीले। अब मैले विवाह गरेँ, अब तिमीसँग छुट्छु, अब कुनै सम्बन्ध छैन भन्न पनि मिल्दैन, हामीले चाहिँ त्यसलाई यो सन्तुलनमा राख्न नै विश्वासीहरूको चाहिँ कर्तव्य हो, र एकदम गाह्रो पनि छ कि। अनि कतिले के भन्छन् भनेदेखि वैवाहिक सम्बन्धमा गाँसिसकेपछि हामीलाई त वास्तै गर्दैन यसले, यति मिल्ने साथी थियो, हामीलाई खुवाउँथ्यो पिउँथ्यो, हामीसँग दौतर भएर हिँड्थ्यो, तर विवाह गरेपछि साथीहरू नचाहिने भयो भन्ने हुन्छ होइन होला। कति व्यावहारिक रूपमा फस्नुपर्दा पनि कुराहरू हुन्छन्, तर एउटा साँचो इसाईले चाहिँ त्यसो गर्न सक्दैन। प्रेम चाहिँ सबैलाई बाँडिरहेको हुन्छ, किनभने हाम्रो काम त परमेश्वरको वचन सुनाउने, प्रेम गर्ने हो नि त, त्यसरी गर्दा त्यस्तो पनि हुँदो रहेछ कि पुनमजी।
0: र एकदमै तपाईँले रमाइलो अनुभव एक्सपिरियन्सहरू सेयर गर्नुभयो, अवश्य पनि धेरैजनाको जीवनमा यो कुराहरू हामी देख्छौँ पनि, यस्तो प्रकारको च्यालेन्जहरू पनि देख्छौँ, र अवश्य पनि एउटा फरक सम्बन्धमा, एउटा फरक संसारमा नै हामी प्रवेश गरेको कारणले गर्दा, फेरि त्यो भन्दै गर्दा अब सबै पहिलाका कुराहरू चट्टकै बिर्सिने छोड्ने त होइन, तारणजीले भन्नुभयो यसरी नै ब्यालेन्स गर्ने, सबै कुरालाई ब्यालेन्स गरेर, अनि महत्वपूर्ण स्थानमा चाहिँ कुन कुन सम्बन्धलाई राख्ने, र त्यसपछि बाँकी सम्बन्धहरूलाई कसरी हामीले ब्यालेन्स गरेर प्रेम गर्दै वास्ता गर्दै अगाडि बढाउनुपर्छ भन्ने कुरालाई पनि विचार गर्दै अगाडि चाहिँ बढ्नुपर्छ, र कुराकानीहरू गर्दै जानेछौँ हामी यो समयमा।
1: मिठो गीत छ, हामीसँग गीत राख्छौँ, त्यसपछि हामी विविध कुराकानी त छँदैछौँ।

0: फेरि पनि निकै नै अर्थपूर्ण भजन हामीले सुन्यौँ हामी त दुवैलाई शुभकामना भनेर र हामीले विवाह अगाविका विवाह पश्चातका कुराहरू पनि गरिरहेका छौँ र पुनमजी विवाह अघिका जीवन र विवाह पछिको जीवनको फरक अलिकति भन्न चाहन्छु म बाइबलको दृष्टिकोणले त धेरै महत्वपूर्ण फरकहरू छन् कि जस्तै विवाह अघि चाहिँ आफ्नो चरित्र विश्वास र जीवनको दिशा बलियो बनाउने एउटा समय र सपना पनि हो र एउटा प्र्याक्टिस गर्ने समय हो त्यो भनेर भनिएको छ. कसरी चरित्रलाई निर्माण गर्ने परमेश्वरमा अझ विश्वासिलो कसरी हुने अनि जीवनको दिशा कतातिर हो भनेर एउटा लक्ष्य थाहा पाउने समय अरे. अनि अर्को कुरा चाहिँ भविष्यको जीवनसाथी छान्दा केवल रूप पैसा वा आकर्षण होइन विश्वास चरित्र स्वभाव र जिम्मेवारी भएको हेर्नुपर्छ भनेर भनिएको छ. असाध्यै राम्रो यो विवाह अगाडिका कुराहरू हाम्रो श्रोता पनि सुन्दै हुनुहुन्छ भने हामीले जीवनसाथी छान्दाखेरि पनि केवल रूप अनि पैसा आकर्षण होइन विश्वास चरित्र र स्वभाव जिम्मेवारी हेर्नुपर्छ र एक अर्कालाई राम्रोसँग बुझ्ने कुराकानी गर्ने भविष्यका विषयमा स्पष्ट हुने भनेर भनिएको छ र विवाह पश्चातका कुराहरू गर्नुपर्दा चाहिँ म भन्दा हामी भन्ने जीवन सुरु हुन्छ अब होइन. पहिले म भन्दैथ्यौँ भने म भन्दा हामी भन्ने जीवन सुरु भएपछि पति पत्नीले एकअर्कालाई प्रेम सम्मान र सहयोग गर्नुपर्छ. अलिकति यहाँ चाहिँ गाह्रो अब अभिभावकहरू बढ्यो नि त होइन, चुनौतीहरू आए. पहिला आफैलाई मात्रै प्रेम गर्दा हुन्थ्यो भने अहिले मबाट हामी भइसकेको छन् है. र पैसा परिवार स्वास्थ्य दुःख सुख र भविष्यका निर्माणहरू मिलेर गर्नुपर्छ. पहिले चाहिँ मसँग जति पैसा थियो मेरो आफ्नै खुसीले चाहिँ खर्च गर्न सक्थेँ होइन, जे मन लाग्यो त्यही खान सक्थेँ, जहाँ जान मन लाग्यो त्यही लुगाहरू किनेर म लाउन सक्थेँ होइन. तर अब दुईजना भइसकेपछि एकले अर्काको सरसल्लाह माग्नुपर्छ होइन, अनि यति पैसाले मेरो लागि किनौँ यति पैसाले मेरो लागि किनौँ भन्दा त पक्कै पनि चित्त नबुझ्ला होइन, नपुग्ला पनि होइन. कहिले काहीँ ब्रान्डेड लुगाहरू हेर्नु परेको हुन्छ हामीलाई होइन. अब श्रीमतीलाई आधा दिनु पर्यो भने त आउँदैन मलाई होइन. अनि यस्तो सम्झिन्छु म कहिले काहीँ धेरै नै चुनौतीका कुराहरू आउँछन् एउटा, किनभने व्यावहारिक कुरा यस्तै साना साना कुराहरूले नै मानिसको मनमुटावहरू हुन्छ नि त होइन. मनको इच्छा पूरा गर्नको लागि, शारीरिक इच्छा पूरा गर्नको लागि मान्छेले आत्मिक इच्छा भन्दा शरीरका इच्छा पूरा गर्न धेरै कोसिस गरिरहेको हुन्छ मान्छेले कि. अनि त्यो पूरा भएन भने रिस उठ्ने मानिसलाई, चिडचिडापन हुने, एकअर्कामा सम्बन्ध बिग्रिने पनि हुन्छ. विभिन्न किसिमको स्वभाव हुन्छ नि मानिसको. जस्तै म चाहिँ लुगा कपडाहरूमा धेरै सपिङ गर्ने मानिसमा पर्छु, अहिले चाहिँ म गर्दिनँ. त्यो ठिक त होइन, तर हाम्रो आफ्नो आफ्नो किसिमको स्वभाव हुँदो रहेछ. कतिजनाले चाहिँ यति मजाले चाहिँ म्यानेज गर्नुहुन्छ, मसँग एकजोर छ भने त्यो राख्नुपर्छ, मैले त्यति भए पुग्छ, मलाई अर्को फेर्ने मसँग भए त्यही पुग्छ चेन्ज गर्ने भनेर पनि त्यसरी रहनु भएको छ कि. उहाँहरूले सेभ गर्नुभएको छ भनेदेखि कतिले चाहिँ किनिरहन्छन्, पैसाहरू खर्च गरिरहनु भएको हुन्छ होइन. र यस्तै कुराहरू चाहिँ मिलेर गर्नुपर्ने हुन्छ निर्णय गर्दाखेरि पनि, चाहे जे सुकै हामीले के गर्दाखेरि पनि. जस्तै मतभेद आउन सक्छ, तर रिस अपमान र बदला होइन, क्षमा धैर्य र संवाद चाहिन्छ. अब के भयो भने विवाह पछिका कुराहरू हामी गर्दैछौँ, त्यसमा मतभेद आउन सक्छन् अनि त्यतिखेर रिस उठ्न सक्छ होइन, अपमान र बदला लिन चाहना हुन सक्छ है. यसले मलाई अघि अस्ति भर्खर आएर उसले चाहिँ मलाई अर्डर गर्ने, उसले चाहिँ मलाई अन्डरमा राख्ने भन्ने कुराहरू होला. हामी मानिस त हौ होइन, विभिन्न किसिमका कुराहरू गर्छौँ. र अब त्यो नभएर चाहिँ यहाँ ठिक छ म, किनभने हामी मबाट हामी भएको हुनाले क्षमा धैर्य र संवाद चाहिँ चाहिन्छ भनेर आफूले पनि सम्झाउनु पर्यो कि क्षमा र धैर्य चाहिन्छ. त्यति क्षमा र धैर्य भइसकेपछि श्रीमान श्रीमतीमा अलिकति पर्याप्तता हुन्छ नि त होइन, अनि एकले अर्कालाई सहने तरिका जान्दछन्. र विवाह केवल खुसीको समयमा साथ दिने मात्र होइन, कठिन समयमा पनि साथ दिने प्रतिज्ञा हो. कति राम्रो कुरा छ कि, केवल खुसीको समयमा साथ दिन, खुसीमा जसले पनि सहायता गर साथ दिन सक्छ. मानिस नाचिरह हुन्छन् खुसीमै हो होइन, हाँसिरह हुन्छन् खुसीमै हो, तर जब दुःख पर्छ नाच्न सक्दैनन् मानिस होइन. त्यसैले गर्दाखेरि हाम्रो जीवनमा पनि खुसीको समयमा जति सम्बन्ध ठिक हुन्छ अनि दुःखको समयमा पनि त्यतिकै सम्बन्ध निभाउन सक्ने मानिस चाहिँ महत्वपूर्ण हो होइन, सबैभन्दा महान हो. र परमेश्वरलाई सम्बन्धको केन्द्रमा राख्दा विवाह अझ बलियो हुन्छ भन्ने कुरा उपदेशक 4:9-12 हामी देख्छौँ. र परमेश्वरलाई सम्बन्धको केन्द्रमा राखेर जहिले पनि सोच्नुपर्ने हुन्छ, आज म मात्रै छैन, मेरो श्रीमती मात्रै छैन, त्यहाँ येशू ख्रिस्ट पनि हुनुहुन्छ भन्ने कुरा. सम्बन्धलाई हामीले जहिले पनि परमेश्वरलाई केन्द्रबिन्दुमा राख्ने भन्ने कुरा चाहिँ हो. हामी मात्रै होइन, हामीले जे गर्छौँ हामी नै गर्छौँ गर्दैछौ भनेर दुईजनाका कुरा मात्रै अब हुँदैनन्, परमेश्वरले पनि साथ दिनुभएको हुन्छ, बिना प्रभु चाहिँ हामीले केही पनि गर्न सक्दैन।
1: कस्तो सुन्दर कुरा तपाईँले बताउनु भयो टार्जनजी, र साँच्चै नै विवाह अगाडिको जीवन र विवाह पछाडिको जीवन साँच्चै नै केही हदसम्म नभनिकन धेरै नै परिवर्तन हुन्छ, सोच्ने, बोल्ने, हिँड्ने, खाने, होइन हरेक चोइसहरूदेखि लिएर विभिन्न कुराहरूमा अलिकति परिवर्तन चाहिँ आउँछ। फेरि त्यो भन्दैमा अब सबै कुराहरू पुरानो कुरा अनुसार मैले गर्न पाइनँ भन्ने कुरा चाहिँ हुँदैन, तर सहमतिमा एकअर्कालाई उत्साह दिँदै के कुरा ठिक छ, के कुरा बेठिक छ, के कुराले फाइदा गर्छ, के कुराले फाइदा गर्दैन भन्दै सल्लाह गर्दै, त्यसै जीवनसाथी भनिएको होइन, अब साथीले निभाउने भूमिका र जीवनसाथीले निभाउने भूमिका त्यही भएर पनि फरक छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ धेरै कुराहरूमा बदलावहरू आउँछ, तर त्यो बदलावले फेरि आशिष पनि लिएर आउँदछ यदि परमेश्वरको वचन अनुसार चाहिँ हामीले एकले अर्कालाई साथ दिँदै, उत्साह दिँदै, परिवर्तनहरू लिएर आउँदै, सल्लाह गर्दै होइन अगाडि बढ्यो भने सबै कुराहरूमा, आत्मिक जीवनमा पनि अनि आर्थिक जीवनमा पनि, सँगसँगै हाम्रो सबै सोच विचार, घर परिवार, प्रेम, सबै कुराहरूमा प्रभुले प्रशस्तै आशिषहरू दिनुहुन्छ। र एकदमै महत्वपूर्ण कुरा तार्जनजी तपाईँले बताउनु भयो,
0: विवाह अघिका अझै पनि धेरै कुराहरू छन् मसँग, होइन आज म भन्न चाहन्छु आफूलाई चिन्नु भन्ने एउटा कुरा छ, होइन आफूलाई चिन्नु भन्ने एउटा शब्द छ, जस्तै आफ्नो कमजोरी, स्वभाव, जिम्मेवारी र भविष्यको लक्ष्यलाई बुझ्नु विवाह अघि, यो चाहिँ एउटा तयारीका कुराहरू भयो, होइन जीवनसाथी छान्दा प्रशस्त प्रार्थना गर्नु, हतार नगर्नु भन्ने कुरा पनि विवाह अगाविका कुराहरू भए, र परिवार र आर्थिक जिम्मेवारी बारे पहिले नै कुरा गर्नु, कसैले पारिवारिक जीवन बिताइरहेका छन् भने उनीहरूसँग सोधपुछ गर्ने, विवाह पश्चात चाहिँ कस्तो किसिमको आनी बानी हुनुपर्छ, कस्तो किसिमको व्यवहार हुनुपर्छ भन्ने कुरा चाहिँ हामी त्यसरी पनि बुझ्न सक्छौ, होइन जस्तै परिवार र आर्थिक जिम्मेवारी बारे पहिले नै बुझेका मानिसहरूलाई अलिकति सहज हुन्छ कि, जस्तै अविवाहित मानिसले आज आदमीप चलाउनु भएको छ, आदमीप कार्यक्रममा रहनुहुन्छ भनेदेखि मलाई कस्तो लाग्छ भने उहाँले धेरै कुराहरू बुझ्नु भएको हुन्छ जस्तो लाग्छ, विवाहको लागि तयारी गर्नको लागि, होइन मैले के भन्न खोजेको भने यो सुन्दै नसुन्नु भनेर सुन्नुमा धेरै फरक पर्छ, बाइबलका धेरै कुराहरू विवाह सम्बन्धी जानिरहेको छौँ भनेदेखि त्यो चाहिँ अलिकति अलग कुरो हो, झन् त्यसले चाहिँ हामीलाई थप ऊर्जा मिल्दछ, र रिस, ईर्ष्या, झुट, लत आदि खराब बानी छन् भने अघिबाट नै हामीले सुधार्ने प्रयास गर्नुपर्छ, किनभने विवाह पश्चात चाहिँ मेरी श्रीमती त एकजना विश्वासी हुन्, प्रभुको जन हुन्, अनि उसँग गर्ने व्यवहार चाहिँ अलग हुनुपर्छ, पवित्रतामा हुनुपर्छ भन्ने कुरा जानेर आफ्नो अप्ठ्यारा कुराहरू चाहिँ फ्यालिहाल्नुपर्छ कि, अनि ठिक ठाउँमा आउनुपर्छ, र प्रेम पर्याप्त हुँदैन, विश्वास, परिपक्वता र जिम्मेवारी पनि चाहिन्छ, र विवाहले आफ्ना सबै समस्या समाधान गर्छ भन्ने सोच राख्न चाहिँ हुँदैन, त्यसमा आफूले धेरै नै कोसिस गर्नुपर्छ। त्यस्तै विवाह पश्चातका कुराहरू पनि फेरि गर्छु, पति पत्नीले एकअर्कालाई परिवर्तन गर्न जबरजस्ती गर्ने होइन, बुझ्ने र सहयोग गर्ने हो, जबरजस्ती चाहिँ परिवर्तन गर्न हामी कसैलाई पनि सक्दैनौँ, जस्तै हाम्रा छोराछोरीहरू कति अवस्थामा मण्डली जान मान्नुहुन्न, होइन अनि हामीलाई कस्तो दुःख लाग्छ, होइन सँगै हामीसँग सेवकाई गर्न पाए त हुन्थ्यो भन्दा सबैजना छोराछोरीहरूले त बुझ्दैन नि, होइन अनि उनीहरूको अन्तरात्मका कुराहरूलाई हामीले जबरजस्ती गर्न पनि सक्दैनौँ, हरेक कुरामा जबरजस्ती चाहिँ राम्रो हुँदैन, र यहाँ त अझ पति पत्नीको सम्बन्धमा हामीले परिवर्तन गर्नको लागि जबरजस्ती गर्नु हुँदैन, म जस्तो छु ऊ त्यस्तै हुनुपर्छ भन्न सकिँदैन, ऊ उही हो मै हो, होइन तर हामीले सहमतिमा रहेर कुन कुरा असल हो त्यो कुरामा अगाडि बढ्न सक्छौ, र निजी कुराहरूलाई अनावश्यक रूपमा नबताउने, जस्तै निजी कुरा मलाई के मनपर्छ मेरो श्रीमतीलाई खालि त्यही मात्रै भनिरहने, होइन अब तिमी जस्तो भए पनि मेरो त यस्तो थियो यस्तो हो भनेर आफ्नै निजी कुराहरू मात्रै गर्न पनि ठिक हुँदैन। कहिलेकाहीँ झगडा हुँदा पुराना गल्तीहरू निकालेर एकअर्कालाई चोट नदिने, यो चाहिँ विवाह पश्चातका कुराहरू भए, र पैसाको विषयमा पारदर्शिता राख्ने, जस्तै जसले जति खर्च गरे पनि मैले यसमा यति गरेँ भन्ने एउटा पारदर्शिता हुनु राम्रो पनि हो, र दुवैको परिवारलाई सम्मान गर्ने तर आफ्नो वैवाहिक सम्बन्धमा उचित सीमा पनि राख्ने, श्रीमानले श्रीमतीको फ्यामिलीलाई पनि त्यतिकै सम्मान गर्ने, श्रीमतीले पनि श्रीमानको परिवारलाई त्यतिकै सम्मान गर्दै अगाडि बढ्नुपर्छ, होइन शरीरमा पनि त हामीले विवाह गर्दाखेरि हाम्रा सन्धि सम्धिनाहरूको चाहिँ जोडिन्छन् एकअर्कामा, होइन उहाँहरूले कति राम्ररी सम्बन्ध निभाउनु भएको हुन्छ, कति सम्बन्ध सम्बन्धहरू त्यसरी हामीले देखेका छौँ होइन. त्योभन्दा पनि बढी आज हामीलाई परमेश्वरले दिनुभएको वचन अनुसार त हामीले त्योभन्दा बढी राम्रो सम्बन्ध चाहिँ निभाउनु पर्ने हुन्छ. र बच्चा भए सन्तान भए उनीहरूको पालन पोषण र अनुशासनमा सकेसम्म एउटै दिशामा अघि बढ्ने प्रयास हामीले गर्नुपर्छ. कठिन समय आयो भन्दैमा तुरन्तै सम्बन्ध त्याग्ने सोचभन्दा पहिले समस्या बुझ्ने, संवाद गर्ने, आवश्यक परे परामर्श दिने, सबैभन्दा महत्वपूर्ण चाहिँ प्रेमलाई शब्दमा होइन व्यवहारमा उतार्ने भनेर भनेको छ. एकदम राम्रो कुरा छ, किनभने कठिन समय आयो भन्दैमा तुरन्तै सम्बन्ध त्याग्ने सोचभन्दा पहिले समस्या बुझ्ने, यो चाहिँ धेरैको जीवनमा यो हुन्छ. कठिन समस्या आउँदाखेरि चाहिँ खै प्रभुले के गर्नुभयो र तपाईँले पनि मेरो लागि के गर्नुभयो र मेरो लागि तपाईँले के गर्नुभएको छ, के योगदान छ भनेर मानिसले न्यू खोज्न थाल्छन् होइन. एकले अर्कासँग एउटा नेगेटिभ कुराहरू राख्न थाल्छन्, त्यति त्यो गर्दाखेरि चाहिँ द्वन्द सुरु हुन्छ. त्यसैले गर्दा आज म मात्रै धेरै बोलिरहेको छु
1: होइन. एकदम महत्वपूर्ण कुरा तपाईँले राखिरहनु भएको छ र मलाई पनि सुन्दाखेरि एकदम आशिष महसुस भइरहेको छ तारणजी. र अझै पनि तपाईँले कतिवटा कुराहरू राख्न सक्नुहुनेछ.
0: विवाह पश्चातका कुराहरू मैले पनि राखेँ अनि विवाह अगाडिका कुराहरू पनि राखेँ. अलिकति आज पृथक कुराहरू पनि मैले थाहा पाएको छु र त्यसैले गर्दाखेरि श्रोतामित्र हाम्रो जीवनमा विवाह अगावै र विवाह पश्चातका कुराहरू कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुँदो रहेछ तपाईँले र मैले.
1: एकदमै र तपाईँले त्यो भन्दै गर्नुभएको कुराहरूमा चाहिँ एकले अर्कालाई सुधार्ने प्रयास चाहिँ नगर्ने, मतलब चेन्ज गर्नको लागि चाहिँ नखोज्ने तर प्रार्थना गर्नुपर्छ भन्ने कुरा चाहिँ एकदमै राम्रो लाग्यो. किनभने हामी आफ्नै आफ्नै प्रकारको स्वभावबाट आएको छौँ, ब्याकग्राउन्डबाट आएको छौँ, हाम्रो पारिवारिक कुराहरू आफ्नै आफ्नै छ र मेरो लागि चाहिँ तपाईँ यस्तो खालको हुनैपर्छ भनेर चेन्ज गर्ने भन्दा पनि उहाँ एक अर्काको कमजोरी दुर्बलताको लागि प्रार्थना गर्ने, प्रार्थनामा राख्ने कार्यहरू गर्यो भने चाहिँ सायद सम्बन्धित व्यक्तिले स्वतः उसले आफूले आफूलाई परिवर्तन गर्नुपर्ने ठाउँमा परिवर्तन पनि गर्नेछ र अझै ठिक भएर जीवन पनि जिउने. त कस्तो राम्रो राम्रो कुराहरू तपाईँले बताउनु भयो र हामी कुराकानीहरू गर्दै जानेछौँ. तर यो समयमा चाहिँ एउटा मिठो गीतको साथ फेरि पनि श्रोतालाई दिन चाहन्छौं.

0: पक्कै पनि परमेश्वरको असल योजनामा सहयोगी बनिएको छ अनि हामी त्यसै अनुरूप हाम्रो जीवनलाई अगाडि बढाइरहेका छौँ। श्रोता, बढाउनु पनि पर्छ, एकदम असल कुराहरू बोकेर पवित्रतामा हामी अगाडि बढ्नुपर्छ, एकले अर्कालाई सहेर। अघि हामीले जबरजस्ती बदल्ने कुराहरू गर्यौँ, अलिकति म यसमा राख्न चाहन्छु, बदलिनको निम्ति समय लाग्छ मानिसलाई, र मानिसको स्वभाव, सोच, बानी र व्यवहार एकै दिनमा परिवर्तन पक्कै हुँदैन। विवाह अघि पनि र विवाह पछि पनि राम्रोसँग बुझ्न समय चाहिन्छ, गल्तीहरू सुधार्न समय र धैर्यता चाहिन्छ, विश्वास गहिरो हुन पनि समय चाहिन्छ, र दुई फरक व्यक्तिले एउटै जीवनमा मिलेर हिँड्न समायोजनको समय चाहिन्छ। त्यसैले गर्दाखेरि एउटा धैर्यता होइन, पहिलो कोरिन्थी 13:4 पनि भन्छ धैर्यता प्रेम मानिसमा हुनुपर्छ। त्यसैले गर्दाखेरि कसैलाई म जबरजस्ती परिवर्तन गर्छु भन्दा समय पर्खिने नि होइन, समय पर्खिने, कहिलेकाहीँ गाह्रो परे पनि समय पर्खिने, अनि परमेश्वर त्यो समय दिनुहुन्छ, हाम्रो हरेक अवस्था परमेश्वर जान्नुहुन्छ नि, हामीलाई आनन्द दिन, सुख दिन, सबै कुरा गर्न जान्नुहुन्छ। त्यसैले गर्दा केही समय हामीलाई गाह्रो भए पनि धैर्यता ले चाहिँ राम्रो प्रतिफल ल्याउँछ जस्तो लाग्छ।
1: एकदमै चार्जनजी, र जबरजस्तीको कामले कहिले पनि आशिष लिएर आउँदैन जीवनमा, र यदि आशिष लिएर आउँथ्यो भने सायद परमेश्वरले पनि हामी मानव जातिहरूलाई जबरजस्ती नै गर्नुहुन्थ्यो होला। अहिलेको समयहरूमा अब हामी अनुग्रहको समयमा बाँचिरहेको छौँ। हामीले पुरानो करारहरूमा त कचोटि देख्थ्यौं कसैले आज्ञा उल्लंघन गर्यो, पाप गर्यो भने तत्काल प्रतिफल भएको कुराहरू, घटनाहरू पनि छ। तर अहिलेको समय यो अनुग्रहको समय भएको कारणले गर्दाखेरि परमेश्वरले हामीलाई सबैलाई स्वतन्त्र छोडिदिनु भएको छ। ठिक छ, तिमीहरू गर्दै गर्छौ गर, तर यति चाहिँ याद गर कि अन्तिमै सबै कुराहरूको चाहिँ न्याय हुनेछ, होइन, लेखा परमेश्वरले लिनुहुन्छ, सबै कुराको रेकर्ड हुन्छ भनेर उहाँले त्यसरी छोडिदिनु भएको छ। र हामीलाई फेरि गाइड पनि गराउनु भएको छ कि तिमीहरू ठिक प्रकारले जीवन चाहिँ जिउ है भनेर हामीलाई वचन दिनुभएको छ भने जस्तै नै वैवाहिक जीवनमा पनि त्यही कुरा नै लागू हुन्छ जस्तो लाग्छ मलाई पनि। दार्जनजी, यदि श्रीमानले श्रीमतीलाई चेन्ज हुनको लागि अनि श्रीमतीले श्रीमानलाई चेन्ज हुनको लागि जबरजस्ती गर्न थाल्नुभयो भने त्यहाँ आशिष भन्दा पनि मनमुटा चाहिँ झगडा र कचेटी अब सम्बन्धमा होइन समस्याहरू हुन सक्छ। तर परमेश्वरको वचनमा रहेर एकले अर्काको लागि प्रार्थना गर्ने, उत्साह दिने र सम्झाउने, र बरु कहिलेकाहीँ चाहिँ धैर्य, अघि तपाईँले भन्नुभएछ नि धैर्यताका साथ पर्खिने हो भने एउटा उचित समय निश्चय नै आउँछ। परमेश्वरमा आशा गर्नेहरू कहिले पनि निराश हुनु पर्दैन, र त्यो समयमा परमेश्वरले सबै कुराहरू सुन्दर बनाउनुहुनेछ, सुन्दर गर्नुहुनेछ।
0: जसरी परमेश्वर प्रेमी हुनुहुन्छ भनेर हामीले चिन्दछौँ, हाम्रो परमेश्वरलाई न्यायी पनि हुनुहुन्छ, बिर्सनु हुँदैन हामीले, त्यसैले गर्दा प्रेम गरिहाल्नुहुन्छ, मैले जे गरे पनि हुन्छ, सम्बन्ध जसरी बिगारेरै रहे पनि हुन्छ भन्ने सोचतिर नजाउँ। हाम्रो प्रत्येक कामको चाहिँ लेखा हुन्छ, त्यहाँ लेखिएर राखेको छ भन्ने कुरा चाहिँ बिर्सनु हुँदैन। त्यसैले गर्दा परमेश्वरले प्रेम पनि गर्नुहुन्छ र अन्त्यमा हामीलाई न्याय पनि गर्नुहुन्छ। श्रोता, तपाईँले गर्नुभएको प्रत्येक काम, मैले गरेको प्रत्येक कामको चाहिँ लेखा लिने, उहाँको भनौँ न खाता किताब राख्नको लागि एकदम माहिर हुनुहुन्छ।
1: हामीले सायद टेलिभिजनमा हेरे जस्तै गर्दा हाम्रा हरेक क्रियाकलापहरू भोलिको दिनहरूमा त्यो समयमा उहाँले हामीलाई छर्लङ्गै देखाइदिनु भयो भने सायद हामीलाई यस्तो नहोस् कि हामीलाई लाज नहोस्, हामीलाई होइन अप्ठ्यारो नहोस्, त्यो भएको कारणले गर्दाखेरि एकदमै श्रीमानले श्रीमतीमा कसरी आफ्नो कर्तव्य पूरा गर्दै हुनुहुन्छ, श्रीमतीले श्रीमानमा आफ्नो कर्तव्य कसरी पूरा गर्दै हुनुहुन्छ, एकले अर्कालाई हामी कसरी साथ दिइरहेको छौं कि छैन, सबै कुराको पनि रेकर्ड हुन्छ। त्यो भएको कारणले गर्दा डरमा होइन, तर यो चाहिँ मेरो एउटा राम्रो अपर्च्युनिटी हो, मौका हो, मैले मेरो परिवारलाई, हाम्रो जोडीलाई सुन्दर बनाउनुपर्छ भनेर परमेश्वरलाई पहिलो स्थानमा, केन्द्रबिन्दुमा राखेर चाहिँ एकले अर्कालाई वास्ता गर्ने, सुधार्ने, अनि प्रेम गर्ने, प्रार्थना गर्ने, बनाउने, निर्माण गर्ने र परमेश्वरको आज्ञालाई पूरा गर्ने कार्य गर्दै गयो भने यसको पनि प्रतिफल धरतीमा पनि छ र माथि परमेश्वरसँग पनि हाम्रो लागि एकदमै उहाँले तयार गरेर राख्नु भएको छ।
0: धेरै सुन्दर कुराहरू हामीले गर्दैथ्यौं, समयको अन्ततिर पनि छौं, समय दौड़िरहेको छ। हामी पुनजी के गरौं, अब जाँदा जाँदै एउटा गीत छोड्छौ अनि बिदा मागेर एउटा गीत श्रोता समक्ष राखेर हामी
1: एकदमै विदा हुन्छौ र हाम्रो सम्पूर्ण श्रोतालाई एकदमै धन्यवाद दिन चाहन्छौ। आजको कुराहरूद्वारा तपाईँ आशिषित हुनुभएको छ भनेर हामीले एकदमै आशा लिएको छौं, र प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम आदमीबाट
0: म टार्जन
1: र म पुनम हामी विदा हुन्छौ। जय मसीह।

0: Good News FM 105.1 MHz.
1: सूचना सूचना सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
2: झरिलो रसिलो, झरिलो रसिलो
3: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
2: कता हुनु बाटुले, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
3: ए अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नुभएको जुम्लाको स्याउ अब नेपाली बजारमा, फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
2: हो र, फोन नम्बर बताऊ बताऊ।
3: लु टिप्नुहोस् त, 98-60-091-3161, 98-60-091-3161।
2: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
4: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।